0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाए यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले यस

प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशू प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
2: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
1: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ चाहिँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। तपाईँहरू सकुशल हुनुहुन्छ होला, म लगायत इन्टायर टिम हामी सकुशल छौं। तपाईँहरूको प्रार्थनाको लागि हामी धन्यवाद भन्न चाहन्छौ र ढिलो नगरी आजको वचनतर्फ हामी लाग्नेछौ। आजको वचनको शीर्षक रहेको छ परमेश्वरमा पूर्ण समर्पणताको महत्व। हितोपदेशको पुस्तक 3:5-6 यस्तो लेखिएको छ, आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नो समस्त शक्तिमा भर नपर, आफ्नो सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरो मार्गहरू सोझो तुलाई दिनुहुनेछ भनिकन परमेश्वरको वचन यस खण्डमा छ। र हाम्रो सम्पूर्ण भरोसा उहाँमा राख्नुपर्छ, हामी उहाँमा समर्पित हुनपर्छ अनि हामी जीवनमा सफल हुन्छौ भनिकन यस खण्डमा बताइएको हो। र एउटा टुर गाइड हुनुहुँदो रहेछ, अगुवा हुनुहुँदो रहेछ अनि बाँकी चाहिँ टुरिस्टहरू हुनुहुँदो रहेछ। अफ्रिकाको जंगलमा टुर गाइडले, त्यो अगुवाले बाँकी मानिसहरूलाई अगुवाई गर्दै लिएर गइराख्नु भएको रहेछ। तर एकजना त्यो टुर गर्न जाने टुरिस्ट चाहिँ, पर्यटक चाहिँ अलिकति चञ्चल्य हुनुहुँदो रहेछ। म आफै जान्दछु, मलाई म त यस्तो ठाउँमा कति हिँडेको यताउता भनिराख्नु हुँदो रहेछ र कहिले कता हराउनु हुँदो रहेछ, कहिले कता पस्नु हुँदो रहेछ, कहिले जंगलतिर पस्नु हुँदो रहेछ, कहिले अगाडि जानु हुँदो रहेछ, कहिले पछाडि छोडिनु हुँदो रहेछ, कहिले फोटो खिचाएर कतातिर अल्म लिएर बसिराख्नु हुँदो रहेछ। र टुर गाइडले तपाईँले पूर्ण समर्पण गर्नुहोस् नभएदेखि तपाईँलाई खतरा आउन सक्छ भनेर चाहिँ यसरी उहाँले भनिराख्नु भएछ। तर पनि उहाँले मान्नु भएन रहेछ, आफ्नो ताल छोड्नु भएन रहेछ र उहाँ जंगलभित्र पस्नु भएछ अनि त्यही बाटो फर्केर आए भनेको त अर्को बाटो हिँड्नु भएछ। र उहाँ त एकदम अनकन्टार जंगलको झाडीमा पसेर त्यो पछि त्यहाँ हिँड्दा हिँड्दा एउटा चाहिँ गाउँमा निक्लिनु भएछ र गाउँमा निक्लिनु भए पछाडि त्यहाँबाट साथी मित्र खोज्नु भएछ। त्यो गाउँलेहरूले उहाँको भाषा जान्नुहुन्न रहेछ, सबैले कालो जातिहरूको बीचमा एउटा गोरा त्यहाँ भएकोले गर्दा सबै उसलाई त हेर्ने, गिज्याउने, चिमट्ने त्यस्तो गर्न थालेछन्। र त्यो ठाउँको जो मुखिया छ, त्यो मुखियाले लगेर उहाँलाई घरमा राख्नु भएछ। र घरमा राखे पछाडि त्यो मुखिया चाहिँ अलि दुष्ट रहेछन् अनि अलिअलि मात्रै खानु दिने, यसो खाना अरू थप दिने हो कि भनेर चाहिँ त्यसरी हेर्दाखेरि डाडुले टोङ्ने, टाउकोमा हान्ने, त्यसो गर्दै काम लगाउँदै त्यो टुरिस्टलाई राख्नु भएछ। र एक दिन टुरिस्टले कुनै त्यो ठाउँको मान्छेको सहायताबाट नजिकको गाउँको हुलाकमा गएर एउटा चिठी लेख्नु भएछ, म यो ठाउँमा फँसेको छु भन्छ, चिठी लेख्नु भएछ। चिठी लेखेर फर्किनु भयो अनि घरमा उहाँको समाचार पुग्यो, एक हुल मानिसहरू त्यहाँ इङ्ल्यान्डबाट उहाँलाई खोज्नको लागि आउनु भएछ। आएर सारा खोज्दै गर्दाखेरि त्यो दिन चाहिँ उहाँ रक्सी खाएर एउटा परालको कुन्यु मुनि चाहिँ उहाँ मात्र सुतिराख्नु भएको रहेछ। सारा ठाउँ उहाँहरूले खोज्नु भएछ र भाषा जान्नु भएन, सोधपुछ गर्न सक्नु भएन अनि पतल नलगाएर यी व्यक्तिहरू पनि, उहाँका आफन्तहरू पनि फर्किएछन् र उहाँको मृत्यु त्यही नै भएछ भन्ने एउटा जो कथा छ, यो कथाले हामीलाई यही कुराहरू थाहा दिन्छ। समर्पणता भएन भने हामीले आफ्नो गन्तव्य गुमाउँदछौँ, हामी आपतमा पर्छौँ र हामी साह्रै संकष्टमा परेर हामीले जीवन पनि गुमाउन सक्दछौँ। यो पर्यटक व्यक्तिले गाइडले भनेको कुराहरू पूर्ण रूपमा मान्नु भएर, उहाँले जे जे भन्नुभयो त्यो मान्दै मान्दै जानुभएको भएदेखि उहाँले त्यहाँको दृश्य पनि हेर्न सक्नुहुन्थ्यो, खाना पनि ठिक टाइममा खान पाउनुहुन्थ्यो, सुत्ने ठाउँ पनि राम्रो हुन्थ्यो, फेरि घर फर्केर पनि उहाँ जान सक्नुहुन्थ्यो, उहाँको उद्देश्य पूरा हुन्थ्यो। तर यहाँ यो पर्यटकको, यो टुरिस्टको समर्पणता नभएको कारणले गर्दाखेरि उहाँ यसरी बिजोग भएर छोडिनु भयो, त्यही उहाँ मर्नुभयो। पवित्र बाइबलले पुरानो करारमा, प्रस्थानको पुस्तक, गन्तीको पुस्तकमा पनि त्यही कुराहरू परमेश्वरको जनहरू सम्बन्धी बताएको छ। परमेश्वरको जनहरू जो मिश्र देशमा दासत्वमा फस्नु भएको थियो र त्यहाँबाट मसाको नेतृत्वमा परमप्रभु परमेश्वरले उहाँलाई छुटाउनु भयो र जसरी अगुवाई गरेर मसा उहाँहरूको गाइड जस्तै हुँदै गर्नुभएर लिएर जाँदै गर्नुभएको थियो तर मसाको नेतृत्वलाई उहाँले पूर्ण रूपमा विश्वास गर्नु भएन पालन गर्नु भएन जसको परिणाम स्वरूप इजरायलीहरूको पहिलो पुस्ताको चिहान चाहिँ त्यही मरूभूमिमा भयो र प्रिय दाजुभाइ दिदीबहिनीहरू आज मेरो यो तपाईँहरूमा प्रश्न छ तपाईँहरूले हातमा के समाति राख्नु भएको छ सायद तपाईँले आफ्नो भविष्य समाति राख्नु भएको होला तर अघि हामीले हितोपदेशको पुस्तक 3:5-6 पढ्यौं कि आफ्नो सारा योजना चाहिँ परमेश्वरमा राखिदिनु उहाँको अधीनतामा जानु भन्छ उहाँले हाम्रो सारा फिक्री मागिराख्नु भएको छ सारा भविष्य मागिराख्नु भएको छ सारा समस्या मागिराख्नु भएको छ र आज हामीले हातमा के समाति राखेको छौँ कि भविष्य समाति राखेको छौँ कि आफ्नो परिवारलाई समाति राखेको छौँ कि पैसालाई समाति राखेको छौँ कि आफ्नो सेवकाईलाई यो चाहिँ मेरै हो मेरै राज्य स्थापना गर्छु धरतीमा भने चाहिँ त्यसरी समाति राखेका छौँ यानि कुनै विगतका चोटहरूलाई समाति राखेका छौँ यानि डरलाई समाति राखेका छौँ यानि चिन्तालाई समाति राखेका छौँ कि चाहिँ मेरो तरिका भनेर चाहिँ रिसलाई पनि हामीले समाति राखेका छौँ यदि हामीले यसो गरिराखेका छौँ भने आज हामीले प्रभुलाई यी सबै कुराहरू दिनपर्छ किनकि हितोपदेशको पुस्तक 3:5 हाम्रो सारा हृदयले परमेश्वरमा भरोसा राख्नुपर्छ भविष्य मेरो हातमा छैन मेरो परिवार मेरो हातमा छैन मेरो पैसा मेरो होइन खासमा र मेरा सबै नै कुराहरू तपाईँकै नै हुन् र सबै मेरो योजना पनि तपाईँमा नै म राख्छु भनेर चाहिँ हामीले उहाँमा भरोसा राखेर उहाँमा नै सबै कुराहरू सुम्पिएर हामी अगाडि बढिएको खण्डमा उहाँले हाम्रो जिन्दगीलाई सफल बनाइदिनुहुन्छ यसरी समर्पणता गर्नु कायरता होइन हारेको पन होइन समर्पणता गर्नु त एउटा बुद्धिमानीपन हो र परमेश्वरमा राखिएको भरोसा हो र हामी धेरै समय यसो भन्छौँ प्रभु म तपाईँलाई विश्वास गर्छु तर हामीले प्रभुलाई विश्वास गर्छौँ भनेर त भन्छौँ तर फेरि आफ्नो चिन्ता आफैले नै लिन्छौँ आफ्नो भविष्य आफैले नै सम्हाल्न खोज्छौँ र आफ्नो योजनाहरू आफ्नै तरिकाले हामी लिएर जान्छौँ पवित्र आत्मा परमेश्वर मलाई तपाईँको तरिका सिकाउनुहोस् तपाईँले नै मेरो जिन्दगी लिएर जानुहोस् भने चाहिँ फेरि हामी उहाँलाई समर्पण गरेको हुँदैनौँ र गरिहाल्यौँ भने पनि एकछिन दिएर फेरि 5 मिनट पछाडि फेरि त्यही कुराहरू सम्बन्धी हामी सुर्ता फिक्री गर्न सुरु गर्छौँ र यो प्रकारको कुरालाई चाहिँ समर्पणता यानि पूर्ण समर्पणता भनिकन बाइबलले बताउँदैन समर्पणता भनेको मेरो इच्छा होइन तपाईँको इच्छा पूरा होस् भनेर चाहिँ भन्नु हो लुकाको पुस्तक 22:42 गेत्सेमनीको बगैँचामा प्रभु येशूले क्रुसमा उहाँ जानुभन्दा अघि उहाँले यसरी प्रार्थना गर्नुभयो पिता मेरो इच्छा होइन तपाईँको इच्छा पूरा भएको होस् हुन सके यो कचौरा यो क्रुस मबाट हटिहालोस् तरै पनि मेरो इच्छा होइन तपाईँको इच्छा पूरा होस् भनिकन उहाँले यसरी प्रार्थना गर्नुभयो र उहाँलाई क्रुस थाहा थियो त्यहाँ क्रुसको दुःख थाहा थियो अपमान थाहा थियो किला ठोकिने कुरा उहाँलाई थाहा थियो त्यस्तै गरेर उहाँले भन्नुभयो तर यी सबै कुराहरू उहाँलाई थाहा भए तापनि उहाँले पूर्ण समर्पणतामा पितालाई भन्नुभयो तर मेरो इच्छा होइन तपाईँको इच्छा पूरा होस् भनेर चाहिँ जो उहाँले भन्नुभयो यो चाहिँ प्रभु येशूको पितामा पूर्ण समर्पणता थियो हामी प्राय प्रार्थना गर्छौँ प्रभु मेरो इच्छा पूरा गरिदिनुहोस् तर परिपक्व विश्वासीले चाहिँ भन्छ प्रभु मेरो इच्छा होइन तपाईँको इच्छा पूरा भएको होस् भनेर चाहिँ एउटा परिपक्व विश्वासीले त्यसरी प्रार्थना गर्छ अब्राहमको जीवनलाई हेरौँ उत्पत्तिको पुस्तक 12:13 परमप्रभु परमेश्वरले तँ यो ठाउँबाट तेरो कुटुम्ब तेरा सबै मानिसहरूलाई छोडेर नयाँ ठाउँमा जा मैले भनेको ठाउँमा जा भन्नु चाहिँ उहाँले भन्नुहुँदाखेरि कुन ठाउँ हो, कति टाढो छ, त्यहाँ खान पाइन्छ कि पाइँदैन, लगायत किन, कहिले, कसरी भन्ने उहाँले प्रश्न गर्नु भएन। तर उत्पत्ति पुस्तक 12:1 भन्छ, उहाँ तुरुन्तै उठेर त्यसपछिको पदहरूले बताउँछ कि उहाँ त्यतातर्फ हिँड्नुभयो। र अब्राहमले गर्नुभएको यो कुरालाई पूर्ण समर्पणता भनेर चाहिँ बुझिँदछ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, समर्पणता उहाँले हामीलाई माग गरिराख्नु भएको छ। समर्पणता भनेको उहाँमा पूर्ण भरोसा गर्नु हो, र समर्पणता गर्नु चाहिँ उहाँको इच्छा हो, र हामीले उहाँको इच्छा पालन गरेनौँ भने हामी परमेश्वरको राज्यमा पस्न नसक्ने पनि हुन सक्दछौ। किनकि प्रभु येशूले मत्तीको पुस्तक 7:21 भन्नुभयो, प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा पस्न सक्ने छैनन्, तर ती मानिसहरू नै जसले पिताको इच्छा पालन गर्छ भनिकन उहाँले त्यो भन्नुभयो। र समर्पणता गरे पनि हुन्छ नगरे पनि हुन्छ भन्ने कुराहरू नभएर समर्पणता चाहिँ आज्ञा हो, हामीले गर्नै पर्छ। उहाँमा पूर्ण समर्पणतामा हामी जानै पर्छ, आफूले आफूलाई इन्कार गर्नै पर्छ, उहाँको क्रुस लिनै पर्छ र उहाँलाई हामीले पछ्याउनै पर्छ। भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। र श्रोता, अब भने पालो भएको छ गवाहीको, र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: येशु ख्रीष्टको नाममा जय मसीह। मेरो नाम चाहिँ प्रमिला राई हो, म मूलपानीमा बस्छु, म गेटसमनी एयरपोर्ट चर्चमा आउँछु। मेरो जीवनको गवाही त्यस्तो छ कि मेरो जन्म मिति 2062 साल 11 महिना 6 गते, अनि अहिले म कति 19 वर्ष पुगे, अहिले म +2 दिएर बसिरहेको छु। मेरो बाबाको चाहिँ पहिला बाबाले व्यापार गर्नुभएको थियो, राणाको व्यापार, त्यसमा बाबा डुब्नु भयो, डुबेपछि बाबाको घर जग्गा सबै लिलामी भयो डुबेपछि, अनि घर जग्गा मान्छेले खोसेर लुटेपछि जीवनको सबैको, मेरो मात्र होइन कि मेरो बाबा मम्मी दिदी बहिनी दाई म सबै परिवारकै जीवनको कहानी त धेरै नै छ। त्यहाँदेखि सुरु भयो, त्यहाँदेखि म जन्मिनुभन्दा अगाडि नै त्यो भयो। त्यो भइसकेपछि म जन्मे, बहिनी जन्मे, त्यसपछि त्यो बिजनेस व्यापार डुबेको त म जन्मिनुभन्दा अगाडि नै हो। अनि त्यो भन्दा पछि मम्मी डिप्रेसनमा जानुभएको चाहिँ म 5.5 वर्षको थिएँ। म 5 वर्षको हुँदाखेरि मम्मी डिप्रेसन, कहाँ काठमाडौँ आउनुभएको थियो काम गर्न, त्यो घर जग्गा म फिर्ता लिन्छु भनेर मम्मी काम गर्न आउनुभएको थियो हामीलाई छोडेर, बहिनी र मलाई छोडेर। बहिनी र म सानै थियौँ, अनि दादा दिदी त ठुल्ठुलै अलि ठुल्ठुलै हुनुहुन्थ्यो, यताउता कता आफन्तमा बस्नुहुन्थ्यो होला, काठमाडौँ आइसक्नु भएको थियो दिदी पनि दाई पनि, अनि बहिनी र म चाहिँ गाउँमा थिएँ। त्यहाँबाट चाहिँ हाम्रो बहिनी र म गाउँमै बस्थे, अनि बच्चामा थाहा हुँदैन कि त्यो मम्मी कता, बाउ कता, आफन्त के, साथी मित्र जसले खाना दिए जसले लाउन दिए उतैतिर फुर्किने, मम्मी पनि नचाहिने, बाबा पनि नचाहिने, भए पनि ठिकै नभए पनि नठिकै, त्यस्तो भएको थियो। अनि पछि चाहिँ मम्मी काठमाडौँ आउनु भएर गाउँ जानुभयो, अनि गाउँ जानुभएपछि मम्मीलाई डिप्रेसन भइसकेको थियो रहेछ, हामी त बजार थियो थाहा थिएन। चर्चाको चाहिँ म दोस्रो चोटि काठमाडौँ यो पढ्छु भनेर आएको एसी दिएर आएँ काठमाडौँ, अनि त्यसपछि यतिकै रुममा बस्नु भन्दा त, अनि त्यो घरमा नि त्यो चर्चको बारेमा, बाइबलको बारेमा कुरा गर्थ्यो कि, अनि त्यो सुनेर चर्च जाउँ जाउँ जस्तो मन लाग्यो, अनि म आफैले भने म चर्च जान्छु भनेर, अनि सोनीलाई मलाई चर्च लिएर जा भनेको, अनि सोनी लिएर आयो, त्यहाँदेखि म आउन सुरु भएँ। सुरुमा चाहिँ म चर्च आउँथेँ है, त साँचो येशू ख्रीष्ट परमेश्वर जिउँदो परमेश्वर हुनुहुन्छ भनेर मलाई विश्वास लाग्थेन। त्यो बाइबल त हो, त्यो लेखेको, त्यो यतिकै लेखेको, मान्छेले लेखेको, त्यो कहाँ हुन्छ, त्यो साँचो होइन, त्यो झुटो जस्तो लाग्थ्यो। चर्च आउँथे आउँथे आउँथे, अनि विश्वास चाहिँ साँचो परमेश्वर हुनुहुन्छ भनेर मलाई विश्वास लागेको थिएन। अनि असार महिनामा आएँ, अनि दसैँमा गाउँ गएँ, गाउँ गएर फेरि टिका लाएँ, फेरि आएँ, फेरि क्रिसमस मनाएँ, अनि फेरि त्यो मातापिता भने सिवन त्यो चर्च गएँ, अनि त्यसपछि फेरि त्यो कस्तो रिस उठ्यो कि, त्यो घर यताउता भएर रिस उठ्यो, अनि त्यसपछि घरमै बसेँ, अनि फेरि उहाँ दाईले, गुराज दाईले चर्च खोल्नु भएको थियो आफै, अनि दाईले लिन आउनुभयो, उहाँ गयो, अनि उहाँ गएपछि गेट समेन एयरपोर्ट चर्च टोकियो आएँ अनि अहिले चाहिँ आइ नै रहेछु अहिलेसम्म. मैले साँचो येशु ख्रिस्ट परमेश्वर जिउडो परमेश्वर हुनुहुन्छ भनेर चाहिँ यस्तै 8-9 महिना भयो विश्वास भएको साँच्चै हुनुहुन्छ भनेर म साँच्चै अब चाहिँ म परमेश्वरको छोरी बन्छु भनेर सबै पापहरूले त्याग्छु भनेर ग्रन्थले त्यो दिनदेखि चाहिँ म निरन्तर चर्च आइरहेको छु. मैले सबै पापहरूलाई पनि त्यागेर प्रभुसँगको मेरो सम्बन्ध घनिष्ठ बनाइसकेको छु. मेरो परिवारका कति सदस्यहरू प्रभुमा आइसक्नु भएको छ र कति सदस्यहरू र अझै आउन बाँकी हुनुहुन्छ र म उहाँहरूको लागि पनि प्रार्थना गरिरहेको छु र विश्वास गर्छु उहाँहरू पनि प्रभुमा उहाँहरू पनि एक दिन आउनुहुनेछ र तपाईँहरूलाई पनि यो उत्साह दिन चाहन्छु. जीवनमा लतालिङ्ग भएको अवस्थामा पनि प्रभुले तपाईँहरूलाई उठाउनुहुन्छ र जुटाउनुहुन्छ र सहायता दिनुहुन्छ र मेरो गवाही यही नै राख्न चाहन्छु र सबैजनालाई येशू ख्रीष्टको नाममा जय मसीह.
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ. सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-89-41-88 97-66-89-41-88. हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं. कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद. यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु. हवस् त, जय मसीह, नमस्कार. तपाईँको दिन आशिषमय रहोस्.

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9

0: Pakde, kota.
1: Saman na betera be patta.
0: Wina saman si kiki cari lego.
1: Gas chulo, rice cooker, pani pataune bhado.
0: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो ग्रिस इलेक्ट्रो वाल छँदै छ नि।
1: कहाँ छ यो?
0: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
3: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
2: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
1: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर

0: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: तपाईँले आफ्ना समस्यामाथि विजय पाउन सक्नुहुन्छ। जयमसी आज बुधबार अगस्त 19 तारीक भदौ 4 गते। आजको बाइबल खण्ड दोस्रो कोरिन्थीको पुस्तक 10 अध्यायको 4 पदबाट रहेको छ र यहाँसे लेखेको छ, किनकि हाम्रो युद्धका अस्त्र शस्त्र सांसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ। आजको समस्या भोलिको पनि समस्या हो भन्ने हुँदैन, यस्तो ठानेर आफैलाई बन्दी नबनाउनुहोस्। यस्तो पहिचान दिने काम नगर्नुहोस्। म चिन्ता गर्ने व्यक्ति मात्रै हो, कुरौटे बानी मेरो कमजोरी हो। मेरो बुवा पिउने व्यक्ति हुनुहुन्थ्यो, यसकारण मलाई लाग्छ म पनि त्यस्तै भन्ने छु। यस्तो काम बन्द गर्नुहोस्। यस्ता शब्दहरूले शैतानसँग सम्बन्ध सृजना गर्छन्। तिनीहरूले उसलाई तपाईँको आत्मासम्म पहुँच प्रदान गर्छन्। तपाईँले पराजित दुखी जीवन जिउनुहोस् भन्ने परमेश्वरको इच्छा होइन। पुराना आवाजहरू सुन्न छोडिदिनुहोस् र नयाँ छनौटहरू गर्नुहोस्। सिमानाका रेखाहरू मेरो निम्ति रमणीय स्थानमा परेका छन्। साँच्चै मैले आनन्दमय पैतृक सम्पत्ति पाएको छु। यो कुरा तपाईँले भजन संग्रह 16:6 पदमा हेर्न सक्नुहुन्छ। आफ्नो उत्तराधिकार अनुसार जिउनुहोस्, आफ्नो परिस्थिति अनुसार होइन। पहिले परमेश्वरले तपाईँलाई विजयको प्रतिज्ञा दिनुभएको छ अनि लडाईका लागि हतियारहरू प्रदान गर्नुभएको छ। किनभने हामी संसारका हौ, तापनि संसारिक लडाई त लड्दैनौ, किनकि हाम्रो युद्ध अस्त्र शस्त्र संसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ। यो कुरा तपाईँले दोस्रो कोरिन्थीको पुस्तक 10 अध्यायको 3-4 पदमा हेर्न सक्नुहुन्छ। यहोशूले यरियोमाथि कसरी विजय प्राप्त गरे? परमेश्वरको रणनीति प्रयोग गरेर। करारको सन्दुक उठाओ र 7 पुजारी भेडाका सिंहका 7 तुरै भिरेर परमप्रभुका सन्दुकको अगाडि हिँडुन्। यो कुरा तपाईँले यहोशूको पुस्तक 6:6 पदमा हेर्न सक्नुहुन्छ। करारको सन्दुक परमेश्वरको उपस्थितिको प्रतीक थियो। यहोशूले यसलाई मानिसहरूको लामको बीचमा राखे। हरेक गतिविधि परमेश्वरको वरिपरि घुमेको थियो। विजयको रहस्य भनेको आराधना, धर्मशास्त्र र प्रार्थनाको हतियार प्रयोग गरेर परमेश्वरलाई आफ्नो जीवनको केन्द्रमा राख्नु हो। परमेश्वरले प्रदान गर्नुहुने हरेक उपकरण प्रयोग गर्नुहोस्। धर्मशास्त्र कण्ठस्थ गर्ने र प्रार्थनामा अर्जबिन्ती काम लगायत टिभी बन्द गर्नुहोस् र बाइबल अझै धेरै खोल्नुहोस्। चिन्ता कम गर्नुहोस् र बढी प्रार्थना गर्नुहोस्। यसरी परमेश्वरको उपस्थितिबाट दैनिक रूपमा शक्ति प्राप्त गरेर तपाईँले आफ्ना समस्याहरूमाथि विजय प्राप्त गर्न सक्नुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048870।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रिस्टद्वारा मृत्यु पराजित भएको छ। हाम्रो उद्धारकर्ता जीवित हुनु भएकोले हामी पनि जीवित हुनेछौं। डेभिड ओ मिके।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
3: यो समय हो धन्यवाद बिहानी।
4: प्रिय श्रोता मित्र, रमेश तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजेक राई गुनिज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुनिज एफएम 105.6 मेगाहर्ज पोखराबाट हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईँलाई साथ दिनको लागि प्राविधिक मित्र सुजनसँगै उपस्थित भइसकेको छु। यस बिहानी म तपाईँलाई परमेश्वरको वासस्थानको विषयमा केही कुराहरू भन्दै साथ दिनेछु र तपाईँको जीवनलाई अझ प्रभुमा अगाडि बढ्नको लागि केही ऊर्जा थप्नको लागि प्रयास गर्नेछु। म आशा गर्छु पवित्र आत्मा परमेश्वरले तपाईँलाई अहिले भर्खरै भन्न लागेका कुराहरूद्वारा अवश्य पनि जागृत गर्नुहुनेछ। प्रिय मित्र, परमेश्वर मन्दिरमा होइन तर हाम्रो हृदयमा बास गर्नुहुन्छ। प्राचीन कालदेखि नै हरेक जातिका मानिसहरू परमेश्वरको खोजी गरिरहेका छन्। उनीहरूले उहाँको लागि लाखौं रुपियाँ खर्च गरेर भव्य र कलात्मक मूर्ति, मन्दिर वा स्थानहरू बनाएका छन्। मोसाले पनि परमेश्वरले देखाउनु भएको नमूना बमोजिम गहाईको मण्डप बनाए। राजा सोलोमनले पनि याकुबका परमेश्वरको निम्ति मन्दिर बनाए, तर ती दुवैमा परमेश्वर अटाउनु भएन। तर यो कुरा सुन्न यहुदीहरू राजी भएनन्। यहुदीहरू राजी थिएनन्। उनीहरूले यरूसलेमको मन्दिरलाई परमेश्वरको साँचो वासस्थान ठाने र त्यसप्रति घमण्ड गर्थे। वास्तवमा परमेश्वर मानिसहरूले बनाएका मन्दिरमा होइन तर उहाँ आफैले बनाउनु भएको हाम्रो हृदयमा बास गर्न मन पराउनुहुन्छ। हाम्रो हृदयमा बास बस्न मन पराउनुहुन्छ। प्रिय मित्र, हामी मध्ये जतिजनाले ख्रिस्ट येशूमा विश्वास गरेका छौं हाम्रो शरीर पवित्र आत्माको मन्दिर भएको छ। तर यदि विश्वास गर्नुभएको छैन भने म यस कार्यक्रम मार्फत तपाईँलाई उत्साह दिन चाहन्छु कि प्रभुमा आउनुहोस्। प्रभु येशू ख्रिस्टलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुहोस् ताकि तपाईँको शरीर पनि पवित्र आत्माको मन्दिर बन्न पाएको होस्, पवित्र आत्माको मन्दिर भएको होस्। अनि ख्रिस्टले दिनुहुने आनन्द र उत्साह र शान्ति जीवनमा अनुभव गर्नुभएको होस्। प्रिय मित्र, येशू हामी भित्र बास गर्न र हाम्रो जीवनमा राज गर्न चाहनुहुन्छ। यस विषयमा पहिलो कुरिन्थी 6:19 हामीलाई बताउँदछ, हामीले मन्दिर र डाँडाहरूमा होइन तर आत्मा र सत्यतामा परमेश्वरको आराधना गर्नुपर्छ भन्ने कुरा युहन्ना 4:24 हामीलाई बताउँदछ। पवित्र जीवन जिउनु र उहाँको आज्ञा पालन गर्नु कुनै पनि विधि विधानहरू पालन गर्नुभन्दा उत्तम हो भन्ने कुरा पनि हामीलाई यसैया अध्याय 1:12-20 हामीलाई स्पष्ट पार्दछ। आउनुहोस् अहिले चाहिँ हामी यसैया 1:19-20 पढिहालौं। यदि तिमीहरू राजी र आज्ञाकारी भयो भने तिमीहरूले यस देशका असल असल कुरा खान पाउनेछौ, तर तिमीहरू इन्कार गर्छौ र अटेरी हुन्छौ भने त तिमीहरू तरवारले काटिनेछौ, किनकि परमप्रभुकै मुखले यो कुरा भन्नुभएको हो। यसैया 1:19-20 पद। प्रिय मित्र, स्टिफनस जस्तै हामी पनि पवित्रताको लागि जोसिलो हुनुपर्दछ। हाम्रो हृदयको कपटलाई हामीले हटाउनु पर्दछ। प्रिय मित्र, फेरि पनि म भन्दछु, के तपाईँले येशूलाई आफ्नो हृदयमा बास गर्न निम्तो दिनुभएको छ भने येशू तपाईँको मण्डली भवनमा होइन तर तपाईँको हृदयमा बास गर्नुहुन्छ भन्ने कुराप्रति तपाईँ गम्भीर हुनुहोस् र परमेश्वरप्रति यस बिहानी धन्यवाद हुनुहोस् भन्ने म अनुरोध गर्न चाहन्छु र तपाईँलाई यही उत्साह दिन चाहन्छु कि परमेश्वरको वासस्थान तपाईँको हृदयमा भएको छ भन्ने कुरा लिएर तपाईँ खुसी र आनन्दित हुनुहोस् र आफ्नो जीवनमा यस बिहानी परमेश्वर प्रति धन्यवादी हुनको लागि एउटा कारण थप्नुहोस् भन्दै म आइजेक राई कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै बिदा हुन्छु। जय मसीह। गुड न्युज एफएम सुन्दै गर्नुहोला।
2: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
2: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: अब तपाईँ सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, जागृत विश्वास।
3: जेमिसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथमा यहाँलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ उद्धारकर्ताको आवश्यकता। मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग दुई। आज हामी 2000 वर्ष भन्दा पहिले परमेश्वरले यीशु ख्रीष्टलाई संसारमा ल्याउनुको कारण र उद्देश्यको बारेमा हेर्नेछौ। यीशुलाई के पूरा गर्न आवश्यक थियो? हामी अराजकताले भरिएको संसारमा जन्मियौं र हुर्कियौं। संसारभरका देशहरूमा युद्धहरू निरन्तर भइरहेका छन्। भूकम्प, आँधी बेरी र बाढ़ी जस्ता प्राकृतिक प्रकोपहरू हामीले कमै आशा मात्र गर्दा पनि हाम्रो ढोकामा आइपुग्छन्। हामी चोर, अपहरणकारी र हत्याराहरूले घेरिएका छौं। यी संसारमा किन यति धेरै दुष्टता छ? के भविष्यको लागि कुनै आशा छ? यी प्रश्नहरूको जवाफ दिन हामी शुरूमा फर्कनुपर्छ, त्यो समयमा जब परमेश्वरले मानव जातिको लागि स्वर्गको रूपमा पृथ्वी सृष्टि गर्नुभयो। उत्पत्तिको पुस्तक 2:15 परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैचामा लानुभई त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो। परमेश्वरले आदम र हब्बालाई आनन्दले भरिएको बगैचामा राख्नुभयो। परमेश्वरले मानिसलाई प्रेम गर्नुभएको हुनाले उहाँले मानिसलाई बस्नको लागि एउटा अद्भुत घर बनाउनुभयो। भजन संग्रहको पुस्तक 8:7 मानिस के हो र तपाई त्यसको वास्ता राख्नुहुन्छ, मानिसको छोरा के हो र तपाई त्यसको फिक्री गर्नुहुन्छ। परमेश्वरले मानव जातिलाई यसरी सृष्टि गर्नुभयो कि उनीहरूको हेरचाह गर्ने र साथ दिने कोही होस्। भजन संग्रहको पुस्तक 8:5 तपाईँले त्यसलाई स्वर्गीय प्राणीहरू भन्दा केही मात्र सानो बनाउनुभयो र त्यसलाई महिमा र आदरको मुकुट पहिराइदिनु भएको छ। परमेश्वरले मानिसलाई महिमा र आदरले घेर्नुभयो। मानिस मात्र त्यस्तो प्राणी हो जसलाई परमेश्वरले बुझ्न र उहाँसँग संगति गर्न पर्याप्त बुद्धिमान बनाउनुभयो। भजन संग्रहको पुस्तक 8:6-8 आफ्नो हातका कामहरूमाथि तपाईँले त्यसलाई शासक बनाउनु भएको छ, सबै थोक तपाईँले त्यसका पैताला मुनि राखिदिनु भएको छ, सबै भेडा बाख्रा र गाई गोरू र वनका सबै पशुहरू, आकाशका पंक्षीहरू र समुद्रका माक्साहरू र समुद्रभित्र पौड़ने सबै जन्तुहरू, सबै जनावर, किरा, चराचुरुङ्गी र माछा मानव जातिको लागि अस्तित्वमा छन्। परमेश्वरले मानव जातिलाई अन्य सबै प्राणीहरूमाथि शासक बनाउनुभयो। एफिसीको पुस्तक 1:4 उहाँको सामुन्ने पवित्र र निष्कलङ्क हौ भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। परमेश्वरको इच्छा भनेको मानिसहरूले पवित्र जीवन बिताओस् भन्नु हो। परमेश्वर आफै पवित्र हुनुहुन्छ र हामी पवित्र बन्नु आवश्यक छ ताकि हामी पवित्रतासँग आउने मिठो उहाँसँग संगतिमा सहभागी हुन सकौं। जब हामी परमेश्वरको उपस्थितिमा हुन्छौं हामी उहाँको अद्भुत प्रेम अनुभव गर्न सक्छौ। उत्पत्तिको पुस्तक 2:9 अनि हेर्नमा राम्रो र खानामा असल फल भएको हरेक किसिमको रूख परमप्रभु परमेश्वरले भूमिबाट उमार्नुभयो। उहाँले बगैचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो। तपाईँ यहाँ परमेश्वरको प्रेमिलो हृदय देख्न सक्नुहुन्छ। उहाँले रूखहरू सुन्दर दृश्य र खानको राम्रो स्रोतको रूपमा सृष्टि गर्नुभयो। ध्यान दिनुहोस् कि परमेश्वरले अर्को कुरा पनि सृष्टि गर्नुभयो, असल र खराबको ज्ञान दिने रूख। यो किन आवश्यक थियो? परमेश्वरले मानवताको लागि सृष्टि गर्नुभएको सबैभन्दा ठूलो आशिष मध्ये एक स्वतन्त्र इच्छा हो। मानिसहरूलाई परमेश्वरको आज्ञा पालना गर्ने वा उहाँको आज्ञा पालना नगर्ने विकल्प दिइएको छ। कसैसँग प्रेम अनुभव गर्न तपाईँ तिनीहरूलाई त्यो प्रेममा तपाईँसँग सामेल हुने वा तपाईँको प्रेमलाई अस्वीकार गर्ने विकल्प दिनुपर्छ। छनौट गर्ने विकल्प बिना साँचो प्रेम अस्तित्वमा रहन सक्दैन। उत्पत्तिको पुस्तक 2:16-17 पद अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, बगैँचाका सबै रूखका फल तैले संकोच नमानि खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानु, किनभने जुन दिन तैले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। असल व्यवहारको लागि इनाम छ, त्यसै गरी अनज्ञाकारिताको लागि पनि परिणाम छ। परमेश्वरले आदमलाई स्पष्ट पार्नुभयो, यो एउटा रूखको फल खाँदाको परिणाम आत्मिक मृत्यु हुनेछ। उत्पत्तिको पुस्तक 3:4-5 पद, सर्पले स्त्रीलाई भन्यो, तिमीहरू मर्दैनौ, किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। सर्पले हब्बालाई भनेको कुरा परमेश्वरले भन्नुभएको कुराको ठिक विपरीत थियो। सैतानले दावी गर्यो कि यो रूखको फल खाँदा उनी मर्ने छैनन्। परमेश्वरले भन्नुभएको थियो कि तिमी मर्नेछौ। हब्बाले कुन शोधमा भरोसा राख्ने भनेर निर्णय गर्नुपर्ने थियो। उत्पत्ति 3:6 पद, जब स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई त्यस रूखको चाह गर्नुपर्ने रहेछ भने देखिन्, तब तिनले त्यस रूखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि खाए। यस रूखको फल खाँदा उनी बुद्धिमानी हुनेछिन् भन्ने शैतानको झूठले हब्बालाई विश्वस्त बनायो। उनले यस रूखको फल नखानु भन्ने परमेश्वरको आज्ञालाई व्यवस्था गरिन्। परमेश्वरको आज्ञा विरूद्धको उनको अपराधले उनको पाप निम्त्यायो। आदमले हप्पासँगै जाने निर्णय गरे, त्यसैले दुवैले पाप गरे। आदमको अनज्ञाकारिताको परिणाम आत्मिक मृत्यु थियो। उसले तुरुन्तै परमेश्वरसँगको आफ्नो आत्मिक सम्बन्ध गुमायो। आदमको पापको अर्को परिणाम शारीरिक मृत्यु थियो। त्यो मृत्यु आदम र हब्बाका सबै सन्तानहरूले वंशानुगत रूपमा पाएका छन्। आदमको पापदेखि अब संसारका सबैजना अन्तत बुढो हुनेछन् र मर्नेछन्। यसको लागि मृत्युको निश्चित सजायबाट मानिसलाई बचाउन मुक्तिदाताको आवश्यकता पर्यो। उत्पत्तिको पुस्तक 3:15 पद, तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुल्च्याउनेछ र तैले त्यसको कुर्कुचा डस्नेछस्। यो भविष्य मसीह यीशु ख्रीष्टको बारेमा बाइबलमा गरिएको पहिलो भविष्यवाणी हो। यस भविष्यवाणीले बताउँछ कि तैले त्यसको कुर्कुच्चा डस्नेछस्। यो यीशु ख्रीष्टको क्रुसमा मर्नुपर्ने आवश्यकताको भविष्यवाणी हो। हामीलाई यो पनि भनिएको छ कि त्यसले तेरो शिर कुल्च्याउनेछ। यो भनाइले यीशु ख्रीष्टले एक दिन शैतानको टाउको कुल्च्याउनुहुनेछ, पूर्ण रूपमा नष्ट गर्नुहुनेछ भनी बताउँदैछ। उत्पत्ति 3:17-19 पद, त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैले तेरी पत्नीको कुरा सुनेर मैले नखानु भनेको रूखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ, तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैले खानेछस्। त्यसले तेरो निम्ति काँडा र सिउँडीहरू उमार्नेछ र तैले खेतको सागपात खानेछस्। माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैले खानेछस्, किनकि माटैबाट त निकालेको थिइस् त माटै होस् र माटोमा फर्के जानेछस्। परमेश्वरको कृपामा पापको क्षमा समावेश छ, तर यसले हामीलाई पापको परिणामबाट मुक्त गर्दैन। आदम र हप्पाले आफ्नो अनज्ञाकारिताको लागि ठूलो मूल्य चुकाउनु पर्ने थियो। तिनीहरू फेरि कहिले अदन भनिने त्यो अद्भुत स्वर्गमा बस्ने थिएनन्। बरु तिनीहरूको संसारमा अब संघर्ष, पीड़ा, शोक र मृत्यु समावेश हुनेछ र त्यस समयदेखि यस संसारका सबै मानिसहरूले त्यही पति संसार यसको दुःख र पीड़ाहरू सहित उत्तराधिकारमा पाए। पहिलो योहन्नाको पुस्तक 5:19 पद, हामी जान्दछौ हामी परमेश्वरका हौ र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ। आदमको पापको अर्को परिणाम शक्तिको हस्तान्तरण थियो। शुरूमा परमेश्वरले आदमलाई पृथ्वीमाथि अधिकार दिनुभयो, यद्यपि जब आदमले पाप गरे यो अधिकार शैतानलाई दिइयो। यसले शैतानलाई पृथ्वीमा भूकम्प, आधी बेरी, रोग र मृत्यु जस्ता धेरै विपत्तिहरू निम्त्याउने शक्ति दियो। के नराम्रो खबर हो! अस्तो समाचार यो हो कि परमेश्वरले मानव जातिलाई यस भयानक परिस्थितिबाट बचाउनको लागि मुक्तिको योजना तयार पार्नुभयो। मुक्तिको यो योजना यीशु ख्रीष्ट हुनुहुन्छ। रोमीको पुस्तक 3:23 पद, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। सबै मानिसहरू आदमबाट उत्पन्न भएका हुन् र यसैले तिनीहरू उसको पापी स्वभाव लिएर जन्मेका छन्। मानवतालाई यो निराशाजनक अवस्थाबाट बाँच्नको निम्ति समाधान चाहिन्छ। रोमीको पुस्तक 3:24 परमेश्वरको अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिमीहरू सित्तैमा धर्मी ठहरिएका छौ। सम्पूर्ण मानव जातिको लागि मुक्तिको एउटै मात्र बाटो छ, येशू ख्रीष्ट। रोमीको पुस्तक 3:25 परमेश्वरले क्रुसलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। येशूलाई हाम्रो पापहरूको प्रायश्चितको बलिदान हुन पठाइएको थियो। प्रायश्चित भनेको गुमाएको कुरा फिर्ता पाउनको लागि भुक्तानी हो। पापको कारणले गर्दा आदमले परमेश्वरको सामु आफ्नो धार्मिक स्थिति गुमाए। परमेश्वरले यसो मार्फत हाम्रा पापहरूबाट छुटकारा दिनुभयो। तर यो कसरी प्राप्त भयो? येशू ख्रीष्टले हाम्रा पापहरू छुटकारा दिन र हामीलाई मृत्युको सट्टा अनन्त जीवन दिन किन सक्षम हुनुभयो? रोमीको पुस्तक 5:17 यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भने त झन बढी प्रशस्त अनुग्रह र धार्मिकताका सित्तैको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्। आदमको पापको परिणाम मृत्यु हो, तर मानिसलाई परमेश्वरको उपहार येशू ख्रीष्टले त्यो परिणाम मृत्युबाट जीवनमा परिवर्तन गर्नुहुन्छ। रोमीको पुस्तक 5:18-19 यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ। किनकि जसरी एउटै मानिसको अन्नज्ञाकारिताले धेरैजना पापी बनाए, त्यसै गरी एकैजनाको आज्ञाकारिताद्वारा धेरैजना धार्मिक बनाइनेछन्। आदमको अन्नज्ञाकारिताले गर्दा सम्पूर्ण मानव जातिलाई मुक्तिदाताको आवश्यकता पर्यो। आदमले गरेको पापलाई सच्याउन अर्को मानिस येशू ख्रीष्टको आज्ञाकारिताको आवश्यकता पर्यो, ताकि पाप गर्ने सबै धर्मी ठहरिन सकुन्। हिब्रूको पुस्तक 10:10 त्यही इच्छाबाट येशू ख्रीष्टका शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौं। जब येशू ख्रीष्टले क्रुसमा आफ्नो जीवन दिनुभयो, त्यो आदमको पापको मोचनको लागि आवश्यक पर्ने एक र अन्तिम बलिदान थियो। हामी वा अरू कसैबाट भविष्यका अरू कुनै बलिदानको आवश्यकता पर्दैन। रोमीको पुस्तक 6:23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रो प्रभुमा अनन्त जीवन हो। आदमका सन्तानहरूले तिरेको ज्याला मृत्युदण्डमा परिणत भयो, तर हाम्रो लागि येशू ख्रीष्टको बलिदान मार्फत हामीलाई अनन्त जीवनको प्रतिज्ञा गरिएको छ। पहिलो कुरन्थीको पुस्तक 15:56-58 मृत्युको खिल पाप हो र पापको शक्ति व्यवस्था हो, तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ। यसकारण मेरो प्रिय भाइ हो, स्थिर र अटल रहो, प्रभुको काममा सधैँ बढ्दै जाओ, किनकि तिमीहरू जान्दछौ कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन। येशू ख्रीष्टको बलिदानद्वारा हामीलाई छुटकारा दिइएको छ भन्ने थाहा पाएर हामीले कस्तो प्रतिक्रिया दिनुपर्छ? सही प्रतिक्रिया भनेको हाम्रो जीवन येशूको प्रेमपूर्ण सेवामा समर्पित गर्नु हो। उहाँप्रति आफूलाई समर्पित गर्नेहरूका लागि परमेश्वरले भविष्यको सहसाथी राज्यको समयमा ठूलो इनामको प्रतिज्ञा गर्नुहुन्छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
4: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: पछि नेनाधी गुदु वापत्ति कया आत्मिकी रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमक हया बिउ जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ के छिसकसितल लसको छ थौया वचन या शीर्षक दु उद्धारकर्ता या आवश्यकता जिगु विश्वास चमक हया बिउ थौजी छ निदो द स्वयं परमेश्वर येशु ख्रिस्ट या हरिमे हरिगु कारण वो उद्देश्य या अन्वेषण याएगु जु येशु छु पुङ्गे मागु आवश्यक ख जी अराजकता जाइगु हलिमे जन्मे जुया छोपी ख हलिमे या देशे निरन्तर रूपमा युद्ध जोया छुने जी छ मन मतुनागु इले हे भूकम्प वो खुसीबा थे जागु प्राकृतिक प्रकोप झियु लुख्या वया चुने जी त खु वो हत्यारा तेसँग घेरेयाना तगुदु ठो हलिमे छ्या थुनिमछि दुष्ट दादु भविष्य छु आशादु थुपी न्यसया लिस बित झिसन नापा हे लिहा उनेमा कुब्ले परमेश्वर र मनु देगु नीति स्वर्ग या रूपे देगु गुख उत्पत्ति निगु अध्यायु झिन्याको पत्के धातगुदु अले परम प्रभु परमेश्वर मनु या त गुजाया त व थुकिया बिचाया त अदन धागु केबे यङका तया दिल परमेश्वर आदम व हब्बा या त आनन्द जागु केबे तया दिल परमेश्वर मनु या त मथिना यागुले वेखल मनु त छुनेगु आज चाहे पुगु छे देखा दिल भजन जागु यो पेगु व न्यागु पत्के धात गुदु मनु छुहे ख धका छे वया त बिचा याना छुने त मनु छुहे ख धका छे वया त लुमुङका छुने त छिए वया त स्वर्गीय दूत स्वया बचाजक कुए तया दिल नापछि वया त इज्जत व मान न बिया दिल परमेश्वर मनु या त महिमा व सम्मान घेरेयाना दिल मनु हे छमजक्क प्राणी ख गुमसित परमेश्वर थ त थुइके व सहभागी याय त पर्याप्त बुद्धिमान देखा दिगु ख भजन च्यागु अध्याय खुगु न निशे च्यागु पत्के धात बुदु छि वेक या त देखा दिगु फुक्क यागु अधिकार न बिया दिल साधो फैसा नाप फुक्क जंगली पशु तन आकाशे बोइपी झङ्ग त वो ले जुइपी या त अचला समुद्र के फुक्क जन्तु तन सक्ले कि छ त झङ्ग त वो या त मनुतेगु नीति अस्तित्व दु परमेश्वर मनुते त मेपी सक्ले प्राणी टेके शासक देखा दिल एफिसी छगु अध्यायु पिङ्गु पत्के दया त गुदु संसारे मधु निबले हे परमेश्वर जित वे कया न्योने धर्मी धरे जुत वो पवित्र याय त ल्या दि गुख परमेश्वर या इच्छा दैगो मनु त पवित्र जीवन हने गुख परमेश्वर थ हे पवित्र ख अले जी पवित्र जुइमा पवित्रता लिसे वे क लिसे या सागु साझेदार छिस मती क्यामा जी परमेश्वर या न्योने दैवले झिस वैक या अजु चाहे पुगु मतिना अनुभव या फेमा उत्पत्ति निगु अध्याय गु पत्के धात गुदो परम प्रभु परमेश्वर अन सेने बले न्याय पुछे चोङ्गु व भिङ्गु भिङ्गु फल सैगु सीमा त बुका दिल दथुइलाक जीवन बिगु सीमा व भी व मभियु ज्ञान बिगु सीमा न देखा दिल छ थन परमेश्वर या मथिना पूर्ण नुग खनेफै वो बालागु दृश्य वो बालागु नसा या स्रोत या रूपे सीमा देखा दिल ध्यान बिया दिस कि परमेश्वर मेगु छु देखा दिल भिङ्गु व मबिङ्गु ज्ञान या सीमा थो छा आवश्यक जुल परमेश्वर मनु या नीति देखा दिगु दक्ले त धङ्गु आशीर्वाद मध्य छगु स्वतन्त्र इच्छा ख मनु या त परमेश्वर या आज्ञा मानियागु व माने मयागु विकल्प बित ख सु मनुलिसे मचिना अनुभव व्याय त छि उमी त उगु मचिना छिलिसे स्वापु तेगु व छिगु मचिना याय त अस्वीकार यायगु विकल्प बिमा छनौट यायगु विकल्प मध्य धाक्ठेगु मचिना दई मुखु उत्पत्ति निगु अध्याय झिन्खुगु झिन्नेगु पत्के धात गुदु परम प्रभु परमेश्वर वेकया दया दिल थोर केबे चोङ्गु फुक्क सिमाया फल नसाज्यो। भिङ्गु व मबिङ्गु ज्ञान बिगु सिमाया फल छता धासा नेमुजु नल धासा छ उखनु हेसी बालाको व्यवहार्या ये पिन्त शिर्पादु अथे हे अनाज्ञाकारिता यु लागि परिणाम नदु। परमेश्वर आदम या त स्पष्ट केना दिल कि थुगु सिमायु सीमा बुसा नल्की आत्मिकी मृत्यु जुई। उत्पत्ति सोगु अध्यायु पेगु न्यागु पत्के धाल सर्प धाल छिपे सिमहु थो नल्की छिपे न परमेश्वर थे हे जुई। छिमगु मिखा चाली अले छिमगु छु भिङ्गु छु मबिङ्गु धैगु सी धका परमेश्वर सेनागुले हे थथे धागु ख ताहा न हब्बा या त धागु परमेश्वर धागु ख स्वया बिल्कुल उल्टा ख सैतान थो सिमाया सिमाभुसा नल धासा सिमखु धका दाबी या त हब्बा गुगु स्रोत या त भलसा यायगु धका निर्णय यागु ख उत्पत्ति टोङ्गु अध्यायु खुगु पत्के धाटगुदु सिमा ओ सिमा चोङ्गु फल नेहे साई फाव वगु लोवङ्क पुचे चोङ्गु ख अले हाक्न ज्ञा देगु लोभ्न मने वगुनि वो सिमा चोङ्गु फल खान नल अले थ भात याद न बिल वे भात न वो फल नल थो सिमाया फल नया बुद्धिमान जुई धका सैतान्या मखुगु ख हब्बा विश्वास या त थो थगु सिमाया सिमाभुसा ने मते धका परमेश्वर आज्ञा या त व्यवस्था या त परमेश्वर यो आज्ञा या त व्यवस्था यागुने वो पापेला त आदम हब्बालिसे वनेगु कोसित उके इपे निम्म पापेला त आदम या आज्ञाकारिता यो परिणाम आत्मिकी मृत्यु ख वो परमेश्वर लिसे आत्मिकी श्वापो तुरन्त हे तङ्कल आदम या पाप या मेगु परिणाम शारीरिक मृत्यु न ख थो मृत्यु आदम व हब्बा सक्ले सन्तान त वोगु ख आदम या पाप निसे हलिमे चोपी सक्ले बुरा जुई अले सी मनु या त निश्चय मृत्यु पाखे बचे याए त उद्धारकर्ता मागु ख उत्पत्ति सुङ्गु अध्यायु झिङ्गियाको पत्के धाको दो छगु व सिमाया दथुई अले छ मस्त व सिमा मिसाया उत्पत्ति सुङ्गु अध्यायु झिङ्गियाको पत्के धाको दो छङ्गु व मिसाया दथुई अले छ मस्त व मिसाया मस्ते दथुई जी ल्वापु थनाबी व छङ्गु छ त छ्याई छ उइगु ग्वाली न्याय भविष्य मसिह येशु ख्रिस्ट या ख बाइबले याना तगु थो नापाङ्गु भविष्यवाणी ख थो भविष्यवाणी थगु क्या स्याइ धका धाई थो येशु ख्रिस्ट या त क्रुसे सीमागु भविष्यवाणी ख जिम्त न धालकी येशु ख्रिस्ट छनु छङ्गु छ नुई उत्पत्ति सुङ्गु अध्यायु नेगु झिन्गुगु पत्के धाई अले वेकल मनु या त धयादिल थ कला यागु खनिएना जी ने मते धागु सिमायागु फल नै गुने बुस थ अले वेकल मनु या त धयादिल थ कला या खनिएना जी ने मते धैगु सिमायागु फल नगुने बु सरा फेमाली छ मसी तले तस्क दुख कष्ट याना ठुकी अन्न सेका नेमाली वो छगु लागि क व नाक सेकी एसा छ धासा अन्न वो वाउसा नेखने स्या तना मोतले हे हिचटी हाका नेमाली छा धासा छन्त चाहे देखुगु ख छ चाहे ख अले चाहे जुयाउने परमेश्वरिया दया पाप क्षमा न समावेशतु तर ठुकी जित पापे परिणाम पाखे मुक्त याई मखु आदम व हब्बा इमगु अवाज्ञा नीति तस्क मु पुलेमाल इपि हान गब्लेन अदन धागु उगु अद्भुत स्वर्गे सुनि महन बरु इमगु हलिमे आ संघर्ष पीडा दुख व मृत्यु या समावेश जुल अले उमगु इल निसे थो संसार या सक्ले मनुटेस थो पतित संसारे व दुख लिसे अधिकार जुल नापाङ्गु युहुन्ना न्यागु अध्याय यु झिनगुगु पद केटा हातगुदु छिपी परमेश्वरिया सन्तान ख अले थो संसारे चोपी मेपी फुक्क मनुत सैतान्या मनुत ख तका न चिस सु आदम्या पाप्या मेगु परिणाम दैगु शक्ति हस्तान्तरण ख नापानी सेहे परमेश्वर आदम्या त पृथ्वी अधिकार ब्याधिल गुब्ले आदम पाप्या त उब्ले थगु अधिकार सैतान त बिल थुकी सैतान्या त पृथ्वी भुख्या बाफे लुए व मृत्यु थे ज्यागु योगको विपत्ति बिगु शक्ति बिल थो बामलागु ख ख भिङ्गु भुख सुधासा परमेश्वर मनुते त थगु न्यायपूर्ण अवस्था बचे या त उद्धारयु योजना देखा दिगुदु मुक्ति या थगु योजना यशु ख्रिस्ट ख रोमी सोगु अध्यायु नि सोङ्गु पद के धातगुदु सकसिन पाप यागुदु उकी इपि परमेश्वरिया महिमा ताक्क सकसिन पाप यागुदु उकी इपि परमेश्वरिया महिमा तापाक दुङ्कल सक्ले मनु त आदम्या वंशस्ख उकी वयागु पापपूर्ण स्वभाव लिसे जन्म जुगुनी मानव या त थो निराशजनक अवस्था बाँचे रित समाधान मागुदु रोमी सोङ्गु अध्यायु निन्यागु पत्के धातगुदु परमेश्वर यशु ख्रिस्ट या त प्रयासितिया बलिदान याका वेक या त विश्वास यक्कुसिन पाप क्षमा यानाजिल वेकल नापा नापा यापि मनुजे त पाप या सजाए मभ्युसे स यानाजिल झिगु पाप या प्रयासितु बलिदान जुइ त यशु या त छोया हगु ख प्रायश्चित धागु तङ्कुगु ख लिट क्यागु लपु ख पाप्या कारण आदम परमेश्वर या न्योने थगु धार्मिक हैसियत तङ्कल परमेश्वर झिगु पाप या त यशुया माध्यम मुक्त या त तर गथियाना यशु ख्रिष्ट झिगु पाप या त क्षमा या त मृत्यु या पलसा अनन्त जीवन बियादि फत रोमी न्यागु अध्यायु झिन्नेगु पत्के धातगुदु यदि छम मनुख यागु पाप याना मृत्यु राज्य याना सुन धासा छम मनु यशु ख्रिष्ट याना परमेश्वर त धङ्गु दया माया केन न्यहने धर्मे थरी जुइ त मनु त मृत्यु या राज्य चुनेमाली मखुत आदम या पाप या कारण मृत्यु ख तर परमेश्वर मनु ते त बिउगु उपहार यशु ख्रिष्ट उगु परिणाम या त मृत्यु पाखे जीवने खिलाबी याना दिल रोमी न्यागु अध्यायु झिन्च्यागु झिन्गुगु पत्के धातगुदु अथिहे छम मनु यागु पाप प याना फुक्क मनु दोषी जुल अथिहे छम मनु यागु धार्मिकता याना फुक्क मनु त धर्मी जुल व इम त अनन्त जीवन दत अले हान गथे छम मनु ख परमेश्वर माने मयागु योगको मनु तेस पाप या त अथे हे छम मनुख परमेश्वर या माने यागुनी योगको मनु त धर्मी या त आदम या अवाज्ञा याना सक्ले मनु त दछुई उद्धारकर्ता यु आवश्यकता जुल आदम या पाप या त भिङ्के त मेम मनु यशु ख्रिस्ट या आज्ञाकारिता मागु ख अले पाप याइपि फुक्क धर्मी जुइ फेमा धका हिब्रो झिगु अध्यायु झिगु पत्के धातगुदु थुक थ वैकल परमेश्वर यागु इच्छा पुङका दिल सदा या त गाक्क छक्ल थ त हे बलि बिया वैकल झिगु पाप मदेका छोया दिल व जब यशु ख्रिस्ट थगु क्रुसे बिया दिल आदम्या पाप्या प्रायश्चित याय त मागु छु व लपु बलिदान ख मेपी पाखे भविष्य झित छु न बलिदान यायमाली मखु रोमी खुगु अध्यायु नि सोङ्गु पत्के धातगुदु पाप्या ज्याला मृत्यु ख परमेश्वर सित्तिक व्याधिगु वरदान झि प्रभु यशु ख्रिस्ट पाखे अनन्त जीवन ख आदम्या मस्त सि बिउगु ज्याला मृत्युदण्ड हिल तर झिगु नीति यशु ख्रिस्ट या बलिदान या माध्यम झित अनन्त जीवन या बस बिहा दिगुदु नापाङ्गु कोरन्थी झिङ्यागु अध्यायु ने खुगु ने च्यागु पत्के धाटगुदु मृत्यु या शक्ति पाप ख अले व्यवस्था या ना पाप बल्लना चोङ्गु ख अज्यागुनी जी प्रभु येशु ख्रिस्ट पाखे झित त्याके बिहा दिम परमेश्वर या त योक्कु योक्कु सुभ्या अज्यागुनी योपि दाजु किजा क्वाटुक विश्वास या अले मने थ्यालङ्का छु प्रभु यागु ज्या याना हे सो थथे छिम्स यागु ज्या सिति वने मखु धका छिम्स सिहे छु येशु ख्रिस्टिया बलिदान झित मुक्ति ब्यादिगु धका सिया झिस छु प्रतिक्रिया यायमा छा झिगु प्रतिक्रिया दैगु झिगु जीवन येशु या मतिना पूर्ण सेवा समर्पित यायगु ख परमेश्वर थथम समर्पित जीविन्त भविष्य सहस्राब्दी राज्य ईले तधङ्कु शिर्पा ब्यादिगु बच ब्यादिगु दु थौया बच नेनादिगुनि छि सक्कसितन परमेश्वर सुब्याबीमा जय मसी नेनामिपि छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगु हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 98685533349 98685533349 कासा ज्याजो नेना दिगुनी छित यकु यकु ये सुब्या परमेश्वर छित सवाबीमा जय मसी
6: टाइम चेक यति बेला बिहानको 8 बज्यो
0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम हिप्पी लेट्स सिङ

0: जयमसी साथै नमस्कार सम्पूर्ण श्रोताहरूमा, साथै मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यिपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरूकै आफ्नै बाल कार्यक्रम आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ, मात्र गुड न्यूज एफएम 105.1 MHz। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र आज भने कार्यक्रममा मैले एउटा पाहुनालाई निम्ताएकी छु र उहाँ चाहिँ टिचर एजुकेटर पनि हुनुहुन्छ र साथसाथै उहाँ बाल संगति शिक्षिका पनि हुनुहुन्छ र विगतमा उहाँले मण्डलीमा चाहिँ क्वेयरमा पनि सहायता पुर्याउनु भएको थियो र उहाँ हुनुहुन्छ सोनु नेपाली महर्जनज्यू र उहाँ चाहिँ कोइनोनिया पाटन मण्डलीबाट हुनुहुन्छ। म उहाँलाई ढिला नगरिकन स्वागत गर्न चाहन्छु। जयमसी
1: जयमसी सायाजी,
0: कस्तो हुनुहुन्छ?
1: एकदम आरामै छु।
0: यहाँलाई स्वागत छ है कार्यक्रममा।
1: हुन्छ, धेरै धन्यवाद।
0: यहाँलाई मैले धेरै समयदेखि चाहिँ यो कार्यक्रमको लागि रिक्वेस्ट गरिरहेको थिएँ है, एकदम व्यस्त हुनुहुन्छ। थोरै आफ्नो परिचय भनिदिनुहोस् न, अहिले केमा इन्गेज हुनुहुन्छ, होइन के गर्दै हुनुहुन्छ?
1: हुन्छ, फेरि पनि जयमसी, मेरो नाम सोनु नेपाली महर्जन भनि नै हाल्नुभयो अघि साराजीले। सो अहिले केमा व्यस्त छु भन्दाखेरि चाहिँ म टिचर एजुकेटर नै हो। सो अहिले चाहिँ म ईसीसी भन्ने एउटा अर्गनाइजेसनमा चाहिँ आबद्ध छु। सो त्यहाँ पनि रहेर म नानीहरूको बारेमा नै कुराकानी गरिरहेको हुन्छु अनि चर्चको बारेमा भन्नुहुन्छ भने चाहिँ चर्चमा पनि म नानीहरूसँग नै अहिले काम गरिरहेको छु। सो 7 इयर्सको नानीसँग चाहिँ काम गर्दैछु।
0: अनि यहाँले भन्नुभयो ईसीसीमा आबद्ध हुनुहुन्छ एजुकेटरको रूपमा, यहाँको भूमिका चाहिँ त्यहाँ के छ?
1: मेरो भूमिका त्यहाँ चाहिँ अब धेरै नै छ, धेरैवटा कामहरू हामीले गर्नुपर्ने हुन्छ। तर विशेष गरी भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ ट्रेनिङहरू दिने काम गर्छु अनि त्यहाँ चाहिँ टिचरहरू आउनुहुन्छ विभिन्न स्कुलहरूबाट अनि हाम्रो धेरै कोर्सेसहरू पनि हुन्छ। सो सर्ट कोर्स, लङ कोर्स है, 1 इयरको कोर्सेसहरू पनि हुन्छ। सो त्यसमा नै आबद्ध छु। सो त्यहाँ नै ट्रेनिङ दिने काम छ अनि त्यो सँगसँगै चाहिँ म कतिवटा स्कुलमा चाहिँ एज कन्सल्टेन्ट पनि आबद्ध छु।
0: कतिको इन्जोय गरिरहनु भएको छ आफ्नो प्रोफेसनलाई?
1: सो यो भन्नुपर्दाखेरि चाहिँ म एकदमै इन्जोय गरिरहेको छु किनकि मेरो होल अहिलेसम्मको एक्सपिरियन्स भनेको नै नानीहरूसँग नै हो, किनकि मैले 10 इयर्ससम्म पनि नानीहरूसँग स्कुलमा काम गर्ने मौका पाएको थिएँ। सो त्यो कुराहरू चाहिँ अहिले केही पनि खेर गएको छैन अनि जुन चाहिँ मैले आफ्नो काममा पनि त्यो अप्लाई गर्न पाएको भएर चाहिँ सो आई एम रियली थ्याङ्कफुल टु गड, आई इन्जोय माई वर्क।
0: भनेपछि पहिला यहाँ टिचरको रूपमा काम गर्नुभयो, अहिले ट्रेनरको रूपमा काम गर्दै हुनुहुन्छ है। र यहाँ बालबालिकाकै बीचमा काम गर्ने भएकोले अब यो प्रश्न सोध्दै गर्दा फेरि अलि हाँस उठ्दो पनि हुन्छ है, यहाँलाई बालबालिका चाहिँ कतिको मनपर्छ?
1: ओके, सो बालबालिकाको बारेमा भन्नुपर्दाखेरि मैले जब फर्स्टमा स्टार्ट गरेँ त्यति बेलामा चाहिँ मैले कहिले पनि सोचेको थिएन कि म हुन्छ नि टिचिङ सेक्टरमा नानीहरूसँग काम गर्छु भने, किनकि मलाई त्यति बेला चाहिँ मन पर्दैन थियो क्या नानीहरू, अनि ओफो टिचिङ चाहिँ गर्न नपरे हुन्थ्यो भन्ने जस्तो चाहिँ लाग्थ्यो। तर जब मैले काम गर्दै गर्दै जाँदाखेरि चाहिँ मैले उनीहरूलाई बुझ्न थालेँ, उनीहरूले पनि मलाई बुझ्यो क्या, अनि त्यो बुझ्दै गर्दाखेरि चाहिँ मलाई आफैले भित्रबाट मोटिभेसन पनि आयो कि ओके मैले चाहिँ के गर्न सक्दो रहेछु नानीहरूसँग, उनीहरूले मलाई बुझ्यो भने त मैले उनीहरूलाई सिकाउन सक्दो रहेछु भन्ने एक प्रकारको आयो। सो त्यसरी नै एकअर्कालाई बुझ्दै गर्दाखेरि नै मलाई उनीहरूको माया पनि लाग्न थाल्यो अनि मन पनि पर्न थाल्यो। सो अहिले म उनीहरूलाई धेरै माया गर्छु, मेरो नानीहरू मसँग एकदम क्लोज छन्।
0: र बालबालिका मनपर्छ भन्नुभयो र मलाई थोरै यहाँको आफ्नै बाल्यकालको बारेमा जान्न मन लाग्यो कि, जान्न चाहिँ मन लाग्यो। सोनु नेपाली महर्जन चाहिँ सानोमा कस्तो हुनुहुन्थ्यो?
1: म भन्नुपर्दाखेरि चाहिँ म चाहिँ त्यस्तो त्यो चञ्चले टाइपको चाहिँ थिइनँ, म एकदमै ज्ञानी काम नेचरको नै थिएँ भनेर भन्नुहुन्छ मेरो मम्मीहरूले भन्दाखेरि चाहिँ। जस मेरो दाइको र मेरो फरक हेर्नु पर्दाखेरि चाहिँ मेरो दाइ चाहिँ अलिकति चञ्चले टाइपको हुनुहुन्थ्यो भने म चाहिँ त्यस्तो थिएन भनेर चाहिँ भन्नुहुन्थ्यो. सो मेरो बाल्यकाल चाहिँ एकदमै राम्रो नै बित्यो जस्तो लाग्छ किनकि मेरो धेरैजना सिब्लिङ्सहरू हुनुहुन्थ्यो. सो मैले रोल प्लेहरू गर्ने मौकाहरू त्यति बेलामा पाएको थिएँ अनि मेरो धेरै सर्कलमा साथीहरू पनि धेरैजना हुनुहुन्थ्यो त्यति बेलामा. सो एकदमै राम्रो भयो जस्तो लाग्छ मेरो बाल्यकाल.
0: यहाँको अब बाल संगति चाहिँ कसरी बित्यो हुन्छ नि, बाल संगतिमा कसरी हुर्कनु भयो अथवा भनौँ कसरी प्रभुलाई पाउनु भयो त्यो थोरै भन्न मिल्छ?
1: मिलिहाल्छ नि. सो बाल्यकालमा मैले सन्डे स्कुलमा चाहिँ जोइन गर्दै गर्दाखेरि मलाई चाहिँ त्यहाँको गीतहरू एकदमै मनपर्ने गीतहरू अनि त्यो सँगसँगै एक्सन सङहरू गर्दाखेरि अनि नयाँ नयाँ कुराहरू हाम्रो टिचरहरूले सिकाउनुहुन्थ्यो जुनमा चाहिँ मलाई रेबेका मिस भन्ने चाहिँ एकदमै याद आउँछ. सो उहाँले चाहिँ यति राम्रोसँग सिकाउनु हुन्थ्यो कि मलाई पनि उहाँ जस्तै हुन मन लाग्ने है, त्यस्तो खालको चाहिँ मैले एउटा इन्सपिरेसन चाहिँ लिइरहेको थिएँ. तर म रेगुलरली नै सन्डे स्कुल चाहिँ मम्मीसँग नै गइरहेको थिएँ. मम्मीले पसलमा यो खानिदिन्छु त्यो खानिदिन्छु भनेर पकाएर चर्च लानुहुन्थ्यो अनि त्यसरी नै गइराखेको थिएँ. तर त्यति बेलासम्म नि प्रभुलाई चाहिँ पाएको थिएन जस्तो लाग्छ मलाई, किनकि जब मैले याद गर्दाखेरि वेन आई वाज लाइक 22 इयर्स त्यति बेलामा चाहिँ मैले प्रभुलाई पाएको है. सो बाल्यकालमा चाहिँ आई वाज इन्जोइङ होइन, मेरो सन्डे स्कुल मैले इन्जोय चाहिँ गरिरहेको थिएँ भने अनि के खान पाउँछु रमाइलो छ नयाँ कुरा सिक्न पाउँछ भनेर जान्थेँ भने त्यति बेला चाहिँ प्रभु खासै पाएको मैले अनुभव गरिनँ. तर म जब 22 इयर्सको थिएँ त्यति बेलामा चाहिँ एउटा बाइबल स्टडी गर्दै गर्दाखेरि चाहिँ प्रभु भनेको चाहिँ को हुनुहुँदो रहेछ मेरो लागि भन्ने कुरा चाहिँ मैले त्यति बेलामा थाहा पाएको हो. सो त्यही नै हो.
0: ओके, एकदम इन्ट्रेस्टिङ रहेछ. यहाँले भन्नुभयो बाल संगतिमा हामीलाई एक्सन सङ सिकाउनु हुन्छ हुन्थ्यो भनेर, कुनै याद छ जस्तो रमाइलो आफूलाई मनपर्ने एक्सन सङ?
1: एक्सन सङहरू त धेरै नै छ. सो मनपर्ने भन्दाखेरि चाहिँ एउटा चाहिँ त्यो चाहिँ कहिले पनि पुरानो हुँदैन जस्तो लाग्छ, त्यो दाल दिने गोली यादको भन्ने वाला चाहिँ, सो त्यो चाहिँ कहिले पनि पुरानो हुँदैन जस्तो लाग्छ, रमाइलो पनि छ. सो त्यही नै छ एउटा चाहिँ.
0: ओके, अनि अर्को चाहिँ तपाईँ विवाहित पनि हुनुहुन्छ सायद, हाम्रो इन्फर्मल टक हुँदै गर्दाखेरि घरमा को को हुनुहुन्छ परिवारमा थोरै भनिदिनुहोस् न.
1: मेरो परिवारमा चाहिँ अहिले मेरो हस्बेन्ड म अनि मेरो सासु ससुरा हुनुहुन्छ अनि मेरो देवर देवरानी पनि हुनुहुन्छ तर उहाँहरू चाहिँ आउट अफ कन्ट्री बाहिर हुनुहुन्छ अनि हामी चारजना चाहिँ छौँ अहिले घरमा.
0: अनि अब यहाँ बाल संगतिमा पनि आबद्ध हुनुभएको कारणले गर्दाखेरि यो बाल संगतिको सेवकाई चाहिँ कस्तो सेवकाई रहेको छ त?
1: अब यो बाल संगतिको सेवकाई भन्ने बित्तिकै हेर्दाखेरि चाहिँ अब अरूले हेर्दाखेरि चाहिँ नानीहरू खेलाउने हो बस्ने हो एकछिन संगतिमा डिस्टर्ब गर्छ यिनीहरूले भन्ने त्यस्तो टाइपको हुन्छ होइन. तर मलाई चाहिँ कस्तो लाग्छ भन्दा यो चाहिँ एउटा जबको रूपमा चाहिँ हामी लिन सक्छौँ किनकि सन्डे स्कुलको नानीहरू नै पछि गएर चाहिँ चर्च सम्हाल्ने व्यक्तिहरू बन्न जान्छन् नि त. सो त्यो भएको कारणले हामीले चाहिँ यो जगमा नै हामीले काम गरिरहेछौँ जहाँनिर चाहिँ उनीहरूले सिक्नुपर्ने उमेरमा नै कति कुराहरू चाहिँ प्रभुको बारेमा सिक्यो भने चाहिँ उनीहरू ठुलो हुँदै गएपछि त्यो कुराहरू प्र्याक्टिस गर्दै गइरहेको हुन्छ.
0: जस्तै कि
1: उनीहरूले हामीले भन्छौँ नि बाइबलमा एउटा ठुलो आज्ञा पनि छ महान आज्ञा कि आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर. त्यो कुरा चाहिँ हामीले भनिरहन्छौँ तर त्यो कुरा चाहिँ हाउ होइन चाहिँ हामी लिन सक्छौँ किनकि सन्डे स्कुलको नानीहरू नै पछि गएर चाहिँ चर्च सम्हाल्ने व्यक्तिहरू बन्न जान्छन् नि त. सो त्यो भएको कारणले हामीले चाहिँ यो जगमा नै हामीले काम गरिरहेछौँ.

0: जरुरी छ। अब कसरी चाहिँ सिक्ने भन्दाखेरि चाहिँ उनीहरूले आफ्नो साथीलाई एकअर्कालाई प्रेम गर्नु पर्यो, उनीहरूलाई हेल्प चाहिएको छ भने हेल्प गर्नु पर्यो, हो त्यो कुराहरू चाहिँ उनीहरूले सन्डे स्कुलमा नै एकअर्काबाट सिक्नुपर्ने हुन्छ। अनि जब ऊ बढ्दै जान्छ, बढ्दै गइसकेपछि चाहिँ उनीहरू मेबी लिडरसिप पोजिसनमा पनि पुग्न सक्छ। त्यति बेला पनि उनीहरूले कसरी हेल्प गर्ने अनि कसरी आफ्नो छिमेकीलाई प्रेम गर्ने भन्ने कुरा चाहिँ उनीहरूले त्यहाँ चाहिँ देखाउन सक्छन्। अनि त्यो प्र्याक्टिस गर्ने उमेर चाहिँ सन्डे स्कुलमा हो। सो यो चाहिँ यस्तो खालको सेवकाई हो भनेर चाहिँ मैले चाहिँ लिएको छु।
1: अब यसमा टिचरको, बाल संगति टिचर र पेरेन्ट्सको चाहिँ कतिको भूमिका हुन्छ त?
0: टिचर र प्यारेन्ट्सको बारेमा भन्नुपर्दाखेरि त मोस्ट अफ द टाइम त प्यारेन्ट्ससँग नै हुन्छ। अब सन्डे स्कुल त जम्मा एक दिन हुन्छ होइन, स्याटरडे हुन्छ, त्यसमा पनि दुई घन्टा हुन्छ, दुई घन्टामा पनि एक घन्टा चाहिँ अब हाम्रो पाटन चर्चको हेर्ने हो भने चाहिँ होल फेलोसिप हुन्छ। एक घन्टा सबै नानीहरू एकै ठाउँमा बसेर सङ्गति गर्नुहुन्छ, एक्सन सङहरू गर्नुहुन्छ, स्टोरी टेलिङ हुन्छ, अनि त्यसपछि चाहिँ बल्ल एक घन्टाको समय छुट्टिन्छ। भनेपछि एक घन्टाको समय मात्र टिचरसँग हुन्छ है, तर टिचरले त्यो एक घन्टामा पनि धेरै कुराहरू गर्न सक्नुहुन्छ क्या। जस्तै रिलेसन बिल्डअप गर्ने कुराहरू, नानीसँग समयहरू बिताउने, कुराकानीहरू गर्ने, फर्स्टमा चाहिँ यो गर्नु चाहिँ एकदमै जरुरी छ बिब्लिकल कुरामा जानुभन्दा पनि अगाडि है, किनकि हामीले बाइबलको कुराहरू चाहिँ धेरै गर्छौँ तर हाउ कसरी चाहिँ प्र्याक्टिस गर्ने भन्ने कुरामा अनि रिलेसन बिल्डअप गर्ने कुरामा चाहिँ अलिकति कम भएको जस्तो मेरो क्लासमा चाहिँ मलाई चाहिँ त्यस्तो महसुस भएर चाहिँ सो मैले त्यो कुराहरू चाहिँ प्र्याक्टिस गर्दैछु।
1: तपाईँले चाहिँ कसरी बालबालिकासँग रिलेसनसिप बिल्डअप गर्दै हुनुहुन्छ, कसरी कस्तो खालको क्रियाकलापद्वारा चाहिँ बिब्लिकल नलेजहरू दिँदै हुनुहुन्छ, थोरै भन्नुहोस् न।
0: सो फर्स्टमा चाहिँ अब मैले र मेरो जो पार्टनर हुन्छ उहाँले चाहिँ कसरी हामीले प्लानिङ गर्छौँ भन्दाखेरि चाहिँ फर्स्टमा उनीहरू आउने बित्तिकै चाहिँ उनीहरूलाई के कुराहरू सेयर गर्न मन छ भने चाहिँ उनीहरूलाई सेयर गर्न दिने, त्यो बाइबलकै कुरा हुनुपर्छ भन्ने छैन। उनीहरूको मनमा कति धेरै कुराहरू हुन्छ, जस्तै स्कुलमा के भयो, उनीहरूले स्कुलमा के गर्यो, तिमीलाई चाहिँ के कुरा एकदमै मन परेको थियो हप्ताभरि गएको हप्ताभरि, अथवा तिमीलाई के कुराले चाहिँ एकदम चित्त दुख्यो, त्यो कुरा चाहिँ हामी सेयरिङ गर्न लाउँछौँ, जसले गर्दाखेरि चाहिँ उनीहरूको मनमा भएको कुराहरू उनीहरूले खुलेर हामीसँग भन्न सक्यो अनि नेक्स्ट टाइमदेखि चाहिँ उनीहरूलाई अड लाग्दैन क्या, डर लाग्दैन। सो त्यसरी चाहिँ मैले चाहिँ रिलेसन बिल्डअप गर्ने काम गर्दैछु। अनि मैले यो प्र्याक्टिस गर्दै गर्दाखेरि हुन त जम्मा एक वर्ष भयो मैले यो कुरा सिक्स इयर्समा हुँदाखेरि प्र्याक्टिस गरेको थिएँ, अहिले म सेभेन इयर्सको नानीहरूलाई हेर्दैछु। अनि त्यही नानीहरू अहिले सेभेन इयर्समा आउँदाखेरि चाहिँ उनीहरू एकदम ओपन छ क्या मसँग। अनि मैले जब उनीहरूलाई लिसनिङमा प्र्याक्टिस गर्न थालेँ, जब मैले उनीहरूलाई सुन्न थालेँ, उनीहरूले पनि मलाई सुन्न थालेँ क्या। अनि त्यो चाहिँ मैले उनीहरूमा देखेको चेन्जेस हो। सो यो चाहिँ एकदमै हुनुपर्छ, एकअर्कालाई सुन्ने काम चाहिँ हुनुपर्छ। टिचरले एकोरो बोलिराख्ने मात्रै होइन, सिकाउने काम मात्रै होइन, तर ऊबाट पनि सुन्ने, आफूले पनि सिकाउने काम चाहिँ हुनुपर्छ भन्ने चाहिँ लाग्छ।
1: अब अहिले नेपालको शिक्षालाई हेर्दै गर्दाखेरि पनि एक्टिभिटी बेसमा जानुपर्छ भन्दै गर्दाखेरि यहाँ आफै पनि ट्रेनर हुनुभएको कारणले गर्दा यो कुरा अरूलाई सिकाउनुहुन्छ नि त, त्यही भएर यहाँले चाहिँ त्यो कुरालाई चर्चको बाल संगतिमा चाहिँ कसरी त्यो टिचिङमा प्रयोगमा ल्याइरहनु भएको छ एक्टिभिटी बेसमा, कुनै उदाहरण?
0: त्यो चाहिँ अब मैले म बिङ ट्रेनर होइन त्यसरी आएको भन्नुभन्दा पनि अगाडिदेखि नै प्र्याक्टिसमै थियो। कोइनिया पाटर चर्चमा चाहिँ यस्तो छ, एउटा टपिक भयो भने चाहिँ दुई हप्तासम्म त्यो टपिक जान्छ। सो एक हप्तामा चाहिँ उहाँहरूले स्टोरी टेलिङ अथवा कुनै बाइबलको कुरा सिकाउनुहुन्छ भने नेक्स्ट विक चाहिँ एउटा एक्टिभिटी गर्ने विक भनेर चाहिँ राख्नुभएको छ। अनि मैले यसलाई चाहिँ अलिकति मोडिफाई गरेको छु मेरो क्लासमा चाहिँ। सो मैले चाहिँ कसरी गर्छु भन्दा बिब्लिकल कुरा थोरै उसलाई स्टोरीहरूबाट भन्नुपर्नेछ भने चाहिँ स्टोरी भन्छु, अनि त्योसँग नै रिलेटेड एक्टिभिटीहरू गराउँछु, जुन चाहिँ स्मल ग्रुप एक्टिभिटी, जुनमा चाहिँ उनीहरूलाई सानो सानो समूहमा राखेर एउटै मात्रै एक्टिभिटी होइन तर डिफ्रेन्ट डिफ्रेन्ट एक्टिभिटीहरू चाहिँ गराउँछु, अनि जसले गर्दाखेरि चाहिँ उसले त्यो एउटा स्टोरीलाई नै डिफ्रेन्ट ठाउँबाट चाहिँ कस्तो देख्दो रहेछ। जस्तै एउटा एक्टिभिटीमा मैले उसलाई कलरिङ गर्न दिएँ भने चाहिँ ओके, कलरिङ गर्दै गर्दाखेरि उसले त्यो एक्टिभिटीलाई कस्तो देख्दो रहेछ भन्ने कुरा उसले बुझिरहेको हुन्छ भने अर्को स्मल ग्रुपमा चाहिँ मैले उनीहरूलाई गेम गराइरहेको हुन्छु, अनि त्यो गेमबाट पनि उनीहरूले त्यो कुरालाई बुझ्ने मौका पाइरहेको हुन्छ, अनि फेरि अर्को विक पनि त्यसरी नै जान्छ। सो डिफ्रेन्ट एक्टिभिटी चाहिँ हुन्छ। सो मैले आफूले सिकेको कुरा चाहिँ यसरी अप्लाई गरिरहेको छु अहिले।
1: अब यहाँले भन्नुभयो नि यति धेरै एक्टिभिटीहरू प्लान गर्दै गर्दाखेरि त अब चाहिने सामग्रीका कुराहरू पनि त हुन्छ नि त, त्यो सामग्रीका कुराहरू चाहिँ हुन्छ नि बच्चालाई हामीले बाल संगति भन्ने बित्तिकै एउटा कक्षा खाली हुनु पर्छ कि अथवा त्यहाँ पनि

0: धेरै प्रकारका बालबालिकालाई चाहिने खेलका सामग्रीहरू हुनु आवश्यक छ, कस्तो हुनुपर्छ?
1: यो चाहिँ अब हामी टिचरकोमा नै भर पर्छ। सो तपाईँले कसरी प्लान गर्दै हुनुहुन्छ, मेन त तपाईँले हेर्नु पर्यो तपाईँको चर्चमा नानीहरूको लागि चाहिँ के सामग्रीहरू अलरेडी नै छ, त्यो कुराहरूलाई नै तपाईँले अझै सानो समूहमा राख्नुभयो भने चाहिँ धेरै सामग्री चाहिएन, किनकि सानो समूहलाई अलिकति सामान भए पनि पुग्यो। तर तपाईँले एकैचोटि गराउँदाखेरि चाहिँ धेरै सामान चाहिन सक्छ नि त, होइन? त्यो भएको कारणले टिचरले आफैले प्लान गर्नु पर्यो तपाईँकोमा के अभाइलेबल छ। छैन भने चाहिँ एकदमै लो कस्टमा हामीले कसरी काम गर्न सक्छौँ, होइन? अब कतिवटा फ्याँक्न राखेको सामग्रीहरूलाई पनि हामीले क्रिएटिभ भएर प्रयोग गर्न सक्छौँ,
0: खेलको कार्यमा युज गर्न
1: मिल्यो है। सो टिचर चाहिँ अलिकति क्रिएटिभ पनि हुनुपर्ने हुन्छ, अनि प्लानिङ गर्दाखेरि पनि अलिक केयरफुल हुनु पर्यो, वाइज हुनु पर्यो कि कुन सामग्री चाहिँ मैले यो एक्टिभिटी गर्दै गर्दाखेरि चाहिँ मेरो लेसनमा चाहिँ हेल्प हुन्छ भन्ने कुरा चाहिँ टिचरले चाहिँ सोच्नु पर्यो।
0: कतिपय अब चर्चहरूमा चाहिँ अब बालबालिकाको निम्ति पनि अब प्ले मटेरियल्सहरू हुन्छ नि, त्यसमा पनि लगानी गर्नुपर्छ है, त्यसमा पनि थोरै स्पेन्ड गर्नुपर्छ उहाँहरूको नानीहरूको खेलौनाको लागि भन्ने कुराहरू धेरैजनालाई त्यो आइडिया नहुन सक्छ कि, होइन? अथवा अलिकति आर्थिक रूपमा इच्छा भएर पनि अलिकति आर्थिक कुराहरू जुटाउन गाह्रो भएर पनि हुनसक्छ। तपाईँलाई के लाग्छ, बालबालिकाको निम्ति त्यो बजेट छुट्याउनु खेलौनाहरूको निम्ति त्यो सही हो कि गलत हो?
1: एकदमै राम्रो प्रश्न है। सो यो कुरा चाहिँ थाहा हुँदैन क्या, अब हुन त सन्डे स्कुल नानीहरूको लागि भनेर राख्नु चाहिँ हुन्छ, तर नानीले कसरी सिक्छ भन्ने चाहिँ थाहा हुँदैन क्या, अब मेबी ठुलो लिडरहरूलाई पनि थाहा हुँदैन। त्यो भएको कारणले गर्दाखेरि म चाहिँ के भन्न चाहन्छु भन्दा चाहिँ, सानो नानीहरूले सिक्ने भनेको नै उनीहरूको पाँचवटा इन्द्रियबाट हो, जुन चाहिँ फाइभ सेन्स अर्ग्यान्स भनेर भनिन्छ नि, होइन? उनीहरूले छोएर, सुनेर, चलाएर अनि गरेर नै सिक्ने हुन्छ क्या, उनीहरू काइनेस्थेटिक लर्नर हुन्छ। त्यो भएको कारण
0: त्यो भनेको चाहिँ
1: काइनेस्थेटिक भनेको चाहिँ उनीहरूले छोएर गरेर नै हेर्नुपर्ने,
0: गरेर गर्नुपर्ने,
1: खेलेर चाहिँ सिक्ने उमेर हो क्या यो भनेको चाहिँ है। मैले अघिदेखि फाउन्डेसन भनिरहेको थिएँ नि, होइन? सो यो उमेरको नानीहरूले चाहिँ छोएर गरेर नै गर्नुपर्ने हुन्छ। त्यो भएर हामीले एउटा ठोस वस्तु चाहिँ उनीहरूको हातमा दियो भने चाहिँ उनीहरूले अझ राम्रोसँग सिक्न सक्छ है। तर धेरै थ्योरीहरू दिने, धेरै प्रश्नहरू सोध्ने गर्यो भने चाहिँ उनीहरूलाई एकदम इरिटेसन हुन्छ क्या, अनि त्यो सन्डे स्कुल बोरिङ पनि हुन जान्छ। तर जब तपाईँले सामग्री प्रयोग गरेर गर्नुहुन्छ भने चाहिँ त्यो क्लास चाहिँ एकदम इन्ट्रेस्टिङ हुन्छ, अनि नानीहरू पनि रेगुलर आउन थाल्छ। तर तपाईँ त्यो प्रयोग गर्नु नै भएको छैन, खालि थ्योरीबाट बोल्ने, म अर्को हप्ता तिमीहरूलाई क्वेसन सोध्छु है भनेर हुन्छ नि, यस्तो
0: पदहरू कण्ठ पार्न लगाउने, होइन?
1: त्यसले चाहिँ स्ट्रेस हुनसक्छ नानीलाई, प्रेसर हुनसक्छ।
0: अनि यो चाहिँ अब हामी पनि त्यही वेबाटै हुर्केको हो नि त, अब टिचर भएपछि चाहिँ छडी लगाउनु पर्छ हुन्छ नि, बच्चालाई अलिकति स्ट्रिक्टमा राख्नुपर्छ, होइन? माया गर्यो भने त हुन्छ नि टिचरलाई टेर्दैन भन्ने कुराहरूमा तपाईँलाई चाहिँ के लाग्छ, होइन? स्ट्रिक्ट टिचर हुनुपर्छ कि होइन, अथवा अलिकति मायाले सिकाउनु पर्ने तरिका के लाग्छ?
1: अब हामी पनि त्यसरी नै हुर्केको हो, किनकि हामीलाई पनि स्ट्रिक्टली नै सिकाउनुहुन्थ्यो, गाली गर्नुहुन्थ्यो, पदकण्ठहरू भएन भने मार्क्सहरू काट्ने कुराहरू पनि हुन्थ्यो, अनि कहिलेकाहीँ पिटाई पनि खाइन्थ्यो होला। तर सन्डे स्कुलमा चाहिँ त्यति साह्रो हुँदैन होला, स्कुलहरूमा चाहिँ त्यस्तो हुन्छ होला है। सो छडी लाउने कुराहरू गर्दै गर्दाखेरि चाहिँ आई थिङ्क बिङ टिचर चाहिँ अलिकति आफ्नो बााउन्ड्री चाहिँ सेट गर्नुपर्ने नै हुन्छ, नत्र भए चाहिँ उनीहरूले तपाईँलाई सुन्दैन, होइन? अलिकति बााउन्ड्री सेट चाहिँ गर्नु पर्यो, तर नानीलाई डर चाहिँ हुनु भएन क्या। उनीहरूले पनिसमेन्ट पायो भने पनि किन पनिसमेन्ट पाए त भन्ने कुरा चाहिँ टिचरले अलिकति क्लियरली नै भन्नुपर्छ होला।
0: ओहो, आज त सोनु मिसको क्लास हो भनेर त्यो डर हुनु भएन, होइन? र यो हुँदाहुँदै चाहिँ कहिलेकाहीँ बालबालिकाहरूलाई बाल संगति आउनको लागि के कुराले रोकावट गर्छ जस्तो लाग्छ?
1: अब बाल संगतिमा आउनलाई रोकावट चाहिँ अहिले मैले रिसेन्टली देखेको चाहिँ कस्तो छ भन्दाखेरि, हामी प्यारेन्ट्सहरू नै धेरै बिजी हुन्छौँ क्या, प्यारेन्ट्सहरू नै धेरै बिजी हुन्छौँ, अनि सन्डे स्कुललाई खासै प्रायोरिटी नदिएको पनि हो कि जस्तो पनि लाग्छ अरू कुराहरूले प्यारेन्ट्सले गर्दाखेरि नै आउन नपाएको पनि हुनसक्छ। एउटा कारण चाहिँ प्यारेन्ट्सको आफ्नै काम हुन्छ, त्यो कारणले आउन नपाएको पनि हुन्छ, त्यस्तो कारणहरू पनि छ। अनि अर्को चाहिँ त्यही इन्ट्रेस्टिङ नभएको कारणले, जहिले पनि एउटै तरिकाले हामीले लाँदाखेरि चाहिँ त्यो क्लास इन्ट्रेस्टिङ हुँदैन, अनि नानीहरू झन् छिट्टै बोर्ड हुन्छ, किनकि उनीहरूको टाइम स्पेन एकदम धेरै कम हुन्छ, उनीहरूको सुन्न सक्ने, अटेन्सन गर्न सक्ने क्षमता धेरै हुँदैन। त्यो भइसकेपछि टिचरले जब राम्रो प्लानिङ गर्नु हुँदैन भने त्यसले पनि रोकावट ल्याउन सक्छ, नानीलाई आउन मन नलाग्ने.
0: भनेपछि प्लानिङको पनि धेरै महत्व रहेको छ है. तपाईँको कक्षामा चाहिँ कतिजना नानीहरू हुनुहुन्छ अहिले? उमेर सातकोलाई हेर्दै हुनुहुन्छ भन्नुभयो है.
1: हजुर, मेरो चाहिँ टोटलमा 12 हुनुहुन्छ नानीहरू, 7 उमेरकोमा चाहिँ. तर उहाँहरू पनि कतिजना रेगुलर आउने, प्राय चाहिँ रेगुलर आउनुहुन्छ, तर कहिले काहीँ चाहिँ मिस हुन्छ उहाँहरू.
0: कतिपय मण्डलीहरूमा चाहिँ सबै उमेरका नानीहरूलाई चाहिँ एकै ठाउँ राखेर बाइबलीय शिक्षाहरू दिने कुराहरू रहेको छ. यहाँको चर्चमा चाहिँ कुन कुन उमेर समूहलाई क्याटेगोराइज गरेर अब बाल संगति बस्ने उमेर चाहिँ कतिदेखि कतिसम्म छ यहाँको चर्चमा?
1: मेरो चर्चमा भन्नुपर्दाखेरि चाहिँ 5 बिलोको एउटा ग्रुप नै हुन्छ, जुनमा चाहिँ हामीले छुट्टै छुट्टै नै राख्छौँ. जस्तै 5 त सँगै नै भइहाल्यो, 5 बिलोको चाहिँ. तर 6, 7, 8, 9, 10 गरेर चाहिँ हाम्रो 18 चाहिँ नानीहरू छुट्टै छुट्टै नै बस्नुहुन्छ. अनि तर अब हाम्रो चाहिँ क्लासेसहरू पनि धेरै नै छ नि त, सन्डे स्कुलको लागि भनेर छुट्टै नै छ. त्यो भएको कारणले हामीले चाहिँ त्यसरी नै राखेका छौँ.
0: भनेपछि 18 उमेर समूहको छ है. अनि मैले तपाईँलाई एउटा प्रश्न गर्न मन लाग्यो है. अब यति धेरै व्यस्त हुनुहुन्छ, कहिलेकाहीँ आफूलाई पनि रिफ्रेसमेन्ट चाहिन्छ नि त. अनि छुट्टीको समयमा अथवा फुर्सदको समयमा चाहिँ तपाईँलाई के गर्न मनपर्छ? रुचिको विषयहरू चाहिँ के होला त?
1: अब अहिले चाहिँ मेरो अलिकति चेन्ज भएको छ. पहिला चाहिँ मेरो ट्राभलिङ एकदम धेरै थियो होइन, ट्राभलिङ चाहिँ मलाई एकदम गर्न मनपर्थ्यो. तर अहिले चाहिँ मेरो काम नै ट्राभलिङ भएको कारणले अहिले चाहिँ मलाई घरमा नै बस्न मनपर्छ. अनि घरमा सरसफाइहरू गर्ने, अनि त्यसपछि खाली समयमा चाहिँ यत्तिकै पल्टेर बस्ने, अनि गीतहरू सुन्ने, कहिलेकाहीँ मुभीहरू हेर्ने, जस घरमा नै बस्न मनपर्छ अहिले चाहिँ मलाई.
0: अहिले चाहिँ अलिकति
1: चेन्ज भएको छ,
0: चेन्ज हुनुभयो प्रोफेसनले गर्दाखेरि. र अघि यहाँले भन्नुभयो नि एकदम यो चाहिँ सिरियस कुरा नै हो. अब उमेर 5 to 18 नानीहरू हुँदै गर्दाखेरि अहिले चाहिँ तपाईँले टिनेजको नानीहरू सँगसँगै हुन्छ नि, विभिन्न नानीहरूमा चाहिँ कस्तो खालको समस्याहरू देखिरहनु भएको छ के? जस्तै उनीहरू अलिकति इमोसनली पनि अलिकति डाउन भइरहेको होइन, अब इन्स्ट्रक्सनहरू दिइरहँदाखेरि पनि नानीहरूले चाहिँ नबुझ्ने हुन्छ नि, अलिकति मन नदेखाउने कुराहरू हुन्छ, यसमा चाहिँ कसरी तपाईँले डिल गरिरहनु भएको छ?
1: यो चाहिँ अब अहिलेको नानीहरूको चाहिँ एकदमै ठुलो प्रब्लम नै भन्छु म चाहिँ. अनि प्राय नानीहरू चाहिँ अहिले एकदम टेक्नोलोजी फ्रेन्डली छ नि त, सो प्राय नानीहरूको आफ्नै मोबाइल हुन्छ, आफ्नै ट्याबहरू हुन्छ, अनि उनीहरू प्राय त्यसमा नै समय बिताउने भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूको त्यो टाइम स्प्यान, मैले अघि भने नि उनीहरूको अटेन्सन स्प्यान हुन्छ, सो त्यो चाहिँ एकदमै घट्दो छ क्या अहिले. अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले जब उनीहरूलाई इन्स्ट्रक्सन दिइरहन्छौँ, उनीहरूलाई चाहिँ छिटो दियो हुन्थ्यो, छिटो भन्यो हुन्थ्यो भन्ने हुन्छ क्या, किनकि उनीहरूले मोबाइलमा जे पनि एकदम छिटो पाउँछ नि त, सर्ट रिल्सहरू हेर्छ उनीहरूले, गेमहरू खेल्दाखेरि ठ्याक्क उनीहरूले भनेको टाइममा नै हुन्छ नि त. त्यही भएर उनीहरूले ह्युमन बिङसँग पनि त्यस्तै नै एक्सपेक्ट गर्छ क्या, जस्तै आफ्ना मम्मी बाबाबाट पनि त्यही एक्सपेक्ट गरिरहेको हुन्छ, टिचरबाट पनि त्यही एक्सपेक्ट गरिरहेको हुन्छ. अनि सो उनीहरूलाई धेरै त्यो सुन्न मन पर्दैन क्या, धेरै बसिराख्न चाहिँ मन पर्दैन. अनि सो अहिले चाहिँ त्यही नै जस्तो लाग्छ मलाई प्रब्लम चाहिँ, त्यो भएको कारणले छिट्टो रिसाउने, उनीहरूले भनेको टाइममा दिएन भने सामानहरू फाल्ने, हो त्यो कुराहरू चाहिँ मैले देखिरहेको छु.
0: अहिले चाहिँ मैले धेरै पेरेन्ट्सहरूबाट पनि सुनिरहेको हुन्छु कि मेरो नानीले त मोबाइल नदेखाएसम्म भातै खाँदैन होइन, अथवा जतिखेर नि मोबाइल मात्रै चलाउँछ, कसरी उसलाई चाहिँ यो बानीबाट छुटाउने होला भन्ने कुराहरू छ कि, यसमा चाहिँ तपाईँको केही आइडियाजहरू?
1: अब मैले ठ्याक्कै यही नै गर्नु भनेर भन्न सक्दिनँ, तर मैले चाहिँ के प्र्याक्टिस गरिरहेको छु भन्दाखेरि, मेरो पनि दाइको छोरी छ जो चाहिँ 5 भयो, अनि उसलाई पनि त्यस्तै मोबाइल भएन भने उसले खाना खाँदैन, अनि जति बेला नि मोबाइल भएन भने टिभी भए पनि चाहिन्छ उसलाई है. अनि त्यसको लागि चाहिँ अहिले चाहिँ मैले रुल्स बनाएको छु. सो रुल्स चाहिँ के फलो हुन्छ भन्दाखेरि, उसले अब चाहिँ तिम्रो यति मिनट मात्रै बाँकी छ है टिभी हेर्ने, नत्र भए त ऊ रिसाइहाल्छ अहिले नै टिभी बन्द गर्यो भने त. त्यही भएर उसँग नै बसेर हामी दुवैजना मिलेर चाहिँ रुल्स बनायौँ. ओके ल, तिमीले त धेरै टिभी हेर्न थालेछ आजकल, अब यसलाई कम गर्नुपर्छ, सो लेट्स मेक रुल्स होइन हामी दुईजना मिलेर बनाऊ भनेर चाहिँ हामी बनाउँदाखेरि चाहिँ उसको चाहिँ टाइमर सेट हुन्छ, सो त्यो टाइमरसम्म उसले हेर्छ अनि त्यसपछि आफै बन्द गर्छ है। सो यस्तो कुराहरू पनि हामीले गर्न सक्छौँ। अनि अर्को भनेको चाहिँ फ्यामिलीहरू बसेर सँगै बसेर कतिवटा कुराकानीहरू गर्ने, किनकि प्यारेन्ट्सहरू पनि यति बिजी हुनुहुन्छ कि नानीको कुरा सुन्नलाई समय नै छैन क्या। अनि खालि खाना खाँदियो, खाना खाँदिएपछि होमवर्क गर्न लगायो अनि त्यतिकै मात्रै हुन्छ। तर नानीलाई कति धेरै कुराहरू सेयर गर्न मन लागिरहेको हुन्छ, त्यो कुराहरू सुनेर उसलाई कुनै कुरामा डर लागिरहेको छ भने सँगै बसेर प्रार्थना गर्ने हो कि हो, त्यो कुराहरू चाहिँ घरमा पनि प्र्याक्टिस गर्नुपर्छ जस्तो लाग्छ, जसले गर्दा चाहिँ नानीले पनि तपाईँलाई सुन्न सक्छ कि यस्तो नगर है, धेरै मोबाइल नचलाऊ है भन्दाखेरि चाहिँ उसले सुन्न सक्छ, किनकि उसको पनि मनमा कति धेरै कुराहरू होला अनि त्यो हामीले पनि समय नदिएको कारणले त्यस्तो भएको पनि हुन सक्छ।
0: भनेपछि पेरेन्ट्स र नानीहरू बिच चाहिँ एउटा क्वालिटी टाइमको समय हुन पर्यो होइन। र अहिले चाहिँ अब हामीले यसो हेर्छौँ भने चाहिँ प्राय हुन्छ नि मानिसहरूले चाहिँ नानीहरूलाई हुन्छ नि कस्तो चकचके बच्चा, कस्तो बदमास बच्चा होइन, अब मण्डलीहरूमा पनि देखिरहेको हुन्छ नि त, अब बच्चाहरू अलिकति उफ्रिने हुन्छ नि चल्ने भयो भने ओहो यो बच्चा त यस्तो बदमास छ भन्ने त्यो वेबाट हामीले उहाँहरूलाई त्यो नाम दिइरहेका हुन्छौँ। त्यो नाम दिनु चाहिँ सही हो कि होइन, अथवा बच्चाहरू चकचके नै हुने हो कि के हो?
1: अब अहिलेको नानीहरूलाई हेऱ्यो भने चाहिँ नानीलाई हेरेर चाहिँ हामीले नाम राख्ने गरेछौँ होइन, कोही चाहिँ एकदम बाँदर जस्तो चकचके भन्ने कुराहरू चाहिँ हामी गर्छौँ। अनि अब जस्तै बाइबलमा चाहिँ एउटा भनाइ पनि छ क्या, हाम्रो बोलीमा चाहिँ शक्ति हुन्छ भन्ने कुरा है। अनि झन् हामी अब नानीहरूलाई पढाउने टिचर भइसकेपछि चाहिँ त्यस्तो वर्डहरू चाहिँ हामीले बोल्नु हुँदैन, किनकि जति हामीले त्यो वर्डहरू बोल्दै जान्छौँ त्यो नानीले चाहिँ साँच्चीकै त्यही नै महसुस गर्छ क्या, ऊ चाहिँ चकचके नै हो, ए म चाहिँ बाँदरै हो, मलाई जहिले पनि टिचरले यही नै भन्नुहुन्छ म चाहिँ बाँदरै हो भनेर उसले विश्वास गर्न थाल्छ क्या है। सो चकचके भन्ने बित्तिकै उसले हेर्न पनि थाल्छ है, सो इट मिन्स कि उसले त्यो कुरालाई बिलिभ गरिसकेको छ है। त्यही भएर सकेसम्म चाहिँ हामीले नाम दिने काम चाहिँ यो चाहिँ एकदमै राम्रो होइन है, नाम दिने काम चाहिँ एकदमै राम्रो होइन। हामीलाई पनि सानो बेलामा कति धेरै नामहरू दिएर बोलाउनुहुन्थ्यो, तर अहिले मात्रै थाहा भयो कि त्यो चाहिँ गलत हो रहेछ, जस्तो भने त्यस्तै नै हुने रहेछ भन्ने कुरा चाहिँ।
0: तर अब हामी ठुलो मान्छे भन्दा नानीहरू चाहिँ एकदम उफ्रेको उफ्रै हुन्छ नि, एकछिन बस्न नसक्ने, त्यो चाहिँ किन हुन्छ?
1: त्यो चाहिँ अब उमेरको हिसाबले नै हो, किनकि उनीहरूसँग एकदमै धेरै एनर्जी हुन्छ, एकदमै धेरै ऊर्जा चाहिँ उनीहरूमा आइरहेको हुन्छ अनि त्यो चाहिँ रिलिज हुनु नै पर्छ क्या। अनि त्यो रिलिज हुने खालको एक्टिभिटी चाहिँ तपाईँले प्लान गर्नै पर्छ है, जसले गर्दा उफ्रेर दौडेर चाहिँ उसले त्यो जब रिलिज गर्छ भने चाहिँ बल्ल ऊ काम भएर तपाईँको क्लासमा बस्न सक्छ है। यदि ऊ चलिरहेको छ भने चाहिँ उसँग धेरै एनर्जी छ भन्ने कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो, अनि क्लासमा पनि त्यस्तै खालको एक्टिभिटीहरू गराउनु पर्यो, अनि धेरै गाह्रो पनि गराउनु पर्दैन, खालि तपाईँले ट्रान्जिसन एक्टिभिटी सर्ट एक्टिभिटीहरू क्या, उठ बस होइन, उता छोएर आऊ, रातो कलर छोएर देखाऊ, हो यस्तो खालको एक्टिभिटी मात्रै एकछिन तपाईँले 2 मिनट गराउनु भयो भने पनि त्यो नानीहरू चाहिँ काम भएर बस्न सक्छ क्या क्लासमा।
0: आजभोलि अब त्यो त बाल संगतिमा हुँदाखेरि अब बाँकीको 24 घण्टा त अब बामासँगै बिताउने हो नानीले होइन, त्यो हुँदै गर्दा कहिलेकाहीँ चाहिँ पेरेन्ट्सहरू नै एकदम हार मानिरहेको म देख्छु कि, ओहो मेरो बच्चा कति चक्छ के, कसरी तह लाउने होला भन्ने खालका कुराहरू होइन, अब उनीहरूको त्यो एक्टिभनेसलाई एकदमै हुन्छ नि अलिकति काम डाउन गर्नको लागि घरमा चाहिँ पेरेन्ट्सले के गराउन सक्नुहुन्छ त?
1: अब हामीले साइन्टिफिकल्ली हेर्ने हो भने त नानी जति उनीहरू चल्यो त्यति नै उसको ग्रोथ हुने हो है, ऊ मेन्टल्ली पनि त्यतिकै ग्रोथ भइरहेको हुन्छ, अनि त्यो सँगसँगै फिजिकल्ली पनि ग्रोथ भइरहेको हुन्छ, अनि नानीले सिक्ने पनि त्यसरी नै हो। जब उसले काम बिगार्छ त्यति बेला मात्र उसलाई थाहा हुन्छ कि उसको काम बिग्रियो भनेर।
0: हाम्रो हामी जब सानो हुन्थ्यौँ त्यो बेलामा चाहिँ हात बाँधेर चुपो लाएर बस्यो भने चाहिँ ओहो कस्तो ज्ञानी बच्चा भन्ने खालको कुरा हुन्थ्यो नि त होइन।
1: हो तर जब हामीले धेरै उसलाई एक्टिभिटीहरू गर्न दिन्छौँ, उसलाई चल्ने मौका दिन्छौँ, एक्सप्लोर गर्ने मौका दिन्छौँ, त्यसरी नै उसको लर्निङ भइरहेको हुन्छ, उसले त्यसरी नै सिकिरहेको हुन्छ। तर जब हामीले त्यसलाई बाँधेर राख्छौँ भने चाहिँ उसलाई अलिकति एक्सप्लोर गर्नलाई त्यो क्वेसनहरू सोच्नलाई पनि उसलाई गाह्रो हुन्छ, कसरी क्वेसनहरू सोद्धाखेरि पनि उसलाई प्रश्न गर्न पनि गाह्रो हुन्छ, किनकि उसले सोच्नै सक्दैन ला के भन्ने होला होइन भन्ने कुराहरू पनि हुनसक्छ।
0: यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? अवश्य नै आजको कुराकानीबाट यहाँहरूले पनि आशिष पाउनु नै भयो होला। आज मसँग कार्यक्रममा हुनुहुन्थ्यो एकदमै विशेष अतिथि, उहाँ हुनुहुन्थ्यो सोनु नेपाली महर्जन, र उहाँ चाहिँ कैनमिया पाटन मण्डलीबाट बाल संगति शिक्षिका पनि हुनुहुन्थ्यो र उहाँ ईसीईसीमा कार्यरत एक टिचर एजुकेटर पनि हुनुहुन्थ्यो र साथसाथै उहाँ बाल बालिकाको क्षेत्रमा काम गर्ने एक व्यक्ति हुनुहुन्थ्यो, प्रभुको छोरी हुनुहुन्थ्यो। र यति भन्दै अब आजको कार्यक्रमबाट मैले विदा माग्ने समय पनि भइसकेको छ र सम्पूर्ण भाइ बहिनीहरू र सम्पूर्ण श्रोताहरूलाई खुशी रहनुहोस्, स्वस्थ रहनुहोस् भन्दै विदा माग्छु। हस्त, जय मसिंह, नमस्कार, साथै न्यानो माया।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउँ।

सुसमाचार लुकाको पुस्तक 19 अध्यायको 1-4 पदसम्म आजको हाम्रो बाइबल अध्ययन हुनेछ। एक पदमा उहाँ यरिहोमा पसेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो। त्यहाँ जक्कै नाउँ भएको एकजना मानिस थियो। तिनी महसुल उठाउनेका हाकिम थिए र धनी थिए। औ उहाँ को हुनुहुँदो रहेछ भनेर तिनले येशूलाई हेर्न चाहन्थे, तर भिडले गर्दा सकेनन्, किनकि तिनी फुडको थिए। औ तिनी उहाँलाई हेर्नलाई अघि अघि दौडेर एउटा नेवाराको रुखमा चढे, किनकि उहाँलाई त्यतैबाट भएर जानु पर्थ्यो। आदरणीय श्रोता मित्र, हामी जुन संसारमा बाँचेका छौ यो वास्तवमा अनौठो छ। यहाँ अनेक कुराहरू छन्, अनेक जात जातिका जीव जीवाणुहरू छन्, धेरै प्रकारको धर्महरू र रीतिरिवाजहरू छन्। मोचा, अग्ला, पुड्का, काला, गोरा, राम्रा, नराम्रा अनेक प्रकारका मानिसहरू यस संसारमा बाँचेका छन्। अनि हरेकलाई आफ्नै आफ्नै चटारो छ। धनीलाई कसरी सम्पत्तिको सुरक्षा गर्ने भन्ने चटारो छ भने गरीबहरूलाई कसरी धनी हुने भन्ने चटारो छ। त्यसरी नै कालो मानिसलाई गोरो हुन मनपर्छ अनि गोरो मानिसलाई अझै हिउँ जस्तै सेतो बन्न मनपर्छ। वास्तवमा सबैलाई आफ्नै किसिमको चटारो अनि आफ्नै किसिमको माग छ। त्यसरी नै आज हामीले एकजना त्यस्तै खालको चटारो परेको व्यक्तिको बारेमा कुराकानी गर्नेछौ। मैले सुरुमै बाइबल पाठ गरिसकेको छु जक्कै नाउँ भएका मानिसको बारेमा, जसको आफ्नै खालको चटारो छ अनि आफ्नै खालको उनीसँग माग छ। उनी कर उठाउनेहरूको हाकिम थिए। उनी एकदमै धनी मानिस थिए भन्ने कुरामा कुनै शंका छैन, किनभने कर उठाउने मानिसले धेरै रुपियाँ पैसा कमाउँछ। अझै उनी त भन्ने हो भने कर उठाउनेहरूका पनि हाकिम थिए। उनी हाकिम भए तापनि, धेरै धनी भए तापनि, उनीसँग त्यो भन्दा ठूलो अर्कै खालको चटारो परिरहेको छ। उनले येशूलाई हेर्न चाहन्थे। येशूलाई हेर्नु उनको जीवनको सबैभन्दा ठूलो चटारो अर्थात् आवश्यकता रहेको छ। येशू को हुनुहुन्छ भनेर जान्न उनलाई चटारो परेको छ। त्यो चटारो उनको पदले पनि मेट्न सकेन, उनको रुपियाँ पैसाले पनि पूरा गर्न सकेन। उनी येशूलाई कहिले भेट्ने भनेर आतुरी गरिरहेका छन्, छटपटी रहेका छन्। मैले तपाईँलाई सुरुमै भनिसकेको छु, संसारमा अनेक किसिमका मानिसहरू रहेका छन्। कोही पुड्का छन् भने कोही अग्ला छन्। जक्कै पनि पुड्का मध्येका एकजना हुन् जसलाई बाइबलले उनी होचा थिए अर्थात् पुड्का थिए भनेर भन्दछ। तर उनी येशूलाई हेर्न हतारिरहेका छन्, यो सत्य हो। मैले तपाईँलाई बाइबलको पाठ पढेर सुनाए, किनभने उनी हतारिएका छन् येशूलाई कति बेला भेटौं भनेर। चार पदले हामीलाई भन्दछ, तिनी उहाँलाई हेर्नलाई अघि अघि दौडेर एउटा नेभाराको रुखमा चढे, किनभने येशू त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो। उनको पुडको पनले येशूलाई हेर्नदेखि रोक लगाउन सकेन। आदरणीय श्रोता मित्र, तपाईँले सुन्नु भएकै होला, जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखान छ। सायद फुटको जक्कैको जीवनमा पनि त्यही भएको हुन सक्छ। उनी मान्छेको भीड़मा पनि अघि अघि दौडेर रुखमा चढ्न सफल बने, किनभने येशूलाई हेर्ने उनको ठूलो इच्छा थियो र उनले त्यो इच्छा पूरा गर्दै थिए। अब तपाईँले देख्दै हुनुहुन्छ, धन सम्पत्ति, पद अनि अरू थुप्रै कुराले पूरा गर्न नसकेको जक्कैको चटारो पूरा हुँदैछ ख्रिस्ट येशूलाई देखेर। आज तपाईँको आवश्यकता के हो? मेरा सम्पूर्ण आदरणीय श्रोता मित्रहरू, तपाईँ के कुराको चटारोमा हुनुहुन्छ? तपाईँलाई के कुराको खाँचो छ? सायद तपाईँसँग धन सम्पत्ति प्रशस्त होला, तपाईँ राम्रो ओहदामा कार्यरत हुनुहुन्छ होला, तपाईँको रूप राम्रो हुन सक्छ, तपाईँलाई सहयोग गर्ने थुप्रै मित्रहरू अनि आफन्तहरू पनि होलान्, तर पनि तपाईँसँग एउटा अति आवश्यक कुराको चटारो छ, त्यो हो येशूलाई हेर्ने। हो मित्र, तपाईँले येशूलाई हेर्नुपर्छ। उहाँको खोजी गर्न
हतारिनु पर्छ। जसरी जक्कैले यीशुलाई हेर्न हतार हतार गरेर दौड्दै अघि अघि आए, के तपाईँले आज यीशुलाई हेर्न चाहनुहुन्छ? यीशुलाई हेर्ने इच्छा गर्नु भएको छ? के तपाईँलाई यीशुको चटारो छ अथवा उहाँको आवश्यकता छ? यदि यो तपाईँको आवश्यकता हो भने संसारको कुनै पनि कुराले तपाईँको निम्ति बाधा बन्न सक्ने छैन, चाहे तपाईँ जस्तो सुकै अवस्थामा किन नहुनुहोस्। जक्कैलाई यीशुलाई हेर्ने देखि कुनै पनि कुराले रोक्न सकेन। उसको शिक्षाले यीशुलाई हेर्न रोक लगाएन, न त उसको धन सम्पत्ति नै, उसको ठूलो पद नै उसलाई यीशुलाई हेर्नदेखि रोक्न सक्यो। याद गर्नुहोस्, उसको रूपले अथवा उसको शारीरिक बनावटले पनि उसलाई यीशुलाई हेर्न कुनै बाधा गरेन। मैले अघि नै तपाईँलाई भनेको छु, जहाँ इच्छा त्यहाँ उपाय भनेर, यीशु तपाईँको नजिक भएर जाँदै हुनुहुन्छ। यदि तपाईँले इच्छा गर्नुभयो भने उहाँलाई देख्न सक्नुहुनेछ र तपाईँको चटारो पूरा हुनेछ। अर्को दिन फेरि हामी यस विषयमा अध्ययन गर्नेछौ। कार्यक्रम सुन्न नछुटाउनु होला। प्रभुको आशिष तपाईँसँग रहनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। तपाईँलाई सबैभन्दा बढी चिन्ने व्यक्ति को होलान्? तपाईँको भित्र बाहिर सबै कुरा जान्ने, तपाईँको विचार जान्ने मानिस कमै हुन्छन्। तपाईँको विचारले तपाईँको जीवनमा खास महत्वपूर्ण भूमिका खेलेको हुन्छ। आज म तपाईँलाई मानिसको विचार बारे बताउनेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

साथीहरू मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो, नेपाली आवाज नेपाली प्रयास। यो कार्यक्रम सुनेर कृपया आफ्नो विचार, तपाईँको मनका कुरा, प्रतिक्रिया अवश्य नै हामीलाई लेख्नुहोस्। यही नै हामी तपाईँसित अनुरोध गर्दछौ। तपाईँले लेख्नुभएका पत्रले हामीलाई ठूलो उत्साह दिन्छ, ढाडस दिन्छ र यस कार्यक्रममा सुधार गर्ने अवसर दिन्छ। म आशा गर्छु तपाईँले अवश्य नै हामीलाई पत्र लेख्नुहुनेछ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनु सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

मानिसको मनमा जुन विचार हुन्छ त्यसले वास्तवमा मानिसलाई दोहोर्याइरहेको हुन्छ। हृदयभित्रको विचार एउटा शक्ति हो। हामी आफ्ना विचारहरू व्यक्त गर्छौं, अरूका विचारहरू सुन्छौं। कतिपय विचारले हाम्रो जीवनमा सोझै असर पार्छ। कवि लेखकहरूका कलमहरूमा पनि शक्ति हुन्छ। उनीहरू कलमद्वारा आफ्ना विचारहरू व्यक्त गर्छन्। तर एउटा कुरा म तपाईँलाई बताउन चाहन्छु कि तपाईँले आफैलाई जति चिन्नुहुन्छ त्यति अरूले तपाईँलाई चिन्दैनन्। हो कि होइन भन्नुहोस् त? सबैजना मानिसहरू आफ्नै विषयमा सोच्न विचार गर्न व्यस्त हुन्छन्। त्यसै कारण अरूले तपाईँको बारेमा पोखेका विचारहरू 100% सत्य नहुन सक्छ। प्रभु यीशुको जीवनलाई हेर्दा हामी यही कुरा देख्छौ। प्रभु यीशुले अरूहरूका विचार सुन्नुभयो, अरूले उहाँको बारेमा टीका टिप्पणी गरे, तर ती कुराहरूले उहाँको मनलाई विचलित पारेन। उहाँको मनको दृढ धारणा र उद्देश्यलाई परिवर्तन गरेन। यीशुको समयका मानिसहरूले उहाँमाथि विभिन्न अभियोग लगाए। उहाँले परमेश्वरका सत्य कुराहरू बताउनुहुँदा मानिसका गलत आचरणलाई औलाउनुहुँदा उहाँको घरकै मानिसहरूले भने उसको होस ठेकानमा छैन। यीशुले कहिले गलत कार्य गर्नु भएन, झुट बोल्नु भएन, कसैलाई ठग्नु भएन, नराम्रो काम गर्नु भएन। तापनि उहाँको समयका मानिसहरूले उहाँमाथि विभिन्न किसिमका आरोप लगाए। तापनि यीशुले त्यस्ता आरोपहरूको खण्डन गर्नु भएन, परवाह गर्नु भएन। प्रभु यीशुले आफै भन्नुभयो, म धर्मीहरूको निम्ति होइन पापीहरूको निम्ति यस संसारमा आएको हुँ। गरीबहरूलाई सुसमाचार सुनाउन र अन्यायमा परेकाहरूलाई अमलेख गराउन, किनकि उहाँले आफैलाई राम्ररी चिन्नुहुन्थ्यो। यीशुले उहाँका चेलाहरूलाई अर्थात उहाँमाथि विश्वास गर्ने सबैलाई यही भन्नुभएको छ, धन्य तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर घृणा गर्नेछन्, बहिष्कार गर्नेछन् र गिल्ला गर्नेछन् र तिमीहरूलाई दुष्ट ठानी तिमीहरूलाई अपमान गर्नेछन्। त्यस दिन रमाओ र खुशी हौ, उफ्रा, किनभने स्वर्गमा तिमीहरूका निम्ति इनाम ठूलो हुनेछ। लुकाको सुसमाचार 6:22-23 खण्ड। यीशुले 2000 वर्ष अघि भन्नुभएको यो कुरा आज पनि त्यत्तिकै सत्य छ। यीशुमा विश्वास गर्नेहरू उहाँपछि लाग्नेहरूलाई सताइन्छ, बहिष्कार गरिन्छ, कर्के आँखाले हेरिन्छ, पानी मुनिको धर्म मान्यो भनिन्छ। मलाई अचम्म लाग्छ, यीशुमा विश्वास गर्नेलाई पानी मुनिको धर्म मान्ने किन भनिएको होला? पानी मुनि त माछा, भ्याकुता, गङ्गेटा, साँप, कछुवा, गोही पो हुन्छन् त। के तिनीहरूको पनि धर्म हुन्छ र? अचम्मै के कुरा! के मानिस समाजमा आफ्नै विचार लिएर जिउन सक्दैन? यदि एक व्यक्तिले कसैको हानि नोक्सानी गर्दैन भने ऊ आफ्नो विचारमा जिउन पाउनु पर्दछ। यीशुमा विश्वास गर्नेहरूलाई खेदो गरिन्छ। मानिसहरूमा गलत र स्वार्थी विचार भएको कारण यसो गर्दछन्। साथै अशिक्षा, अज्ञानता र अहंकारको कारण पनि यसो गर्छन्। कोही कोही हुन्छन् जो सबैलाई आफ्नो विचार अनुसार हिँडाउन चाहन्छन्। अधिनायकवाद, सबै मानिसहरू एउटै विचार बोकेर जिउनुपर्छ भनी सोच्नु के हास्यपद होइन र? प्रभु यीशुले भन्नुभयो, उहाँमाथि विश्वास गरेको कारण खेदो, सतावट, बहिष्कारको सामना गर्न परे पनि विश्वासीहरूले आफ्नो विचार बदल्नु हुँदैन। मित्र, अरूहरूले तपाईँको विषयमा जे भन्छन् त्यो महत्वपूर्ण हुँदैन, तर तपाईँ आफ्नो विषयमा के विचार गर्नुहुन्छ र के सोच्नुहुन्छ त्यही नै धेरै महत्वपूर्ण हुन्छ। समुद्र किनारको चट्टानलाई सयौं वर्षदेखि छालहरूले आन्दै आएको हुन्छ, तर त्यो चट्टान त्यही डटेर बस्छ। हाम्रो आफै प्रतिको विचार पनि त्यस्तै अटल हुनुपर्छ। यति हो, हाम्रो विचार सकारात्मक र शुद्ध हुनुपर्छ। मैले भने नि, यीशुले हर प्रकारको असल र भलाइका काम गर्दै हिँड्नुभयो, तर उहाँलाई दोष लगाइयो। तापनि यीशुले आफ्नो विचार र जीवनको उद्देश्य बदल्नु भएन। उहाँले भूतात्मा लागेका मानिसहरूलाई छुटकारा दिनुभयो, तर मानिसहरूले भने उहाँलाई भूत लागेको छ। सारा जीवन उहाँले अरूहरूलाई सेवा र सहायता गर्नुभयो, तर आखिरीमा मानिसहरूले उहाँलाई क्रुसमा चढाए, किल्ला ठोके, हात र खुट्टामा
उहाँको गिल्ला गरे, अपमान गरे। किन त्यसो गरे? किनकि उहाँको विचार र उद्देश्य अरूहरूको भन्दा भिन्नै थियो। एकपल्ट त मानिसहरूले उहाँलाई राजा बनाउन पनि खोजे, तर उहाँ मानिसहरूका विचारद्वारा प्रभावित हुनु भएन। हिजो आज बहुमतले सोचेको चुनेको कुरालाई यही परमेश्वरको इच्छा हो भने स्वीकार गरिन्छ, तर यीशुले त्यसो गर्नु भएन। उहाँले बहुमतलाई खारेज गर्नुभयो। धेरैपल्ट सत्य मानिस एक्लो पर्छ, एक्लिन्छ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, यीशुले मानिसहरूको अघि असल हुने कोसिस गर्नु भएन, किनकि उहाँ आफै असल नै हुनुहुन्थ्यो। कहिले कसैले उहाँमा कुनै दोष भेट्टाएन। हेर्नुहोस्, प्रत्येक व्यक्ति प्रेम र प्रशंसा पाउन चाहन्छ, तर शत्रुले जहिले पनि तपाईँलाई घृणा गर्छ, दोष लाउन खोज्छ, तपाईँलाई बदनाम गराउन खोज्छ, कलङ्क लाउन खोज्छ। हामी अरूले हाम्रो विरूद्धमा भन्ने कुराहरूलाई सहेर, आरोपहरू सहेर जिउनुपर्छ। अरूले जे भन्छन् त्यो अनुसार तपाईँ जिउनु आवश्यक छैन, तर तपाईँ जे विश्वास गर्नुहुन्छ त्यस अनुसार जिउनुपर्छ। अरूका कुरा सुनेर तपाईँ आफ्नो विचार नबदल्नुहोस्, किनकि तपाईँलाई राम्ररी चिन्ने तपाईँ नै हुनुहुन्छ। परमेश्वरले पनि तपाईँलाई राम्ररी चिन्नुहुन्छ। परमेश्वरलाई तपाईँले चिन्नु आवश्यक छ। नेपाली उखान तपाईँले स्मरण गर्नुहोस्, चामल पैसा धामीलाई, व्यथा जति हामीलाई। आफ्नो जीवनको निम्ति विचार गरेर असल निर्णयमा निरन्तर लाग्नुहोस्। परमेश्वरले तपाईँलाई साथ दिनुहुनेछ। तपाईँका समस्याहरू अवश्य नै समाधान हुनेछन्। अहिले भत्केको खसीका कुराहरू बिस्तारै आफै बन्दै जानेछन्। अहिले तपाईँले हार खाएको महसुस गरिराख्नु भएको छ, तर केही समयपछि तपाईँले विजयताको महसुस गर्नुहुनेछ। परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। उहाँले अवश्य नै तपाईँलाई मद्दत गर्नुहुनेछ। यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति हार होइन तर जीतलाई स्वीकार गर्नुहोस्। निराशा होइन तर आशालाई स्वीकार गर्नुहोस्। कुराकानी गर्दा गर्दै समयले मलाई बिदाई दिइसकेको छ, तर पनि आजको कुराकानीमा यदि तपाईँका विचारहरू तपाईँ थप्न चाहनुहुन्छ, मसित बाँडचुट गर्न चाहनुहुन्छ भने निसंकोच मलाई लेख्नुहोस्, म अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। तपाईँको पत्रको प्रतीक्षा मलाई रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: सफलताको लागि दर्शन चाहिन्छ। जय मसी दशा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 19 यहाँहरूलाई स्वागत छ। महान दार्शनिक राल्फ बाल्डो इमर्सनले एकपटक भनेका थिए, आफ्ना समस्याहरूबाट धकिलेर नबस्नुहोस्, आफ्ना सपनाहरूद्वारा निर्देशित हुनुहोस्। आज म तपाईँहरूसँग तपाईँले के हासिल गर्न चाहनुहुन्छ भन्ने बारेमा स्पष्ट दर्शन हुनुको महत्व बारे कुरा गर्न चाहन्छु। तपाईँको जीवन तपाईँले आफ्नो लागि राख्नु भएको दृष्टिकोण अनुसार बाँच्नेछ। हिब्रूको पुस्तक 11:1 अब विश्वास चाहिँ आशा राखिएका कुराहरूको निश्चय र नदेखेका कुराहरूको ऋण भरोसा हो। विश्वास गर्नको लागि तपाईसँग दृष्टिकोण वा दर्शन हुनुपर्छ र सफल हुनुको लागि तपाईँले त्यो दृष्टिकोणमा काम गर्नुपर्छ। यो एउटा ठूलो पाठ हो जुन हामीले अब्राहमको जीवनबाट सिक्छौं। रोमीको पुस्तक 4:17 जसो लेखिएको छ, मैले तलाई धेरै जातिहरूका पिता बनाएको छु, जुन परमेश्वरमाथि अब्राहमले विश्वास गरे उहाँको दृष्टिमा उनी हामी सबैका पिता हुन्, जसले मरेकाहरूलाई पनि जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ। प्रिय श्रोता, परमेश्वरले तपाईँको हृदयमा राख्नुभएका दर्शनहरूलाई जीवनमा ल्याउनुहुनेछ, तर त्यो हुनको लागि तपाईँले त्यो दर्शनमा भरोसा राख्नुपर्छ र भरोसाको लागि कार्य आवश्यक छ। यसको अर्थ यो होइन कि तपाईँको दर्शन कसरी पूरा हुनेछ भन्ने बारे तपाईँसँग सबै उत्तरहरू छन्। यसको अर्थ यो हो कि तपाईँ परमेश्वरमा आफ्नो भरोसा राख्दै हुनुहुन्छ, जससँग सबै उत्तरहरू छन् र तपाईँ चरणबद्ध रूपमा कदम चाल्दै हुनुहुन्छ, इच्छा र अपेक्षाका साथ कि परमेश्वरले तपाईँको जीवनमा तपाईँको दर्शनलाई सफल बनाउनुहुनेछ। तपाईँ आफ्नो दर्शनलाई पछ्याउनुहुन्छ किनभने तपाईँलाई थाहा छ कि परमेश्वर तपाईँको पछाडि हुनुहुन्छ। उहाँले तपाईँलाई आफ्नो शक्तिले होइन, उहाँको शक्तिले लक्ष्यमा पुग्न मद्दत गर्नुहुनेछ। जब तपाईँसँग दर्शन हुन्छ त्यसको लागि प्रतिबद्धता चाहिन्छ। तपाईँ परमेश्वरले केही गर्नुहुनेछ भनेर पर्खिएर बसिरहनु भएको छैन। तपाईँ आफ्नो दिमाग, आफ्नो तर्क, आफ्नो निर्णय, आफ्नो प्रतिभा र वर्षौंदेखि सिकेका सिपहरू प्रयोग गर्दै हुनुहुन्छ। तपाईँले यी सबै स्रोतहरूलाई एकसाथ राख्नुहुन्छ, आफ्नो लक्ष्य हासिल गर्न तिनीहरूलाई प्रयोग गर्नुहुन्छ र तपाईँ शान्तिमा हुनुहुन्छ, यो जान्दै कि परमेश्वरले आफ्नो शक्तिद्वारा तपाईँका कमजोरीहरूलाई शक्तिमा परिणत गर्नुहुनेछ। अरूबाट मद्दत खोज्नुहोस्, पाङ्रा पूर्ण अस्वीकार नगर्नुहोस्, ती व्यक्तिहरूलाई खोज्नुहोस् जसले तपाईँको जस्तै दर्शन साझा गरेका छन्, जसले तपाईँले खोजेको सफलता पहिले नै प्राप्त गरिसकेका छन्। तिनीहरूबाट सिक्नुहोस्, तिनीहरूले यो प्राप्त गर्न के गरे। जब तपाईँ कसैलाई सफल भेट्टाउनुहुन्छ र उनीहरूको उदाहरण पछ्याउनुहुन्छ, तपाईँले उस्तै परिणामहरू प्राप्त गर्न सक्नुहुन्छ। जीवनमा तपाईँको दर्शन तपाईँको प्राथमिकता सूचीको शीर्षमा हुनुपर्छ। साना तुच्छ कुराहरूलाई भविष्यको यो लक्ष्यतर्फ काम गर्नबाट रोक्न नदिनुहोस्। कुनै अवरोध बिना आफ्नो दर्शनमा काम गर्न हरेक दिन समय छुटाउनुहोस्। हिब्रूको पुस्तक 11:7 विश्वासद्वारा नोहाले त्यति बेलासम्म अधेक रहेका घटनाका बारेमा परमेश्वरबाट चेतावनी पाए, भक्ति साथ आफ्नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए। प्रिय श्रोता, परमेश्वरले दर्शन दिनुभयो। जहाज बनाउँदै गर्दा सबैले नुहाको खिल्ली उडाएर हाँसेका थिए, तर नुहा आफ्नो आलोचकहरूको आवाज सुन्नको सट्टा परमेश्वरको आवाज सुन्न विश्वासयोग्य थिए। ती आलोचकहरू जलप्रलयमा डुबे। परमेश्वरले उनलाई दिनुभएको दर्शन अनुसार नुहाले बनाएको डुङ्गाभित्र नुहा र उनका परिवार सुरक्षित रहे। अरूलाई आफ्नो भविष्य निर्धारण गर्न नदिनुहोस्, परिस्थितिलाई आफ्नो भविष्यको निर्धारण गर्न नदिनुहोस्। तपाईँको जीवनमा परमेश्वरले दिनुभएको प्रतिज्ञाहरूलाई तपाईँको भविष्य निर्धारण गर्न दिनुहोस्। परमेश्वरले तपाईँलाई दिनुभएको दर्शन प्रति वफादार रहनुहोस् र निश्चित रूपमा परमेश्वरको हातले तपाईँलाई सफलतातर्फ डोर्याउनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आज ही नेना दी गुदु निछिया आत्मिकी ज्याजो स्पार्क माइ फेथ जुगु विश्वास के चमक हया बिउ। जय मसी जोजोलपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माइ फेथ जुगु जीवनिया छिन के छि सकसित न लसकुस जिमी छम पासा नकतिन हे जग परमेश्वर इमगु नीति यागु छगु ख सत्य व अजुचा पुगु ज्या बारे कन इमगो अजुचा पुगु साक्षी नेनी ढुङ्गा जी इम त दया परमेश्वर छिगु नीति थथे याना दिलत छा दासा छि वेकया यो ममचा ख अले जिमी पासा धाल ख छि प्याछि धाल छु दि लिपा परमेश्वर जिगु जीवने अजुचा पुगु ज्याना दिल जी जिगु बाह वो पासै टकना वो धाल परमेश्वर छिगु नीति थथे या त छा दासा छि वया यो ममचा ख अले जिपी निम्म निला अवश्य ल जी लिस बी माल ख जी परमेश्वर या यो ममचा ख थुकिया सत्य ख थो कि जी सक्ने परमेश्वर या यपी मस्त ख वैकल छम मचयाट मेम स्वया अप येकी मखो जी सक्ने वया नीति तस्क विशेष ख जी सक्ने गुमेश्या यीशु यात जी प्रभु धका स्वीकार यात वेकल मतिना याना दिम वो विचार याना दिम परमेश्वर या मस्त ख नापाङ्गु युहन्ना सोगु अध्याय यो छगु पदे धयात गुदु सो परमेश्वर बा न जी त गुली माया याना दि गुदु उगे जी त परमेश्वर या सन्तान धका धाइगु ख धाथे ख न ख अज्यागुले हे थो संसारे पि मनुदेह जित मस्युगु मरो छा धासा इम्स वेकया त ममस्यु मा अभुया त गब्ले गब्ले थ मचा मध्ये छम व मे मसु छमेस्या छित यो ममचा सुख धका नेनी अले मा अबु लिस बि छिपी फुक्क ख मा अबु याक्न हे सिकी इमी मस्त छठी ए चोपी मुखो मा अबु याक्न हे सिखी कि इमी मस्त छठी हे चोपी मुखो प्रत्येक मचाया थगु हे व्यक्तित्व दई सकसिना विचार वो व्यवहार फरक फरक याई तर मा वो अबु इपी सकसितन छठी हे मतिना याई एफिसी निगु अध्याय पेगु न्यागु पद के धाट गुदु एन परमेश्वर छित तस्क तधङ्गु दया माया याना दि गुदु झिपी सिपे मनु त छे पापी जुया चोसा ख्रिस्ट झिगु पाप क्षमायाना दिल परमेश्वर यागु त धङ्गु दया माया छिन्त थथे मुक्ति बियादिगु ख जिपे सुन परमेश्वर यागु मायाका योग्य मजु जी सक्ने पापी जुया थगु हलिमे वयागु ख तर परमेश्वर या मतिना अनुग्रह दया व क्षमता जागुदु वैकल जित ठुली मतिना याना दिल कि वैकल थ क्यार यीशु ख्रिस्ट या त झिगो थासे क्रुसे थ त बलिदान याय त अनुमति बिया दिल अले वैकल झिगु नीति न बलिदान याना दिल भजन संग्रह छे खुगु अध्यायो झिन्यागु पदे धाट गुदो तर परम प्रभु छि दया दुम माया याना दिम परमेश्वर खयागु ख तर परमेश्वरीय मतिना अनुग्रह दया वो क्षमता जागुदो वेकल जित ठुली मतिना याना दिल कि वेकल थ क्यार यीशु ख्रिस्ट या त जेगो

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: सबै कुरा सम्भव छ। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा। आज म चाँडको एउटा कथा लिएर आएकी छु। मलाई थाहा छ यो अलि नौलो नाम हो, किनभने चाँड चीनको जियाङसु प्रान्तको सोजो शहरका हुन्। चाँग 13 वर्षका भए। उनलाई मांसपेशीहरू कमजोर हुँदै जाने रोग छ र उनी व्हीलचेयर प्रयोग गर्छन्। सुझाउको एउटा मण्डलीले यो केटो र उनकी आमालाई चीनमा आयोजित हाम्रो अन्तर्राष्ट्रिय पारिवारिक भेलामा पठाएको थियो। तिनीहरूको हृदयलाई परमेश्वरले आशिष दिउन्। जब यी आमा छोरा पारिवारिक भेलामा आइपुगे, तिनीहरू सुरुमा धेरै धक मानिरहेका र संकोची देखिन्थे। हाम्रा स्वयंसेवकहरूले तिनीहरूलाई खुशीका साथ ठूलो स्वागत गरे तापनि 13 वर्षीय चाँग धेरै लजाउने स्वभावका थिए भन्ने कुरा स्पष्टै देखिन्थ्यो। गम्भीर अपाङ्गता भएका कारण र आफ्ना गोडा र हातहरू प्रयोग गर्न धेरै कमजोर भएकाले चाँगलाई कहिले कसैले यसरी न्यानो स्वागत गरेका थिएनन्। उनलाई र उनकी आमालाई यो सबै देखेर के गर्ने के सोच्ने भन्ने नै थाहा भइरहेको थिएन। पारिवारिक उत्सवको साँझ अर्थात जसमा अपाङ्गता भएका धेरै बालबालिकाहरू मञ्चमा उक्लिएर आफ्ना स्वयंसेवकहरूसँग नाच्ने गाउने र प्रस्तुति दिने गर्छन्, त्यसको समयमा चाँग र उनकी आमा एक छेउमा चुपचाप बसेर सबै कुरा हेरिरहेका थिए। उनी त्यहाँ सिधा र कडा भएर बसेका थिए, तर उनको आँखामा त्यो उत्सवले पारेको प्रभाव स्पष्ट देख्न सकिन्थ्यो। भेलामा स्वयंसेवा गरिरहेकी मेरी साथी जुडीले यो कुरा ख्याल गरिन्। उनी यी आमा छोरा भएका हाँ गइन् र चाँगलाई आफूसँगै मञ्चमा आउन इशारा गरिन्। ओहो नाइ, उनकी आमाले छिनिया भाषामा प्रतिवाद गर्दै भनिन्, नाइ मेरो छोराले त्यो गर्न सक्दैन, ऊ नाच्न सक्दैन। तर जुडीले सम्झाइन् कि उनले आफ्नो व्हीलचेयरमै बसेर पनि नाच्न सक्छन्। उनले भनिन्, केही फरक पर्दैन, उसले त्यहाँ धेरै रमाइलो गर्नेछ। अनि उनले चाँगको व्हीलचेयरका समात्ने ह्यान्डलहरूतिर हात बढाइन्। चाँगका आँखाहरूमा उत्साह छर्लङ्ग देखिन्थ्यो। अनि उनले र उनकी आमाले केही सोच्नै नपाई बलिया पुरूष स्वयंसेवकहरूले मांसपेशी कमजोर हुँदै जाने रोग भएको त्यो युवालाई व्हीलचेयर सहित उचालेर मञ्च पुर्याइसकेका थिए। जुडीले उनकी आमालाई व्हीलचेयरलाई यता र उता कसरी घुमाउने र हल्लाउने भनेर देखाइदिन्। चाँग मञ्चमा धेरै रमाई रमाई रमाइलो गरिरहेका थिए। अनि जुडीले नजिकै हेर्दा उनकी आमाका आँखाबाट हर्षका ठूल्ठूला आँसुका थोपाहरू खसिरहेका थिए। भोलिपल्ट जब सबै बालबालिकाहरूका लागि पानीको बन्दुक ल्याइयो, फेरि चाँगकी आमाले भनिन्, ओहो नाइ, मेरा छोराका हातहरूले काम गर्दैनन्, ऊ पानीको बन्दुक चलाउन सक्दैन। तर अर्का एक स्वयंसेवकले त्यो युवाको हात समाते, उनको औंलालाई बन्दुकको ट्रिगरमा भेरिदिए र उनले निशाना मात्र लगाएनन्, बरु अरू बालबालिकाहरूतिर पानी छ्याप्न पनि थाले। चाँग ठूलो स्वरमा खिलखिलाएर हाँस्न थाले, जुन देखेपछि उनकी आमा दुवै हातले गालामा राखेर दङ्ग पर्दै र अचम्म मान्दै बसिरहिन्। उनले आफ्नो छोरालाई पहिले कहिले यति धेरै खुशी देखेकी थिएनन्। मित्र, परमेश्वरले हाम्रा पर्खालहरू तोड्नका लागि कसरी आफ्नो आनन्दको प्रयोग गर्नुहुन्छ भन्ने कुरा कति धेरै अद्भुत छ। त्यो बेला सकिनु अघि नै चाँग र उनकी आमा येशु ख्रिस्टलाई आफ्नो प्रभु र उद्धारकर्ताको रूपमा चिन्न चाहन्थे। तिनीहरू त्यस आनन्दको स्रोतलाई चिन्न चाहन्थे र यस कुराले तिनीहरूलाई भेलामा पठाउने मण्डलीलाई धेरै खुशी बनायो। अन्तिम सभाको समयमा चाँगकी आमाले सबैलाई भनिन्, जब म पारिवारिक भेलामा आए, परमेश्वरले मेरो निम्ति ठूलो अनुग्रह गर्नुभयो। मेरो बच्चा अहिले धेरै खुशी छ, ऊ अहिलेसम्म कहिले बाहिर निस्केको थिएन। वाह, के यो अद्भुत छैन र? 13 वर्षीय चाँग पहिले कहिले खेल्नका लागि घर बाहिर निस्केका थिएनन् र अपाङ्गता हुँदा पनि जीवनलाई जसरी आनन्दको साथ जिउनु पर्ने हो त्यसरी नै जिउनेछन्। परमेश्वरको निम्ति सबै कुरा सम्भव छ, त्यसैले हाम्रो पारिवारिक भेलामा हामी सँगै सेवा गर्ने बारे सोच्नुहोस् अनि हाम्रा सबै पारिवारिक भेलाहरूका लागि प्रार्थना गर्नुहोस् जुन यो हप्ता तीव्र गतिमा भइरहेको छ। अनि चाँग र उनकी आमा क्रिस्मा हुर्कदै गर्दा तिनीहरूका लागि प्रार्थना गरिदिनु भएकोमा धेरै धन्यवाद।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गाउन भाडामा,
6: गाउन भाडामा,
5: हे गाउन भाडामा।
7: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
10: र 9818-25-12-40, 9818-25-12-40।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।

0: जय मसी म सृजना बुहारा। हजुर म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाई पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुशीका पलहरू सुन्नुहोस् है।
1: खुशी हुने समय अहिले हो र खुशी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुशीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्युज एफएम 105.1 मेगाहर्जमा।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा आदरणीय श्रोता, कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन तपाईंसँग भएका प्रतिभाहरू चाहिँ हामी प्रस्तुत गर्दछौ। तपाईँले भजन गीतहरू गाउन सक्नुहुनेछ, कविता मुक्त गजलहरू वाचन गर्न सक्नुहुनेछ, छोटो मिठो आशिषहरू बाँड्न सक्नुहुनेछ, वाद्यहरू बजाएर सुनाउन सक्नुहुनेछ, कुनै विषयमा तपाईँले टिप्सहरू पनि दिन सक्नुहुनेछ। अनि मैले भनेका भन्दा बाहेकका तपाईंसँग भएका प्रतिभाहरू पनि तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ। तर एउटा महत्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि, हामी जे पनि प्रस्तुत गर्छौं आफ्ना प्रतिभाहरूद्वारा ती सबै कुराहरूबाट हामी प्रभुको नै महिमा गर्ने गर्दछौ र हामी मिलेर आज हामीसँग भएका प्रतिभाहरूबाट प्रभुको नाउँलाई उचाल्नेछौ, प्रभुको महिमा गर्नेछौ, एकले अर्कालाई उत्साह दिनेछौ र अवश्य पनि तपाईँले कार्यक्रममा साथ दिन सक्नुहुनेछ। प्रभुले तपाईँको जीवनमा राखिदिनु भएका ती प्रतिभाहरूलाई तपाईँले कार्यक्रमबाट प्रस्तुत गर्न सक्नुहुनेछ र कार्यक्रममा चाहिँ फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी कार्यक्रमको अन्तिममा विजेता बनाउँछौ र उहाँले चाहिँ रिचार्ज कार्ड पनि प्राप्त गर्नुहुनेछ र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको चन्द्रमाया मगरज्यूले। र अब ढिला नगरिकन फोन गर्नुहोला 01-47-70-754, 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646, 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गरौं। हेलो, हजुर, जयमसी।
3: जय मसी,
2: जय मसी। हाम्रो लक्ष्मी महर्जनजी बोल्दै हुनुहुन्छ कि मिसपाजी बोल्दै हुनुहुन्छ? हजुर, मिसपाजी कस्तो हुनुहुन्छ तपाईँ?
3: एकदमै सन्चै छु।
2: हजुर, र सबै परिवारहरू सबैजना आरामै हुनुहुन्छ?
3: एकदमै ठिक छु, अलिकति अब घर सताइरहेको छलफल छ, असल प्रेम साथ छलफल हुन सकोस् भनेर प्रार्थना गरिदिनु।
2: हजुर, एकदमै हामी प्रार्थनामा सम्झिनु।
3: जमिन संसारमा भएपछि अब हामी सबै त्याग्न पनि सक्दैन, बाउको अंश हो है, छोराछोरी छ, हामीलाई यसो पाँच छना भति बिदाने हामी सन्तै गएपछि अझै नदिने कुरा भयो कि
2: त्यसले
3: गर्दाखेरि फेरि पनि उनीहरूको लोभको आत्मा चाहिँ हटिगएको हो एकदमै सबैले सम्झिदिनु। जतिले अलिक गुजी सुन्दै हुनुहुन्छ हामीलाई एकदमै फेलिरहेको छौँ। अब हामी पढाउनु केही पनि नहुने होइन, झगडा गर्नु नि सक्दैन, त्यो गर्नु नि नपरोस्,
2: गइरहेका
3: छौँ, एकदमै प्रार्थना गरिदिनुहोस्। अब आउने शनिबार सफल रहेको छ, प्रेम साथ
2: एकदमै मिसपाजी र प्रभुले सबै कुराहरूमा अवश्य पनि हामी विश्वास गर्छौं, सहायता गर्नुहुनेछ, ढोकाहरू खोल्नुहुनेछ र हामी प्रार्थनामा निरन्तर सम्झिनेछौ। र आज तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
3: म त अरू कविता सविता खासै त लेख्न आउँदैन, मैले एउटा कविता चाहिँ प्रभु नि आशा भरोसा भनेर लेखेको छु, त्यो पुरानी भानी छैन, अनि अलिकति म एउटा गीतै गाउँ।
2: हुन्छ मिसाजी, एकदमै सुरु गर्न सक्नुहुनेछ।
3: रोहित थापाले गाएको एउटा गीत चाहिँ म गाउन चाहन्छु।
2: हुन्छ हजुर।
3: अन्नमा कसरी हृदयको गहिराई

0: साह्रै मिठो भजन गीत मिस्ताजी र प्रभुले धेरै आशिष दिनु भएको होस् र एकदमै खुसी लाग्यो फोन गर्नुभएको लागि। अहिलेलाई छुटौँ हामी। जय मसी। हजुर, हाम्रो मिसपा महर्जनजी हुनुहुन्थ्यो र साह्रै मिठो भजन गीत गाएर उहाँले साथ दिनुभएको छ र तपाईँले पनि हामीलाई फोन गर्न सक्नुहुनेछ भने वाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसी। सुशीलजी, कस्तो हुनुहुन्छ तपाईँ? र आज तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
1: पवित्र धर्मशास्त्र बाइबलबाट एउटा वचन पढ्न चाहन्छु, कुराहरू राख्न चाहन्छु। हजुर, हाम्रो फिलिपीको चार अध्यायको चार पाँच छ पर सात पदमा भनेको छ, प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर, तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्, प्रभु नजिकै हुनुहुन्छ, कुनै कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूको बिन्ती परमेश्वरमा जाहिर हुन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूको मनलाई यीशुमा रक्षा गर्नेछ। अनि साँच्चै यो समयहरूमा पुनमजी, अब हामीलाई धेरै च्यालेन्जको कुराहरू छ होइन, अनि म आफै पनि धेरै काम गर्दा गर्दै होस् धेरै कुराहरूमा म भजन गुनगुनाउँछु कि भन्छ, अनि हामीमा चाहिँ एक प्रकारको प्रभुले त्यो आनन्द त्यो एउटा निश्चित ढुक्क पन चाहिँ हामीमा हुँदो रहेछ कि भनौँ, अनि कतिपल्ट हामीलाई अरूले भेट्दाखेरि अनि यो गएको हप्ताको बिचमा होला एकजना अब साथी भनौँ होइन, जे भन्यो बहिनी चाहिँ पर्छ अनि उहाँले चाहिँ प्रभुलाई पाउनु भएको छ अनि मलाई बाटोमा भेटेर भन्नुभयो, ब्रदर तपाईँ जतिखेर पनि कति हँसिलो देख्नुहुन्छ कि होइन, कति उत्साहित देख्नुहुन्छ के छ ब्रदर भनेर सोध्नु कि भन्नुहुन्छ है, अनि मैले उसलाई भने अनि भाइ यसको रहस्य धेरै छ तर बुझ्यो भने चाहिँ के पनि भएन होइन, अनि तिमीलाई खाँचो छ, म जुन मेरो भित्री यो उत्साहित अब जुन कुरा तिमीहरूले अब देख्छौ नि हामीलाई होइन, अब यति काम छ यति सङ्घर्ष छ, अब हामीले फिजिकल रूपमा हेऱ्यो भने त छ नि त पुनमजी होइन, मानिसले आज उनीहरूको समझले विचार गर्यो भने त हाम्रो हामीलाई त अर्कै रूपले उनीहरूले विचार गर्छ नि त, फलानालाई यस्तो छ उस्तो, तर त्यो भित्री प्रभुबाट पाउने कति मिठा छन् मलाई फिलिपी सरको वचनले यही दिन्छ कि पुनमजी, आनन्दित भन्ने कुराहरू साँच्चै नै नट जो के पुनमजी प्रभुबाट आउने कुराहरू छ अनि मानिसले चाहिँ त्यो देख्ने रहेछ, अनि यहाँ त्यही भनेको छ प्रभुले चाहिँ हामीलाई साथमा समझले नै भ्याउन नसक्ने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूको मनलाई चाहिँ येशूमा रक्षा गर्नेछ कि, अनि यही हो पुनमजी, अनि समय बितेर जान्छ सबै कुरा टलेर जान्छ तर साँच्चै परमेश्वरको वचन चाहिँ टल्ने छैन, अनि हामी विश्वासीहरूलाई चाहिँ धेरै है यो कुराहरू एकदम होइन बलियो बनाउने आधार परमेश्वरको वचन हो, परमप्रभु नै हामीसँग हुनुहुन्छ अनि प्रभुले हामीलाई यसैको निम्ति राख्नु भएको छ, अनि हाम्रो जीवनबाट धेरै मानिसहरूको आत्मा प्रभुले बचाउन चाहनुहुन्छ पुनमजी, म यही उत्साह दिन्छु।
0: एकदमै एकदमै धेरै धन्यवाद सुशीलजी, एकदमै महत्वपूर्ण कुरा र सँगसँगै परमेश्वरको आशिषमा वचनबाट बाँड्नु भएको छ, धेरैजना व्यक्तिहरू आशिषित हुनुभएको छ हामी विश्वास गर्दछौ, म पनि एकदमै आशिषित भएँ र प्रभुले धेरै आशिष दिनुभएको सहीलाई छुटौँ हामी। जय मसी। हजुर, सुशील मगयाजी हुनुहुन्थ्यो हामीलाई फोन गरेर साथ दिनुभएको

0: फिलिपी चारको चाडबाट एकदमै आशिषमय कुरा हामीलाई बताएर रिमाइन्ड गर्नुभएको छ कि हामी चाहिँ आनन्दित हुनुपर्दछ प्रभुमा। र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: हजुर, जय मसी पुनम दिदी।
0: जय मसी, हजुर, जय मसी सानो नगरको दिदी।
1: हजुर, आज अलि रुगा लागेर घाँटी दुखेर अलि
0: स्वास्थ्यको एकदमै ख्याल राख्नु होला है। अहिले मौसमको कारणले गर्दा होला सायद, प्रायलाई अलिकति अस्वस्थताहरू छ। तपाईँले पनि आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला, हामी प्रार्थनामा सम्झिनेछौ सानुजी। र आज कुन कुराहरूबाट हामी एकदमै ठिक छौ, हामी एकदमै आरामै छौ। यहाँको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद। र कार्यक्रमबाट कुन कुराहरूद्वारा चाहिँ आज प्रभुको महिमा गर्न चाहनुहुन्छ तपाईँ?
1: म चाहिँ एउटा 119 एउटा गीत गाउन चाहन्छु।
0: हजुर, हुन्छ हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।
1: प्रभु यीशु ख्रीष्टको शीतल रगत मुटुमा सुरुरु, प्रभु यीशु ख्रीष्टको शीतल रगत

म तिमी हामी सबैको लागि आफ्नो पुत्र दिएको, म तिमी हामी सबैको लागि आफ्नो

0: त्यति लाग्छ होला।
1: धेरै धेरै धन्यवाद सानुजी, प्रभु धेरै आशिष दिनुभएको होस् र यसलाई हजुर सानो नगरकोटीजी हुनुहुन्थ्यो र साह्रै मिठो भजन गीत गाएर उहाँले साथ दिनुभएको छ र कोही श्रोता व्हाट्सएप कलमा हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो
1: जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म ठिकै छु, हजुरलाई कस्तो छ?
1: हजुर हामी पनि एकदमै आरामै छौँ र आज कार्यक्रम मार्फत तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: म भजन गाउँछु ल।
1: एकदमै एकदमै सुरु गर्न सक्नुहुनेछ।
2: हजुर

0: धन्यवाद।
1: साह्रै मिठो भजन गीतकार साथ दिनुभयो नैनाजी, प्रभुले धेरै आशिष दिनुभएको खुसी लाग्यो। र अहिलेलाई हाम्रो नैना थापाजी हुनुहुन्थ्यो, साह्रै मिठो भजन गीत गाउनु भएको छ भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी म्याम।
1: जय मसी, तपाईँको नाम एकचोटि बताइदिनुहोस् न।
2: म पवित्र नगरकोटे।
1: पवित्राजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म यता गोदावरी।
1: गोदावरीबाट कल गर्दै हुनुहुन्छ, तपाईँ सन्चै हुनुहुन्छ?
2: हजुर सन्चै छु, हजुरलाई?
1: हजुर एकदमै आरामै छौ हामी पनि। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: भजनै गाउँछ होला परमेश्वरको महिमाको निम्ति।
1: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद म्याम।
1: साह्रै मिठो भजन गीत, एकदमै मिठो भजन गीत गाउनुभयो पवित्रजी, र धेरै धेरै धन्यवाद तपाईँलाई। अहिलेलाई चाहिँ छुट्टौँ हामी, जय मसी
0: म्याम।
1: हजुर, गोदावरीबाट हुनुहुन्थ्यो पवित्र नगरकोटीजी, र वाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो,
1: हजुर, जय मसी। लक्ष्मीजी बोल्दै हुनुहुन्छ।
2: हजुर,
1: आरामै हुनुहुन्छ तपाईँ?
2: आरामै छु। हजुर, कस्तो हुनुहुन्छ?
1: एकदमै आरामै छु हामी लक्ष्मीजी, र तपाईँको रेडियो अन छ हो?
2: अलि टाढै छ तर
1: हुन्छ, अलिकति टाढै बसेर बोल्नु होला। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
2: म नेवारी गीत गाउँछु, यो 356 को, मेरो जीवन यो प्रभु तिम्रै हो भन्ने।
1: एकदमै एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद।
1: साह्रै मिठो भजन गीत नेवारी भाषामा गाएर सुनाउनु भएको छ लक्ष्मीजी, धेरै धेरै धन्यवाद तपाईँलाई, प्रभुले धेरै आशिष दिनुभएको र छिटो हजुर। लक्ष्मी महाराजनजी हुनुहुन्थ्यो मेरो जीवन यो प्रभु तिम्रै यो बोलको भजन गीतलाई उहाँले गाएर नेवारी भाषामा हामीलाई सुनाएर साथ दिनु भएको छ। कोही हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो
2: हेलो
1: हजुर हजुर अर्जुनजी कस्तो हुनुहुन्छ तपाईँ?
2: ठिकै छु। हजुरलाई कस्तो छ अनि खाना भयो हजुरको?
1: हजुर खानपिन भइसक्यो, हामी एकदमै ठिक छौ। तपाईँ कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
2: म पनि हजुर ठिकै छु, अहिले भर्खर खाना बनाइसकेर चाहिँ अहिले कार्यक्रम गरेको, जस लाग्यो भने खुसी लागिरहेछ भन्नुपर्छ हजुर।
1: हजुर एकदमै हामीलाई पनि खुसी लाग्यो। र आज तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: आज केही टिप्स जानकारी म दिन चाहन्छु है, छोटोमा छोटो रूपमा। बर्खा झरी छ है, गर्मी पनि छ भनौँ है, पानी झरी पनि परिरहेछ। हामीले हाम्रो घर वरिपरि सधैँ सफा राख्ने गर्नुपर्छ है, किनकि फोहोर मैला थुपार्यौँ भने होइन हरेक किसिमको रोगहरू लाग्छ हामीलाई मानिसलाई होइन। त्यसबाट बच्ने उपाय भनेकै घर वरिपरि सफा सफा राख्नु है, अनि पानी नदिनु, अनि खाना पनि ठिकै पकाउने है, बोइस बेसी नहोस् है, आफूलाई जति खाइसक्छ त्यति नै युज गर्ने गरेर पकाउने है, अनि बासी खानाहरू नखाने, अहिले दिउँसो त बिमारहरू फ्लूहरू हुन्छ है, त्यसबाट बाँच्नु पर्दछ। र अहिले डेङ्गु मलेरियाहरू विभिन्न किसिमका झारा पखाला रोगहरू लाग्छ है मानिसमा है, त्यसबाट सतर्क हौ बाँचौ भन्न चाहन्छु होइन। अनि हामी परमेश्वरको महिमा गरौँ, दिनमा होस् रातमा होस् होइन, परमेश्वर सँगसँगै बिताउँ, साथीभाइहरूसँग पनि बोल्नुपर्छ, बात गर्नुपर्छ है, प्रेम गर्नु होइन, प्रेम गर्नु पाप स्वभावै हो, पाप होइन, राम्रो कुरा होइन है, तर आफै परमेश्वर भएर गरेको प्रेम चाहिँ त्यो छन्मनमै जान्छ। अघि बिहान मैले तपाईँहरूको त्यसमा पनि सुन्दै थिएँ है, है अन्त आफूले परमेश्वर भएरै प्रेम गरेको चाहिँ त्यो निश्चय नै व्यर्थै छ है, तर परमेश्वर प्रेम हुनुहुन्छ भनेर गर्न सक्यौँ भने चाहिँ त्यो चाहिँ एकदमै हामी पनि बग्दै जान्छ, त्यो सफल पनि हुन्छ है। अरूलाई सहयोग पर्दाखेरि अरूलाई भलो गर्ने काम हामीले गर्नुपर्छ भनेर मैले अनुभव गरेँ है, एकदमै आएको छु, एकदमै धन्यवाद नै भन्न चाहन्छु है। अनि एउटा छोटो जोक्स है हजुर समस्या सुनाउन चाहन्छु, सायद गल्ती होला र पनि ट्राई गर्छु त म है। हुन्छ, एक दिन चाहिँ दुईजना श्रीमान श्रीमती चाहिँ मजाले झगडा परेछ अरे है, बात है, अनि उहाँहरूको केही समय त बोलचालै बन्द भएछ है, अनि उहाँहरू सुर्तामा परेछ, कसरी बोल्ने के गरे बोलाउने भनेर श्रीमानलाई है, श्रीमानको पालो यता खोज्छ अरे, सोकेसतिर पुरा खोज्नु थाले अरे, लुगा फल्ताको फल्दै गर्छ अरे हो, अनि पालो पनि होइन यो मान्छेले चाहिँ के चाहिँ खोजेको भन्ने पनि मनमा लागेछ। अन्त उसको भनिहालेछ होइन, तपाईँले के खोजेको भन्दाखेरि हो त्यही खोजेको नि भन्नुभएको
1: श्रीमानले,
2: घरमा यस्तै भइरहेको होला है भन्ने हिसाबले नै यो जोक्स आज तपाईँ समक्ष राखेँ है।
1: हजुर एकदम एकदम नयाँ लाग्यो मलाई चाहिँ आज तपाईँले बाँड्नुभएको जोक्स, र साँच्चै नै भन्ने हो भने बोलचाल चाहिँ जारी राखिरहनु पर्यो होइन त श्रीमान श्रीमतीले। हजुर एकदम धन्यवाद, सुन्नु पनि भयो सँगसँगै हामीलाई टिप्सहरू पनि बाँड्नु भएको लागि धेरै धेरै धन्यवाद, खुसी लाग्यो अर्जुनजी। र अहिलेलाई चाहिँ हामी छुटौं है, जय मसी। हजुर अर्जुन प्रधानजी सिक्किमबाट हुनुहुन्थ्यो र उहाँले हामीलाई हँसाउनु पनि भएको छ र जानकारी पनि राख्नु भएको छ, र अवश्य पनि हामी अहिले बर्खाको समयहरूमा छौं, मतलब पानी पर्ने समय सिजनहरूमा भएको कारणले गर्दाखेरि अलिकति बाहिर हिँड्दा ओर्दा काम गर्दा ध्यान पनि पुऱ्याउँ, सँगसँगै आफ्नो स्वास्थ्यको पनि ख्याल राखौं, खाने पिउने कुराहरू होइन, आराम गर्ने कुराहरूदेखि लिएर सबै कुराहरूमा चाहिँ एकदमै ध्यान पुऱ्याएर हामीले हाम्रो दुईटा जीवनलाई चाहिँ स्वस्थ बनाउनु पर्नेछ, एउटा शारीरिक जीवन एउटा आत्मिक जीवन, र ती दुवैजना दुईवटै जीवनलाई स्वस्थ राख्ने तरिकाहरू पनि हामीलाई थाहा छ। यसकारण आत्मिक जीवनलाई पनि स्वस्थ राख्नको लागि त्यही अनुसारको खानपान, विश्राम, त्यही अनुसारको समयहरू हामीले दिनुपर्छ भने शारीरिक जीवनलाई पनि स्वस्थ बनाउनको लागि त्यही अनुसारको खानपान, सोच, विचार, विश्राम, यी विविध कुराहरूलाई चाहिँ मिलाएर अगाडि बढ्नुहोस् है पनि भन्न चाहन्छौ हामी पनि। र तपाईसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गरिरहेको छौं र फोन गरेर साथ दिन सक्नुहुनेछ। एउटा गीतको साथ यो समय तपाईँलाई दिन चाहन्छौ, गीतपछि तपाईसँग कुराकानी गर्न उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं गायक अरुण देवानको आवाजमा. र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो, हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
1: म जय मानन्दर, अहिले माइतीदेवदेखि.
0: हजुर जय मानन्दरजी, तपाईँ सन्चै आरामै हुनुहुन्छ?
1: आरामै छु म्याम, हजुरलाई के छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ. र अहिले तपाईँ कामतिरै हुनुहुन्छ कि?
1: यसो गाडी पार्किङ गरेर यहाँ प्रोग्राम सुनिराखेको थिएँ, फोन
0: लाग्यो. हजुर एकदम धेरै धन्यवाद, खुसी लाग्यो जयजी. हजुर आज कार्यक्रम मार्फत चाहिँ तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
1: म एउटा कोरस गीत मार्फत सुनाउन चाहन्छु.
0: एकदमै सुरु गर्न सक्नुहुनेछ.
1: कोरस गीत हामी 304 नम्बरको

0: मलाई डोर्याई हिरिनी, मेरो आँसुलाई पुछि मलाई माया गर्ने। जय जयकार जय जयकार जय जयकार गर्छु यसु तिम्रो, जय जयकार प्रशंसा प्रशंसा प्रशंसा गर्छु यसु तिम्रो प्रशंसा, महिमा महिमा महिमा गर्छु यसु तिम्रो महिमा, तिमी हौ मेरो गोठालो, तिमी हौ मेरो सहारा, मेरो गोठालो मेरो सहारा। थ्याङ्क यू म्याम,
1: धेरै धेरै धन्यवाद छ। एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। र जयजी अहिलेलाई चाहिँ हामी छुटौ, जय मसी। हजुर, र जय मानन्दरजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र उहाँ चाहिँ ड्राइभिङ गर्नुहुन्छ र गुड न्युज एफएम सुनेर उहाँले एकदमै निरन्तर हामीलाई साथ दिनुहुन्छ भन्ने कुराहरू चाहिँ उहाँले बताउँदै हुनुहुन्थ्यो कुनै कार्यक्रममा। एकदम खुसी लाग्यो। र कोही श्रोता व्हाट्सएप कलमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
1: जय मसी जोजुलपा। हाम्रो अमिताजी कस्तो हुनुहुन्छ?
2: एकदम ठिक छु हजुर।
1: हजुर, खुसी लाग्यो। र आज कुन कुराहरूबाट प्रभुको महिमा गर्न चाहनुहुन्छ तपाईँ?
2: म पनि नेवारी भजन गाउने छु।
1: एकदमै एकदमै अमिताजी, कुन भजन गीत गाउनुहुन्छ?
2: हाम्रो नेवारीहरूको आफ्नै संस्कृति अनुसार संस्कृतिलाई जोगाउनु पर्यो नि, होइन
1: रमेश? हजुर,
2: भजन 97 जे होस् यसो राजाको नेवारीमा गाउनेछु।
1: एकदमै एकदमै नेवारी भाषाबाट प्रभुको महिमा गर्नुहोस्। यो समय मैले तपाईँलाई दिएँ अमिताजी।

0: Mesin data ya, udar ke saya, amin.
1: Amin, amin. र धेरै धेरै धन्यवाद छ अमिताजी तपाईँलाई मिठो भजन गीतको साथ दिनुभएको लागि र अहिलेलाई चाहिँ छुटौँ हामी यो समयमा
0: हुन्छ धन्यवाद
1: जय
0: मसी ज्ञानो मिसलाई भनिदिनु होला मलाई एकचोटि एक बजे पछाडि कल गर्नुहोस् रे भनेर
1: हजुर अवश्य पनि उहाँले जानकारी पाउनुहुनेछ र अमिताजी धन्यवाद अहिलेलाई चाहिँ छुटौँ जय मसी
0: हुन्छ धन्यवाद
1: र कार्यक्रम हिडन ट्यालेन्टमा हुनुहुन्छ तपाईँसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गरिरहेको छौँ र कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा उहाँलाई स्वागत गरौं हेलो हेलो
2: हेलो जय मसिनी
1: जय मसी हाम्रो पम्फा गोपालीजी कस्तो हुनुहुन्छ तपाईँ
2: म एकदमै ठिकठाक छु परमेश्वरको अनुग्रह हजुरहरू सबैजनाको प्रार्थनाद्वारा हजुर कस्तो हुनुहुन्छ
1: हामी पनि एकदमै आरामै छौँ र पम्फाजी आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत
2: म भजनै गाउँछु नि आज पालो पनि नआउने भयो भन्थाने थिएँ तर पालो आयो परमेश्वरलाई धन्यवाद
1: हजुर एकदमै एकदमै सुरु गर्न सक्नुहुनेछ हजुर

0: चाल्स धेरै धेरै धन्यवाद पम्पाजी प्रभुले आशिष दिनुभएको सबैलाई छुटौं जयमसी हजुर हाम्रो पम्पा गोपालीजी हुनुहुन्थ्यो चितलाङबाट र कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा उहाँलाई स्वागत गरौं हेलो
1: हेलो
0: हजुर जयमसी सावित्रीजी
1: खाना भयो हजुरको
0: हजुर भइसक्यो हजुर तपाईँको भयो
1: ए हजुर भयो सुन्दै आफै अब कल गर्नु पर्यो भने बल्ल बल्ल लाग्यो
0: हजुर एकदम धन्यवाद र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ
1: मलाई त अरू आउँदैन ए भजन गुनगुनाउने हो
0: एकदमै एकदमै गुनगुनाउन सक्नुहुनेछ प्रभुको महिमाको लागि सावित्रीजी
1: काम पनि अब जान लागिसक्यो जस्तो छ है प्रभुलाई धन्यवाद प्रभुको महिमाको लागि अनि सुन्नेहरूले नै आशिष पाउन सक्नु भएको होस् राम्रो नराम्रो जस्तो भए पनि सुन्नुहोस् है मेरो स्वर राम्रो नभए पनि
0: हजुर सुरु गर्न सक्नुहुनेछ

0: सावित्रीजी र सावित्रीजीको आवाज एकदमै त्यो इन्टरनेट कनेक्सन अलिकति विक भएको कारणले गर्दा होला हामीले स्पष्ट सुन्न सकेनौ र हामी फोनलाइनको श्रोता आउनुभएको जानकारी मलाई दिइसक्नु भएको छ. उहाँलाई म स्वागत गरिहाल्न चाहन्छु. आज कार्यक्रमको अन्तिम कलर हुनुहुन्छ. हेलो
1: हेलो, जय मसी म्याम.
0: जय मसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: राम्रै छु.
0: र आज कुन कुरा प्रस्तुत गर्न चाहनुहुन्छ?
1: जितेन्द्रको क्यारिकेचर सुनाउन चाहन्छु.
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ.
1: प्यारा प्रजाहरू, यो देशको उन्नतिको लागि दक्षिण कोरिया, युके र अमेरिकाको उदाहरण लिएर भए पनि क्रिश्चियन मुलुक नेपाललाई बनाउनु पर्दछ. किनकि दक्षिण कोरिया नेपाल भन्दा गरिब थियो, तर आजको दिनमा हामी भन्दा धेरै विकसित छ. कहिले काहीँ भनिन्थ्यो युकेमा घाम अस्ताउँदैन, तर आज नेपाल र नेपालीको यो हकिकत भएको हाम्रै परमेश्वर पिता चिन्न नसकेर हो. जय नेपाल.
0: सक्यो हरिबोलजी, धेरै धेरै धन्यवाद. हरिलाई छुट्टौ हामी. जय मसी. हजुर, हरिबोलबाट ठेकेजी हुनुहुन्थ्यो. आफ्नो प्रतिभा प्रस्तुत गरेर जानु भएको छ र सावित्रीजीसँग चाहिँ हामी अलिकति कुराकानी गर्न असमर्थ भयौं. उहाँको त्यो इन्टरनेट कनेक्सनले गर्दा स्पष्ट आवाज आइरहेको थिएन. हामी अझै कुराकानी गर्न चाहन्थ्यौं तर कार्यक्रमको अन्तिमतिर छौं. एउटा गीतको साथ म तपाईँलाई दिन चाहन्छु. गीतपछि विजेताको नामसहित उपस्थित हुने नै छु.

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र श्रोता मैले लकी ड्र गरिसकेको छु र एकजना श्रोताको नाम मैले लिएर आइसकेको छु जसले आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ। उहाँको नाउँ घोषणा गर्नुभन्दा अगाडि म एकदम धन्यवाद दिन चाहन्छु। आज फोन गरेर हाम्रो थुप्रै श्रोताले साथ दिनुभएको छ। तपाईँहरूले प्रस्तुत गर्नुभएको प्रतिभा, तपाईँहरूले व्यक्त गर्नुभएको बाँड्नुभएको आशिषहरूले हामी पनि एकदमै आशिषित भएको छौं। तर कार्यक्रमको नियम अनुसार हामी एकजनालाई मात्रै विजेता बनाउने भएको कारणले गर्दा मात्रै हो र तपाईँहरू आफैमा विजेता र आशिषित हुनुहुन्छ। प्रभुले धेरै आशिष दिनुभएको होस् र धन्यवाद भन्न चाहन्छु म फेरि पनि फोन गर्नुहुने सम्पूर्ण श्रोतालाई। र आज रिचार्ज कार्ड प्राप्त गर्न सफल नाम रहेको छ पवित्रा नगरकोटी गोदावरीबाट। र पवित्रा नगरकोटीज्यू तपाईँलाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभयो हाम्रो प्राविधिक मित्रलाई। तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो चन्द्रमाया मगरज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अवश्य भने मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। प्राविधिक मित्र विजयजी सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम हिडन ट्यालेन्टबाट यो समय म पुनः विदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: के भयो? के को हल्ला खल्ला भयो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गाउन भाडामा,
6: गाउन भाडामा,
5: हे गाउन भाडामा।
7: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अधिक जानकारीको लागि मोबाइल 9841768002, 9841768002
10: र 9818251240, 9818251240।

नेपाली काठमाडौँको प्रस्तुति कार्यक्रम बच्चनमा परमेश्वरको मुहार प्रत्येक सोमबार बिहान 7 बजेदेखि 7:30 बजेसम्म प्रस्तुता अभिषेक सुनवारको साथमा सुन्न न

मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट अनलाइन बाट सुन्नको लागि www.goodnewsfm.com.np मा तपाईले लग इन गर्न सक्नुहुनेछ। साथै गुड न्यूज एफएम को अफिसियल फेसबुक पेज बाट र हाम्रो पात्रो एप बाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम बच्चनमा

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम
2: हिजो आज।
1: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिजो आजमा। आदरणीय श्रोता, कार्यक्रम हिजो आज लिएर प्राविधिक मित्र विजय र म उपस्थित भइसकेका छौं र विशेष गरिकन चर्चा परिचर्चामा रहेका विषयवस्तु नै कार्यक्रममा म पस्कने गर्छु र हिजो आज के छ त चर्चा परिचर्चामा रहेका विषयवस्तु भन्ने बारेमै जानकारी दिन चाहन्छु र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

अहिले चर्चा परिचर्चामा रहेका विषयवस्तुलाई नै मैले राख्ने गरेको छु र विशेष गरिकन एलपी ग्यासको निकै नै अभाव हामीले भोग्नु पर्यो र मैले पनि केही दिन दुई दिन जति चाहिँ अब राइस कुकरमा खाना बनाए त्यसपछि मैले त्यसै अचार बनाएर दुई दिन खाएको घटना पनि मसँग छ मैले आफै भोगेको कुरा र त्यही दुई दिनपछि चाहिँ फेरि आफूले एकदमै जोड गरेर सबैतिर फोन यताउता गरेर एउटा पुल ग्यास चाहिँ मैले जोगाउन सकेँ र अहिले सहजता छ त्यस्तो त कयौंले भोगिराख्नु भएको छ कतिले त भन्दै हुनुहुन्थ्यो कसैले जस एउटा पोस्ट गर्नुभएको थियो एक हप्तापछि बल्ल बल्ल ग्यास पाइयो भनेर उहाँले ग्यास राख्यो र खुसी व्यक्त पनि गर्नुभएको थियो र नेपालमा अहिले देखिएको एलपी ग्यास अभावको मुख्य कारण ग्यास आयात नै पूर्ण रूपमा रोकिएको भन्दा पनि माग र वितरण आएको सन्तुलनमा हो आएको सन्तुलनले हो किन ग्यास अभाव भयो त लामो समय आधी होइन जस्तो आधी सिलिन्डर मात्र वितरण भएपछि पूरा सिलिन्डर पुनः वितरण शुरू हुँदा धेरै खाली सिलिन्डर एकैपटक बजारमा आए र माग अचानक बढ़ियो ग्यास अभाव हुने डरले कतिपय उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर जम्मा गरेर जसले बजारमा कृत्रिम अभाव बढ़ायो यो तपाईँहरू मलाई थाहा छ हाम्रो स्वभाव कस्तो छ भने अब के होला जस्तो भयो भने जसरी हुन्छ चार पाँचवटा राखिहाल्ने क्या भरिसक्यो त्योभन्दा बढ़ी पनि राख्ने त्यो कारणले पनि कतिलाई अभाव भएको तर ग्यास त धेरै राख्नु हुँदैन नि त घरमा ग्यास राख्नु हुँदैन हामी पेट्रोल राख्छौँ डिजल राख्छौँ यी कुराहरू एकदमै संवेदनशील कुराहरू हुन् चाहिने भन्दा बढी यो नराख्दै ठिक हुन्छ नेपालमा एलपीको भण्डारण क्षमता सीमित भएकोले आपूर्ति व्यवस्थापनमा समस्या आउँदा तुरन्तै बजारमा असर पर्न सक्छ पछिल्ला दिनमा भने नेपाल आयल निगमका अनुसार आपूर्ति बढ़ाएको छ र अभाव क्रमशः घटिरहेको छ यो कुरा पनि तपाईँलाई मलाई थाहा छ घरमा ग्यास कसरी बचत गर्ने हामी के गर्छौँ भने नि कतिको बानी कस्तो छ भने ग्यासमा खाना केही पकाइराख्ने अनि बाहिर जाने गफ गर्ने अनि भरे आउँदाखेरि ग्यास पलिरहेको अवस्था हुन्छ होइन त्यो भएर कतिचोटि ग्यास फारो पनि हुँदैन प्रेसर कुकर प्रयोग गर्नुहोस् बढी मात्रामा प्रेसर कुकर प्रयोग गर्नुहोस् दाल चामल तरकारी आदि एकदमै छिटो पाक्छ र पकाउँदा भाँडोमा ढकनी अनिवार्य लगाउनुहोस् त्यो सब्जी बनाउँदा होस् त्यो गर्दा ढकनी लगायो भने चाहिँ के हुन्छ भने तलको पनि तातो माथिको पनि तातोले गर्दा चाँडो पाक्न सक्छ खाना पकाउनु अघि आवश्यक सामग्री पहिल्यै काटेर तयार गरेर राख्नुहोस् कतिको बानी कस्तो हुन्छ भने सब्जी काट्दैछ कराई पनि तात्दैछ अनि के हुन्छ सब्जी ढिलो भयो अब त्यो कराई तातेर पुरै आगो हुन लागिसक्यो फेरि अब के गर्ने बन्द गर्ने अनि फेरि अब पकाउँदा फेरि बाल्नु पर्यो नि त त्यो कराई त फेरि तातिनुपर्छ ग्यास त त्यतिकै खेर गयो त्यो भएर त्यो कुराहरू पनि एकदमै होसियारी गर्नुपर्छ र कति कस्तो हुन्छ भने हामी चाहिने भन्दा बढी कुराहरू पकाउँछौँ क्या सब्जी पनि बढी पकाउँछौँ खाना पनि बढी पकाउँछौँ अनि के गर्नुपर्छ त्यो सब्जी र त्यो खानालाई फेरि के गर्नुपर्छ तताउनै पर्छ त्यो भएर डबल होइन ग्यास

को चाहिँ खर्च भयो, त्यो कारणले पनि तपाईँ र मैले यो कुराहरूलाई चाहिँ अलिकति मध्यनजर राख्नुपर्छ। र खाना पकाउनु अघि आवश्यक सामग्री पहिल्यै काटेर तयार गरेर राख्नुहोस् अनि पकाउन सुरु गर्नुहोस्। ग्यासको आगो भाँडोको तलभन्दा बाहिर निस्कने गरी ठुलो नबनाउनुहोस्। कतिचोटि हामी एकदम हुर्र बनाउँछ क्या, त्यो जस ग्यास बाहिर गइरहेको हुन्छ, त्यो कराही भाँडाभन्दा पनि बाहिर गइरहेको हुन्छ, तर ठिक्क त्यसलाई नै छुने तरिकाले चाहिँ बाल्दा बचत हुन्छ। फ्रिजबाट निकालेको खाना तुरन्तै लामो समय तताउनुभन्दा आवश्यक मात्रामा निकालेर केही बेर सामान्य तापक्रममा ल्याउनुहोस् होइन। र एकैपटक धेरै खाना पकाएपछि खाने गरी राख्दा बारम्बार ग्यास बाल्नु पर्दैन, यो अघि पनि मैले भनेकै कुरा हो। र हामी एकैचोटि धेरै खाना बनाउँछौँ क्या, अनि फेरि त्यसलाई तता फेरि खा फेरि तता खा गर्दा त्यो धेरै थोरै बनाउने होइन। भाँडोको तल्लो भाग सफा राख्नुहोस्, कालो भएको भाँडोले ताप राम्रोसँग लिन सक्दैन। र हाम्रो भाँडाहरू कस्तो हुन्छ भने त्यो आगो अथवा ग्यास बल्ने ठाउँमा आगो बल्ने ठाउँमा निकै नै बढी मात्रामा कालो हुन्छ, त्यो कालोलाई चाहिँ जति धोयो त्यति चाहिँ राम्रो हुन्छ होइन, त्यो कालो रहनु नदिनुहोस्। र ग्यास चुहावट छ कि छैन नियमित जाँच गर्नुहोस्। ग्यासको गन्ध आएमा आगो स्विच नभाल्नुहोस्, आगोको स्विच नभाल्नुहोस्, रेगुलेटर बन्द गरेर झ्यालको ढोका खोल्नुहोस्। कतिचोटि ग्यास कराइरहेको हुन्छ, कतिले त अनै गरिरहेको हुन्छ क्या, तर ग्यास चाहिँ बलेको हुँदैन, अन भइरहेको हुन्छ, अनि त्यस्तो बेलामा झ्यालहरू खोल्नुहोस्। कहिलेकाहीँ त्यो हेर्नुहोस्, चेक गर्नुहोस् रेगुलेटर कस्तो छ, त्यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। र अभावको डरले आवश्यकता भने आवश्यकताभन्दा बढी सिलिन्डर जम्मा नगर्नुहोस्, किनभने मैले अघि पनि भने हामी चाहिने भन्दा बढी सिलिन्डरहरू जम्मा गरिरहेका हुन्छौँ क्या। सायद हाम्रो एउटा परिवारमा दुईवटा भए भइहाल्छ, एउटा जोडिरहेको हुन्छ एउटा एक्स्ट्रा राख्ने होइन, तर मैले देखेको छु कि एउटा घरमा पाँच पाँचवटा तिनवटा कम्तीमा पनि तिनदेखि पाँचवटासम्म हुन्छ। परिवार सानो हुन्छ होइन, पाँचजना छजनाको परिवार हुन्छ, तर सिलिन्डर चाहिँ व्यक्ति पछि नै हुन्छ, त्यो गर्नु हुँदैन। किनभने सिलिन्डर लिएर राख्नु पनि एकदमै जोखिमपूर्ण छ नि त, केही कथम काली केही भयो भने त्यो त नहोस्, तर भइहाल्यो भने पनि त्यहाँ ठुलो दुर्घटनाहरू हुन्छ, जब सिलिन्डरहरू पड्केको घटनाहरू तपाईँलाई थाहा छ नि होइन, त्यो भयो अनि हामी कति के गर्छौँ भने कहिलेकाहीँ पेट्रोलको पनि सर्टेज हुन लाग्यो भने पेट्रोल डिजल हामी यसा भाडामा ल्याएर राख्छौँ क्या। घरमा त्यस्तो कुरा प्रचलित जुन कुराहरू हुन्छ यस्ता कुराहरू कहिले पनि राख्नु हुँदैन, त्यसले ठुलो दुर्घटना तपाईँ र मेरो जीवनमा निम्ताउन सक्छ। र अहिले त अब सरकारले सहजतामा ल्याइसकेको छ ग्यास होइन, अब तपाईँ र मैले आत्तिनु पर्दैन, र डिलरले पनि एकदमै नियमपूर्वक होइन लुकाएर कति त्यस्ता कामहरू गरिरहेका छन् लुकाउने होइन। अब यो राजनीति त हामी जान्दैनौँ, कति विज्ञहरूले भनिरहेको छन् यो राजनीति हो, राजनीतिकरण भएको छ ग्यासमा भनेको छन्, हामी जान्दैनौँ यी कुराहरू। जोसुकैले जेसुकै गरौँ तर जनतालाई चाहिँ समस्यामा नपारौँ, हाम्रो यही हो अहिलेलाई पनि। यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजनपछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र हामीले अर्को ग्यासको बारेमा कुरा गर्यौं र अर्को जस हिजो मात्रै एउटा दुःखको खबर आएको छ, त्यो तपाईँ र मलाई थाहा छ। हेटौँडामा स्कूलबाट आउँदै गरेका तीनजना बच्चा बेपत्ता भएको न्युजहरू आइरहेको छ। यो चाहिँ बाढीको कारणले हो, किनभने कतिचोटि अचानक बाढीहरू आइदिन्छ भन्नाले पानी परिरहेको हुन्छ क्या, तर हामीलाई लाग्छ हामी हिँडेको ठाउँमा पानी परेको छैन, तर डाँडातिर पानी परिरहेको छ भने त्यसको भल अथवा बाढी अचानक खोलामा देखिन सकिन्छ। त्यो भएर मैले बारम्बार भन्दै आएको घटना के भने, त्यो जुन बच्चा हेटौँडामा हिजो तीनवटा बच्चा बेपत्ता छन्, एकजना भेटिएको अवस्था छ, अरू बच्चा कहाँ छन् अझैसम्म पनि खोजिरहेको अवस्था छ सरकारले। र यो घटनाबाट मैले बारम्बार पहिले पनि भन्दै आएको कुरा चाहिँ के हो भने, अझ धेरै नै पानी परिरहेको छ, चाहिने भन्दा बढी पानी परिरहेको छ, त्यो भएर घटना पनि घटिरहेका छन्। कति ठाउँ घरै बगाएको अवस्था छ, कति ठाउँ जमिनै बगाएको अवस्था छ, कति ठाउँ मान्छे बगाएको अवस्था छ, कतिले खेती रोपेका हुन्छन् खेती बगाएको अवस्था छ। त्यो भएर यो एकदमै प्राकृतिक कुरा, कसैलाई थाहा हुँदैन भोलि के हो भन्ने, के हुन्छ भन्ने नै कतिचोटि थाहा हुँदैन। गएको साल पनि तपाईँ र मैले त्यो घटनाहरू देखेका थियौँ, कयौंको घरहरू होइन घरभित्रै एक तला दुई तला भित्रै पानी पसेर माटोले त्यो घरहरू पुरेर यति बिजोग भएको अवस्था थियो। त्यो भएर हामी भरिसके खोलाको छेउछाउमा चाहिँ घर नबनाउने भनिरहेका छौँ। र यो बर्खाको बेलामा बच्चा स्कूल जाँदा होस्, बच्चा स्कूलबाट आउँदा घरको कोही न कोही ठूलो मान्छेहरू साथमा भइदिनु भयो भने बच्चालाई सहज हुन्छ, किनभने बच्चाहरू त भरिसके पानी यस्तो देख्यो भने उनीहरू त झन् पो रमाउँछन् होइन, त्यतातिर आकर्षित हुन्छन्, पौडी खेल्ने कि स्विमिङ गर्ने कि यस्ता कुराहरू आउँछन् क्या बच्चाहरू, तर त्यसको गहिराई त्यसको मापन बच्चालाई थाहा हुँदैन। त्यो भएर भरिसके पानी परेको बेला बर्खाको बेलामा चाहिँ प्यारेन्ट्सले बच्चा लाने ल्याउने गर्नुपर्छ, यो कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ। यदि भारी वर्षा भइरहँदा पहिरो जान सक्ने भिरालो ठाउँ, खोला खोल्साको किनार, कमजोर घरबाट टाढा बस्नुहोस्। जमिन चर्किनु, रुख बिजुलीको पोल ढल्किनु, ढुङ्गा खस्नु वा असामान्य आवाज आउनु जस्ता संकेत देखेमा तुरन्त सुरक्षित अग्लो स्थानतर्फ जानुहोस्, किनभने कतिचोटि तपाईँ र मलाई थाहा छ धेरै जति धेरै पानी पर्यो त्यति धेरै जोखिम हुन्छ। र किनभने हाम्रो ठाउँहरू त्यस्तै छ, कतिचोटि हामी पूर्व पश्चिम गर्नु पर्यो भने बाटोले हामीलाई एकदमै दुःख दिन्छ, र जमिन चर्किएको छ, रुख बिजुलीको पोल ढल्किएको छ, ढुङ्गा खसेको छ, होइन सामान्य असामान्य आवाजहरू आए जस्तो छ भने चाहिँ तुरन्त तपाईँ र म चाहिँ सुरक्षित ठाउँतिर बस्नुपर्छ। राति वा लगातार वर्षामा जोखिम बढी हुन सक्छ, त्यसैले सम्भव भए पहिले नै सुरक्षित स्थानमा सर्नुहोस्। भरिसके होइन असार साउन यो दुई तीन महिना चाहिँ तपाईँ र म अलिकति सुरक्षित ठाउँमै बस्दा पनि धेरै राम्रो हुन्छ। पहिरो सुरु भइसकेपछि त्यसलाई हेर्न वा भिडियो बनाउन नजिक नजानुहोस्, किनभने हामी देख्छौँ पहिरो गइरहेको छ, बाढी आइरहेको छ भने हामी होइन कोही मान्छे त्यहाँ आपत परेर केही भइरहेको छ भने सुरुमा हामी भिडियो बनाउन जान्छौँ क्या, भिडियो बनाउनु भन्दा पनि बचाउनुतिर चाहिँ लाग्नु एकदमै महत्त्वपूर्ण कुरा हुन्छ मान्छेलाई है। पहिरो गइरहेको हामी खिच्छौँ भरे त्यसले तपाईँलाई पनि थिच्न सक्छ होइन, ठुलो दुर्घटना हुनसक्छ, त्यो खिच्नुभन्दा पनि मान्छेलाई सूचना दिनु चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ, किनभने कुनै पनि मानवीय क्षति नहोस् त्यसको लागि त तपाईँले पनि सूचना दिनुपर्छ नि त। हामी जहाँ छौँ त्यहाँ सूचना गर्नै पर्ने हुन्छ, किनभने तपाईँ र मेरो कारण कयौं मानिसहरू बच्न सक्छन्, सूचना भन्ने कुरा त्यति महत्त्वपूर्ण कुरा हुन्छ। र अहिले चाहिँ हामी देख्छौँ केही भइहाल्यो भने सुरुमै फोटो खिच्नेतिर लाग्छौँ हामी, तर फोटो खिच्ने भन्दा पनि बचाउनेतिर र सूचना दिनेतिर लाग्नु चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
5: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
6: फोन नम्बर 4022544
4: र 4022572 4022572।
7: सुन्न न बजे कोता,
8: सामान नभेटेर बेपत्ता।
7: होइन सामान चाहिँ के चारो ल्याएको?
8: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
7: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो ग्रेस इलेक्ट्रो वाल छँदै छ नि।
8: कहाँ छ यो?
7: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
9: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
10: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
9: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236 9510-74236
10: र फोन नम्बर 01-513-010 छ।
9: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, एलआरआई स्कुलको नजिकै।
8: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
11: यसुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषयवस्तुहरू जुटाउनुभयो। फिलिप स्थाफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दस आज्ञाहरू। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनुहुने छैन। सपात दिन, विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, गमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
6: राति लगातार वर्षामा जोखिम बढी हुन सक्छ, त्यसैले सम्भव भए पहिले नै सुरक्षित स्थानमा सर्नुहोस्। कहिलेकाहीँ लगातार वर्षा भइरहेको हुन्छ तर त्यसले ठूलो जोखिम निम्ताउन सक्छ। जब लगातार लामो वर्षा हुन्छ नि त्यतिखेर चाहिँ अलिकति तपाईँ बसेको ठाउँ असुरक्षित छ भने सुरक्षित स्थानतिर तपाईँ सर्नुपर्छ। पहिरो शुरू भइसकेपछि त्यसलाई हेर्न वा भिडियो बनाउन नजिक नजानुहोस्। परिवारसँग आपतकालीन भेट्ने स्थान र भाग्ने बाटो पहिल्यै तयार गर्नुहोस्। कहिलेकाहीँ अचानक हामी भाग्नु पनि पर्ने हुन्छ, बालबच्चा हुन्छन्, वृद्ध आमा बुवाहरू हुन्छन्, उहाँहरूलाई लिएर हामी भाग्नु पर्ने हुन्छ। त्यो भएर सुरुमै तपाईँले बाटो चाहिँ बनाइसक्नुपर्ने हुन्छ। भइहाल्यो भने यो बाटो भएर हामी भाग्नेछौँ भनेर भाग्नुपर्छ। तितर बितर कोही कता गर्नुहुँदैन। टर्च, मोबाइल, पावर ब्याङ्क, पानी, आवश्यक औषधि र केही खानेकुरा तयार पनि गर्नुहोस्। कहिलेकाहीँ अचानक होइन अब के हुन सक्छ हामी भन्न सक्दैनौँ, त्यो बेलामा चाहिँ टर्च लाइट, मोबाइल, पावर ब्याङ्क, पानी, आवश्यक औषधि र केही खानेकुरा तयार गर्नुहोस् र घरमा पहिरो पस्ने तत्काल जोखिम छ भने बाहिर सुरक्षित खुल्ला स्थानतर्फ निस्कनुहोस् र पहिरोको दिशातर्फ खोजतिर नभाग्नुहोस्। तपाईँ जहिले पनि सुरक्षित स्थानतिर हामी भाग्नु पर्दछ, हामी आत्तिन्छ, कहिले काहीँ आत्तेको कारण नै ठूलो दुर्घटनाहरू हुन सक्छ। नआत्तिनुहोस्, नआत्तिकन त्यसको सामना गर्ने कोसिस गर्नुहोस् र सक्नुहुन्छ भने घरको जुन ठूलो मान्छे हुनुहुन्छ, जो एक्टिभ मान्छे हुनुहुन्छ, तपाईँले नै त्यहाँ निर्देशन गर्नुहोस्, लाउनुहोस्, हामी यता जाउँ, यस्तो गरौँ, उसो गरौँ भन्नुपर्छ। त्यस्तो भयो भने चाहिँ एकदमै सजिलो हुन्छ र सरकारले पनि विभिन्न रेडियोबाट मोबाइलबाट पनि सूचना भने गरि नै रहेको हुन्छ। कति ठाउँ त मोबाइलबाट पनि अहिले सूचना आइरहेको हुन्छ, होइन, यो ठाउँ चाहिँ जोखिममा छ भनेर, होइन, यो ठाउँमा चाहिँ पहिरो जाने सम्भावना छ भनेर सरकारले नै कतिचोटि सूचना दिइरहेको हुन्छ हामीलाई। त्यो भएर तपाईँ र म सूचनालाई मध्यनजर राखेर, रेडियोबाट पनि सूचनाहरू आइरहेका हुन्छन्, त्यो कुरालाई पनि मध्यनजर राखेर हामी सतर्क हुनु चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। र अहिलेलाई भने तपाईँ र मैले महत्वपूर्ण कुराहरूको के थाहा पाउनुपर्छ भने, तपाईँ पूर्व पश्चिम यात्रा गर्दै हुनुहुन्छ भने पहिले बाटोको अवस्था कस्तो छ थाहा पाएर मात्र यात्रा गर्नुहोस्, किनभने मान्छे बिचैमा अलपत्र भएको कैयौं त्यस्ता घटनाहरू छ। हामी किनभने ड्राइभरले अथवा काउन्टरमा उनीहरूले टिकट काट्छन्, तपाईँ पुगोस् या नपुगोस् उनीहरूलाई त्यो मतलब हुँदैन, तर गन्तव्य स्थानसम्म सही ठाउँमा पुग्नको लागि तपाईँ र मैले सम्बन्धित ठाउँमा फोन गरेर बाटो कस्तो छ भनेर अगाडि बढ्यो भने धेरै नै राम्रो हुन्छ। नत्र कयौं त्यस्ता घटनाहरू तपाईँ र मैले देखेका छौँ, मान्छे एक हप्तासम्म, तीन चार दिनसम्म बाटोमा न यता न उता भएर बसेका कयौं घटनाहरू छन्। त्यो भएर त्यो समस्या तपाईँ र मेरो जीवनमा नआओस् भन्नको लागि हामी आफै पनि सतर्क हुनुपर्छ। र अहिले दुर्घटनाहरू यो कारणले पनि भइरहेको छ, कति ठाउँ हामी पानी जमेको ठाउँमा पनि बाइक कुदाइरहेको हुन्छौँ, गाडी कुदाइरहेको हुन्छौँ, साइकल कुदाइरहेको हुन्छौँ, तर त्यो पानी जमेको ठाउँमा खाल्टो हुन सक्छ। जब त्यो खाल्टोमा तपाईँको बाइकको चक्का, तपाईँको साइकलको टायर अथवा गाडीको टायर जब पस्छ नि, त्यहाँ दुर्घटना एकदमै निम्तिन्छ। त्यो भएर तपाईँ र मैले पानी जमेको ठाउँमा कुदाउँछु भनेर कहिले पनि हतार नगर्नुहोस्। हामी देखिरहेका छौँ एकैठिनमा एकैछिनमा कति ठूलो पानी जम्छ क्या, काठमाडौँभित्र त पानी यति धेरै जम्छ, यति धेरै जम्छ, स्कुटी बगाइरहेको हुन्छ, गाडी बगाइरहेको हुन्छ। त्यो भएर त्यो जोखिम जब पानी हुन्छ एक ठाउँमा उतार राख्नुहोस्, किनभने तपाईँलाई पनि बगाउन सक्छ, तपाईँ ढलभित्र पस्न सक्नुहुन्छ, तपाईँको बाइक, तपाईँको गाडी, होइन, समस्यामा पर्न सक्छ। त्यो भएर तपाईँहरूमा सानो सानो कुरामा होसियारी अप्नाउनु चाहिँ, अथवा हामी सतर्क हुनु चाहिँ, होसियारी हुनु चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। र अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ पछि अब अहिले भने मैले विदा माग्नु पर्ने हुन्छ र श्रोता केही महत्वपूर्ण कुराहरू बताए मैले तपाईँ र मेरो निम्ति र ग्यासको अभावबाट अब पक्कै पनि सरकारले हामीलाई सहजतामा ल्याउँदैछ नै र कोसिस पनि भइरहेको छ हामी चाहिने भन्दा बढी ग्यास सिलिन्डरहरू भेला नपारौं किनभने यो हाम्रो लागि पनि जोखिम छ एउटा महत्वपूर्ण कुरा र अर्को महत्वपूर्ण कुरा दिनदिनै पानी परिरहेको अवस्था छ आफू पनि बचौं बच्चाहरूलाई पनि बचौं भन्न चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु धन्यवाद जय मसीह नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सामाजिक सञ्जालबाट।
2: कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रम प्रस्तोता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी सामाजिक सञ्जालहरूमा पोस्ट भएका आशिषमय स्टाटसहरूलाई लिएर तपाईँको बीचमा आउने गर्दछौं र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको सामाजिक सञ्जाललाई हामीले कसरी परमेश्वरको महिमाको निम्ति प्रयोग गर्न सक्छौ भनेर देखाउनु रहेको छ। र त्यही उद्देश्य अनुरूप आज पनि हामी अबको करिब 1 घण्टासम्मको लागि विभिन्न सुमधुर ख्रिस्टीय गीत संगीतहरूको साथमा विभिन्न आशिषमा स्टाटसहरूलाई लिएर उपस्थित भइसकेका छौ। तादनी श्रोता, अब नि कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रमको प्रस्तुति तपाईँलाई कस्तो लाग्दैछ तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौ। तादनी श्रोता, अब भने आजको कार्यक्रमलाई हामीले आरम्भ गरिसकेका छौ त रेडियो नजिक आउनुहोस् र आजको आशिषमय स्टाटस र साथसाथै विभिन्न आशिषमय ख्रिस्टीय गीत संगीतहरूबाट अबको 1 घण्टा एकसाथ हामी आत्मिक यात्रा गरौं। तारणी श्रोता, यही क्रममा अब भने आजको कार्यक्रमको पहिलो प्रस्तुति स्वरूप एउटा आशिषमय गीतको साथ दिन चाहन्छौ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने यतिखेर मेरो हातमा आजको पहिलो स्टाटस परिसकेको छ र म त्यो तपाईँको बीचमा प्रस्तुत गर्न गइरहेको छु, जसलाई प्रेषित गर्नुभएको छ सामेल मुक्तानज्यूले। उहाँ लेख्नुहुन्छ यहुन्ना 1:14, अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा बास गर्नुभयो, हामीले उहाँको महिमा देख्यौं जुन महिमा पिताबाट आउनु भएको एकमात्र पुत्रको जस्तो थियो भनेर उहाँले लेख्नु भएको छ। अनि त्यसै गरी सँगै उहाँले अर्को यहोशु 24:24 पनि पठाउनुहुन्छ, लेख्नुहुन्छ, अनि मानिसहरूले यहोशुलाई भने परमप्रभु हाम्रा परमेश्वरको सेवा हामी गर्नेछौ र उहाँकै वचन सुन्नेछौ। आमेन। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र यो आशिषमय स्टाटसको निम्ति। पक्कै पनि ख्रिस्ट येशु पहिले चाहिँ हाम्रो निम्ति देहधारी बनेर आउनुभयो र परमेश्वरको राज्यको सुसमाचार सुनाउनु भयो। अब त्यसलाई हामीले तपाईँलाई सुन्नेछौ र त्यही अनुसार गर्नेछौ भनेर प्रतिक्रिया जनाउने समय आज हो। यस कारणले गर्दा हामी एकसाथ उहाँको यो आज्ञालाई मानेर प्रतिक्रिया जनाउनु पर्दछ। र त्यसै गरी आजको कार्यक्रमको प्रस्तुतिमा, आजको यो दोस्रो प्रस्तुति तपाईँको बीचमा प्रस्तुत गर्न लागिरहेको छु, जसलाई प्रेषित गर्नुभएको छ तिमोथी नेम्बाङ ज्यूले। लेख्नुहुन्छ, येशु बछडामा चढेर जानुहुँदा मानिसहरूले आफ्ना वस्त्रहरू बाटोमा ओछ्याए भनेर उहाँले प्रेषित गर्नुभएको छ र उहाँले यो खण्ड लुका 19:35-44 खण्डलाई उहाँले प्रस्तुत गर्नुभएको छ र यसलाई उहाँले एउटा लेखको रूपमा प्रेषित गर्नुभएको छ र उहाँले पठाउनु भएको यो लेखलाई म तपाईँको निम्ति पढेर सुनाउनेछु। यरुसलममा येशूको प्रवेश खण्ड 2। चेलाहरूले त्यसलाई येशू कहाँ ल्याए र आफ्ना वस्त्र बछडामाथि राखेर येशूलाई त्यसमाथि बसाए र उहाँ जानुहुँदा मानिसहरूले आफ्ना वस्त्रहरू बाटोमा ओछ्याए। उहाँ जैतून पहाड़को ओह्रालोमा आइपुग्नु हुँदा चेलाहरूको समस्त भीड़ आफैले देखेका सबै शक्तिशाली कामहरूको निम्ति रमाउँदै परमेश्वरको प्रशंसा गर्दै उच्च स्वरले कराउन लागे, परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन्, स्वर्गमा शान्ति र परमधाममा महिमा। अनि भीड़का कुनै कुनै फरिसीहरूले उहाँलाई भने, हे गुरु, तपाईँका चेलाहरूलाई हप्काउनुहोस्। तर उहाँले भन्नुभयो, म तिमीहरूलाई भन्दछु, यिनीहरू चुप लागे भने ढुङ्गाहरू नै कराउने छन्। जब येशु नजिकै आइपुग्नुभयो र सहरलाई देख्नुभयो, उहाँ त्यसको निम्ति रुनुभयो। शान्ति कुन कुराले ल्याउँछ भनेर तैले आज पनि जानेको भए हुने थियो, तर अब तेरो दृष्टिबाट त्यो लोप भएको छ, किनकि तमाथि यस्ता दिनहरू आउने छन् जब तेरा शत्रुहरूले तेरा वरिपरि मोर्चा बाँधेर घेरा हाल्ने छन् र सबैतिरबाट तँलाई थुनिराख्ने छन्। तिनीहरूले तँलाई र तँभित्र बास गर्ने तेरा सन्तानहरूलाई जमिनमा पछार्ने छन् र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिने छैन, किनकि तैले आफूमाथि भएको परमेश्वरको कृपा दृष्टिको समयलाई चिन्न सकिनस्। यो यस पाठको दोस्रो खण्ड हो। यो खण्ड लुका 19:35-44 लिएको हो र येशूको यरुसलम प्रवेशको दोस्रो भाग। यसमा राजाको रूपमा उहाँको प्रवेश, मानिसहरूको प्रशंसा, फरिसीहरूको विरोध र यरुसलम प्रति उहाँको रोदन देखिन्छ र यी पदहरूबाट हामी निम्नलिखित शिक्षाहरू प्राप्त गर्न सक्छौ। नम्बर 1, येशू नम्र राजाको रूपमा आउनुभयो 35:36 र येशु घोडामा होइन सानो बछेडामा सवार भएर आउनुभयो र जकरिया 9:9 भविष्यवाणी पूरा भएको हो। नम्र र शान्तिपूर्ण राजा, मानिसहरूले आफ्ना वस्त्र ओछ्याएर उहाँलाई सम्मान दिए, यसले सिकाउँछ कि परमेश्वरको राज्य शक्ति र घमण्डले होइन नम्रता र आज्ञाकारिताले आउँछ। हामी पनि येशूलाई आफ्नो जीवनमा राजा बनाउँदा नम्र हृदयले उहाँलाई स्वागत गर्न सक्नुपर्छ भन्ने कुरा थाहा गर्न सक्दछौ। दोस्रो, साँचो आराधना प्रशंसा पद 37-38 हामी देख्छौ, चेलाहरूले देखेको चमत्कारको आधारमा उहाँ चाहिँ राजा हुनुहुन्छ भनेर खुलेर स्वीकार गर्दै प्रशंसा गरे। भजन संग्रह 118:26 यो शब्द यसले सिकाउँछ कि जब हामी येशूका कामहरू देख्छौ र अनुभव गर्छौ, हामीले खुलेर उहाँको प्रशंसा गर्नुपर्छ। आराधना व्यक्तिगत अनुभवबाट आउँछ र सार्वजनिक रूपमा व्यक्त गर्नु पर्दछ। तेस्रो कुरा, यदि मानिसहरू चुप लागे भने ढुङ्गाहरू अर्थात सृष्टि नै कराउँछन् पद 39-40। फरिसीहरूले प्रशंसालाई रोक्न खोजे, तर येशूले भन्नुभयो कि सत्य रोकिँदैन,
यदि मानिसहरू चुप लागे भने ढुङ्गाहरू नै परमेश्वरको महिमा घोषणा गर्नेछन्। यसले सिकाउँछ कि येशूको महिमा रोक्न सकिँदैन। हामी चुप लागेर बस्नु हुँदैन, साँचो आराधना र साक्षी दिनु हाम्रो कर्तव्य हो, चाहे जतिसुकै संकष्ट आओस् या जतिसुकै सतावट आओस्। यदि हामी चुप लागेर बस्यौं भने सृष्टिले नै उहाँको गवाई दिन थाल्दछ अनि कतिजनालाई रोक्ने। चौथो, येशूको करुणा र रोदन अस्वीकारको परिणाम हो यो। पद 41-44, जब उहाँ नजिकै आइपुग्नु भयो, सहरलाई हेरेर उहाँ रुनुभयो र उहाँको रुवाइ यही थियो कि शान्ति कुन कुराले ल्याउँछ भन्ने कुरा यरूशलेमले जानेको थिएन। आदरणीय श्रोता, येशूले यही भएर यरूशलेम देखेर रुनुभयो र उहाँले सहरकोमा आउने विनाश जो ईस्वी सम्वत 70 रोमी शासक टाइटसद्वारा भएको घेराबन्दी र विनाशलाई अगाडि नै देख्नुभयो। कारण थियो उनीहरूले परमेश्वरको कृपा दृष्टिको समय अर्थात येशूको उपस्थितिलाई चिन्न सकेनन्। यसबाट हामीलाई यो गहन शिक्षाहरू मिल्छ, येशू कठोर न्यायाधीश मात्र होइन, उहाँ करुणामय हुनुहुन्छ र उहाँ हाम्रो विनाश रुचाउनुहुन्न। दोस्रो, परमेश्वरले हरेक व्यक्तिलाई जानेको थिएन। आदरणीय श्रोता, येशूले यही भएर यरूशलेम देखेर रुनुभयो र उहाँले सहरकोमा आउने विनाश जो ईस्वी सम्वत 70 रोमी शासक

परमेश्वरलाई चिन्न नसके अवश्य पनि विनाश आउँछ। तेस्रो, शान्ति येशूमा मात्रै पाइन्छ र उहाँलाई अस्वीकार गर्नु भनेको शान्ति गुमाउनु हो। हामीले पनि आजको दिनमा येशूको आवाजलाई सुन्नु र ग्रहण गरिहाल्नु पर्छ। आज भनेको अनुग्रहको समय हो, भोलि ढिलो हुन सक्छ। छोटकरी शिक्षा, येशू नम्र राजा हुनुहुन्छ, उहाँलाई नम्रताका साथ स्वागत गरौं। दोस्रो, उहाँको प्रशंसा खुलेर गरौं, लुकेर होइन। परमेश्वरको समयलाई चिनौं, अनुग्रहको अवसरलाई गुमाउने विनाशको बाटोतिर लाग्नु हो यदि हामीले अनुग्रहको समय गुमाउँछौ भने। येशू हाम्रो लागि रुनुहुन्छ, उहाँको करुणालाई व्यवस्था नगरौं। यस कारणले गर्दा यी पदहरूले हामीलाई चुनौती दिइरहेका छन्। के हामी येशूलाई साँचो राजाको रूपमा स्वागत गर्दैछौ? के हामी उहाँको समयलाई चिन्दैछौ? श्रोता, येशूलाई साँचो गरी चिनौ र समयमै चिनेर उहाँलाई आफ्नो हृदयको राजा बनाऊ र परमेश्वरको महिमा होस् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र पक्कै पनि हामीले उहाँलाई चिन्नुपर्छ, उहाँलाई विश्वास गर्नुपर्छ र यो उहाँको हाम्रो निम्ति एउटा अनुग्रहको समय हो। श्रोता, अब भने कार्यक्रममा फेरि पनि अर्को एउटा आशिषमय स्टाटस भन्दा अगाडि एउटा मिठो गीतको साथ दिन चाहन्छु र गीतपछि म पुनः आउनेछु। अहिले भने सुन एउटा सुमधुर भक्ति गीत।

सुमधुर गीतपछि पुनः स्वागत छ श्रोता र भने यतिखेर म तपाईँको बीचमा व्हाट्सएपबाट प्राप्त एउटा स्टाटसलाई राख्न गइरहेको छु जसलाई प्रेषित गर्नुभएको छ पास्टर एडमन्ड स्याकी ब्राउनले उहाँ लेख्नुहुन्छ बट विदाउट फेथ इट इज

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। यतिखेर मेरो हातमा खिटकै खिटका नामको एउटा फेसबुक ग्रुपबाट केही व्यवहारिक कुराहरू निस्किएको छ र उहाँको यो प्रस्तुतिको सारांश यही हो कि हामीले समाजमा बहकाउन खोज्ने मानिसहरूको बहकाउमा आएर उनीहरूको कुरा सुन्नु हुँदैन भन्ने सन्देश यहाँ दिएको छ र उहाँले तीनवटा चाहिँ कथालाई प्रस्तुत गर्नुभएको छ र म तपाईँको निम्ति पढेर सुनाइदिन्छु। उहाँ लेख्नुहुन्छ, एउटा सङ्गिनीले अर्को सङ्गिनीलाई सोधिन्, बच्चा जन्माएर तिमीले पतिबाट के उपहार पायो, के पाउनु र बच्चा हामी दुवैको हो, यो उनको जवाफ थियो। अनि सङ्गिनीले भन्छन्, यसो भनेर कहाँ हुन्छ, तिमीले 9 महिनासम्म गर्भमा पालेर कष्ट सहेर जन्म दिएकी छौ, के यो कुरा जायज छ, पतिको नजरमा तिम्रो कुनै मूल्य छैन। यस्तै भड्कालु बाराको कुरा सुनाएर ऊ आफ्नो बाटो लागि। साँझ पख पति घर फर्क्यो र आफ्नो पत्नी मुख झुन्ड्याएर बसेको देखेर सोध्यो। उसले बच्चा पाउन गरेको कष्टको कुरा निकालेर ऊ बम्की। आखिरमा घर झगडा पर्यो र 1-2 हप्तासम्म बोलचालै भएन। यहाँ झगडाको शुरूआत कसले गर्यो त? त्यही उनको सङ्गिनी थिए जसले बिना सिक्किममा अर्काको कान उद्वार भराएकी थिए। दोस्रो घटना उहाँ प्रस्तुत गर्नुहुन्छ। चन्द्र बहादुरले आफ्नो मिल्ने साथी बालकृष्णलाई सोध्यो, ओए बालकृष्ण, तैले यहाँ काम गर्छस्? उसले सोधेको थियो, त कहाँ काम गर्छस्? टापु रिसोर्टमा। कति तलब पाउँछस्? 20,000। साथीले भन्यो, 20,000 मात्रै? यति तलबले त कसरी गुजारा चलाउँछस्? यो त साह्रै कम्ती भयो। कम्तीमा 30-40 हजार त जुनसुकै होटेलले पनि दिइहाल्छ। त यही अड्किरहेको छस्? अनि भोलिपल्ट बालकृष्ण काम गर्ने ठाउँमा गएर सिधै साहुलाई भेटेर भन्यो, सर, मेरो तलब त धेरै कम भयो। मेरो जस्तो काम अरू होटेलमा गर्यो भने कम्तीमा 30-40 हजार दिन्छन्। म भने 20,000 काम गरिरहेका छु, मेरो तलब बढाइदिनु पर्यो। यदि बढाउन सक्नुहुन्न भने म जागिर छोडिदिन्छु। साहुले 1,000 बाहेक बढी तलब बढाउन नसक्ने कुरा गर्यो। बालकृष्णलाई चित्त बुझेन, जागिर छोड्यो र आफ्नो सिप अनुसारको काम र 30-40 हजार तलब खोज्यो। कसैले दिएनन्। आखिरमा ऊ बेरोजगार भयो। यहाँ हामी देख्छौँ, छँदा खाँदाको जागिर हुँदा हुँदै कसैको बहकाउमा लागेर उसको जागिर गयो र उसलाई अब झन् दुःख पर्यो। त्यसै गरी तेस्रो, शेरबहादुरले दलबहादुरलाई भन्यो, दाजु, तिम्रो बुढाबुढी मात्रै गाउँमा बसेका छौ, छोरा बुहारी र नाति नातिन सहरमा बसेका छन्। यस्तो पाराले त होइन नि दाजु, छोरा पनि कहिलेकाहीँ मात्र भेट्न आउँछ, उसले तिनीहरूलाई माया गर्दैन क्या हो? दलबहादुरले भन्यो, छोरा सहरमा जागिर खान्छ, सधैँ व्यस्त रहन्छ, बुहारी नाति नातिना स्याहार्नु पर्यो, उनीहरूलाई स्कुल पठाउनै पर्यो, सायद यही भएर आउने फुर्सद नै हुँदैन उनीहरूको। शेरबहादुरले भन्यो, वाह, कस्तो जमाना आयो, तिमीले उसलाई पढायो, हुर्कायो, आफ्नो खुट्टामा उभिन सक्ने बनायो, अहिले आफ्नो बुढा बा आमालाई भेट्न आउन पनि छोड्यो, फुर्सद नभएर कहाँ हो र, मन नलागेर भेट्न नआएको हो। यो छोटो बातचितले बुवाको मनमा छोरा प्रति थोरै शंका उब्जाइदियो। यी त केही उदाहरण मात्रै हुन्, यस्तै प्रकृतिका घटनाहरू धेरै छन्। याद राख्नुहोस्, यदि मुखबाट निस्किएको शब्दहरूले अरूको मनमा गहिरो असर पार्न सक्छ भने समाजमा केही यस्ता व्यक्तिहरू हुन्छन् जसले नचाहिँदा बनावटी कुरा गरेर परिवार, आफन्त र समाजलाई भड्काइरहेका हुन्छन्। यस्ता व्यक्तिहरूबाट सदैव सचेत रहनुहोस् र यिनीहरूको कुरा नसुन्नुहोस् भनेर उहाँले पठाउनु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। साधारण श्रोता, अब भने फेरि पनि कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। पहिला भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा र यतिखेर मेरो हातमा मसीह येशूमी अनन्त जीवन नामको पेजबाट एउटा लेख आएको छ जो हिन्दीमा छ बाइबल नाम कैसा पढा भनेर उहाँले लेख्नु भएको छ म पढिदिन्छु बाइबल शब्द कि सिधै इब्रानी या युनानी में किसी एक पुस्तक की नाम नहीं था ये सब युनानी में ग्रीक भाषा में बिब्लिया से आया है जिसका अर्थ है पुस्तके या ग्रंथों का संग्रह इसका विकास इस प्रकार हुआ बिब्लियोस पुस्तक या पिपरस जिस पर प्राचीन समय में लिखा जाता था बिब्लिया पुस्तक का संग्रह बाद में लैटिन भाषा में यह शब्द बिब्लिया बना फिर अंग्रेजी में यह बाइबल बन गया हिंदी में इसे बाइबल कहा जाने लगा इस नाम का अर्थ है बाइबल एक ही पुस्तक नहीं बल्कि 66 पुस्तकों का संग्रह है पुराना नियम में 39 और नया नियम में 27 कुल मिला के 66 पुस्तक हो गया है दूसरा तिमोथियस तीसरा अध्याय का 16 आयत कहता है और एक पवित्र शास्त्र परमेश्वर की प्रेरणा से रची गई है इसलिए बाइबल को अक्सर पवित्र शास्त्र परमेश्वर का वचन या पवित्र ग्रंथ भी कहा जाता है संक्षेप में बाइबल नाम युनानी शब्द बिब्लिया से आया है जिसका अर्थ है पुस्तक का संग्रह इसलिए बाइबल 66 ईश्वरीय प्रेरित पुस्तकों का संग्रह है भनेर उहाँले लेख्नु भएको छ परमेश्वरले तपाईलाई आशिष दिनुभएको होस् र आदरणीय श्रोता त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ येशु हाम्रो आशा हुनुहुन्छ भन्ने पोस्टबाट र उहाँ लेख्नुहुन्छ उहाँहरूको स्वास्थ्य र दीर्घायुको लागि हामी सदैव प्रार्थना गर्छौ परमेश्वरको सदैव महिमा होस् ती व्यक्तिहरू जसले उहाँमा भरोसा गर्नुहुन्छ भनेर उहाँले लेख्नु भएको छ परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ ग्यादरिङ द 10 ट्राइब्स नामको फेसबुक पेजबाट अंग्रेजीमा एउटा लेख छ म तपाईँको निम्ति पढेर सुनाइदिनेछु रुथ ए मोआबाइट हु चोज द गड अफ इसरायल द एकाउन्ट अफ रुथ इज वान अफ द क्लियरेस्ट एक्जाम्पल इन द तनाक दैट याहवेज कोवेनेंट वाज नेवर बेस्ड सोलेमली अन एथनिसिटी रुथ वाज बोर्न ए मोआबाइट एट सी बिकेम वन अफ द मोस्ट हॉरर्ड वुमेन इन इसराइल्स हिस्ट्री नॉट बाय रिसीविंग ए सेपरेट कोवेनेंट बट बाय ज्वाइनिंग हरसेल्फ टू द गॉड एंड पीपल अफ इसरायल आफ्टर द डेथ अफ द हर हस्बैंड रुथ चूज टू रिमेन विथ हर इसराइलाइट मदर इन लॉ नाओमी हर डिक्लरेशन हैज इकोड थ्रू द सेंचुरीज डू नॉट अर्ज मी टू लीव यू और टू टर्न बैक फ्रॉम फॉलोइंग यू For where you go, I will go, and where you lodge, I will lodge. Where your people shall be my people, and your God, my God. Ruth 1:16. Notice what Ruth did not say. She did not ask for a new covenant made especially for Moabites. She did not become part of a separation people of God. Instead, she joined herself to Israelite, embracing Israel's God, Israel's people, and Israel's covenant. The Torah had already made provision for this. A foreigner who desired to worship Yahweh could join Israel under the same covenant standard. One law and one ordinance shall be for you and for the stranger who sojourns with you. Number 15:15-6. Likewise, there shall be one law for a native born and for the strangers who dwells among you. Genesis 12:49. Ruth beautifully illustrates this principle. She did not remain outside Israel while receiving a separate relationship with Yahweh. She became part of the covenant community. Yahweh honored her faithfulness beyond anything she could have imagined. Ruth's marriage was, and together they became the great grandparents of King David. Our story reminds us that Yahweh has always welcomed those who sincerely turn to him. The issue was never race or nationality, but covenant faithfulness. Ruth stands as a living testimony that she, Tanakh, speaks of the covenant people, into which those from the nation could join themselves through faithfulness of the God of Israel. The question for us today is the same. Why does the Tanakh describe the separate covenant for the
नेसन अपार्ट फ्रम द कभनेन्ट मेड विथ इसरायल. रुथ स्टोरी पोइन्ट्स इन द अपोजिसन डिरेक्सन सी डिड नट रिसिभ ए डिफरेन्ट कभनेन्ट सी बिकेम पार्ट अफ यहोवेज कभनेन्ट पिपुल भनेर उहाँले लेख्नुभएको छ. जसको अर्थ हो परमेश्वरले जो कोही उहाँको अर्थात इसरायलहरूको करारमा सहभागी हुन चाहन्छन् पक्षपात गर्नुहुन्न र स्वीकार्नुहुन्छ भन्ने उहाँको अर्थात लेखको यो भाव रहेको छ. यसकारणले गर्दाखेरि हामी पनि यीशु ख्रिस्टद्वारा उहाँको करारभित्र समावेश भएका छौं. यसको अर्थ उहाँले हामीमाथि कुनै भेदभाव गर्नुहुने छैन भन्ने हो. तालनी श्रोता यिनै लेखको साथ अब भने एउटा मिठो गीतको साथ फेरि पनि दिने बेला भइसकेको छ. गीतपछि म पुनः आउनेछु. अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत.

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने फेरि पनि मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ। यीशु मेरो शरण स्थान हुनुहुन्छ नामको फेसबुक पेजबाट जोय मार्नर लेख्नुहुन्छ, परमेश्वर तपाईँसँग हुनुहुन्छ भने तपाईँले डर मान्नु पर्दैन भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ विज्ञानका कुरा नामको फेसबुक पेजबाट। यहाँ विज्ञानका कुरा लेख्नु भएको छ, उहाँ लेख्नुहुन्छ, अरबौं वर्ष पहिले ब्रह्माण्डमा सबैभन्दा पहिले अस्तित्वमा आएका ताराहरूले आफ्नो कोरमा हाइड्रोजन र हिलियम जलाए जसले कार्बन अक्सिजन र फलाम जस्ता भारी तत्वहरू सृजना गरे। जब ती विशाल ताराहरूको इन्धन सकियो तिनीहरू शक्तिशाली सुपरनोभामा विस्फोट भए र ती भारी तत्वहरूलाई अन्तरिक्षमा छरपष्ट पारे। समय बित्दै जाँदा त्यो ताराका धुलोहरू ग्याससँग मिसियो र नयाँ ताराहरू ग्रहहरू र अन्तत पृथ्वी बनायो। तपाईँको कोषहरूमा रहेको कार्बन, तपाईँले सास फेर्ने अक्सिजन, तपाईँको हड्डीहरूमा रहेको क्याल्सियम पनि ती सबै ती प्राचीन विस्फोटनबाट भएको ताराहरूको धुलोबाट आएका हुन्। त्यसले जब हामी भन्छौ तपाईँको शरीरमा रहेको प्रत्येक परमाणु एक पटक विस्फोट भएको ताराको अंश थियो, यो सत्य हो। तपाईँ वास्तवमा ताराको धुलो स्टार दशबाट बनेको हुनुहुन्छ भनेर उहाँले लेख्नु भएको छ। र वास्तवमा परमेश्वरले कसरी पृथ्वी सृष्टि गर्नुभयो र के गर्नुभयो भन्ने कुरा उहाँलाई नै थाहा छ र विज्ञानले जे भन्यो त्यो शत प्रतिशत सत्य हुँदैन। त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमा स्टाटस परिसकेको छ ख्रिस्टको वचनमा जीवन छ नामको एउटा फेसबुक पेजबाट। उहाँ लेख्नुहुन्छ, आदम र हब्बाको कथाले परमेश्वरको कोमल प्रेमलाई देखाउँछ। परमेश्वर भन्नुहुन्छ, परमेश्वरले यी दुई मानिसको सृष्टि गर्नुभयो र तिनीहरूलाई आफ्नै संघीयहरूको रूपमा व्यवहार गर्नुभयो। तिनीहरूले एक मात्र परिवारको रूपमा परमेश्वरले तिनीहरूको जीवनको हेरचाह गर्नुभयो र तिनीहरूको गाँस बाँस र कपासको आवश्यकता पूरा गर्नुभयो। यहाँ परमेश्वर आदम र हब्बाको बाबु आमाको रूपमा देखाउन पर्नुहुन्छ। यस मामलाबाट मानिसले परमेश्वर कति उच्च हुनुहुन्छ भनेर देख्दैनन्, यसले परमेश्वरको सर्वश्रेष्ठता, उहाँको रहस्य र विशेष गरी उहाँको क्रोध र प्रतापलाई देख्दैनन्। यसैले मानिस प्रतिको परमेश्वरको विनम्रता, उहाँको प्रेमिलो दयालुपन, उहाँको चासो र उसको निम्ति उहाँको जिम्मेवारी र वास्ता मात्र देख्छ। आदम र हब्बासँग परमेश्वरले गर्नुभएका व्यवहारको मनोवृत्ति र तरिका आमा बाबुले आफ्ना छोराछोरीहरूलाई गर्ने व्यवहारसँग मेल खान्छ। आमा बाबुले आफ्ना छोराछोरीहरूलाई कसरी प्रेम हेरचाह र वास्ता गर्छन् यो पनि त्यस्तै छ, वास्तविक रूपमा देख्न सकिने र मूर्त भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् तादनी श्रोता। त्यसै गरी अब भने कार्यक्रममा अर्को एउटा स्टाटस तपाईँको बीचमा म राख्न गइरहेको छु जसलाई प्रेषित गर्नुभएको छ मुक्तिको प्रेम नामको फेसबुक पेजबाट। लेख्नुहुन्छ, चरा पंखेटा बिना उड्न सक्दैन, माछा पानी बिना बाँच्न सक्दैन र एक व्यक्ति येशु बिना अनन्त जीवन प्राप्त गर्न सक्दैन। यदि तपाईँ येशुलाई माया गर्नुहुन्छ भने आमेन भन्नुहोस् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ साधारण श्रोता। त्यसै गरी मेरो हातमा नवमी बोहराको पोस्ट परेको छ, उहाँ लेख्नुहुन्छ, प्रभुको पदचापहरूमा भरोसा गर्दा हरेक दिन नयाँ अनुग्रह प्राप्त हुन्छ भनेर लेख्नु भएको छ। हामी त्यसलाई आमेन भनेर भन्न सक्छौ। र त्यसै गरी अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि पुनः म तपाईँको बीचमा आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा र यतिखेर मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नु भएको छ नेपाली बाइबल स्टडी नामको पेजबाट लेख्नुहुन्छ यौसु 24:24 अनि मानिसहरूले यौसुलाई भने परमप्रभु हाम्रा परमेश्वरको सेवा हामी गर्नेछौ र उहाँकै वचन सुन्नेछौ भनेर उहाँले लेख्नु भएको छ परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ आई बिलोङ्स टु जिजस नामको फेसबुक पेजबाट उहाँले लेख्नु छ एर्मिया 33:3 मलाई पुकार र म तँलाई जवाफ दिनेछु र तैले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई प्रकट गर्नेछु अथवा तँलाई बताउनेछु भनेर उहाँले लेख्नु भएको छ परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् त्यसै गरी मेरो हातमा अर्को एउटा लेख पढेको छ जसलाई प्रेषित गर्नुभएको छ विमल छेत्रीज्यूले उहाँ लेख्नुहुन्छ बलि चढ्ने समयमा इसाकको उमेर कति थियो मोरियाको डाँडा अकेदाको वास्तविक रहस्य भनेर उहाँ लेख्नु भएको छ र उहाँ यसरी आफ्नो लेखलाई शुरूआत गर्नुहुन्छ भूमिका अथवा परिचयबाट उत्पत्ति 22 अध्यायमा वर्णन गरिएको अब्राहम र इसाकको कथा केवल इतिहासकारको एउटा घटनावली वा एक वृद्ध पिताको विश्वासको परीक्षा मात्रै होइन यहुदी धर्मशास्त्र मिद्रास तालमुद जो प्राचीन इतिहासकार फ्लेभियस जोसेफस र धर्मशास्त्रीहरूका गहन अध्ययन अनुसार यस घटनालाई अकेदा अर्थात् बाँध्ने काम भनेर चिनिन्छ अकेदा शब्दले वेदीमा इसाकलाई बाँधिएको त्यो ऐतिहासिक र आत्मिक क्षणको मात्रै अर्थ जनाउँदैन बरु यसले बाबु र छोराको अभूतपूर्व आत्मसमर्पण गहिरो विश्वास र आउनुहुने मसीह येशु ख्रिष्टको महान छायालाई समेत समेट्छ यस लेखमा हामी यही अकेदामा वा बाँध्ने कामको वास्तविक रहस्य र यसभित्र लुकेको गहिरो आत्मिक अर्थ बारे विस्तृत विश्लेषण गर्नेछौ मोरियाको डाँडाको त्यो रहस्यमय भूगोल जब परमेश्वरले अब्राहमलाई भन्नुभयो तैले प्रेम गरेको तेरो एउटै छोरो इसाकलाई लिएर मोरियाको पहाड़मा जा त्यो डाँडा केवल एउटा साधारण पहाड थिएन इतिहास र धर्मशास्त्र अनुसार मोरिया डाँडाको त्यो भूमि हो जहाँ पछि सुलेमनले परमेश्वरको पवित्र मन्दिर निर्माण गरे अनि अझ अचम्मको कुरा मोरियाको डाँडाको त्यो श्रृंखला रिग्ज भित्र त्यो डाँडा पर्छ जसलाई हामी कलवरी वा गोलगत्था भनेर चिन्छौ जहाँ लगभग 2000 वर्ष पछि येशु ख्रिस्ट क्रुसमा टाँगिनु भयो मोरिया डाँडामा जब अब्राहमले भेडा पाए र त्यो डाँडाको नाम परमप्रभुले जुटाउनुहुन्छ यहोवा इरे राखे त्यो केवल उनीहरूको लागि मात्र थिएन त्यो त भविष्यमा सम्पूर्ण मानव जातिको लागि हुने अन्तिम प्रबन्धको अघिल्लो झलक थियो के इसाक बालक थिए त हाम्रो कल्पनामा प्राय इसाक एउटा सानो अबोध र असहाय बालकको रूपमा चित्रण गरिन्छ तर यहुदी इतिहासकार फ्लेभियस जोसेफस र मिद्रासका अध्ययनहरूले अर्कै सत्य प्रकट गर्छ यस घटनाको समयमा इसाकको उमेर बालक नभई 25 वर्षदेखि 37 वर्षको बीचमा थियो उनी एक बलियो शक्तिशाली युवा भइसकेका थिए जबकि उनका पिता अब्राहम 137 वर्षको वृद्ध भइसकेका थिए बलि चढाउने भारी दाउरा आफैले बोकेर डाँडा चढ्न सक्ने इसाकले यदि चाहेका भए वृद्ध बाबुलाई सजिलै पन्साएर भाग्न वा प्रतिरोध गर्न सक्थे त्यहाँ दुई बाउ छोरा बीच कुनै शारीरिक वा मानसिक झगडा भएन न त अब्राहमले इसाकलाई जबरजस्ती नै बाँधेका थिए यसकारण मिद्रास र तालमुद र यहुदी परम्परा तथा इतिहास अनुसार डाँडामा पुगेपछि जब अब्राहमले गरौं मनले बलिको थुमा इसाक स्वयं नै भएको कुरा खोले तब इसाकले बाबुको र परमेश्वरको इच्छालाई शान्तपूर्वक स्वीकार गरेका थिए प्राचीन यहुदी ग्रन्थहरूमा उल्लेख भए अनुसार इसाकले स्वयं आफ्ना पितालाई भनेका थिए बुवा मलाई वेदीमा धेरै कडा गरी बाँध्नुहोस् कतै छुरी देख्दा मेरो शरीर डरले कापेर वा छटपटाएर मैले यो बलि अपवित्र वा त्रुटिपूर्ण बनाउला कि यसकारण यहुदी परम्परा र इतिहासमा यस सत्यलाई अब्राहमको मात्र होइन इसाकको पनि स्वैच्छिक आत्मसमर्पण अकेदा मानिन्छ जसरी वर्षौं पछि येशूले गेत्सेमनीको बगैँचामा मेरो होइन तपाईँको इच्छा पूरा होस् भन्दै आफूलाई क्रुसको लागि सुम्पिनु भयो त्यसरी नै इसाकले पनि मोरियाको डाँडामा आफैलाई सुम्पिएका थिए इसाक र येशू ख्रिस्टको समानता
तुलना यस प्रकारले गरिन्छ। उत्पत्ति 22 यो घटना केवल इतिहासको एउटा कथा मात्रै थिएन, यो एउटा आउनेवाला मसीह येशु ख्रिस्टको एउटा प्रत्यक्ष आत्मिक नक्सा वा प्रोटोटाइप छाया थियो। जब हामी पुरानो करारको इसाक र नयाँ करारको येशु ख्रिस्टलाई राखेर हेर्छौ, यहाँ अचम्मको समानता पाउँछौ। एकमात्र प्रिय पुत्र, उत्पत्ति 22:2 इसाक पिताको एकमात्र प्रिय पुत्र थिए भने यहुन्ना 3:16 अनुसार येशु परमेश्वरको एकमात्र प्रिय पुत्र हुनुहुन्छ। दोस्रो आश्चर्यपूर्ण जन्म, इसाकको जन्म ढलिसकेको उमेर वृद्ध भएको आमा बाबुबाट प्रतिज्ञा अनुसार आश्चर्यपूर्ण रूपमा जन्मिएका थिए। उत्पत्ति 22:1-2 भने येशुको जन्म पनि पवित्र आत्माको सामर्थ्यमा कन्याद्वारा आश्चर्यपूर्ण रूपमा भएको थियो। लुका 1:34-35 ग बलिको काठ आफै बोकेको। उत्पत्ति 22:6 इसाकले बलिको दाउरा आफै बोकेर मोरियाको डाँडामा चढ्यो भने यहुन्ना 19:7 येशुले पनि बलिको क्रुस काठ आफै बोकेर कलवरी डाँडातिर पाइला चाल्नुभयो। तेस्रो दिनमा जीवन फिर्ता, अब्राहमको नजरमा 3 दिनको यात्रा भरि इसाक मरिसकेका थिए, तर तेस्रो दिनमा उनी जीवितै फर्किए। उत्पत्ति 22:4 र हिब्रू 11:17-19 येशु पनि मर्नुभयो र धर्मशास्त्र अनुसार तेस्रो दिनमा मरेकाहरूबाट बौरी उठ्नुभयो। 1 कोरिन्थी 15:4। पाँचौ कुरा, स्वैच्छिक समर्पण। उत्पत्ति 22:9 इसाकले आफूलाई वेदीमा स्वेच्छाले समर्पण गरे भने यसैया 53:7 अगमवाणी गरिए झै येशुले पनि आफैलाई बलि हुन लागेको थुमा झै सहनशीलतापूर्वक क्रुसमा आफैलाई सुम्पिनु भयो। च बलिको स्थान इसाकलाई मोरियाको डाँडामा बलि चढाउन लगिएको थियो। उत्पत्ति 22:2 भने येशु पनि मोरियाको डाँडाकै श्रृंखला कलवरीमा क्रुसमा टाँगिनु भयो। दोस्रो इतिहास 3:1 यहुन्ना 19:17-18 छ काँडा र थुमा। उत्पत्ति 22:13 भेडा काँडाको झाडीमा अल्झिएको थियो भने यहुन्ना 19:2 येशुको शिरमा काँडाको मुकुट पहिराइयो र उहाँ संसारका पाप उठाउने परमेश्वरको थुमा बन्नुभयो। यहुन्ना 1:29। हाम्रो जीवनको लागि व्यवहारिक पाठ, मोरियाको डाँडाको यो घटना केवल इतिहासको पानामा सीमित कथा मात्र होइन, यसले हाम्रो दैनिक जीवनका लागि अत्यन्तै व्यवहारिक र गहिरो सन्देश दिन्छ। पहिलो, आफ्नो इसाकलाई त्याग सक्नु। हाम्रो जीवनमा पनि कहिलेकाहीँ हामीले सबैभन्दा धेरै माया गर्ने कुराहरू, हाम्रो सपना, हाम्रो घमण्ड वा हाम्रो योजना हाम्रा इसाक बन्न पुग्छन्। जबसम्म हामी ती कुराहरूलाई परमेश्वरको हातमा सुम्पिन तयार हुँदैनौ, तबसम्म हामीले परमेश्वरको साँचो प्रबन्धलाई देख्न सक्दैनौ। दोस्रो, पूर्ण आज्ञाकारिता नै सुरक्षा छ। अब्राहम र इसाक दुवैले नबुझिकनै पनि परमेश्वरमाथि पूर्ण भरोसा गरे। जब हामी आफ्ना बुद्धिभन्दा माथि उठेर परमेश्वरको इच्छामा समर्पित हुन्छौ, तब उहाँले मृत्युको मुखबाट पनि जीवनको बाटो खोल्न सक्नुहुन्छ। तेस्रो, बलिदान पछि आउने आशिष। मोरिया डाँडामा इसाक मरेनन्, तर अब्राहम र इसाकको पुरानो मानिस र मोह मर्यो। बलिदानको वेदीमा हामीले जे कुरा समर्पण गर्छौ, परमेश्वरले त्यसलाई अझ शुद्ध र आशिषित बनाएर हामीलाई नै फिर्ता दिनुहुन्छ। अन्तमा उपसंहार, अकेदा वा बाँध्ने काम केवल मोरियाको डाँडामा इसाकलाई वेदीमा बाँधिएको एउटा शारीरिक क्रिया मात्र थिएन, यो त परमेश्वरको प्रतिको पूर्ण आज्ञाकारिता र प्रेमको प्रतीक थियो। मोरिया डाँडामा इसाकको सट्टामा भेडा बाँधियो र इसाक छुटे, तर त्यसको हजारौं वर्षपछि त्यही मोरिया डाँडाको क्षेत्रमा जब परमेश्वरका आफ्ना पुत्र येशू ख्रिस्ट आउनुभयो, उहाँलाई भने सम्पूर्ण मानव जातिको लागि अन्तिम र पूर्ण बलिको रूपमा क्रुसमा सुम्पियो। त्यसैले अकेदाले हामीलाई आफ्ना सबैभन्दा प्यारा इसाकहरू र हाम्रा योजना, घमण्ड र सपनाहरूलाई परमेश्वरको वेदीमा समर्पित गर्न र उहाँको सर्वोपरि इच्छामा आफूलाई बाँध्न सिकाउँछ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, यही आशिषमय स्टाटस वा लेखको साथ साथै भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँलाई धन्यवाद दिन चाहन्छौ। र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त श्रोता, भने यिनै आशिषमय स्टाटसको साथ कार्यक्रमबाट विदा हुन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रका साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। अवस्था जय मसीह।

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। र हाम्रो उद्धारकर्ता जीवित हुनु भएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: टाइम चेक। यति बेला अपराह्नको 1 बज्यो।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भजन संग्रह 22। हे मेरो परमेश्वर, हे मेरो परमेश्वर, तपाईले मलाई किन त्याग्नुभयो? मलाई सहायता गर्न र मेरो कंकला शब्दबाट तपाई किन टाढा रहनुहुन्छ?

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड,
2: कोरस नम्बर 172।

जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गाउन भाडामा,
5: गाउन भाडामा,
4: हे गाउन भाडामा।
6: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
7: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
9: र 9818-25-12-40, 9818-25-12-40।

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर,
1: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
3: होइन, यो झोलाभित्र के छ?
4: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
3: यो झोलाको पोकाहरूमा के छ?
5: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
6: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहिबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
7: प्रस्तुता कुमार अब्राहमको साथमा।
4: ओहो, झोलाभित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क बारेर।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz, सुन्दै रहनुहोला।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तोता कुमार अब्राहमको साथमा।

जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम पुस्तक पाठमा। आदरणीय श्रोता, कार्यक्रम पुस्तक पाठ लिएर प्राविधिक मित्र सन्ध्या र म अब्राम उपस्थित भइसकेका छौं र कार्यक्रममा भने एक घण्टाभरि म तपाईँलाई साथ दिनेछु र युगौं युगदेखि नामक पुस्तक तपाईँको निम्ति मैले पढ़िरहेको छु र बाइबल इतिहासको एक रूपरेखा ए.ई. हन्टनद्वारा लिखित यो पुस्तक निकै नै अर्थपूर्ण छ। आज पनि यसका केही हरफहरू तपाईँको निम्ति कार्यक्रममा रहनेछ र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

समय बित्दै जाँदा धेरैजना मानिसले उहाँमाथि अविश्वास गरेको येशूले थाहा पाउनुभयो। अझै पनि तिनीहरू आफ्ना पाप मार्गदेखि फर्केका थिएनन्। चाँडै नै तिनीहरूले उहाँलाई इन्कार गरेर मार्नेछन् भन्ने कुरा येशूलाई थाहा थियो। यसकारण यी कुराहरू बारे उहाँले आफ्ना चेलाहरूलाई शिक्षा दिन शुरू गर्नुभयो। प्रभु येशूका चेलाहरूलाई उहाँ प्रतिज्ञा गरिएका मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा थाहा थियो। तर तिनीहरूले पनि अरू मानिसहरूले झैं मसी एक महान राजा हुनुहुनेछ भनी विचार गर्थे। येशूले राज्यलाई अधीनता गरेर एक राजाको रूपमा शासन गर्नुहुने समयको प्रतीक्षा तिनीहरूले गरिरहेका थिए। यसकारण अब येशूले उहाँको मृत्युबारे कुरा गर्नुभयो। त्यसबेला तिनीहरू अत्यन्त चकित भए। उहाँले भन्नुभएको कुरा तिनीहरूले बुझेनन् र विश्वास गरेनन्। प्रभु येशूले तिनीहरूलाई धेरैपल्ट भन्नुभएको थियो कि मानिसले उहाँलाई मार्नेछन्, उहाँ मृत्युबाट जीवित हुनुहुनेछ भन्ने कुरा पनि उहाँले बताउनु भएको थियो। तर चेलाहरूले मृत्युबाट जीवित हुनु भन्ने कुरा के हो सो जानेका थिएनन्। यसकारण उहाँले के भन्नुभएको हो सो तिनीहरूले बुझेनन्। प्रभु येशूले धेरै आश्चर्य कर्महरू गर्नुभयो र आश्चर्य रीतिले बोल्नुभयो, तर पनि अगुवाहरूले विशेष चार कारणले गर्दा उहाँलाई घृणा गरे। पहिलो कारण थियो, प्रभु येशूले नियमहरू पालना गरेनन् जुन नियम प्रभु येशूले ती नियमहरू पालना गरेनन् जुन नियमहरू परमेश्वरको व्यवस्थामा मानिसद्वारा गाभिएको थियो। अरू दिन झैं उहाँले विश्राम बारको दिनमा पनि बिरामीलाई निको पार्नुभयो, किनभने उहाँलाई थाहा थियो कि यो नै परमेश्वरको इच्छा हो। तर मानिसहरूका अगुवाहरूले एउटा नियम बनाएका थिए जुन नियम अनुसार विश्राम बारको दिनमा कसैलाई पनि सहायता गर्न पाइँदैन भन्ने थियो। तब उहाँले मानिसहरूलाई विश्राम बारको दिनमा सहयोग गर्नुभयो र बिरामीलाई निको पार्नुभयो। जब तिनीहरू रिसले चूर भए, येशूले तिनीहरूलाई तिमीहरू भूलमा छौ र तिमीहरूको नियमहरू परमेश्वरको विचारमा अति कठोर छ भनी बताउनुभयो। यसले गर्दा तिनीहरूले झन अधिक मात्रामा उहाँलाई घृणा गर्न थाले। आखिरमा जब उहाँले तिनीहरूको नियमहरू पालना गर्न इन्कार गर्नुभयो, तब तिनीहरूले उहाँलाई मार्ने निदो

अगुवाहरूले प्रभु येशूलाई घृणा गरे किनभने उहाँले तिनीहरूलाई भन्नुभयो कि उहाँ परमेश्वर हुनुहुन्छ र पिता जस्तै हुनुहुन्छ। उहाँले आफैलाई परमप्रभुको पुत्र भन्नुभयो, जसको अर्थ उहाँ पनि आफ्नो पिता चाहिँ महान हुनुहुन्छ भन्ने हो भनी ती मानिसहरूले बुझे। एक दिन येशू तिनीहरूलाई भन्नुभयो, अब्राम हुनुभन्दा अघिदेखि नै म छँदैछु। योहन्ना 8:58 र प्रस्थान 3:14 उहाँले आफैलाई अनन्तको परमेश्वर हुँ भन्दै हुनुहुन्छ भनी ती अगुवाहरूले थाहा पाए। तिनीहरूले विचार अनुसार प्रभु येशू एक मानिस मात्र हुनुहुन्थ्यो, यसर्थ त्यस बेला यस प्रकारको दावी गर्ने व्यक्ति मारिन योग्य ठहरिन्थ्यो। तिनीहरूले प्रभु येशूलाई घृणा गरे किनभने उहाँले तिनीहरूलाई हप्काउनुभयो। तिनीहरूले मानिसलाई तिनीहरूका अगुवा असल छन् भनी देखाउने कोशिश गरे, वास्तवमा तिनीहरू अति दुष्ट थिए। यी अगुवाहरूले आफैले बनाएका नियमहरू पालना गर्थे। तिनीहरूले विश्राम बारलाई होसियारीपूर्वक पालना गर्थे, खानु अघि हात राम्ररी धुन्थे, आफूले पाएका सबै कुराबाट तिनीहरूले दशांश दिन्थे। तर तिनीहरू मानिसहरूप्रति दयालु थिएनन्। गरीबलाई तिनीहरू लुट्थे, तिनीहरू आफ्नो बारेमा घमण्ड गर्थे, तर अरू मानिसहरूलाई निज दृष्टिकोणले हेर्थे। येशूले तिनलाई कपटीहरू भन्नुभयो, कारण तिनीहरूले अरू मानिसहरूको अगाडि आफैलाई असल देखाउँथे, तर वास्तवमा तिनीहरू त्यस्ता थिएनन्। यसकारण यी घमण्डी अगुवाहरूले उहाँलाई घृणा गरे, किनभने उहाँले तिनीहरूलाई हप्काउनुहुन्थ्यो र उहाँ तिनीहरूसित रत्तीभर डराउनु भएन। प्रभु येशू ती अगुवाहरूले घृणा गरे किनभने उहाँको पछि पछि एक ठूलो भीड लाग्थ्यो र तिनीहरूले उहाँले भन्नुभएका कुराहरू सुन्ने गर्थे। अब यी नेताहरू ती मानिसहरूले तिनीहरूको आज्ञा मान्ने इन्कार गर्लान् भनी डराउन थाले। साथसाथै तिनीहरूले झन बढी प्रभु येशूसित ईर्ष्या गर्न थाले, उहाँलाई मार्ने निदो गरे। यी अगुवाहरूले उहाँलाई मन नपराउनुको मुख्य कारण उहाँले तिनीहरूलाई बताउनु भएको थियो त्यो के भने तिनीहरूले आफ्ना पापको पश्चाताप गर्ने इन्कार गर्थे। योनाले तिनीहरूलाई पश्चाताप गर्ने आह्वान गरे तर तिनीहरूले इन्कार गरे। त्यसपछि प्रभु येशू स्वयं मानिसहरूलाई पापबाट बचाउन आउनुभयो, तर अगुवाहरूले उहाँलाई पनि इन्कार गरे र उद्धार प्राप्त गर्न चाहेनन्। तिनीहरू आफै धर्मी भएको अभिनय गर्थे, तर यसो गरेर तिनीहरूले आफैलाई मूर्ख बनाएका थिए। तिनीहरूले परमेश्वरलाई प्रेम गरेनन्, बरु आफैलाई र आफ्नो पापलाई प्रेम गर्न रुचाए। ती अगुवाहरूले प्रभु येशूलाई पक्रिने धेरै पल्ट चेष्टा गरे, तर उहाँसँग भएका भीडहरूदेखि तिनीहरू डराए। भीडहरू रिसाएर तिनीहरूमाथि जाइ लाग्नेछन् र तिनीहरूलाई हानि पुर्याउनेछन् भनी यी अगुवाहरू भीडदेखि डराउँथे। आखिरमा येशू प्रभुले यरुसलेममा प्रवेश गर्नुभयो। जकरिया अगमवक्ताले धेरै अघि गदा पछेडामाथि चढेर एकजना राजा यरुसलेममा आउनुहुनेछ भनी भनेका थिए।

यसरी गधामा सवार हुनुभयो र धेरै मानिसले यो देखेर यसको अर्थ पनि बुझे। यसकारण तिनीहरूले कराउँदै भने, होसन्ना, धन्य परमप्रभुको नाउँमा आउने इजरायलका राजा, जसको अर्थ हो परमेश्वरले राजालाई बचाउन जो मसीह हुनुहुन्छ। तर जनताका शासक यो कुरादेखि प्रसन्न थिएनन्। मानिसहरूले त्यसै जोडले कराएर भने तापनि तिनीहरूले धेरैले उहाँलाई हृदयबाट स्वीकार गरेका छैनन् भन्ने कुरा प्रभुलाई थाहा थियो। त्यस घटनापछि युदीका अगुवाहरूले प्रभु येशूलाई पक्रने झन बढी कोसिस गरे, तर तिनीहरूको पछि कोही मानिसहरू नभएको हुनाले कसरी उहाँलाई पक्रने पर्ने हो भनी अन्यलमा परेका थिए। तर अब येशूका चेलामध्ये योदाले उहाँलाई वास्तविक रूपले प्रेम गरेको थिएनन्। त्यसले रूपियाँ पैसालाई बढी प्रेम गर्थ्यो। यसकारण एक दिन जनताका शासकहरू कहाँ गएर त्यसले येशूलाई पक्राइदिने कुरा गरियो र यसको निम्ति त्यसले रकमको माग गर्यो अनि तिनीहरूले त्यसलाई चाँदीका 30 टुक्रा दिए। त्यसपछि त्यसले येशूलाई यहुदीहरूको हातमा पक्राइदिने एउटा अवसर खोज्न लाग्यो। अब येशू र उहाँका चेलाहरूले निस्तार चाड मनाउने दिन आयो। परमेश्वरले इजरायलीहरूलाई मिश्रबाट निकाल्नु भएको कुरा सम्झना गर्दै यहुदीहरू वर्षेनी यो चाड मनाउँथे। टेबलमा खान बसिरहेको समयमा येशूले उहाँलाई चेलाहरूलाई भन्नुभयो, तिमीहरू मध्ये एकजनाले मलाई पक्राइदिनेछौ। यो कुरा सुनेर तिनीहरू सबै छक्क परे। यी 11 जना चकित भए, किनभने यहुदाले गर्न लागेको कुरा तिनीहरूलाई थाहा थिएन। यहुदा प्रभुले कसरी थाहा पाउनुभयो भनेर छक्क पर्यो। तर सुरुदेखि नै उहाँलाई हुन लागेको सबै कुराबारे प्रभुलाई ज्ञान थियो। यसकारण उहाँले यहुदालाई भन्नुभयो, तिमी जे गर्छौ चाँडै गरिहाल। यहुदाले उहाँलाई धोका दिने निश्चय गरिसकेको छ भनेर उहाँले थाहा पाउनुभयो। यहुदाले चाहेको भए त्यस बेला नै पश्चाताप गर्न सक्थ्यो, तर त्यो त्यसबाट निस्केर येशूका शत्रु कहाँ गयो। जब तिनीहरू टेबलमा खान बसिरहेका थिए, येशूले एउटा नयाँ कुरा गर्न थाल्नुभयो। उहाँले रोटी लिएर पितालाई धन्यवाद दिनुभयो। उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई भन्नुभयो, ल्याओ खाओ, तिमीहरूको निम्ति दिएको यो मेरो शरीर हो। त्यसपछि उहाँले दागको कचौरा लिएर धन्यवाद चढाउनुभयो अनि कचौरा चेलाहरूलाई दिँदै भन्नुभयो, तिमीहरू सबैले यसबाट पियो, किनभने यो नयाँ करार हो, मेरो रगत हो, जो धेरैको निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ। यो तिमीहरूले उहाँको सम्झनाको निम्ति गरेको उहाँले जानुभयो। यसै कारण क्रिस्चियनहरू भेला भएको समयमा हिजो आज पनि रोटी र ताकरस लिन्छन्। ख्रिस्टले तिनीहरूको निम्ति कसरी प्राण दिनुभयो सो कुरा सम्झना गर्छन्। यी कुरापछि येशू र उहाँका चेलाहरू गेतसमनी बगैँचामा जानुभयो। त्यहाँ चेलाहरूलाई छोडी अलि पर येशू प्रार्थना गर्न जानुभयो। उहाँको मृत्युको घडी अब आइपुगिसक्यो भनेर उहाँले थाहा पाउनुभयो। उहाँ हाम्रो पापको निम्ति दुःख भोगेर मर्नुभएको परमेश्वरले चाहनुहुन्छ भन्ने कुरा उहाँले जान्नुहुन्थ्यो। यस कारण परमेश्वरको इच्छा उहाँको जीवनमा पूरा होस् भनेर उहाँले प्रार्थना गर्नुभयो। यद्यपि यो कार्य कठिन थियो, तर उहाँलाई शक्ति दिन परमेश्वरले एउटा स्वर्गदूत पठाउनुभयो। यहुदीहरू शासकहरूले केही सिपाहीहरू पठाए र यहुदाले तिनीहरूलाई गेतसमुनि बगैँचामा ल्यायो। तिनीहरू प्रभु येशूलाई पक्राउन आएका थिए। येशूले चाहनुभएको भए आफैलाई बचाउन सक्नुहुन्थ्यो, तर उहाँको मृत्यु परमेश्वरको इच्छा अनुसार पापीलाई बचाउनको निम्ति हो भन्ने कुरा उहाँलाई थाहा थियो। त्यसकारण उहाँले तिनीहरूलाई हातमा आफूलाई पक्रेर लैजान दिनुभयो।

ती सिपाहीहरूले प्रभु येशूलाई पहिले यहुदीहरूका अगुवाका लगे। ती अगुवाहरूले येशू निर्दोष हुनुहुन्छ भनी थाहा पाएकोले पैसा दिएर झुट्टो गवाहीहरू दिन लगाए। तर ती गवाहीहरूले दिएका बयानहरू एक अर्कासित मिलेन, यसर्थ तिनीहरूले उहाँलाई दोषी ठहराउन सकेनन्। तब प्रधान पुजारीले येशूलाई, तपाईँ साँच्चै परमेश्वरको पुत्र हुनुहुन्छ भनी सोधे। उहाँले म हुँ भनी जवाब दिनुभयो र भन्नुभयो कि एक दिन तिनीहरूले उहाँलाई परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको देख्नेछन्। तब तिनीहरू सबैले भने, यसले त ईश्वर निन्दा गरिरहेको छ, यो प्राण दण्ड योग्य छ। तिनीहरूले उहाँलाई पिटे थुके, तर प्रभु येशूले आफ्नो सफाईमा केही बोल्नु भएन। हामीले अघि पढे अनुसार त्यस बेला रोमीहरू त्यस ठाउँका वास्तविक शासकहरू थिए। यहुदीहरूसँग कुनै मानिसलाई दण्ड दिने वा मार्ने अधिकार थिएन, तर यो रोमीहरूले मात्र गर्न सक्थे, यसर्थ यहुदीहरूले येशूलाई रोमी राज्यपाल पिलातसका लगे। सर्वप्रथम तिनीहरूले येशूले म परम प्रभुको पुत्र हुँ भनी भन्नुभएको कुरा पिलातसलाई भनेनन्। तर तिनीहरूले यो मानिसले ऊ यहुदीहरूको राजा हो भनी दावी गर्छ भने, तर यो त येशूले रोमी राजालाई मान्दैन भनी दोषारोपण गर्नको निम्ति तिनीहरूले पिलातसलाई भनेका थिए। तर पिलातसलाई येशू निर्दोष हुनुहुन्छ र यहुदीहरूले उहाँसँग रिस गर्छन् भन्ने कुरा थाहा थियो, यसकारण तिनीहरूले येशूलाई छोडिदिने कोशिश गरे। तर यहुदीहरूका अगुवाहरूले उहाँलाई मार्नुपर्छ भनी मानिसलाई पिलातसका माग गर्न लगाए। पिलातस मानिसको भीड देखेर डराए र येशूलाई कोर्रा लगाएको देखेर मानिसहरूको हृदय दयाले जाग्छ कि भन्ने सोचेर येशूलाई कोर्रा लगाउने आदेश दिए। तिनीहरूले उहाँलाई मार्नुपर्छ भनी पिलातससँग माग गरे। आखिरमा मानिसहरूलाई खुशी तुलाउन पिलातसले सिपाहीलाई बोलाएर येशूलाई लगेर मार्ने आदेश दिए। रोमीहरूको मानिसलाई मार्ने तरिका अति नै निष्ठुर थियो। तिनीहरूले दुईवटा काठमा काटी ठोकेर क्रुस बनाउँथे। तब तिनीहरूले अपराधीहरूलाई क्रुसमा बाँधेर उसको हात र पाउमा ठूला ठूला काँटी ठोक्थे, जुन काठसम्मै छेडिएर जान्थ्यो। त्यसपछि तिनीहरूले क्रुसलाई खराक पार्थे र झुन्डाएको अवस्थामा ती मानिसलाई छोडिदिन्थे। अनि तिनीहरू बिस्तारै दुर्बल र कमजोर हुँदै जान्थे र अन्तमा प्राण त्याग गर्थे। कतिपल्ट त मानिसहरू दुई तीन दिनसम्म पनि त्यस्तै अवस्थामा रहन्थे। प्राय जसो अति दुष्ट मानिसहरूलाई मात्र त्यस प्रकारले मारिन्थ्यो, तर यस्तै प्रकारले तिनीहरूले येशूलाई पनि मारे। करिब 9 बजी बिहान तिनीहरूले येशूलाई क्रुसमा टाँगे। अब मध्य दिन हुँदा देशभरि नै अध्ययारो छायो र मानिसहरू डराए। दिउँसो करिब 3 बजे येशू अचानक कराउनु भयो, हे मेरो परमेश्वर, हे मेरो परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भयो? परमेश्वरले उहाँलाई हाम्रो पापको मूल्य चुकाउन लगाउनु भएको थियो, त्यसकारण उहाँले येशूलाई एक पापीलाई चाहिँ त्याग्नु भएको थियो। तर केही समयपछि येशू फेरि कराउनु भएर भन्नुभयो, अब सिद्धियो, उहाँले गर्नुपर्ने काम गरिसक्नुभयो। उहाँले आफ्नो पापको मूल्य उहाँको रगत मृत्युद्वारा तिर्नुभयो। अन्तमा उहाँले, हे पिता, म मेरो आत्मा तपाईँको हातमा जिम्मा दिन्छु भनेर आफ्नो प्राण त्याग्नुभयो।

जब यो पुस्तक पढ्दै थिए जब एक प्रकारको आशिष मैले निरन्तर पाइ नै रहेको छु र तपाईँले पनि यो आशिष पाइ नै राख्नु भएको छ। एउटा पापी मर्नुपर्ने क्रुसमा धर्मी येशु बलि भए त्यो तपाईँ र मलाई थाहा छ। यो यसको महत्वपूर्ण कुरा चाहिँ के हो भने जुन ठाउँमा तपाईँ र म मर्नुपर्ने थियो त्यो ठाउँमा चाहिँ उहाँ बलिदान हुनुभयो र उहाँले कुनै पनि पाप गर्नुभएको थिएन तर पाप नहुँदा नहुँदै पनि उहाँ क्रुसमा अथवा बलिदान हुनको लागि तयारी हुनुभयो। यो पिताको आज्ञालाई उहाँले पूरा गर्नुभयो जुन बलिदानमा सारा पापी मानिसहरूको उद्धार लुकेको थियो र जीवन लुकेको थियो। त्यो भएर कतिचोटि तपाईँ र मैले यसको वास्तविकता थाहा गर्न सक्दैनौँ तर गहिरिएर जब तपाईँ र म यो कुरालाई थाहा गर्छौँ अनि हामी बुझ्न सक्छौँ। जब उहाँलाई सबै कुरा थाहा थियो अब म जाँदैछु परमेश्वर कहाँ जाँदैछु यिनीहरूले मलाई बेच्नेछन् यिनीहरूले मलाई क्रुस बोकाउनेछन् यिनीहरूले मलाई कोर्रा हान्नेछन् किल्ला ठोक्नेछन् भाला रोप्नेछन् भन्ने कुरा सबै उहाँलाई थाहा थियो। एउटा महत्वपूर्ण कुरा चाहिँ के थियो भने उहाँ मृत्युको अन्तिम घडीसम्म पनि आज्ञाकारी हुनुभयो। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ र अन्तिम घडीमा आफ्नो चेलाहरूसँग बसेर उहाँले जुन अन्तिम भोज जसलाई हामी प्रभु भोज भन्छौ त्यसको उद्देश्य उहाँले पूरा गर्नुभयो र प्रभु भोजको उद्देश्य पनि त्यो तपाईँ र मलाई थाहा छ। हामीले समय समयमा प्रभु भोज लिइरहेका हुन्छौँ मण्डलीमा र आफ्नो चेलाहरूलाई येशूले भन्नुभयो सम्झाउनु भयो मलाई सम्झ होइन रोटी दाखरस यी कुराद्वारा तिमीले मलाई स्मरण गर्न सक्छौ सम्झिन सक्छौ सम्झना गर मलाई नबिर्स नभुल तिमीहरूको लागि म बलिदान भएको छु भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। कतिचोटि समय परिस्थितिले तपाईँ र मलाई प्रभुबाट टाढा लान्छ धेरै टाढा तर प्रभु तपाईँ र मलाई बारम्बार झस्काइराख्नुहुन्छ तिमीहरूले त्यागे तापनि म तिमीलाई कहिल्यै पनि त्याग्ने छैन होइन म तिम्रो साथमा छु। एउटा जन्मदिने आमा बाबाले त्यागे तापनि तर म तिमीलाई कहिले त्याग्ने छुइनँ भनेर उहाँले प्रतिज्ञा गर्नुभएको छ। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। कतै तपाईँ र मैले प्रभुलाई भुलिरहेका छौँ कि जब रोटी भाँच्नुभयो एउटा सिङ्गै रोटी टुक्रा गर्नुको रिजन चाहिँ के हो भने म तिमीहरूको लागि टुक्रिएको छु म तिमीहरूको लागि बलिदान भएको छु एउटा बाँड्ने कुरा अनि उहाँले रोटी बाँड्नुभयो होइन। यो कुराले पनि धेरै कुरा ठुलो पाठहरू हामीलाई सिकाउँदछ। बाँड्ने कुरा कति महत्त्वपूर्ण कुरा छ प्रभुको प्रेम बाँड्ने कुरा होइन। जब उहाँले शरीर भन्नुभयो त्यसपछि त्यसलाई टुक्रा टुक्रा बनाएर बाँडिन्छ नि त होइन प्रेम बाँड भन्न खोजेको कुरा हो। मैले त मेरो प्रेम बाँडेको छु तिमीहरूको लागि तिमीहरूले पनि बाँड सम्झना गर भन्ने कुरा एकदमै महत्त्वपूर्ण कुरा छ र रोटीले प्रभु येशु ख्रीष्टको शरीरको प्रतिनिधित्व गर्दछ भने दाखरसले प्रभु येशु ख्रीष्टको रगतको प्रतिनिधित्व गर्दछ र यो कुरालाई तपाईँ र मैले कहिले पनि बिर्सनु हुँदैन। जुन बलिदान तपाईँ र मेरो निम्ति थियो र श्रोता अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नु।

0: जयमसी तथा ख्रिस्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाई र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रो मुक्तिदाता उद्धारकर्ता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा विशेष गरेर धर्मशास्त्रबाट युहन्नाद्वारा लेखित पहिलो युहन्नाको 2 अध्यायको 15-17 पदहरूलाई यहाँको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, यसलाई हामी यसरी पाठ गरौं। संसारलाई वा संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै थोक अर्थात शरीरको अभिलाष, आँखाको अभिलाष, जीवनको सेकी पिताबाट आएको होइनन् तर संसारबाट आएका हुन्। संसार बिति जान्छ र त्यसको अभिलाष पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पूरा गर्ने चाहिँ सधैँको निम्ति रहिरहन्छ। परमेश्वरको इच्छा पूरा गर्नेहरू चाहिँ सधैँको निम्ति रहिरहन्छ। आजको यो खण्डको मुख्य विचार भनेकै परमेश्वरको इच्छा पूरा गर्नेहरू चाहिँ सधैँको निम्ति रहन्छ। आज हामी सधैँको निम्ति रहने किसिमले हामीले काम गर्ने हो कि क्षणभरको कुरामा हामी रहने हो, यो कुरा आज मानव जातिले सोच्ने कुरा पनि हो। र परमेश्वरको वचनले यस ठाउँमा यसरी उल्लेख गरेको देखिन्छ कि संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर भनिकन यहाँ आज्ञाको रूपमा दिएको छ। नगर, नगर, संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर। अब यहाँ संसार भन्ने कुरा चाहिँ आज संसारिक गतिविधि भन्ने कुरा बुझिन्छ, र संसार भन्ना साथ यहाँनिर परमेश्वर भन्दा परमेश्वरको वचन भन्दा गलत तरिकाले अथवा परमेश्वरको वचन अनुसार नगरेको कुराहरू यहाँ जोडिन्छ। संसारमा भएको कुनै पनि थोकलाई भनिसकेपछि परमेश्वरसँग सम्बन्ध नभएका र परमेश्वरले स्वीकार नगरेको र संसार भन्ना साथ मानिसले गर्ने गलत गतिविधिहरू, मानिसहरूले गर्ने गलत गतिविधिहरू जुन चाहिँ परमेश्वरको नजरमा सही छैन, परमेश्वरको नजरमा असल नभएका संसारका अरू गतिविधिहरू छन्, जुन कुराहरूमा चाहिँ विशेष गरेर तलपट्टि लेखेको छ, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेकी, यो तीनवटा कुराहरूसँग सम्बन्धित कुनै पनि कुरालाई प्रेम नगर भनेर यहाँ उल्लेख गरेको देखिन्छ। त्यसकारण यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यस व्यक्तिमा हुँदैन। त्यसकारणले संसारका थोकहरू भन्ने कुरा जब हामी विचार गर्छौ, यहाँनिर स्पष्ट रूपमा भनिएको छ शरीरको अभिलाषा, है, शरीरको अभिलाषा, यो अभिलाषा भन्ने कुरा चाहिँ एकदमै हामी भनौँ परमेश्वरको राज्यमा परमेश्वरको दृष्टिमा मन नपर्ने कुराहरू, र यो भनेको शरीरको अभिलाषामा व्यभिचार जस्ता कुराहरू आउँछन्, र त्यसपछि झै झगडाका कुराहरू आउँछन्, र ड्रग्सको कुराहरू आउँछ, र यसरी झै झगडा गर्नु, डाहा गर्नु, ईर्ष्या गर्नु, यो सबै कुराहरू विशेष गरेर शरीरको अभिलाषासँग सम्बन्धित कुराहरू भनेको खाने लाउने पिउने कुराहरू बढी सम्बन्धित छन्, र शरीरलाई भनौँ व्यभिचारमा लगाउने, शरीरलाई झै झगडामा लगाउने, र शरीरलाई चाहिँ ड्रग्स अथवा मादक पदार्थमा मातिनको लागि लगाउने, यो सबै कुराहरू चाहिँ शरीरको अभिलाषासँग सम्बन्धित छ, र संसारको थोकहरू, संसारमा भएको कुनै पनि थोकहरूलाई प्रेम नगर भनेर यहाँ आज्ञा गरेको कुरा चाहिँ यसले परमेश्वरसँगको सम्बन्ध अथवा पिताको प्रेम त्यस व्यक्तिमा हुँदैन भनेर स्पष्ट पारेको छ। परमेश्वरसँगको संगति त्यहाँ हुँदैन, परमेश्वरको प्रेम त्यससँग सम्बन्धित हुँदैन, किनभने संसारको थोकहरू भनेको चाहिँ शरीरको अभिलाषा, शरीरलाई नष्ट गर्ने गतिविधिहरू, शरीरलाई नष्ट गर्ने, शरीरलाई बिगार्ने किसिमले जुन शरीरलाई नष्ट गर्ने जति पनि गतिविधिहरू हुन्छ, त्यो कुराहरूमा प्रेम गर्ने व्यक्तिहरू परमेश्वरसँग जोडिन सक्दैन, परमेश्वरको प्रेममा उनीहरू आउन सक्दैन, किनभने उनीहरूले यो शरीरलाई झै झगडामा पार्छन् र व्यभिचारमा पार्छन् र एउटा मादक पदार्थमा फसाउँछन्। यसरी शरीरलाई, सुन्दर शरीरलाई, परमेश्वरले शरीरलाई चाहिँ परमेश्वरको आत्मा बास गर्ने मन्दिर हो अथवा पवित्र आत्मा बास गर्ने मन्दिर हो, यसलाई पवित्र राख्नुपर्छ, यसलाई शुद्ध राख्नुपर्छ भन्ने कुरा अर्को खण्डमा बाइबल धर्मशास्त्रले स्पष्ट बताएका छन्। त्यही अनुरूपमा एउटा व्यक्तिले आफ्नो यो गतिविधिहरूलाई पछ्याउनु हुँदैन, र यसमा पछ्याउनेहरूले शरीरलाई मादक पदार्थमा डुबाउने, शरीरलाई व्यभिचारमा डुबाउने, शरीरलाई झै झगडामा गरेर शरीरलाई नोक्सान गर्ने कुरा गरेपछि परमेश्वरसँग सम्बन्ध हुन सक्दैन र परमेश्वरको प्रेम यस्तो व्यक्तिसँग जोडिन सक्दैन। त्यसै कारणले एउटा व्यक्तिले निर्णय गर्नुपर्छ कि यो कुरालाई प्रेम गर्नु हुँदैन भनेको चाहिँ यसलाई यो गतिविधिबाट उनीहरू अलग हुनुपर्छ भनिएको हो। र आँखाको अभिलाषा, आँखाको अभिलाषा भनेको आँखाले देखिसकेपछि त्यो सबै कुराहरू आफ्नो हुनुपर्छ र आँखाले देखेका कुराहरू आफ्नो हुनुपर्छ भनेर जुन लोभमा फस्छन् मानिसहरू, त्यसमा उनीहरू डाहामा फस्छन् मानिसहरू, अनि ईर्ष्यामा फस्छन् मानिसहरू, आँखाले देखिसकेपछि त्यो डाहा ईर्ष्या लोभ जसरी आउँछ, यो सबै गतिविधिहरू पनि लाग्नु हुँदैन भन्ने कुरा हो, किनभने बाइबल धर्मशास्त्रले स्पष्ट रूपमा बताउँछ आँखाको अभिलाषा ले मानिसलाई उभो आउन दिँदैन, परमेश्वरसँग सम्बन्ध राख्न दिँदैन, किनभने यो अभिलाषामा फस्नु भनेको प्रेममा फस्नु हो र यसमा फस्नु, प्रेममा फस्नु भनेको परमेश्वरको प्रेम त्यो व्यक्तिमा नहुनु हो। त्यसकारणले आदरणीय श्रोताहरू, आज आँखाको अभिलाषाबाट हामीहरू अलग हुनुपर्छ। अर्को जीवनको सेखी, यो संसारमा भएको थोकहरूमा यो जीवनको सेखी हो, घमण्ड र आफूलाई परमेश्वरको स्थानमा राख्ने, आफू एउटा सीमित मानिसलाई परमेश्वर हुँ भनेर त्यो उचाइमा पुग्नु खोज्ने र आफ्नो हैसियत आफू को हो भनेर चिन्न नसक्नु र जीवनको सेखी, आफूलाई ईश्वर बराबरको ठानेर जिउन् र यस्ता खालको तरिकाले अथवा यो खालको जीवन जियो भने यो संसारिक भयो र आफैलाई ईश्वर मानेर आफैलाई परमेश्वर भनेर जिउने व्यक्तिहरू भयो भने परमेश्वरको प्रेम त्यसमा हुँदैन। त्यसकारणले आदरणीय श्रोता, हामी मानिसौं, सीमित मानिसौं, सीमित मानिसले आफूलाई जत्रो छ त्यत्रै स्वीकार गर्नुपर्छ, आफू जो हो त्यो त्यही हो भनेर स्वीकार गर्नु नै नम्रता हो र यसरी घमण्डले जियो भने मानिस नष्ट हुन्छ, पतन हुन्छ भन्ने कुरा पनि बाइबल धर्मशास्त्रले बताउँछ। त्यसकारणले आदरणीय श्रोताहरू, संसार बितेर जान्छ र त्यसको अभिलाषाहरू पनि बितेर जान्छ, एक दिन यो शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी सिद्धिन्छ र संसार पनि सिद्धिन्छ, केही हुनेवाला छैन, केही बाँकी रहनेवाला छैन, यो सिद्धिन्छ। त्यसकारण परमेश्वरको इच्छा पूरा गर्नेहरू चाहिँ सधैँको निम्ति रहन्छ भनेर भनिएको छ र परमेश्वरको इच्छा पूरा गर्नु भनेको नै अब शरीर। त्यसकारणले आदरणीय श्रोताहरू, संसार बितेर जान्छ र त्यसको अभिलाषाहरू पनि बितेर जान्छ, एक दिन यो शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको

आशाबाट हामी विजय हुनु, जीवनको सेकीबाट विजय हुनु, अर्को भाषामा शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेकीबाट विजय भएर हामी परमेश्वरको इच्छा अनुसार जिउने व्यक्तिहरू बन्नुपर्छ र जसले गर्दा हामी सधैँ अनन्त जीवनको भागीदार भएर जसरी परमेश्वर आनन्द हुनुहुन्छ, परमेश्वर जीवित हुनुहुन्छ, उहाँ जसरी जीवित भएर अनन्ततामा उहाँ जिउनुहुन्छ, उहाँको प्रेममा रह्यो भने उहाँले भन्नुभएको कुरा अथवा परमेश्वरको इच्छा पूरा गर्नेहरू भएर हामी जियौं भने हामी सधैँ उहाँसँग रहने नै छौं। के आज यहाँहरूले आफूलाई यो सोचाइमा ल्याउनु भएको छ कि कतै हामी आँखाको अभिलाषा, शरीरको अभिलाषा र जीवनको सेखीमा नै सीमित भएर बसेका त छैनौ, जुन कुराले हामीलाई क्षणभरको लागि मात्रै जिन्दगी दिन्छ र एक दिन यो जीवन बितेर जान्छ, संसार पनि बितेर जान्छ, अन्तिममा केही पनि बाँकी रहँदैन, सबै शून्यतामा जान्छ। मानिसको जिन्दगी कहिल्यै पनि नाश नहुने गरेर परमेश्वरले सृष्टि गर्नुभएको र पापको कारणले गर्दा मानिसले त्यो आनन्द जीवन गुमाएको थियो, तर प्रभु यीशु ख्रीष्ट यो संसारमा आउनुभयो, उहाँ आएर पापको प्रायश्चितको लागि रगत बगाउनुभयो, मानव जातिको निम्ति आफै मृत्युमा जानुभयो र उहाँ पुनरुत्थान हुनुभयो, स्वर्ग रहनु हुनुभयो, उहाँ लिन आउँदै हुनुहुन्छ। उहाँको इच्छा पालन गर्नेहरू चाहिँ, पूरा गर्नेहरू चाहिँ अनन्त आनन्दसम्म उनीहरू जीवित हुनेछ। जसरी परमेश्वर ज्योति हुनुहुन्छ, उहाँ ज्योतिमा हुनुभएकोले हामी पनि ज्योति प्राप्त गर्ने व्यक्तिहरू हुन्छौं र उहाँ जीवित हुनुहुन्छ, उहाँले हाम्रो पापहरूको प्रायश्चितको लागि रगत बगाउनु भएकोले हाम्रो सबै पापहरू उहाँले धोएर शुद्ध पवित्र पारिदिनुहुन्छ, उहाँले हामीलाई क्षमा दिनुभएको छ र त्यो क्षमा पाएर हामी आनन्द जीवनमा जिउनेहरू हुनुपर्छ। के आज यहाँहरू परमेश्वरको इच्छा पूरा गर्नका लागि तयार हुनुहुन्छ? विश्वास गरेर, उहाँको आज्ञा पालन गरेर, संसारको सबै थोकलाई प्रेम नगरेर, परमेश्वरको इच्छा पालन गरेर यदि जिउनुभयो भने यहाँहरूले परमेश्वरको आशीर्वाद प्राप्त गर्नुहुनेछ र आनन्द जीवन प्राप्त गर्नुहुनेछ। सधैँ सधैँ यहाँहरू हामी सबै एउटै परमेश्वरका सन्तान भएर हामी अनन्त जीवनमा प्रवेश गरेका हुन्छौं। आउनुहोस्, येशूलाई विश्वास गर्नुहोस् र येशूलाई विश्वास गरेर अनन्त जीवन प्राप्त गर्नुहोस्, सधैँभरिको निम्ति जिउने एउटा व्यक्ति बन्नुहोस्। एकैछिनमा संसार बितेर जान्छ, त्यसरी नै बितेर जाने जिन्दगी नहोस्। यति भन्दै यहाँहरूको बीचमा आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्।

हवस्त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
4: Hello, and JMC. Now you are listening to Good News FM 105.1 MHz, Dario Sound, the voice of the Lord.

0: गुड न्यूज एफएम 105.1
1: विश्वास र प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। गुड न्यूज एफएम श्रोता भेटघाट साथै डाँडाको प्रार्थना सम्बन्धी सूचना। यही मिति 2083 साल भदौ 9 गते मंगलबारको दिन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म बालकुमारी ललितपुरको सल्लाहघारी डाँडामा प्रार्थना संगति साथै भेटघाट कार्यक्रमको आयोजना गरिएको हुँदा तपाईँहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि अमिता महर्जन 98411 87466 98411 87466 र गुड न्यूज एफएम प्राली नामनगर 01-4770-754 01-4770-754

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
4: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।
3: चयनपछि साथै हार्दिक स्वागत गर्न चाहन्छ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा। आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। कार्यक्रम मार्फत विशेष गरिकन तपाईँको जीवनमा भएका आशिषमय कुराहरू, गवाहीहरू, प्रार्थनाका उत्तरका कुराहरू, चंगाईका कुराहरू, विभिन्न कुराहरू जसले तपाईँको जीवनलाई एकदमै आशिषित बनाएको छ र यी दिनहरूमा तपाईँ एकदमै आनन्दित पनि हुनुहुन्छ, ती कुन कुराहरू छन् जसले तपाईँलाई एकदमै खुशी बनाएको छ, आनन्दित बनाएको छ, उत्साहित बनाएको छ, ती क्षणहरू तपाईँले बाँड्न सक्नुहुनेछ, आफ्नो आशिषहरू बाँडेर एकअर्कालाई उत्साहन दिन सक्नुहुनेछ। र त्यति मात्र होइन, कार्यक्रम मार्फत तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू पनि हामी तपाईँलाई सुनाएर साथ दिनेछौं र त्यसको लागि तपाईँ हामीलाई फोन गर्नुपर्ने हुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754, 01-47-70-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-0-43-6-46 र श्रोता अबको लगभग एक घण्टाको अवधिबाट हामी तपाईँसँग रहनेछौ। तपाईँको आशिषहरू सुन्न सुनाउन र भजन गीत संगीतहरू सुन्न सुनाउन हामी एकदमै उत्साहित छौं। फोन गरेर साथ दिन सक्नुहुनेछ र एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म। फोन गर्दै गर्नु होला, गीतपछि उपस्थित हुने नै छु।

निकै निम्ति गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ श्रोता र चाहिँ तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ र आशिषमय कुराहरू तपाईँले बाँड्न सक्नुहुनेछ। हामी एकदमै उत्साहित छौं सुन्न र सुनाउनको लागि किनभने तपाईँ हाम्रो जीवनमा परमेश्वर गर्नुभएको कामहरूको जब हामी वर्णन गर्दछौं एक त परमेश्वरको महिमा हामी गरिरहेको हुन्छौं भने अर्को चाहिँ हामीले धेरैजना त्यस्तै प्रकारको अवस्था परिस्थितिहरूबाट भएर गइरहनु भएका व्यक्तिहरूको लागि उत्साह पनि दिने कामहरू गर्दछौं। हाम्रो मुख्य उद्देश्य भनेको नै हामी एकअर्कालाई उत्साह दिन चाहन्छौं र त्यसको लागि चाहिँ तपाईँले आफ्नो खुशी उत्साह गवाईहरू बाँड्न सक्नुहुनेछ र तपाईँले आशिषहरू बाँडेर साथ दिन सक्नुहुनेछ। त्यति मात्र होइन तपाईँको रोजाइमा रहेका मिठा मिठा भजन गीत संगीतहरू पनि हामी तपाईँलाई सुनाइरहेको छौं। फोन गर्नुहोला, फोनलाई एकदमै खुल्ला रहेको छ र अर्को एउटा गीतको साथ फेरि पनि दिन चाहन्छु म।

बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी पुनम म्याम हजुर।
0: जय मसी अर्जुनजी, जय मसी, कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
1: हजुर म सन्दै छु, आरामै छु, यो समय हजुरकै कार्यक्रम सुन्दै बसिरहेको छु। हजुरलाई कस्तो छ नि?
0: हजुर हामी पनि एकदमै आरामै छौँ। र अर्जुनजी, तपाईँको जीवनमा भएका आशिषमय कुराहरू, खुसीका पलहरू यो समयमा बाँड्न सक्नुहुनेछ?
1: हुन्छ, खुसीका पलहरू भन्नुपर्दाखेरि त आशिषमय कुरा भन्नुपर्दाखेरि गुड न्युज एफएमद्वारा यो वर्षमा चाहिँ एउटा पाएको छु प्रभुको अनुग्रहद्वारा, है, एउटा प्रभुको छोरी हुनुहुन्छ इमान्दार, है, उहाँको भएको मान्छे अब हुनु त, है, उहाँले सेवा कार्यहरू गर्नुहुन्छ, है, उहाँ जस्तो साथी पाएर हौसला प्रदान गरिरहनुहुन्छ मलाई, अरू सल्लाह दिइबस्नुहुन्छ, एकदमै खुसी छु, त्यसमै आशिमै छु। र त्योभन्दा चिज मेरो जीवनमा कुनै पनि छैन, है, र हजुरको द्वारा एकदमै आशिषमै भइरहेछु। हरेक श्रोताहरू बोल्नुहुन्छ त्योद्वारा पनि एकदमै भइरहेछु। असल मित्र पाएकोमा उपहार स्वरूप प्रभुले दिनुभएको छ, यसको लागि परमेश्वरलाई पनि धन्यवाद, वहाँ मित्रलाई पनि धन्यवाद भन्न चाहन्छु हजुर।
0: हजुर, एकदमै प्रभुलाई धन्यवाद भएको होस् र प्रभुलाई धेरै आशिष दिनुभएको होस् अर्जुनजी। र हामी गीततर्फ जाउँ, कुन गीत भजन सुन्न चाहनुहुन्छ?
1: गीत भन्नुपर्दाखेरि यो तिम्रो र मेरो प्रेम भन्दा गहिरो भन्ने छ नि,
0: हजुर,
1: मेलजन र प्रेमदेवनले गाउनुभएको हो, त्यो राखिदिनुहोस् न हजुर।
0: हजुर, यो मिठो गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, सर्वप्रथम त तपाईँलाई सुनाउन चाहन्छु अनि मित्रलाई, अनि हाम्रो पम्पा गोपाली नाना, पम्पा गोका नाना, सुमन राई, उत्तम सिंह, चन्द्रमाया मगर, लक्ष्मी सुन्दास, लक्ष्मीला बोरा, पुना थाप सिस्टर, सारा तामाङ, रुबेन राई, के पो भन्नुहुन्थ्यो उहाँको नाम बिर्से मैले, सौरभ मिश्र, अन्ना एस्तरज्यू, अनि जतिले कार्यक्रम सुन्नुहुन्छ सबै सबैको सम्झना गर्दै सुनाउन चाहन्छु हजुर।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद अर्जुनजी, र अहिलेलाई छुटौँ हामी, जय मसी।
1: हुन्छ हजुर, जय मसी हजुर।
0: हजुर, अर्जुन प्रधानजी सिक्किमबाट हुनुहुन्थ्यो र उहाँले आफ्नो आशिषहरू बाँडेर जानुभएको छ भने उहाँको रोजामा रहेको यो निकै नै मिठो गीतको साथ तपाईँलाई दिन चाहन्छौ। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौ।

0: निगनमिटकी तपाईँको निम्ति राख्यौं। अर्जुन प्रधानजीको रोजाईमा पनि फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी प्यारो।
0: जय मसी, जय मसी प्यारो। संगीताजी कस्तो हुनुहुन्छ तपाईँ?
1: म त एकदमै ठिकठाक छ नि। मान्छेहरूलाई वा रुगा खोकी लाग्यो भनेर, ज्वरो आयो भनेर बिरामी भइसु छन्।
0: प्रभुलाई धन्यवाद, एकदमै प्रभुलाई धन्यवाद। अझै सुस्वास्थ्य प्रभुले दिनुभएको होस्।
1: त्यसरी नै जित्ने मौका नै नदेऊ भनेको नि त बाइबलमा, ज्यावललाई मौका नदेऊ भने के अरे उसको
0: एकदमै एकदमै सङ्गीताजी, यसरी नै अगाडि बढ्नुहोस् भनेर हामी भन्न चाहन्छौ। र आज कार्यक्रम मार्फत तपाईँले आफ्नो आशिषहरू यो समय बाँड्न सक्नुहुनेछ सङ्गीताजी।
1: मेरो त आशिष के गर्नु, अब धेरै छ आशिष
0: भन्नु।
1: हिजो भर्खरै पनि यहाँ कति अब कतिजनाले यहाँ ग्यास नपाएर कति टेन्सन रहेथ्यो मटर ग्यासको कुरामा। अनि के गर्ने होला नि प्रभु, पल्लो त्यो ग्यास ल्याउने ठाउँमा गएको छैन, अस्ति नै आएको पालो आउँदैन भने, अनि घरबुटले हिजो अस्ति बिहान मात्रै नै धारेको थिएँ। अनि म त्यहाँ गएर कुरा गरेँ, पैसा अस्ति काम गरेर ल्याएर राखिरहेको थिएँ, त्यो गुट्नु त्यहाँ जानु पर्ला भनेर। अन्त अनि त्यहाँबाट त अब छैन त्यो ग्यास कहीँ पाउँदैन, अनि फेरि राम्रो ज्ञान छ देखाएर साउजी त्यहाँ वाहन पाएन, मेरो बिजु भएन, ग्यास बेच्दैन अहिले भनेर भन्यो। किन बेच्नु, कुरोको ल्याउनु त यहाँ पैसा चाहिँ हुनु भन्यो, अनि 5,000 तिरेर पैसा खुन्तै पायो। मान्छेलाई कति नपाएर बिजु खान पाएन भन्छ, कोही रियालिटीमा पकाएर खा भन्छ, कोही के भन्छ है। प्रभुलाई धन्यवाद, अस्तम तरिकाले छिनको छिन भने एकछिनमै
0: पाउनु भयो नि त सङ्गीताजी। हजुर, प्रभुलाई धन्यवाद भएको एकदमै।
1: पहिला अहिले 3 सिलिन्डर, अब जुन जुन फाटो पऱ्यो त्यही त्यही लिएर।
0: हजुर हजुर, एकदमै हामीलाई जुटाउनु हुने परम प्रभु परमेश्वर हुनुहुन्छ।
1: छिनमै भने त आँखाकै निमिषमा भन्छ नि प्रभुले, वचनमा हाम्रो हृदय सफा सफा हृदय सफा मन है। आजको वचन त धन सबै के अरे परमेश्वरको राज्य होइन, धार्मिकताको वस्त्र पहिर्याउने भने वचनै वचन। आज भिन्दाइल दिन भयो, कति आशिष भएको भने
0: मण्डलीमा ए हजुर, एकदमै आशिषहरू बटुलेर आज तपाईँ आउनुभएछ सङ्गीताजी, र प्रभुलाई एकदम धन्यवाद भएको छ, खुसी लाग्यो। र अब हामी गीततर्फ जाउँ सङ्गीताजी।
1: हजुर, 68 नम्बर छ, राजा इसु आए शैतानलाई जितनलाई राजा इसु। मलाई यो भजनहरू क्या यसो गाइरहेको छु, स्वर चाहिँ आउँदैन स्वरको लागि प्रार्थना गर्ने भन्छ क्या, भजन त जसुकै नै आउँछ है, कति आउँछ सबै आउँछ, तर पनि लया त समनमा दिनुभएको थियो, कोहीले खोजेर
0: लगाएको को कसलाई सुनाउन चाहनुहुन्छ भजन?
1: म सबभन्दा परमेश्वरलाई धन्यवाद, यो दिन हामीलाई है सिर्जना हुने परमेश्वर सिर्जनाहार तारणहार हुन्छ, अनि किनभने तपाईँलाई धेरै धन्यवाद, मेरो सन्ध्या छोरीलाई पनि धेरै धन्यवाद। अहिले सन्ध्या छोरीसँग बोलिनु, मकै पाएको छु दिदी, के अरे छोरी आउनु पाएन भन्दै आउनु पाएँ, टाढो भएर कजिल उतै उता आउनु पाएँ भन्दै नि भन्नुभएको थियो, कति 7-8 आउँछ भनेको
0: थिएँ।
1: अब प्रभुलाई प्रार्थना गर्नुपर्छ हरेक कुरामा, अनि गुरुजी परिवार जति पनि हुनुहुन्छ है, मेरो बाट बोल्नुभएको छ सनातन प्रधान, कति नम्र बोली, अनि नम्र बोलीले चाहिँ शान्त ल्याउँछ परमेश्वरलाई मन पर्छ, अनि परमेश्वरको आवाज सुन्ने परमेश्वरको वचन अनुसार हिँड्ने बाटोमा हिँड्दै गर्दा नै प्रभुकै गुणगान हिँडिरहेको मान्छेलाई परमेश्वरले अपर गर्दै लाने हुँदो रहेछ क्या, घरमादेखि केही जे जे पिर परे पनि मलाई त पिर र मर्का भन्ने त आउँदै आउँदैन
0: एकदमै, किनभने सङ्गीताजीको भरोसा परम प्रभु परमेश्वरमा एकदमै बलियो छ, अनि त्यो कुरा चाहिँ हामीले पनि महसुस गरेको छौँ।
1: बिरामी भएर ढाड दुखेको थियो भने के ढाड दुख्यो पर्मुन गएको के भएको भनेर भनिदिन्छु। आज दफामा जति पनि छ टाउको दुख्यो भनेर नसुत्नु होला मेरो बुढा बिरामी भयो भने मेरो बुढा पढाउने भनेर मेरो छोराछोरी आएन भने कोही पनि निराश नहुनु होला
0: र
1: भाइ भनाइरहन्छ क्या खालि मेरो माओली भएर होला अनि सबैलाई काटन्छलाई मेरो गुरुबा टेकुवा दाल गुरुबाको परिवारलाई सबैलाई है
0: पूर्व
1: पश्चिम उत्तर दक्षिण सबैलाई
0: है
1: सबै नाम नलिएर पनि नामै काटेर बोलाउनुहुन्छ प्रभुले।
0: आमेन संगीताजी हुन्छ धेरै धेरै धन्यवाद र यसलाई चाहिँ छुट्टौँ हामी जय मसीह। र संगीता रिमालजी हुनुहुन्थ्यो उहाँले आफ्नो आशिष बाँडेर जानुभएको छ र हामीलाई पनि एउटा उत्साह दिएर जानुभएको छ कि परम प्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ हामीलाई अभाव घटी कमीमा जुटाउने पनि उहाँ नै हुनुहुन्छ निको पार्नुहुने पनि उहाँ नै हुनुहुन्छ। तपाईँले पनि आफ्नो आशिषहरू यसरी नै बाँड्न सक्नुहुनेछ फोन गर्दै गर्नुहोला। संगीताजीको रोजाइमा रहेको भजन यो समय हामी राख्न चाहन्छौं।

0: निकै मिठो भजन गीत हाम्रो संगीता रिमालजीको रोजाईमा तपाईँको लागि राख्यौं हामीले कार्यक्रम खुशीका पलहरू मार्फत। यसरी नै तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू हामी तपाईँको रोजाईमा राख्नेछौ र वाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो
1: हेलो, जय मसी।
0: जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ? हेलो हजुर नैनाजी,
1: हजुरलाई कस्तो छ?
0: हजुर हामी एकदमै आनन्दित छौँ, तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ राम्रोसँग?
1: म सुन्दैछु तपाईँको आवाजलाई। हजुर भन्नुहोस् न।
0: हजुर, एकदमै खुसी लाग्यो र नैनाजी आज तपाईँले आफ्नो आशिषमय कुराहरू तपाईँको खुसीका पलहरू यो समयमा बाँड्न सक्नुहुनेछ।
1: मेरो आशिष भन्नुपर्दा म धेरै खुसी छु अनि परमेश्वरले मलाई धेरै स्वस्थ बनाउनु भएको छ अनि म एकदमै नयाँ नयाँ अनुभवहरू गर्न पाएको छु, नयाँ नयाँ साथीहरू बनेको छ मेरो जीवनमा अनि धेरै कुराहरू, उत्साहको कुराहरू होइन, वचनबाट अगाडि बढ्ने एउटा हौसला, एउटा प्रेरणा दिने एउटा साथी परमेश्वरले मलाई जुटाउनु भएको छ अनि म एकदमै यो दिनहरूमा म एकदमै आशिषित छु अनि हजुरहरू जस्तो एउटा होइन आदरणीय मैले हजुरहरूको परिवार पाएको छु अनि हजुरहरूबाट वचनहरू सुन्न पाएको छु, त्यो कुराहरूबाट पनि म आशिषित भएको छु। अनि अर्को आशिष भन्नुपर्दाखेरि चाहिँ मेरो जीवनमा चाहिँ नयाँ कुराहरू हुँदैछ अनि आउने दिनहरूमा ढोकाहरू खोलिँदैछ, बन्द भएको ढोकाहरू। अनि निराश थिएँ त्यति बेला, तर पनि अहिलेको दिनमा चाहिँ त्यो मैले गर्नुपर्छ होइन, अहिले पनि छ कतिवटा कुराहरू तर पनि मैले गर्नुपर्छ, सिर्फ परमेश्वरको निम्ति गर्नुपर्छ अनि साथीभाइहरूको निम्ति गर्नुपर्छ, परिवारको निम्ति गर्नुपर्छ, त्यो चाहिँ परमेश्वरको महिमाको निम्ति चाहिँ म जिउनुपर्छ, उहाँको योजना र उहाँको उद्देश्यमा चाहिँ म रहनुपर्छ भन्ने कुराहरू चाहिँ मैले अहिले अनुभव गर्दैछु अनि आउने दिनहरूमा पनि हरेक कुराहरू योजनाहरू मैले भन्दा पनि परमेश्वरको योजना अनुसार चाहिँ म जिउन सकौँ प्रार्थना गरिदिनु होला, गरिराख्नु भएको छ, एकदमै हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। त्यो नै मेरो आशिषको कुरा हो अनि सबभन्दा ठुलो आशिष चाहिँ म बाँचेको छु है, एकदमै उहाँमा रमाउन पाएको छु। कति मानिसहरू चाहिँ गुमेको छ नि त, कतिजनाले चाहिँ गुमाउनु परिरहेको छ, पीडामा छ, तर म पीडामा छुइनँ। शरीरको थकाई कष्ट भनेको त हल्का फुल्का भइहाल्छ, तर एकदमै उहाँको शान्ति आनन्द मैले पाएको छु अनि एकदमै म आशिषित छु। हजुरहरूलाई पनि हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु।
0: हजुर, प्रभुले अझै धेरै आशिष तपाईँको जीवनमा तपाईँको परिवारमा दिनुभएको होस्, हाम्रो प्रार्थना यही नै छ नैनाजी। र हामी गीततर्फ जाउँ, कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: मेरो गीत गीत भन्नु है, गीत त सहारा हौ तिमी भन्ने,
0: हजुर यो गीत
1: तिमी भन्ने गीत छ नि, त्यो गीत म हजुरलाई सुनाउन चाहन्छु अनि जतिजना एफएममा फोन गरेर जानुभयो अनि उहाँहरूलाई पनि सुनाउन चाहन्छु अनि सुनिराख्नु भएको छ जहाँ जहाँ होइन, कसैलाई पनि नछुटाइकन यो गीत चाहिँ म डेडिकेट गर्न चाहन्छु भन्न चाहन्छु।
0: धन्यवाद नैनाजी, राईलाई छुटौँ हामी। जय मसी,
1: जय मसी, धन्यवाद।
0: हजुर, नैना थापाजी हुनुहुन्थ्यो र उहाँले साह्रै मिठो गीत रोज्नु भएको छ, आफ्नो आशिषहरू बाँडेर जानु भएको छ र उहाँको रोजामा रहेको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ।

निकै मिठो गीत हाम्रो नेनाजीको रोजाईमा तपाईँको लागि हामीले कार्यक्रम मार्फत राखेको छौं र तपाईँले पनि यसरी नै हामीलाई फोन गर्न सक्नुहुनेछ। कार्यक्रम मार्फत तपाईँको खुशी आशिष गवाईहरू होइन उत्साहका कुराहरू बाँड्न सक्नुहुनेछ र एकअर्कालाई उत्साह पनि दिन सक्नुहुनेछ र गीत संगीतको साथ पनि दिन सक्नुहुनेछ र हामी यो समयलाई चाहिँ एकदमै आशिषमय बनाउने प्रयास गरिरहेको छौं र तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र फोन गर्दै गर्नुहोला। अर्को एउटा मिठो गीत फेरि पनि तपाईँको लागि यो समयमा राख्न चाहन्छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यो मे आज आफ्नो लभ्स से हो. अवश्य पनि परमेश्वर बोल्नु भएको वचनबाट नै आज तपाईँ हामी स्वतन्त्र भएको छौं. हाम्रो जीवनमा आशिष छ र उहाँले बोलीबाट नै आश्चर्यमय कामहरू गर्न सक्नुहुन्छ. त्यति सामर्थ्य परमेश्वरलाई आज तपाईँ हामीले हाम्रो जीवनमा पाएको छौं. यसकारण हामीसँग त खुशी हुने एकदमै कारण छ, रमाउने कारण छ. अहिलेको परिस्थिति अवस्थाले तपाईँलाई रमाउन दिइरहेको छैन होला, खुशी हुन आनन्दित हुन दिइरहेको छैन होला, तर परिस्थितिलाई होइन परमेश्वरलाई हेर्नुहोस्, जसले यो परिस्थितिलाई अचम्म तरिकाले बदल्न सक्नुहुन्छ र तपाईँलाई विजय बनाउन सक्नुहुन्छ, तपाईँको जीवनलाई आशिषित बनाउन सक्नुहुन्छ. परमप्रभु परमेश्वर तपाईँको साथमा हुनुहुन्छ र खुशी हुनुहोस्, आनन्दित हुनुहोस्, यही उत्साह हामी दिन्छौं र तपाईँसँग पनि हामी कुराकानीहरू गर्छौं. तपाईँको जीवनमा भएका आशिषहरू हामी सुन्छौं, सुनाउँछौं, एकअर्कालाई उत्साह दिइरहेको छ र गीत संगीतको साथ पनि हामी निरन्तर तपाईँलाई दिइरहेको छौं. र यो समयमा अर्को एउटा गीत हामी तपाईँको लागि फेरि पनि राख्न चाहन्छौ श्रोता, गीतपछि उपस्थित हुने नै छौं.

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता अवश्य पनि हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ र आज फोन गरेर साथ दिनुहुने कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम खुशीका पलहरूबाट म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: कार्यक्रम बाइबल पाठ प्रत्येक आइतबार 3:30 4 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता पुनमको साथमा।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि? के भयो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो? ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशू ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।

0: उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।

0: प्रिय श्रोता, जय मसीह, तथा हार्दिक स्वागत छ कार्यक्रम मजेरीमा। आज पनि प्राविधिक मित्रको साथमा
1: म अयजक राई
0: अनि म प्रकाश तामाङ अबको आधी घण्टाको लागि उपस्थित भइसकेका छौं।
1: यस कार्यक्रमलाई हामीले बालबालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित गरेर तयार पारेका छौं। आजको श्रृंखलामा हामी तपाईँलाई अर्थपूर्ण अनि मिठा मिठा नेपाली र अंग्रेजी बालगीतहरू, विभिन्न विषयसँग सम्बन्धित जानकारी, धारावाहिक कथा नायनको समुद्री यात्रा भाग 13, आइतेर सिर्ना, अनि त्यसै गरेर बाइबल सामान्य ज्ञान र ख्रीष्ट सुप्रभुको जीवित वचनबाट केही कुरालाई प्रस्तुत गर्दै साथ दिनेछौ।
0: अहिलेलाई भने हामी ताली बजाउ एल्बमबाट म भित्र बाहिर भन्ने गीत सुन्नेछौं।

0: श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम मजुरीमा स्वागत छ।
1: यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। र गुड न्युज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np मा लगन गर्नुपर्ने हुन्छ। प्रिय श्रोता मित्र, मजुरी कार्यक्रमको विषयमा कुनै पनि प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा जान इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। हाम्रो फेसबुक पेज रहेको छ मजुरी प्रोग्राम MAJHERI PROGRAM अनि हाम्रो फेसबुक आइडी हो मजुरी सन्देश MAJHERI SANDESH मजुरी सन्देश। हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ yesukosandesh@gmail.com yesukosandesh@gmail.com। त्यसै गरी एसएमएस गर्नको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 98130036602।
0: प्रिय श्रोता मित्र, हामीले तपाईँलाई गएका केही साताहरूदेखि नियमित रूपमा धारावाहिक कथा डाइनोको समुद्री यात्रा सुनाउँदै आएका छौं र सो क्रममा हामीले तपाईँलाई भाग 12 डाइनोको समुद्री यात्रा भाग 12 झुटो आरोप गत साता सुनाएका थियौं र थाहा दिएका थियौं कि आइते र उसको परिवारलाई कस्तो खालको झुटो आरोप लागेको थियो र आज चाहिँ हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 13 आइते र सेदना शीर्षकमा सुनाउनेछौ।
2: भोलिपल्ट डाइनोले आइतेलाई एउटा ठूलो डुंगा तयार पार्नको लागि जंगलमा काठ काट्न जानलाई प्रस्ताव राख्यो। आफ्नो बुबालाई स्वदेश फर्काउनका लागि डुंगा बनाउन आइते निकै खुशी थियो। उनीहरू दुवैले त्यस दिन जंगलमा गएर डुंगाका लागि चाहिने काठका रूखहरूलाई काट्ने मात्र काम गरे। अर्को दिन काटिएका ती रूखहरू मुढाहरूलाई समुद्रको एउटा किनारमा ल्याएर उनीहरूले थुपार्ने काम गर्न मात्र भ्याए।
0: त्यसको दिन जब उनीहरू दुवैले डुंगाको फ्रेम बनाउँदै थिए, समुद्रको किनारामा चट्टानहरू हुँदै मानिसको आकृति जस्तो वस्तुलाई आइतेले उनीहरूतिर नै पानीका छालहरूले बगाएर ल्याइरहेको देख्यो। यो कुरा डाइनोलाई पनि उसले भनिहाल्यो र उनीहरू दुवै छिटो छिटो त्यो बगेर आइरहेको वस्तु के रहेछ भनी हेर्नलाई तुरन्त त्यहाँ पुगे। आइते जब त्यहाँ नजिक पुग्यो, ऊ छक्क पर्यो, किनभने त्यो बगेर आएको कुरा त एउटा अचेत स्त्री पो रहेछन्। त्यो स्त्रीको अनुहार हेरेपछि त झन् आइते चकित भयो, किनभने त्यो अचेत स्त्री त उसकै प्रेमिका मुखियाकी छोरी सेडना पो रहेछन्।
2: डुङ्गा बनाउने कामलाई त्यत्तिकै छोडेर उनीहरू अब सेडनालाई यस्तो हालत समुद्रले कसरी बगाएर ल्यायो होला, उसलाई के भएको छ होला भन्ने कुरालाई मनमा खेलाउँदै घरमा छिटो छिटो बोकेर ल्याए।
0: सेडनालाई घरमा साँझतिर पुर्याइएको थियो, ऊ अचेत अवस्थामा नै थिए। आइते र डाइनोले उसलाई घरमा लगेर प्रार्थना मात्र गरिदिए। उसलाई होस ल्याउन के कसो गर्ने भनेर उनीहरूले सोच्दा सोच्दै त्यस दिन रात पनि परिहाल्यो। त्यसपछि जब आइते र डाइनो रातको खाना खाँदै थिए, सेदनालाई राखिएको कोठामा केटाको स्वरमा कोही च्याएको सुने। उनीहरू हतार हतार त्यस कोठातिर बढे। त्यहाँ उनीहरूले देखे कि त्यो केटाको स्वरमा चिच्याउँदै गरेको त होस आए कि सेदना पो रहेछन्। जब आइतेले सेदनासँग बोल्ने कोसिस गर्यो, केटाको स्वरमा कराइरहेको सेदना ठूलो ठूलो आँखा बनाउँदै उफ्रिएर झ्यालका भित्ता र घरको छानामा एउटा सामान्य मानिस जसरी भुइँमा हिँड्छ, चार खुट्टाले भित्तामा टेकेर दौडिरहेकी थिए। यो अवस्थालाई देखेर डाइनो र आइतेले थाहा पाइहाले कि सेदनालाई त अशुद्ध आत्मा अर्थात भूतात्माले ग्रस्त पारेकी रहेछन्। घरभित्रै उनीहरूले सेदनालाई समात्न खोज्दा खोज्दै ऊ घरको छतबाट निस्केर समुद्रतिर पो भागिन्।
2: डाइनो र आइते पनि येशुको नाउँमा दुष्ट आत्मा हटिजा भनेर प्रार्थना गर्दै सेडनाको पछि दौडे। सेडना समुद्रको पानीमाथि दौडिँदा दौडिँदै जंगलतिर पसिन्। आइते र डाइनोले अवस्था अब झन डरलाग्दो हुने थाहा पाएर उनीहरू दुवैले आफूलाई सुरक्षित राख्न र सेनालाई बाँधेर घरतिर ल्याउनलाई आवश्यक पर्ने बन्दुक डोरी जस्ता सामानहरू जुन उनीहरूले दिउँसो डुङ्गा बनाउने ठाउँमा छोडेका थिए त्यसैलाई समुद्रको छेउमा डुङ्गा रहेकै ठाउँबाट सेनालाई समात्नको लागि पछ्याइरहेको बेलामा तुरुन्तै लिन्छन् र अगाडि बढ्छन्। त्यस हतारको अवस्थामा पनि डाइनोले अशुद्ध आत्मालाई परमेश्वरको वचन दावी गर्दै हकार्नका लागि आफ्नो साथमा पवित्र बाइबल लिएर जान चाहिँ कदापि बिर्सेन।
0: सेनालाई पछ्याउँदै जंगलमा छिरेपछि एकपटक त उनीहरूलाई दुष्ट आत्माहरूले चलाइएका बाँसाहरूद्वारा चारैतिरबाट घेरियो। अनि त उनीहरू दुवैले ती बाँसाहरूलाई बन्दुकको गोली बर्साउन थाले र येशूको नाउँमा प्रार्थना गर्न थाले। मारिएका बाँसाका शरीरहरूबाट निस्केर आएका दुष्ट आत्माहरूले उनीहरूलाई भयभीत तुल्याउन अनेक प्रयास गरे। कतिपटक त आइते र डाइनो ती भूतहरूका आक्रमणले झुक्केर लड्न पनि पुग्छन्, तर त्यस बखत परमेश्वरले उनीहरूलाई तुरन्त आफ्ना स्वर्गदूतहरू जो उनीहरूलाई रक्षा गर्न खटाउनु भएको थियो सोहीका मदतले उनीहरू उठे। यो युद्ध धेरै बेर चलेन, अन्तमा दुष्ट आत्माहरू भागेर गए र बादल लागेको कालो आकाशमा जुन र ताराहरू चम्किन थाले।
2: तब डाइनो र आइटेले सेना दौड़िरहेको अवस्थामा डोरीको मदतले रोकेर एउटा रूखमा उसलाई बाँध्न सफल हुन्छ। ऊ पहिला जस्तै विभिन्न भयानक आवाज निकाल्दै चिच्याउन थाल्छिन्, तर यी सबै हुँदा हुँदै पनि डाइनो पवित्र बाइबलले पढ्न थाल्छ र आइतेले ख्रिष्ट येशूको नाउँमा सेनाको शरीरलाई भस्म राखिरहेको अशुद्ध आत्माहरूलाई तिमीहरूको नाउँ के हुन् सबैलाई म हकार्छु भन्दै प्रार्थना गर्न थाल्छ। ती भूतात्माहरूले नाउँ भन्नुभन्दा अघि नै सेना फेरि अचेत हुन पुग्छिन्। डाइनोले यस अवस्थामा भए पनि सेनालाई फेरि घर लान पाउँदा विजय दिनुहुने परमेश्वरलाई धन्यवाद दिन्छ र उनीहरू तीनैजना घरतिर अघि बढ्छन्।
0: प्रिय श्रोता मित्र, डाइनोको समुद्री यात्रा भाग 13 आइते र सेना यतिमै टुङ्गिएको छ। हामी तपाईँलाई आउने साता भाग 14 डाइनोको समुद्री यात्रा भाग 14 विवाद र झगडा विवाद अनि झगडालाई सुनाउनेछौ र थाहा दिनेछौ कि किन चाहिँ यस घटनामा विवादको सृजना भएको छ र झगडा भएको छ। हामी तपाईँलाई थाहा दिनेछौ र सेनाको जीवनले कस्तो मोड लिनेछ भन्ने कुरा तपाईँलाई थाहा दिनेछौ। डाइनोको समुद्री यात्रा भाग 14 अब भने हामी तपाईँलाई विज्ञान प्रश्नोत्तरतर्फ लान्छौ र आज हामीसँग तीनवटा प्रश्न रहेको छ। पहिलो प्रश्न, गाईको दूध भन्दा भैंसीको दूध बाक्लो किन हुन्छ? अनि त्यसै गरेर अर्को प्रश्न रहेको छ, इनारमा पानी कसरी जम्मा हुन्छ? अनि तेस्रो प्रश्न रहेको छ, जमरा पहेँलो कसरी हुन्छ?
2: पहिलो नम्बरको रहेको छ, गाईको दूध भन्दा भैंसीको दूध बाक्लो किन हुन्छ? दूध भनेको चिल्लो पदार्थमा प्रोटिन, कार्बोहाइड्रेट, लवण, खनिज, भिटामिन आदि घुलेर बनेको जलीय तरल पदार्थ हो। बढी चिलो पदार्थकै कारण गाईको भन्दा भैंसीको दूध बाक्लो हुन्छ। भैंसीको दूधमा करिब 9% चिल्लो हुन्छ, जुन गाईको दूधमा 2.5 गुणा कम हुन्छ। त्यसै गरी भैंसीको दूधमा गाईको भन्दा बढी लवण हुने हुँदा भैंसीको दूध गाईको दूधभन्दा बाक्लो हुन्छ।
0: त्यसै गरेर तेस्रो प्रश्न, इनारमा पानी कसरी जम्मा हुन्छ? आकाशबाट पानी पर्दा ठूला ठूला भल बग्न गई नदीमा बाढ़ी आउँछ, तर वर्षाको पानी सबै बगेर जाँदैन, केही पानी जमिनले सोसेर लिन्छ, त्यो पानी जमिनभित्र ठाउँ ठाउँमा जम्मा हुन्छ, इनार खन्दा यही जमिन मुनिको पानीको भण्डार भेटिन्छ, त्यहाँबाट पानी निकालिन्छ, सोसिएको पानी जमिन मुनिको कडा चट्टान भागमा जम्मा भएर बस्छ, कतिपय ठाउँमा यस्ता कडा तह माथि नै हुन्छन् भने कति धेरै गहिराईमा हुन्छन्, त्यसैले कुनै ठाउँमा थोरै खण्डा पनि पानी भेटिन्छ भने कुनै ठाउँमा धेरै गहिरो खन्नुपर्छ। यसरी हामीले विभिन्न ठाउँमा रहेका इनारहरूमा पानी जम्मा भएको पाउँदछौं।
2: र आजको लागि अन्तिम विज्ञान प्रश्नोत्तर, जमरा पहेँलो कसरी हुन्छ? जमरा राख्नलाई यस्तो ठाउँ वा कोठा रोजिन्छ जहाँ घाम र हावा छिर्न दिँदैन, तर हरेक दिन पानी छम्किन्छ जसले गर्दा त्यहाँ राम्रो राम्रो टुसा अङ्कुराउँछन् र बढ्छन् बढ्छन् पनि तर प्रकाशको अभावमा टुसामा हरितकरण क्लोरोफिल बन्न नपाउँदा जमरा पहेँलो हुन्छ किनभने हरितकरणले गर्दा नै वनस्पतिको रंग हरियो हुने गर्दछ। हरितकरणले सूर्यको प्रकाश शोषेर लिँदा सूर्यको प्रकाश कार्बन डाइअक्साइड र पानीको साथमा प्रकाश संश्लेषण क्रियाद्वारा वनस्पतिमा खाना बन्छ। यी सबै तत्व भए मात्र एउटा बिरूवा पूर्ण रूपमा बाँच्छ। कम हावा, पूर्ण रूपमा निषेधित प्रकाश एवं थोरै पानीमा वनस्पतिको पूर्ण विकास हुन सक्दैन। त्यसैले जमराले हरियो रंग पाउँदैन र सधैँ पहेँलो हुन्छ, तर प्रकाश र हावा पाएमा जमरा पनि हरियो हुन्छ।
0: दसवटा मित्र, अब नि तपाईँलाई हामी सामान्य ज्ञान सुनाउँछौ। सामान्य ज्ञानमा हामीसँग दसवटा प्रश्न रहेका छन्, त्यसमध्ये पाँचवटा अहिले सुनाउँछौ र त्यसपछि तपाईँलाई हामी गीत सुनाउनेछौ, अंग्रेजी गीत। विक्रम सम्वत 2065 साल मसिरदेखि नेवारहरूको कुन प्रसिद्ध चाडलाई ज्यापू दिवसको रूपमा मनाउन थालिएको हो? यसको उत्तर हो हेमरी पुनी। इन्का सभ्यताको भूमि भनेर कुन मुलुकलाई चिनिन्छ? यसको उत्तर हो पेरूलाई चिनिन्छ। गर्भवती महिलालाई सहज छुटकेरी बनाउन र रक्तस्राप कम गर्न प्रयोग गरिने औषधिको नाम के हो? यसको उत्तर हो मिसोप्रोस्टोल। र श्रोता, अब भने हामी तपाईँलाई गीत सुनाउनेछौ।
2: डु यु लभ माई जिजस।

0: प्रिय श्रोता मित्र, यो तपाईँ कार्यक्रम मजेरी सुनिरहनु भएको छ र हामीले तपाईँलाई कथा, विज्ञान प्रश्नोत्तर अनि सामान्य ज्ञान सुनाइसकेका छौं र अब भने हामी तपाईँलाई बाइबल सामान्य ज्ञान सुनाउनेछौ र त्यसपछि हामी फेरि सामान्य ज्ञान तर्फ जानेछौ।
1: आज बाइबल सामान्य ज्ञान अन्तर्गत हामीले 10 प्रश्न र यसको उत्तर ल्याएका छौं। पहिलो नम्बरमा रहेको छ, मथुसेलाको छोराको नाउँ के हो? यसको उत्तर रहेको छ लेमेक, उत्पत्ति 5:25। पवित्र स्थान बनाउन जम्मा कति सेकेल सुन लागेको थियो? 730 सेकेल सुन लागेको थियो। प्रस्थान 38:24। तीन नम्बरमा रहेको छ, निस्तार चाड कहिले मनाइन्छ? पहिलो महिनाको चौधौं दिनको साँझ मनाइन्छ। लेवी 23:5। त्यसै गरी चौथो प्रश्न रहेको छ, तबेराको अर्थ के हो? तबेराको अर्थ जल्ने हो। गन्ती 11:3। पाँचौ नम्बरमा रहेको छ, स्तरले आफ्ना निम्ति यहुदीहरूलाई कति दिनसम्म उपवास बस्न सल्लाह दिइन्? उनले चाहिँ 3 दिन र 3 रातसम्म उपवास बस्नलाई चाहिँ सल्लाह दिइन्। यसलाई हामी स्तर 4:16 पाउँदछौ।
0: श्रोता, अब पनि हामी तपाईँलाई सामान्य ज्ञान सुनाउँछौ। संयुक्त राष्ट्र संघीय बाल कोष युनिसेफका अनुसार विश्वमा प्रतिदिन औसत कति हजार बालबालिका गरिबीका कारण, विशेष गरी पर्याप्त पोषण र स्वास्थ्य उपचारको अभावमा ज्यान जाने गर्दछ? यसको उत्तर हो 22,000 बालबालिकाहरूको ज्यान जाने गर्दछ। विश्वमा सबैभन्दा धेरै मुसा पाइने देश कुन हो? यसको उत्तर हो चीन। अमेरिकामा अफिसियल जबलाई के भनिन्छ? अमेरिकामा अफिसियल जबलाई व्हाइट कलर जब भनिन्छ। कुन देशको राष्ट्रिय जनावर निलो ह्वेल हो? यसको उत्तर हो बर्मुडा एण्ड एन्टिगुआ हो। त्यसै गरेर आजको लागि अन्तिम सामान्य ज्ञान प्रश्न, विश्वको कुल जमिनको कति भूभाग समथर क्षेत्रले ओगटेको छ? यसको उत्तर हो 55% भूभाग।
1: त्यसै गरी बाइबल सामान्य ज्ञान अन्तर्गत छैठौं नम्बरको प्रश्न रहेको छ, पुरको अर्थ के हो? पूर्वको अर्थ चाहिँ चिट्ठा। यसलाई हामी स्तर 3:7 र 9:24 पाउँदछौ।
0: त्यसै गरेर सातौं प्रश्न, परमेश्वरबाट हामीले सुख चाहिँ ग्रहण गर्ने र दुःख चाहिँ ग्रहण नगर्ने, यो कुरा अयुबले कसलाई भनेका हुन्?
1: उनले चाहिँ आफ्नी पत्नीलाई भनेका हुन्। यसलाई हामी अयुब 2:10 पाउँदछौ।
0: त्यसै गरेर आठौं प्रश्न, अयुबका तीनजना मित्रहरू को को थिए?
1: उनका तीनजना मित्र चाहिँ एलिपस, तेमानी बिल्दत सुही र सोपेर नमाती थिए। यसले चाहिँ अयुब 2:11 पाउँदछौ।
0: नौ प्रश्न, भजन संग्रह अध्याय 1 शीर्षक के हो?
1: भजन संग्रह अध्यायको शीर्षक चाहिँ साँचो आनन्दको सिद्ध मार्ग हो,
0: 1 अध्यायको शीर्षक। अनि त्यसै गरेर अन्तिम प्रश्न रहेको छ आजको लागि, अयुबको पुस्तकमा जम्मा कति अध्याय र पदहरू रहेका छन्?
1: अयुबको पुस्तकमा जम्मा 42 अध्याय र 1070 पदहरू रहेका छन्।
0: श्रोता मित्र, पवित्र बाइबलको अयुबको पुस्तकमा जम्मा 42 अध्याय र 1070 पद रहेका छन् र त्यसै गरेर अब हामी तपाईँलाई गीत सुनाउँछौ। गीत रहेको छ सेलिब्रेसन पोएम अङ्ग्रेजीमा।

0: प्रिय श्रोता मित्र, कार्यक्रम मजेरीमा यस समय हामी तपाईँलाई याद दिलाउन चाहन्छौं कि परमेश्वरको वचन पवित्र शास्त्र बाइबलले रोमी 3:23 भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसै गरी रोमी 6:23 हामी पढ्दछौं, किनकि पापको जला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रिस्ट येशू प्रभु नामा अनन्त जीवन हो। मित्र, तपाईँको निम्ति येशू ख्रिस्ट मर्नुभयो र फेरि बौरी उठ्नुभयो। तपाईँको पापहरूका मूल्य चुकाउनको लागि येशू ख्रिस्टले आफ्नो रगत बगाउनुभयो। त्यसैले जब तपाईँले येशू ख्रिस्टमाथि तपाईँको पापहरूदेखि छुटकारा पाउनको लागि पूर्ण रूपमा भरोसा राख्नु हुन्छ र विश्वास गर्नुहुन्छ, तपाईँका पापहरू क्षमा हुनेछन्, नरकदण्डबाट तपाईँ स्वतन्त्र हुनुहुनेछ र परमेश्वरको राज्य स्वर्गको एक नागरिक बन्नुहुनेछ।
1: प्रभु येशूलाई आफ्नो जीवन सम्पन्नको लागि तपाईँले यसरी पनि हाम्रो पछि पछि प्रार्थना गर्न सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रिस्टले मेरा सारा पापको निम्ति उहाँले अमूल्य रगत बगाएर अनन्त नरकदण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रिस्टलाई यही घडी मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु, म निम्तो गर्छु, मेरो जीवन हृदयमा हे येशू प्रभु आउनुहोस्। आमेन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रिस्ट येशूलाई प्रभु अनि मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने अब तपाईँले यही क्षणदेखि येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ र अनन्त जीवनको भागीदार बन्नुभएको छ।
0: श्रोता, हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा तपाईँ अवश्य पनि आत्मिक रूपमा आशिषित र ज्ञान प्राप्त गर्नुभएको छ। सो विषयमा तपाईँले हामीलाई जानकारी दिनुभयो भने हामी अत्यन्तै खुशी र उत्साहित हुनेछौ। कृपया हामीलाई फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। अनि श्रोता, तपाईँ अहिले कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौ कि आफ्नो हृदयमा निहाल्नुहोस्। साँचो खुशी र आनन्द तपाईँको हृदयको मजेरीमा प्रभु येशू ख्रिस्टले हालिदिइसक्नु भएको छ, किनभने येशूले मात्र कुनै पनि मानिसलाई निराशामा आशा, दुःखमा शान्ति, समस्या पर्दा उम्कने उपाय र समस्याको समाधान दिनुहुन्छ र तपाईँलाई पनि अवश्य दिनुहुन्छ। हामीले त यस कुरालाई आफ्नो जीवनमा अनुभव गरिरहेका छौं र अब तपाईँले पनि यसो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ। प्रभु येशू ख्रिस्टले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द दिनुभएको होस्।
1: अब भने हाम्रो सम्पर्क ठेगाना बताउने बेला भइसकेको छ। हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com yesuko sandesh@gmail.com र फेसबुक पेज रहेको छ मजेदी प्रोग्राम MAJHERIPROGRAM मजेदी प्रोग्राम। यसै गरी हाम्रो फेसबुक आइडी रहेको छ मजेदी सन्देश MAJHERIPROGRAM। तपाईँले हामीलाई फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ, मेसेज गर्न सक्नुहुन्छ, हामीलाई इमेल गर्न सक्नुहुन्छ र हाम्रो पेजलाई लाइक पनि गर्न सक्नुहुन्छ। अनि यदि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न तथा हामीलाई मेसेज गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रहरूलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि मजेदी कार्यक्रमको अर्को श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई
0: म आइजक राई
1: र म प्रकाश तामाङलाई पनि बिदा दिनुहोस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: सफलताको लागि दर्शन चाहिन्छ। जय मसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 19 यहाँहरूलाई स्वागत छ। महान दार्शनिक राल्फ बाल्डो इमर्सनले एकपटक भनेका थिए, आफ्ना समस्याहरूबाट धकेलिएर नबस्नुहोस्, आफ्ना सपनाहरूद्वारा निर्देशित हुनुहोस्। आज म तपाईहरूसँग तपाईले के हासिल गर्न चाहनुहुन्छ भन्ने बारेमा स्पष्ट दर्शन हुनुको महत्व बारे कुरा गर्न चाहन्छु। तपाईँको जीवन तपाईँले आफ्नो लागि राख्नु भएको दृष्टिकोण अनुसार बाँच्नेछ। हिब्रूको पुस्तक 11:1 अब विश्वास चाहिँ आशा राखिएका कुराहरूको निश्चय र नदेखेका कुराहरूको ऋण भरोसा हो। विश्वास गर्नको लागि तपाईसँग दृष्टिकोण वा दर्शन हुनुपर्छ र सफल हुनुको लागि तपाईँले त्यो दृष्टिकोणमा काम गर्नुपर्छ। यो एउटा ठूलो पाठ हो जुन हामीले अब्राहमको जीवनबाट सिक्छौं। रोमीको पुस्तक 4:17 जसो लेखिएको छ, मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु। जुन परमेश्वरमाथि अब्राहमले विश्वास गरे उहाँको दृष्टिमा उनी हामी सबैका पिता हुन्, जसले मरेकाहरूलाई पनि जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ। प्रिय श्रोता, परमेश्वरले तपाईँको हृदयमा राख्नुभएका दर्शनहरूलाई जीवनमा ल्याउनुहुनेछ, तर त्यो हुनको लागि तपाईँले त्यो दर्शनमा भरोसा राख्नुपर्छ र भरोसाको लागि कार्य आवश्यक छ। यसको अर्थ यो होइन कि तपाईँको दर्शन कसरी पूरा हुनेछ भन्ने बारे तपाईँसँग सबै उत्तरहरू छन्। यसको अर्थ यो हो कि तपाईँ परमेश्वरमा आफ्नो भरोसा राख्दै हुनुहुन्छ, जससँग सबै उत्तरहरू छन् र तपाईँ चरणबद्ध रूपमा कदम चाल्दै हुनुहुन्छ, इच्छा र अपेक्षाका साथ कि परमेश्वरले तपाईँको जीवनमा तपाईँको दर्शनलाई सफल बनाउनुहुनेछ। तपाईँ आफ्नो दर्शनलाई पछ्याउनुहुन्छ किनभने तपाईँलाई थाहा छ कि परमेश्वर तपाईँको पछाडि हुनुहुन्छ। उहाँले तपाईँलाई आफ्नो शक्तिले होइन, उहाँको शक्तिले लक्ष्यमा पुग्न मद्दत गर्नुहुनेछ। जब तपाईँसँग दर्शन हुन्छ त्यसको लागि प्रतिबद्धता चाहिन्छ। तपाईँ परमेश्वरले केही गर्नुहुनेछ भनेर पर्खिएर बसिरहनु भएको छैन। तपाईँ आफ्नो दिमाग, आफ्नो तर्क, आफ्नो निर्णय, आफ्नो प्रतिभा र वर्षौंदेखि सिकेका सिपहरू प्रयोग गर्दै हुनुहुन्छ। तपाईँले यी सबै स्रोतहरूलाई एकसाथ राख्नुहुन्छ, आफ्नो लक्ष्य हासिल गर्न तिनीहरूलाई प्रयोग गर्नुहुन्छ र तपाईँ शान्तिमा हुनुहुन्छ, यो जान्दै कि परमेश्वरले आफ्नो शक्तिद्वारा तपाईँका कमजोरीहरूलाई शक्तिमा परिणत गर्नुहुनेछ। अरूबाट मद्दत खोज्नुहोस्, पाङ्रा पूर्ण अस्वीकार नगर्नुहोस्। ती व्यक्तिहरूलाई खोज्नुहोस् जसले तपाईँको जस्तै दर्शन साझा गरेका छन्, जसले तपाईँले खोजेको सफलता पहिले नै प्राप्त गरिसकेका छन्। तिनीहरूबाट सिक्नुहोस् तिनीहरूले यो प्राप्त गर्न के गरे। जब तपाईँ कसैलाई सफल भेटाउनुहुन्छ र उनीहरूको उदाहरण पछ्याउनुहुन्छ, तपाईँले उस्तै परिणामहरू प्राप्त गर्न सक्नुहुन्छ। जीवनमा तपाईँको दर्शन तपाईँको प्राथमिकता सूचीको शीर्षमा हुनुपर्छ। साना तुच्छ कुराहरूलाई भविष्यको यो लक्ष्यतर्फ काम गर्नबाट रोक्न नदिनुहोस्। कुनै अवरोध बिना आफ्नो दर्शनमा काम गर्न हरेक दिन समय छुटाउनुहोस्। हिब्रूको पुस्तक 11:7 विश्वासद्वारा नोहाले त्यति बेलासम्म अधेक रहेका घटनाका बारेमा परमेश्वरबाट चेतावनी पाए। भक्ति साथ आफ्नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए। प्रिय श्रोता, परमेश्वरले दर्शन दिनुभयो। जहाज बनाउँदै गर्दा सबैले नोहाको खिल्ली उडाएर हाँसेका थिए, तर नोहा आफ्नो आलोचकहरूको आवाज सुन्नको सट्टा परमेश्वरको आवाज सुन्न विश्वासयोग्य थिए। ती आलोचकहरू जलप्रलयमा डुबे। परमेश्वरले उनलाई दिनुभएको दर्शन अनुसार नोहाले बनाएको डुङ्गाभित्र नोहा र उनका परिवार सुरक्षित रहे। अरूलाई आफ्नो भविष्य निर्धारण गर्न नदिनुहोस्, परिस्थितिलाई आफ्नो भविष्यको निर्धारण गर्न नदिनुहोस्। तपाईँको जीवनमा परमेश्वरले दिनुभएको प्रतिज्ञाहरूलाई तपाईँको भविष्य निर्धारण गर्न दिनुहोस्। परमेश्वरले तपाईँलाई दिनुभएको दर्शन प्रति वफादार रहनुहोस् र निश्चित रूपमा परमेश्वरको हातले तपाईँलाई सफलतातर्फ डोर्याउनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: अमृता महर्जन कार्यक्रम स्पार्क माई फेट जीवो जीवन छेन के झिमी छम पासा नकटिन हे जग परमेश्वर इमगु नीति यागु छगु ख सत्य व अजुचा पुगु क्या बारे कन इमगो अजुचा पुगु साक्षी नेनी ढुङ्गा जी इम त दया परमेश्वर छिगु निधि थथे याना दिल छा दासा छि वेकया यो मचा ख अले जिमी पासा ढाल ख छि प्याछि ढाल छु दि लिपा परमेश्वर झिगु जीवने अजुचा पुगु ज्याना दिल जी जिगु बाख व पासै टकना वो ढाल परमेश्वर छिगु नीति थथे या त छा धासा छि वया य मचा ख अले जिपी निम्म निला अवश्य ल जी लिस बी माल ख जी परमेश्वर या य मचा ख थुकिया सत्य ख थो कि जी सक्ने परमेश्वर या यपी मस्त ख वैकल छम मचया त मेम स्वया अप ये कि मखो जी सक्ने वया नीति तस्क विशेष ख जी सक्ने गुमेश्या यशु या त जी प्रभु धका स्वीकार या त वेकल मतिना याना दिम वो विचार याना दिम परमेश्वर या मस्त ख नापाङ्गु युहुन्ना सोगु अध्याय छगु पदे धया त गुदो सो परमेश्वर बा न जी त गुली माया याना दि गुदो उके जी त परमेश्वर या सन्तान धका धाइगु ख धाथे ख न ख अज्यागुने हे थो संसारे पी मनुदेह जित मस्युगु मरो छा धासा इम्स वेकया त ममस्यु मा अब या त गब्ले गब्ले थ मचा मध्ये छम व मेम सु छमेस्या छि त यो मचा सुख धका नि अले मा अबु लिस बि छिपे फुक्क ख मा अब याक्न हे सिकी कि इमी मस्त छठी ए चोपी मखो मा अब याक्न हे सिखी कि इमी मस्त छठी हे चोपी मखो प्रत्येक मचाया थगु हे व्यक्तित्व दई सकसिना विचार वो व्यवहार फरक फरक याई तर मा वो अब इपी सकसितन छठी हे मतिना याई एफिसी निगु अध्याय पेगु न्यागु पद के धाट गुदु एन परमेश्वर छि तस्क तधङ्गु दया माया याना दि गुदु जिपी सिपे मनु त छे पापी जुया चोसा ख्रिष्ट झिगु पाप क्षमायाना दिल परमेश्वर यागु त धङ्गु दया माया छिम त थे मुक्ति बियादि गुख जिपे सुन परमेश्वर यागु मायाका योग्य मजु जी सक्ने पापी जुया थगु हलिमे वयागु ख तर परमेश्वर या मतिना अनुग्रह दया व क्षमता जागुदु वैकल जी त ठुली मतिना याना दिल कि वैकल थ क्यार यीशु ख्रिस्ट या त जिगो थासे क्रुसे थ त बलिदान याय त अनुमति बिया दिल अले वैकल जिगु नीति न बलिदान याना दिल भजन संग्रह छे खुगु अध्यायु झिन्यागु पदे धात गुदो तर परम प्रभु छि दया दुम माया याना दिम परमेश्वर ख छि तजा के त लिबाका दिम सदा दया माया याना दिम ओतस्क विश्वास याए बहमख झिस परमेश्वर झिगु नीति अजु चागु ज्यायाना दि धका आशायामा छा छा दासा वेकन न्याब्ले युक्कु दयालु जुयादि झिस दोङ्गु सान वेकन दयालु जुयादि झिस वेकया अपेक्षा पुवङ्के मफु बले वेकल दयालु जुयादि वेकल छित धैर्य यानादि अले दक्कल त रङ्गु ख परमेश्वर झित दुनुग्ल निसे मतिनायनादि झिस वेकल झित घौछि पट्टी निनी मतिनायनादि धका पलसा याफै छिगु जीवने गुली समस्या फेमाला चुङ्गुदु उकिया कारण छिगु प्रति परमेश्वर या मतिना स्पष्ट जुइगु इन फु उगु इले छिट परमेश्वर या मतिना या त स्वीकार्या थथम धा परमेश्वर चित तस्क मतिना यै जी वया यो मचाख अले धाथे हे वयागु मतिना छिगु नुग लुमुकी अले परमेश्वर छित वयागु मतिना त गु पाखे केनाबी धका पियासु सपन्या सुगु अध्यायु झिन मेघु पत्के धाटगुदु परम प्रभु छिमी परमेश्वर छनापदु वेकया बच फुमख वेकया छनाप तस्क लेता वेकल थगु प्रेम छन्त शान्ति बी अले छिगु कारण तत्सल मेहा वेक तस्क लेताई परमेश्वर छिगु निति तया तगु खुसी व आनन्द छिके ज्याके ब्यू छिट परमेश्वर बियादिगो मतिना लुमका न्याब्ले सुथ दना दिस वेकया नाप जु वेक छिट यागो भी या त ताना छु जी परमेश्वर या यो मचख तका तस्ल स्वीकार्या अले वेकल छिट वयागो मतिना केने थुकिया आशाया छा दासा छि थथे हे वया यो मचख थोयो वचन निनादिगुनी छिट परमेश्वर सुभावीमा जयमसी
3: नियनमिपी छिमस नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तयादिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा जयमसी।

0: अगर आप और मैंने अपना देश, अपना गांव, अपना घर, अपनी आंगन, शरीर, दिल और दिमाग को साफ रखें तो हम बहुत सारी बीमारियों से बच सकते हैं। खुली हवा में अपनी देश की मिट्टी की खुशबू ले सकते हैं। आंगन में खेलते हुए स्वस्थ बच्चे, साफ रहने की इस छोटी सी आदत आप और हमारे देश को उन्नति की उस मुकाम पे ले जाएगी जहां फख्र से हर हिंदुस्तानी का दिल कहलाएगा, वंदे मातरम, वंदे मातरम। हिंदुस्तान की हर गली, हर मोहल्ला, हर सड़क में कोई भी बीमार ना हो, इसलिए सस्टेनेबल मेडिकल मिशन्स इस महान देश की सेवा में समर्पित है। क्योंकि हिंदुस्तान में स्वच्छता दिल से शुरू होती है।
1: गुड न्यूज एफएम 105.1।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, हामीले यो निरन्तर हाम्रो यो भजन संग्रहको अध्ययनको यात्रामा चाहिँ मलाई एउटा कुरा महसुस भयो, लेखकहरू कहिले गहिरो प्रार्थनामा छन्, कहिले दुःख र अन्यलमा छन्, तर अन्त्यमा उनीहरू फेरि परमेश्वरमाथि भरोसा गरिरहेको कुरा चाहिँ हामी स्पष्ट रूपमा देख्न पाउँछौ।
3: हो भाइ, आजको भजनमा पनि दाउदले नम्र हृदयले परमेश्वरलाई पुकार्छन्। उनले आफ्नो कमजोरी स्वीकार गर्छन् र परमेश्वरको दया माग्छन्। यसले हामीलाई सिकाउँछ कि परमेश्वरको सामु आउँदा घमण्ड होइन, नम्र हृदय चाहिन्छ।
2: साँच्चै नै दाई, अनि यसको अर्थ चाहिँ परमेश्वरले पूर्ण मानिस होइन, उहाँमाथि निर्भर रहने हृदय चाहिँ खोज्नु हुँदो रहेछ। के हामी यस्तै अरू कुरामा पनि यो अध्ययनमा थाहा गर्नेछौ?
3: अवश्य पनि भाइ। आज हामी परमेश्वरका जनहरूको विशेष स्थान र दुःखको गहिराईमा गरिएको प्रार्थना देख्नेछौ। विशेष गरी भजन संग्रह 88 देखाउँछ कि कहिलेकाहीँ विश्वास योग्य मानिसहरूले पनि अन्धकारमय समयहरूको सामना गर्नुपर्छ भन्ने कुरा।
2: साँच्चै नै दाई, यो कुरा सुन्दै गर्दाखेरि चाहिँ धेरै नै सान्त्वना मिल्छ, किनकि कहिलेकाहीँ हामी सोच्दछौ कि दुःख आउनु भनेको परमेश्वरले हामीलाई छोड्नु भएको।
3: बिल्कुलै भाइ, तर सत्य चाहिँ त्यस्तो होइन। कठिन समयमा पनि परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। अनि आजको अध्ययनले हामीलाई एउटा महान सत्य सम्झाउँछ, परमेश्वरका प्रतिज्ञाहरू कहिले असफल हुँदैनन्। परिस्थितिहरू बदलिन सक्छन्, तर परमेश्वरको विश्वास योग्यता सधैँभरि स्थिर रहन्छ।
2: साँच्चै नै दाई, तपाईँले बताउनु भएको कतिवटा कुराहरू चाहिँ साँच्चै नै हाम्रो हृदयलाई चाहिँ आश्वासन दिने कुराहरू चाहिँ छ। संसारका सबै कुरा परिवर्तन भए पनि परमेश्वरको प्रेम र वचन चाहिँ स्थिर रहन्छ भन्ने कुरा हामीले यो भजन संग्रहको अध्ययनबाट सिकिरहेका छौँ। म आजको अध्ययनको निम्ति पनि एकदमै धेरै उत्साहित र तत्पर छु, र आजको अध्ययनको चाहिँ मुख्य भाग के हुनेछ भनेर म एकदमै उत्साहित छु दाई।
3: त्यसैले आदरणीय श्रोताहरू, तपाईँ जीवनको कुनै कठिन मोडमा हुनुहुन्छ भने आजको अध्ययनले तपाईँलाई सम्झाउनेछ कि परमेश्वर अझै पनि विश्वास योग्य हुनुहुन्छ र उहाँका प्रतिज्ञाहरू आज पनि सत्य छन्। यी कुराहरूलाई मनमा राख्दै आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आउनुहोस्, हामी छोटो प्रार्थनासँग आजको वचन अध्ययनलाई अगाडि बढाउनेछौ। जीवित अनि सामर्थ्य बुबा, एकपल्ट हामी तपाईँको चरणमा फेरि दीनता र नम्रताको साथ आउँदछौ। तपाईँको महानता, तपाईँको भलाइपन, तपाईँको कृपाको लागि धन्यवाद चढाउँछौ। प्यार प्रभुजी, हामी तपाईँको चरणमा केही समय वचन देख्न गइरहेका छौ, मनन गर्न गइरहेका छौ। तपाईँ हामी हरेकसँग आफ्नो वचनद्वारा कुराकानी गर्नुहोला। प्यार प्रभुजी, प्रत्येक श्रोता मित्रहरूलाई तपाईँको हातमा राख्छु। उहाँहरूलाई आशिष दिनुहोस्, उहाँहरूको जीवनमा, परिवारमा र उहाँहरूको हरेक पेसामा पनि। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 86-89 अध्यायबाट देख्नेछौ। त सबभन्दा पहिले हामी देख्नेछौ 86 अध्याय, जुनको विषय हो भविष्य यानि भावी राज्यको लागि दाउदको प्रार्थनाहरू। अहिले हामी अर्को दाउदको भजनमा आएका छौ अनि यो भजन दाउदको प्रार्थना हो। मित्र, यो भजन यस कुरामा उल्लेखनीय छ कि यसले परमेश्वरको लागि अर्को नाउँको परिचय दिन्छ। हामीले अगाडिका भजनहरूमा देखिसकेका छौं इलोहिमको नामले सृष्टिकर्ताको रूपमा परमेश्वरको बताउँछ भने यहोवा नाउँले चाहिँ उद्धारकर्ताको रूपमा परमेश्वरको बताउँछ, अनि यहाँ चाहिँ परमेश्वरको अर्को नाउँ छ जुन हो अदोनाई, अंग्रेजीमा लर्डको रूपमा अनुवाद गरिएको छ, अनि नेपालीमा चाहिँ यसको अर्थ हो परमप्रभु। अदोनाई परमेश्वरको नाउँ हो जुन यहोवाको सट्टामा भक्त यहुदीहरूले प्रयोग गर्थे र अझै प्रयोग गर्दछन्। जब रूढ़ीवादी कट्टरपन्थी यहुदी यहोवाको नाउँमा आउँछन्, तिनीहरू यसको उच्चारण गर्न चाहँदैनन् कारण तिनीहरू यहोवा नाउँलाई अति नै पवित्र ठान्छन् र त्यस्तो महान नाउँको उच्चारण गर्न चाहँदैनन्, साहस गर्दैनन्। त्यसकारण त्यसको सट्टामा अदोनाईको प्रयोग गर्थे। अदोनाईले हाम्रा उद्धारकर्ताको रूपमा परमेश्वरको संकेत गर्दछ जो अति नै पवित्र परमेश्वर हुनुहुन्छ र त्यो परमेश्वर जो हामी कहाँ कृपाको फैलाउन योग्य हुनुहुन्छ। भजन संग्रह 86:11 पदमा भनिएको छ, हे परमप्रभु, मलाई तपाईँको मार्ग सिकाउनुहोस्, म तपाईँको सत्यतामा हिँड्नेछु, तपाईँको नाउँको डर राख्न मेरो मन एकचितको पार्नुहोस्। त्यहाँ कुनै पनि रीतिमा यो पदलाई प्रभु येशूको निम्ति लागू गर्न सक्नुहुन्न। उहाँले कहिले पनि त्यस किसिमको प्रार्थना गर्न आवश्यक छैन किनभने उहाँ पिताको इच्छा पूरा गर्न आउनुभयो। तर यो पद तपाईँ र मेरो निम्ति लागू हुन सक्छ। हामीलाई परमेश्वरको मार्ग र उहाँको सत्यताको सिक्न आवश्यक छ। हाम्रा हृदयहरू उहाँका नामले नामको भय राख्न एकचितको पार्न आवश्यक छ। ख्रिष्ट आफ्नो पिताको इच्छा पूरा गर्न आउनुभयो र उहाँले यो गर्नु पनि भयो। यो हामीसँग बेग्लै भिन्नै छ। एफडब्ल्यू ग्रान्टले यस क्षेत्रमा अति नै उल्लेखनीय कथन बनाएका छन्। यो नै वास्तवमा परमेश्वरका मानिसहरूको बीचमा जहीँ पनि अति नै धेरै अभाव छ। आज हामी कतिजनाको यो प्रार्थना छ, हे परमप्रभु, मलाई तपाईँको मार्ग सिकाउनुहोस्, म तपाईँको सत्यतामा हिँड्नेछु, तपाईँको नाउँको डर राख्न मेरो मन एकचितको पार्नुहोस्। त्यसपछि हाम्रो हृदयका स्तुतिहरूको उहाँ ग्रहण गर्नुहुनेछ जब हाम्रा हृदयहरू उहाँप्रति एकत्रित र समर्पित हुन्छन्। हाम्रो स्तुति प्रशंसा महान हुनेछ। पद 12 भनिएको छ, हे परमप्रभु मेरा परमेश्वर, मेरो सारा हृदयले म तपाईँको प्रशंसा गर्नेछु र म तपाईँको नाउँको महिमा सदाको निम्ति गर्नेछु। त्यसपछि 87 अध्यायतिर पनि लागौ। यहाँ हामी देख्छौ सियोन परमेश्वरको सहर। यो भजन कोरा वंशीहरूको भजन हो अनि यो त्यो गीत हो जुनले परमेश्वरको सहर सियोनसँग सरोकार राख्दछ र यरुसलेमको महिमित भविष्यको बताउँछ। राष्ट्रहरू यरुसलेममा परमेश्वरलाई आराधना गर्न आउनेछन्। मित्र, सियोन यरुसलेमको नजिकमा पर्दछ। 87:1 पदमा भनिएको छ, उहाँको जग पवित्र पर्वतहरूमा छ। मित्र, त्यहाँ नै एक दिन विश्वको सरकार हुनेछ। यसैया 2:2 पदले हामीलाई भन्छ, पछिल्ला दिनमा परमप्रभुको भवन बसालिएको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ, डाँडाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ, सबै जातिहरू त्यहीतर्फ ओइलिएर आउनेछ। जकरैया 2:10-11 पदले भन्छ, हे सियोनकी छोरी, गाउ र रमाहाट गर, किनकि हेर, म आउनेछु र तिमीहरूका बीचमा बास गर्नेछु, परमप्रभु भन्नुहुन्छ। धेरै जातिहरू त्यस दिन परमप्रभुमा मिल्न आउनेछन् र मेरा प्रजा हुनेछन् र म तिमीहरूका बीचमा बास गर्नेछु। औ तिमीहरूले यो कुरा जान्नेछौ कि सेनाहरूका परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। यो कुराको याद राखौं कि हामी अझै त्यो खण्डमा छौं जुन भजनहरूको लेवी खण्डको रूपमा जानिन्छ र पवित्र वासस्थान र मन्दिर यसको केन्द्र हो। भजन संग्रह 87 अध्याय 2 र 3 पदमा भनिएको छ, याकुबका सबै बस्ने ठाउँहरूभन्दा परमप्रभुलाई सियोनको मूल ढोका मन पर्छ। हे परमेश्वरको शहर, तेरो विषयमा महिमाका कुराहरू भनेका छन्। यो उही विचार पहिले पनि भजन संग्रह 48 अध्यायमा व्यक्त गरिएको थियो। भजन संग्रह 48 अध्याय 1 र 2 पदमा भनिएको छ, उहाँको पवित्र डाँडामा हाम्रा परमेश्वरको शहरमा परमप्रभु महान र उच्च स्तुतिको योग्य हुनुहुन्छ। उच्चैमा राम्रो, सारा पृथ्वीको हर्षका ठाउँ महाराजाको शहर, उत्तरतिर भएको सियोन डाँडा हो। अनि 87 अध्यायकै 4 पदमा भनिएको छ, मलाई चिन्नेहरूमध्ये म राहाब र बेबिलोनको चर्चा गर्नेछु। फिलिस्तिया, टायर र एथियोपियालाई समेत हेर्नुहोस्, यो चाहिँ त्यही जन्मेको थियो। यस पदमा उल्लेखित राहाब यरियोको वेश्या होइन, तर यसैया 51 अध्याय 9 पद भजन संग्रह 89 को 10 पद अनुसार मिश्र हो। यसले दक्षिणी विश्व शक्तिको प्रतिनिधित्व गर्दछ र बाबेल चाहिँ उत्तरी विश्व शक्तिको प्रतिनिधित्व गर्दछ। राहाब नाउँको अर्थ हो उपद्रव, अनि बाबेलको मतलब हो व्यग्रता। यी राष्ट्रको उपद्रव र व्यग्रताको समाप्त हुनेछ जब ख्रिस्ट सियोनमा शासन गरिरहनुहुनेछ। यो कुरा देख्न चाखलाग्दो छ कि सियोन धेरै राष्ट्रहरूको जन्मस्थान हुनेछ जब येशु ख्रिस्ट त्यहाँ हुनुहुन्छ। विश्व यरुसलेममा आउनेछ र धेरै राष्ट्रहरू मन बदलेर प्रभुमा फर्कनेछन्। यहाँ यो कुराको ध्यान दिऊ, फिलिस्तिया, टायर र एथोपिया उल्लेख भएको छ। यो सबै अति नै चाखलाग्दो छ जब हामी स्मरण गर्छौं कि जब सुसमाचार इसरायलको देश छोडेर विश्वको दक्षिणतिर गए थियो, प्रेरित 8 अनुसार सबभन्दा पहिले विश्वासमा मन परिवर्तन गर्ने व्यक्ति कुशको नपुसक थिए, अनि कुश चाहिँ एथोपिया हो। त्यो कुशको नपुसक त्यस उजाड स्थान मरुस्थलमा जन्मेका थिए। तर यहाँ भजनकारले संकेत गरेका चाहिँ, म विश्वास गर्दछु कि सारा इथोपिया यानि सारा कुशको राष्ट्रको हो जुन भविष्यमा सत्य विश्वासमा मन बदलेर आउनेछ। अनि 5 पदमा भनिएको छ, सियोनको विषयमा चाहिँ यो भनिनेछ, यो र त्यो चाहिँ त्यसैमा जन्मेको थियो र सर्वोच्चले नै त्यसलाई बसाल्नुहुनेछ। राजाहरूका राजाले सियोनलाई पृथ्वीको राजधानी बनाउनुहुनेछ। अनि 6 पदमा भनिएको छ, मानिसहरूको नाउँ लेख्नुहुँदा परमप्रभुले गर्नुहुनेछ, यो चाहिँ त्यही जन्मेको थियो। त्यस दिनमा धेरै प्रभु कहाँ फर्कनेछन्। यो कुराको थाहा गर्दै कि तिनीहरू ख्रिस्ट विरोधी एन्टीक्राइस्टद्वारा ठगिए, विश्वासघात गरिए, ओ यो कति महिमित समय हुनेछ। त्यसपछि भजन संग्रह 88 अध्यायतिर पनि जाउँ, यहाँ हामी देख्छौ कष्टहरूको बीचमा पनि परमेश्वरमा आत्मविश्वास भरोसा। यो पनि कोर वंशीहरूको भजन हो, यो चाहिँ उदासको भजन हो। भजन संग्रह 87 महिमाको भजन थियो, यो 88 विलापको भजन हो। 88 अध्याय 1 पदमा भनिएको छ, हे मेरा उद्धार गर्ने परमप्रभु परमेश्वर, म तपाईँको सामने दिनरात कराइरहेको छु। मित्र, यो भजनमा एउटा आशाको किरण यो हो कि परमेश्वर मेरो उद्धार हुनुहुन्छ। मित्र, अहिले म जुन सुझाव दिइरहेको छु कि यो खालि एक अन्दाज अनुमान मात्र हो कि यो भजन अयुबसँग र उजियासँग लागू हुँदछ जससँग कोरी रोग थियो, अनि यसले यर्मियासँग पनि लागू हुन्छ जब उनी झेलखानमा थिए। साथै यो हिजकियासँग पनि लागू हुँदछ जब उनी बिमारी थिए। चाहे यहाँ दृश्यमा चाहे जोसुकै होस्, यो भजनले भयानक कष्टहरूको वर्णन गर्दछ। यस तमाम उसको कष्ट र पीड़ामा पनि भजनकारले आफ्नो आत्मविश्वास परमेश्वरमा बनाइराख्छन्, उसको उद्धारको परमेश्वरको रूपमा। यो नै यो भजनको महान विषय हो। अनि भजन संग्रह 88 अध्यायको 15 पदमा भनिएको छ, म दुःखमा परेको छु, युवा अवस्थामा नै मर्न लागेको छु, तपाईँदेखि डराउँदा म अत्यन्त व्याकुल भइसकेको छु। ऊ अति नै कठिन स्थानमा छ, क्रोध मृत्यु चिहान र अन्धकारहरू पीड़ितद्वारा एकसाथमा सार निकालिएको छ। 16-18 पदमा भनिएको छ, तपाईँको भयानक रिस म माथि खनिएको छ, तपाईँको भयले मलाई खाइहालेको छ, यी त दिनभरि मेरा वरिपरि पानी झै आउँछन्, तिनले मलाई मेरा चारैतिर घेर्दछन्, मलाई माया गर्ने र मेरा मित्रलाई तपाईँले टाढा र मेरा चिनाजानाहरूलाई अन्धकारमा राख्नु भएको छ। मित्र, गहिरो खिन्नता र व्याकुलतामा शुरू हुने छुटकाराको आनन्द हर्षसँग अन्त हुने अरू भजनको विपरीत यो भजन अन्धकार शब्द उल्लेख हुँदै अन्त हुन्छ। त्यसपछि भजन 89 अध्यायमा पनि हामी प्रवेश गर्नेछौ। हामी यहाँ मुख्य विषयको रूपमा देख्नेछौ दाउदको निम्ति बनाइएको करारको भजन। यो भजनहरूको लेवी खण्डमा अन्तिम भजन हो। न्यू स्कफिल्ड रिफरेन्स बाइबलले यसलाई साम्प अफ डेभिडिक कभनेन्ट भन्दछ, यानि दाउदको निम्ति बनाइएको करारको भजन। यो महान भजन एथानले लेखेका थिए अनि यो पनि मस्किल भन्ने भजन हो, जुनको मतलब हो उपदेशको शिक्षा दिने भजन। एथान सम्भवत गीतकार थिए जो लेबीको कुलका थिए। लेखकको हामीलाई जानबुझमा परिचित गरिएको छैन, कारण चाहिँ मलाई लाग्छ किनभने यो भजनमा परमेश्वरको विश्वासयोग्यताको सत्यताको उच्चारिएको छ। परमेश्वरको विश्वासयोग्यताको यानि सत्यताको 10 पल्ट उल्लेख गरिएको छ, जुनले यो स्पष्ट पार्दछ कि भजनकार उहाँको विश्वासयोग्यता सत्यतामा जोड दिइरहेका छन्। करार शब्द 4 पल्ट उल्लेख गरिएको छ अनि यससँग परमेश्वर 3 पल्ट भन्नुहुन्छ, मैले कसम खाएको छु, साथै यो पनि भन्नुहुन्छ, म झूठ बोल्ने छैन, अनि यो 4 पल्ट उल्लेख भएको छ। यो अगाडिको भजनको तुलनामा बिल्कुल विपरीत छ, जुन निराशाको र बिना महिमाको भजन थियो। यो भजन चाहिँ महिमित र बिना निराशाको भजन हो। यो अति नै हर्षको भजन हो र यो त्यो करारमाथि आश्रित थियो जुन परमेश्वरले दाउदसँग बनाउनु भएको थियो। जब हामी 2 समुएलको अध्ययन गरिरहेका थियौं, हामीले 7 अध्यायमा अति नै कम समय दिएथ्यौं, जुनले दाउदसँग परमेश्वरको करारको रेकर्ड गर्दछ। यदि तपाईँ जान्न चाहनुहुन्छ कि यो कति महत्वपूर्ण छ, तपाईँले यो अगमवक्ताहरूको लेखाइमा बार बार संकेत गरिएको पत्ता लगाउनुहुनेछ अनि यहाँ यो भजन यसको निम्ति समर्पित छ। 89 अध्याय 1 पदमा भनिएको छ, परमप्रभुको कृपा म सदाको निम्ति गाउनेछु, सबै पुस्तालाई म तपाईँको सत्यता मेरै मुखले जनाउनेछु। के परमेश्वर तपाईसँग भला हुनुहुन्छ? मलाई निश्चय छ कि उहाँ यही नै हुनुहुन्छ। उहाँ निश्चय नै म प्रति भला असल हुनुहुन्छ र त्यसकारण परमप्रभुको म कृपा म सदाको निम्ति गाउनेछु। परमप्रभुको कृपाहरू अद्भुत छन् अनि 2 खण्डमा भनिएको छ, सबै पुस्तालाई म तपाईँको सत्यता मेरै मुखले जनाउनेछु। ओ मित्र, उहाँ म प्रति कति सत्यता विश्वासयोग्य हुनुहुन्छ? यहाँ यो सर्वनामको ध्यान दिनुहोस् तपाईँ। हा मित्र, यो परमेश्वरको सत्यता विश्वासयोग्यता हो। यो दाउदप्रति उहाँको विश्वासयोग्यता सत्यताको निम्ति परमेश्वरलाई स्तुति प्रशंसा हो। त्यसपछि बादमा पद 24 हामी पढ्छौ, तर मेरो सत्यता र मेरो कृपा तिनीसँग हुनेछ र मेरो नाउँमा तिनको सिंह ठाडो हुनेछ। अहिले सर्वनाम तपाईँबाट मेरोमा बदलिएको छ, किनभने यहाँ परमेश्वर बोलिरहनु भएको छ। यो भजनमा सबै संकेतहरू, चाहे जसुकै सर्वनाम प्रयोग गरियोस्, परमेश्वरको सत्यता विश्वासयोग्यताको संकेत गर्दछ अनि पद्दैमा भनिएको छ 89 अध्याय पद्दैमा, किनकि मैले भनेको छु कृपा सदाको निम्ति बनिरहनेछ, स्वर्गीयमै खुद स्वर्गीयमै तपाईँको आफ्नो सत्यता स्थिर गर्नुहुनेछ। परमेश्वर विश्वासयोग्य सत्यवान हुनुहुन्छ। हाम्रा उद्धार ख्रिष्टको मृत्युमाथि र उहाँलाई विश्वास गर्नेलाई उद्धार गर्ने काममा परमेश्वरको सत्यता विश्वास योग्यतामाथि आश्रित हुन्छ। अनि 3 पदमा भनिएको छ, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाउदसित मैले कसम खाएको छु। परमेश्वर भन्नुहुन्छ कि उहाँले दाउदसँग करार बनाउनुभयो। अनि 5 पदमा भनिएको छ, हे परमप्रभु, स्वर्गीयले तपाईँको आश्चर्यको प्रशंसा गर्नेछ, तपाईँको सत्यताले पनि पवित्रहरूको सभामा प्रशंसा गर्नेछन्। मित्र, हामी प्रतिको उहाँको सत्यता विश्वासयोग्यता हाम्रो स्तुतिको योग्य छ। अनि 8 पदमा भनिएको छ, हे सेनाहरूका परमप्रभु परमेश्वर, हे परमप्रभु, तपाईँ जस्तो शक्तिशाली को छ र तपाईँको सत्यता तपाईँको चारैतिर छ। मित्र, निश्चय नै भजनकार परमेश्वरको सत्यता यानि विश्वासयोग्यताको बारेमा बोलिरहेका छन्। अनि 10 पदमा भनिएको छ, मैले मेरो दास दाउदलाई पाएको छु, मेरो पवित्र तेलले मैले तिनलाई अभिषेक गरेको छु। परमेश्वर भन्नुहुन्छ कि मैले दाउदसँग उसलाई अभिषेक गरेको समयमा गरेको प्रतिज्ञाको पूरा गर्नेछु। परमेश्वर त्यस कुरामा आश्रित हुन्छन् जुन उहाँले दाउदलाई प्रतिज्ञा गर्नुभएको थियो। अनि 24 पदमा भनिएको छ, तर मेरो सत्यता र मेरो कृपा तिनीसँग हुनेछ र मेरो नाउँमा तिनको सिंह ठाडो हुनेछ। सिंहले उसको शक्तिको बताउँछ। अनि 27 पदले भन्छ, म तिनलाई मेरो जेठो छोरो पनि तुल्याउनेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च। दाउदलाई परमेश्वरको करार यो थियो कि उहाँले एकजना उसको लाइनमा वंशमा पठाउनुहुनेछ। करार प्रभु येशू ख्रीष्टमा केन्द्रित हुन्छ। उहाँको बारेमा परमेश्वर भन्नुहुन्छ 27 पदमा, म तिनलाई मेरो जेठो छोरो पनि तुल्याउनेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च। मित्र, जब परमेश्वरले प्रभु येशूलाई यो संसारमा पठाउनुभयो, उहाँ एकलौते पुत्रको रूपमा आउनुभयो र बेतलेममा उहाँको मानव चोला अवतारमा उहाँ परमेश्वरको पुत्र बन्नुभयो। यसरी उहाँ खिन्नताको दीनताको आफ्नो जीवनमा लिनुभयो, परमेश्वर शरीरमा अवतार लिनुभयो। उहाँले बलिदानिक मृत्यु मर्नु भएपछि अनि त्यही कारणको लागि उहाँ स्वर्गीयबाट पनि आउनुभएको थियो, उहाँ पुनरुत्थानमा जेठो पहिलो छोरा यानि मृत्युबाटको पहिलो जेठो छोरा बन्नुभयो। उहाँले पुनरुत्थित ख्रीष्टको बारेमा बोलिरहेका छन्। भन्नुहुन्छ, म तिनलाई मेरो जेठो छोरो पनि तुल्याउने छु। पुनरुत्थित ख्रीष्ट जो क्रुसमा मर्नु भएपछि मृत्युबाट जी उठ्नु भएको थियो, यसको साधारण अर्थ यही हो कि यो विश्वको राजदण्ड काँटीले छेडिएका ती हातहरूमा छन्। तर हामीलाई यहाँ भनिएको छ कि उहाँ पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च हुनुहुन्छ। यसको अर्थ हो उहाँ राजाहरूको पनि राजा र प्रभुहरूका पनि महाप्रभु हुनुहुन्छ। अहिले भजनकार प्रभु येशू ख्रीष्टको बारेमा बोलिरहेका छन्। त्यसकारण फेरि उहाँ भन्नुहुन्छ 28 पदमा, म मेरो कृपा तिनको निम्ति सदाको लागि राख्नेछु र मेरो करार तिनीसित रहिरहनेछ। अहिले मित्र, हामीले परमेश्वरको वचनको सही तरिकाले अर्थ लगाउनु पर्छ। आगे पद 29-32ले ख्रीष्टको बारेमा बताउँदैन, तर दाउदको सन्तानको बारेमा बताउँछ। मानिलिउ दाउदको सन्तान वंशले परमेश्वरलाई त्यागे, परमेश्वरले के गर्नुहुनेछ? पद 30-32मा भनिएको छ, यदि तिनका सन्तानले मेरो व्यवस्था त्यागे भने र मेरो इन्साफमा हिँडेनन् भने, यदि तिनीहरूले मेरो नियम भंग गरे र मेरो आज्ञा मानेनन् भने, तब म तिनीहरूका अपराधको सजाय बेतले र तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु। त्यसपछि 33 पदमा भनिएको छ, तर मेरो कृपा चाहिँ त्यसबाट म पूरै त हटाउने छैन, न त मेरो सत्यता घटाउनेछु। ओ मेरो मित्र, म असत्य विश्वास अयोग्य हुन सकूंला, त तर मेरो परमेश्वर सत्यवान र विश्वासयोग्य हुनुहुन्छ। ओ कस्तो सुन्दर भरोसा र सान्त्वना यहाँ छ। अहिले परमेश्वरले दाउदसँग बनाउनु भएको करारको सम्बन्धमा शपथ खानुहुन्छ। 34-36 पदमा भनिएको छ, म मेरो करार भंग गर्ने छैन, न त मेरो मुखबाट निस्केको वचनलाई बदल्नेछु। मैले एउटा कुरो पवित्रतामा कसम खाएको छु, म दाउदलाई ढाट्ने छैन। तिनको वंश सदाको निम्ति रहनेछ र तिनको सिंहासन चाहिँ सूर्य झैं मेरो अगाडि रहनेछ। यस समयमा प्रभु परमेश्वरको दाहिने हातमा बसिरहनु भएको छ, जो दाउदको त्यो सिंहासनमा बस्न पृथ्वीमा आइरहनु भएको छ। उहाँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, दाउदको पुत्र। अनि 37 पदमा भनिएको छ, त्यो चन्द्रमा झैं सदाको निम्ति र आकाशमा विश्वासी गवाई झैं स्थिर रहनेछ। दाउदले एकजना पुत्र पाउनेछ जो यो विश्वको सिंहासनमा बस्नुहुनेछ। यो तथ्य पद 37 हामी देख्छौ, त्यो चन्द्रमा झैं सदाको निम्ति र आकाशमा विश्वासी गवाई झैं स्थिर रहनेछ। परमेश्वरले दाउदसँगको आफ्नो प्रतिज्ञाको पूरा गर्नुहुनेछ। यसपछि 49 पदमा भनिएको छ, हे परमप्रभु, तपाईँले दाउदलाई आफ्नो सत्यतामा कसम खानु भएको छ, तपाईँका अघिका कुराहरू कता गए? मित्र, यी मानिसहरू जो यस समयमा परमेश्वरबाट टाढा भौतारी गएका थिए र तिनीहरूलाई यस्तो लाग्यो मानौ परमेश्वरले तिनीहरूलाई भुल्नुभयो, त्याग्नुभयो, तर उहाँले आफ्नो करारको भुल्नु भएको थिएन। परमेश्वर विश्वासयोग्य सत्य हुनुहुन्छ। परमेश्वरसँग दाउदको सिंहासनमा बस्न एकजना जन हुनुहुन्छ अनि उहाँ कुनै दिन यो पृथ्वीमा विश्वको सिंहासनमा बस्न आइरहनु भएको छ। उहाँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउँ।
2: आजको दिनले हामीलाई एउटा एकदमै महत्वपूर्ण सत्य चाहिँ सिकाएको छ। विशेष कुरा के हो भने, विश्वास भनेको केवल आनन्दको समयमा परमेश्वरको प्रशंसा गर्ने कुरा चाहिँ होइन रहेछ, तर अन्धकारको समयमा पनि उहाँलाई समातिरहनु र उहाँमा विश्वास गर्नु चाहिँ रहेछ।
3: बिल्कुलै भाइ, भजनको लेखकले गहिरो पीड़ा भोगे तर उनले आफ्नो प्रार्थना रोकेनन्। यसले हामीलाई सिकाउँछ कि जब हाम्रो हृदय भाँचिन्छ तब पनि परमेश्वरसँग कुरा गर्नलाई छोड्नु हुँदैन।
2: साँच्चै नै दाई, अनि भजन संग्रह 89 पनि हामीलाई एकदमै ठूलो आशा चाहिँ दिएको छ। परिस्थितिहरू जस्तो सुकै भए पनि परमेश्वर आफ्ना प्रतिज्ञाहरूप्रति सधैँभरि विश्वासयोग्य हुनुहुन्छ।
3: हो भाइ, परमेश्वरको अनुग्रह त्यही मानिसले अनुभव गर्छ जसले आफ्नो आवश्यकता स्वीकार गर्छ र नम्र हृदय सधैँ परमेश्वरको कृपाको ढोका नजिक हुन्छ।
2: अनि आजको सन्देशले हामीलाई नम्रता, धैर्यता र परमेश्वरको विश्वास योग्यतामा पनि भरोसा गर्नको निम्ति सिकाएको छ।
3: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफ्नो हृदयलाई जाँचौं कि हामी कठिन समयमा पनि परमेश्वरमाथि पूर्ण भरोसा गरिरहेका छौं, कि हामी उहाँको दया खोजिरहेका छौं, कि हामी उहाँका प्रतिज्ञाहरूमा अडिग रहेका छौं।
2: हजुर, साँच्चै हो नि दाई। र आदरणीय श्रोताहरू, यदि तपाईँ आज निराश हुनुहुन्छ, उत्तर नपाएको प्रार्थनाले थाक्नु भएको छ वा अन्धकारमय परिस्थितिमा हुनुहुन्छ भने सम्झनुहोस्, परमेश्वरले तपाईँलाई छोड्नु भएको छैन।
3: हजुर, उहाँ आज पनि तपाईँको पुकार सुन्नको लागि तयार हुनुहुन्छ। तपाईँको आँसु उहाँले देख्नुहुन्छ र उचित समयमा आफ्नो योजना तपाईँको जीवनमा पूरा गर्नको लागि तयार हुनुहुन्छ।
2: हजुर, साँच्चै हो नि दाई। र आदरणीय श्रोताहरू, हामी परिस्थितिमा होइन परमेश्वरको चरित्रमा चाहिँ भरोसा गरौं, किनकि उहाँ सदा सर्वदा विश्वासयोग्य र एक समान प्रेमिलो परमेश्वर हुनुहुन्छ। परमेश्वरले हाम्रो विश्वासलाई बलियो बनाउनु भएको होस्, हाम्रो हृदयलाई नम्र बनाउनु भएको होस् र उहाँको प्रतिज्ञाहरू अटल रहन हामी हरेकलाई सहायता गर्नुभएको होस्। आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97-0420-97-97-97-97।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। रेडियो प्रस्तुति नयाँ आशाको तर्फबाट प्रिय श्रोताहरूलाई स्वागत अभिवादन। आजको यो अध्ययनमा विछोड, दुर्घटना, संघर्ष, प्रकोप, असफलता, धोका र अकल्पनीय पीड़ाको समस्याका बीचमा पनि परमेश्वरको प्रेम, सदा सहायता, करुणा, अनुग्रह, उद्धार, आनन्द र शान्तिको आशा बाँड्न क्रियाशील रेडियो अध्ययन कार्यक्रमको आजको यो भागलाई शुरू गरौं यो प्रशंसाको गीत मार्फत।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता मित्रहरू, जय मसीह। श्रोताहरू, युद्धमा हाम्रो सहभागिता हुनुपर्छ वा हुनुहुँदैन भन्ने विषयमा आज हामी चर्चा गर्नेछौँ। श्रोताजी, आउनुहोस् एउटा प्रार्थनाबाट आजको अध्यायलाई शुरूआत गरौं। हे पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। धन्यवाद सबै आशिषको लागि, धन्यवाद यो वचनको लागि। जसरी प्रभु आजको वचन हामी खोल्नेछौँ, अध्ययन गर्नेछौँ, हामीलाई सहायता गर्नुहोस्, किनकि हामी जान्दछौँ साँचो ज्ञान र बुद्धि केवल स्वर्गबाट मात्रै आउन सक्छ। येशूको नाम, आमेन। श्रोताहरू, युद्धमा सहभागिताको विषयमा हामी हाम्रा आफ्नै विचारहरूमा अडिग हुन सक्छौँ, र पनि हामीले धर्मशास्त्रलाई बुझ्नु अति नै आवश्यक छ। धेरैले यही धर्मशास्त्रलाई बुझ्ने तरिकाहरूको विभिन्नताको कारणले गर्दा फरक विचारलाई आधार बनाई युद्धप्रति होमिएको छन्। पुरानो करारको बेलामा बेलाको सामाजिक संरचना र भूमि नभएको घुमन्ते जीवनको यात्राको समयमा युद्ध चाहना नभएर आफ्नो सुरक्षाको निम्ति बाध्यता थियो। प्रतिज्ञाको मुलुकमा आइपुग्न यात्रामा इजरायलीहरूले लड्नुपर्ने युद्धहरूका बारेमा हामीले 21 शताब्दीमा आएर वचनलाई बुझ्दा गलत बुझ्नु हुँदैन। पुरानो करारको समय र नयाँ करारको समय एवं आजको समयको पृष्ठभूमि बिल्कुलै फरक छ। पुरानो करारमा भएका धेरै युद्धहरू बाध्यात्मक थिए भने धेरै युद्धहरू इजरायलीहरूको आफ्नै अविश्वसनीयताको कारणले गर्दा भएको थियो। परमेश्वरको विरुद्धमा बागी हुँदा धेरैचोटि युद्धहरू छेडिए र कैयौं वर्षसम्म इजरायलीहरूले दासत्वमा आफ्नो जीवन जिउनु परेको छ। हामीले कहिले बिर्सनु हुँदैन कि पुरानो करारका युद्धहरू हाम्रो निम्ति दिएका नमूनाहरू होइनन्। ती त ऐतिहासिक विवरणहरू मात्र हो। सबै उल्लेखित विवरणहरू हाम्रो निम्ति त्यसै गर्नुपर्छ भनी दिएका आज्ञाहरू होइन। त्यसकारण डिस्क्रिप्सन इज नट प्रिस्क्रिप्सन भनेर एकजना दार्शनिकले भन्नुभएको छ। यसै र मिका जस्ता महान अगमवक्ताहरूले राष्ट्रहरूका बीच युद्धको अन्त र आउने शान्तिका बारेमा दर्शन देखे र अगमवाणी कहे। यसै या 2:4-11, त्यसै गरी मिका 4:3 अध्यायहरूमा विश्वभर शान्तिका प्रयासहरू जारी नै छन्। युनाइटेड नेसन जस्ता संगठनहरूको जन्म यसको एउटा उपज हो। तर पनि आजसम्म युद्धले किन झन वृहत रूप लिँदै गइरहेको छ? 20 शताब्दीमा मात्र युद्धको कारण 5 करोड़ मानिसहरूले ज्यान गुमाए। प्रतिवर्ष युद्धमा गरिएका खर्चहरूमा वृद्धि गरिँदै लगिएको छ। युद्धले विश्वलाई त्रसित पारिरहेको छ। समयमा महामण्डलीहरू सामान्यतया 2 प्रमुख पक्षहरूमा उभिएका छन्। प्रति घण्टा संसारमा 100 मिलियन डलर भन्दा बढी अर्थ, सेना र हतियारको निम्ति मात्र खर्च भएका छन्। सन् 1990 जम्मा 53 प्रमुख हतियारका युद्धहरूले 39 लाखको ज्यान लियो, जसमध्ये 90% साना नानीहरू थिए। सन् 2002 मात्र युद्धको कारण संसारभर 2,20,00,000 मानिसहरू शरणार्थी भए भने 2 करोड़देखि 2.5 करोड़ मानिसहरू यत्रतत्र सारिए। विश्वभर 639 मिलियन साना हतियारहरूद्वारा 5,00,000 मानिसहरू प्रतिवर्ष मारिएका छन्। सेराल्योन देशको आधा भन्दा बढी स्त्रीहरू गृहयुद्धको कारण यौन र दुर्व्यसनीको सामना गरिरहेका छन्।

अध्यक्षमा डेभलपमेन्ट एसोसिएसन इन्टरनेसनल कोलोराडो स्प्रिङ 2006 छापिएको थियो। शान्तिप्रिय धारणालाई अवलम्बन गर्नेहरूले युद्धलाई तिरस्कार गर्दछ। हाम्रो बोलावट शान्तिको निम्ति हो। मत्तीको पुस्तक 5 अध्यायमा भएको डाँडाको उपदेशलाई मुख्यत शिक्षा मानिएको छ, जहाँ येशूले भन्नुभयो, धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराछोरी कहलाइनेछ। दुष्टको मुकाबिला नगर, जसले तिम्रो दाहिने गाला चड्काउला त्यसलाई अर्को गाला पनि थापिदियो। म तिमीहरूलाई भन्दछु, आफ्नो शत्रुलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूको निम्ति प्रार्थना गर। मत्ती 5:9, 39, 44 र लुका 6:27-26। तरबार चलाउने तरबारले नाश हुनेछ। मत्ती 26:52 पावल भन्छन्, बरु तिम्रो शत्रु भोकाएको छ भने खुवाऊ, त्यो तिर्खाएको छ भने पानी देऊ। खराबीबाट पराजित नहो, खराबीलाई भलाइले जित। रोमी 12:20-21। यी खण्डहरूले हामीलाई युद्ध त्यागेर शान्तिमा जिउनु पर्ने सन्देश दिन्छ, कारण हाम्रा निम्ति शत्रु मानव शरीर होइन। पावल लेख्छन्, हाम्रो युद्ध मासु र रगतको विरुद्धमा होइन, तर अन्धकारका शक्ति दियावलसका सेनाहरूको विरुद्धमा। उनले अझ भन्छन्, हामी संसारका हौ पनि संसारिक लडाईँ त लड्दैन, किनकि हाम्रो युद्धका अस्त्र शस्त्र संसारिक होइन। दोस्रो 10:3-4 मानिस कसरी हाम्रो शत्रु हुन सक्छ र जसलाई परमेश्वरले बचाउने योजना गर्नुहुन्छ, जो उहाँको आफ्नै स्वरूपमा बनेका छ। यसका निम्ति येशु आफै उदाहरण हुनुहुन्छ, जसले बदला लिनु भएन तर आफैलाई मृत्युसम्म सुम्पनु भयो। हामीले याद गर्नुपर्ने कुरा, एउटा युद्ध छेड्दा अर्कोतर्फ पनि इसाईहरू भएमा के गर्ने? यी विविध प्रश्नहरू भएको हुनाले शान्ति नै परमेश्वरको योजना हो। श्रोताहरू, युद्ध न्यायचित हो भन्ने धारणा बोकेकाहरूले दुष्टता र अपराध रोक्नका निम्ति युद्ध अति आवश्यक छ भनी विश्वास गर्दछ। पक्कै पनि प्रश्न आउँछ, त्यसमा आतंकवाद बढेमा के गर्ने त? कसैले हतियार उठाएर मानिसहरूको हत्या गरेमा के गर्ने त? यस्ता प्रश्नले हाम्रो शान्तिप्रिय धारणालाई चुनौती दिन्छ। तर न्यायिक युद्धलाई पालना गर्नेहरूले भन्दछन्, राज्यमा शान्ति र सुव्यवस्था कायम गर्न हतियार उठाउनु उचित छ। कसैले कसैमाथि अन्याय गरिरहेको छ र कुनै पनि कूटनीति र रणनीतिले पनि काम गरेको छैन भने अन्तिम उपचारको रूपमा हतियार प्रयोग गर्नु आवश्यक छ। यस कुराले क्रिस्टियनले सेनामा भर्ती हुन मिल्छ कि मिल्दैन त? सेना के को निम्ति हो? यस्ता प्रश्नको उत्तर दिन्छ, सेनाको काम युद्ध छेड्नु अवश्य होइन, तर युद्ध छेडिएमा सुरक्षाको निम्ति युद्धमा जानुपर्ने हुन्छ। धेरै मानिसहरूले येशूले अन्तका दिनमा चिन्ह मध्ये युद्ध र लडाई हुनेछ भनी भन्नुभएको कुरालाई लिएर युद्ध असल हो भनी स्वीकार गरेका छन्। मत्ती 24:6-7। श्रोताहरू, युद्ध मानव हृदयको पापको प्रतिफल हो भने येशू ख्रीष्ट नफर्कुन्जेल यसको समाधान हुने छैन। त्यो दिनसम्म राष्ट्रले न्यायलाई सम्हालिरहनु पर्ने हुन्छ। परमेश्वरले सरकारलाई यो अधिकार दिनुभएको छ, जसले असल र खराबको ठिक न्याय गरी नै रहन्छ। दुष्टलाई दण्डित गर्दै न्यायलाई उचालिरहनु पर्ने हुन्छ, चाहे त्यो त्यसो गर्दा हतियार नै किन प्रयोग गर्न नपरोस्। याद गर्नुहोस्, न्यायिक युद्धमा जानु अघि पनि निम्न कुराहरू हामीले याद गर्नुपर्ने हुन्छ कि शान्तिको निम्ति वार्ता साथै अन्य कुनै रणनीतिहरू प्रयोग गरिए त? कतिपटक अपराध र आतंक मच्चाउने आतंककारीहरू र चोर डाकाहरूलाई पनि सरकारले मौका दिन्छ वा आत्मसमर्पण गर्न दिन्छ? वार्ता गर्न पठाउने कुराहरू भयो के? यी सबै कुराहरूको प्रक्रिया पूरा भयो त भन्ने प्रश्नहरू सोध्नुपर्ने हुन्छ कि कुनै हतियार नबोक्ने सामान्य नागरिकलाई मानव ढालको रूपमा प्रयोग भइरहेको त छैन कि? यो हतियार नै अन्तिम समाधानको मार्ग हो भन्ने लाग्छ। हाम्रो युद्धको उद्देश्य

जनताले त्यसमा अन्याय र अत्याचार गर्नेहरूलाई दण्डित गर्न नसकी अपराध बढ्ने त होइन, अन्यायका विरूद्धमा हामीले गर्नुपर्ने कर्तव्यहरू पनि छन् जो हामीले बिर्सनु हुँदैन। न्यायिक युद्धका पक्षधरहरूले न्यायिक युद्धको नाउँमा कति युद्ध चर्काएर समग्र देशलाई नै युद्धमा हुने त होइन। धेरैचोटि सामान्य रीतिले न्यायिक युद्धको थालनी गरिएको भए पनि त्यसले उग्र रूप लिएर देश कहिले निस्कन नसक्ने गरी दल दलमा फस्न सक्छ। अमेरिका बेलायत र अन्य राष्ट्रहरूले छेडेको इराक र अफगानिस्तान युद्धलाई लिन सक्छ। यी युद्धको कारण अमेरिकाको राष्ट्रपति जर्ज बुस र बेलायतका प्रधानमन्त्री टोनी ब्लेयर धेरै विवादमा परे। यति मात्र होइन, अमेरिकाका नागरिकहरूले संसारमा डर र त्रासमा साथ बाँच्नु पर्ने अवस्था आएको छ। अमेरिकाका जुम्ल्या भवनहरूमा भएको आतंककारी आक्रमण यसको उपज पनि हुन सक्छ। यति मात्र होइन, युद्धको कारण विश्व विभाजित भएको छ। पक्ष र विपक्षमा देशहरू विभाजित भएका छन्। विश्वमा आज यात्रा गर्न गर्दा भोग्नुपर्ने अनावश्यक झमेलाहरूले एक देशबाट अर्को देशमा गरिने यात्रा कठिन बनेको छ। विश्व त्रासले भरिएको छ। युद्धका तरिकाहरू अरू राष्ट्रहरूले सिके। विश्वले असहजताको अनुभव गरेको छ। युद्धका खर्चहरूको कारण विश्वमा खाद्यान्न अभाव र गरिबी वृद्धि भएको छ। विश्वबाट युद्ध किन समाप्त हुन सकेन? युद्ध कहिले समाप्त होला त? हामीले आज पनि वास्तविक शत्रु चिन्न सकेका छैनौ। हाम्रो वास्तविक शत्रु आत्मिकी छ, जसले मानिसहरूलाई प्रयोग गरी संसारभरि युद्ध उक्साएको छ। याकुब भन्छन्, दियाबोलसको विरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ। याकुब 4:7, एउटाले अर्काको विरुद्धमा खराब कुरा नगर। एउटी आमाले आफ्नो छोराले साथीबाट पिटाई खाँदै रुँदै आएमा उल्टै छोरालाई पिट्दै भनिन्छन्, त पनि गएर पिटेर आइज, म हारेको होइन तैले जितेको चाहन्छु। यो समाजमा सबैले जितेको चाहन्छ। जित्ने पर्ने प्रवृत्तिले समाजमा शत्रुता जन्माएको छ। क्षमा माग्नु पर्छ र मिलेर बस्नु पर्छ, युद्ध गर्नु हुँदैन भन्नेहरू भन्दा गएर युद्ध जितेर आइज भन्ने कुरा आमाले सिकाउँछ। वचनले भन्छ, प्रभुको सामने आफूलाई विनम्र तुला र उहाँले तिमीहरूलाई उचित उच्च स्थानमा पार्नुहुनेछ। याकुब 4:10। हामीले सोच्नु पर्ने कुरा चाहिँ, न्यायिक युद्धको नाउँमा के हामीले निर्दोष मानिसहरूलाई हत्या गरिरहेका त छैनौ? जसरी गल्ती गर्ने बालकलाई हामी दण्ड दिन्छौ, पिर्छौ, दण्डित गर्नु स्वाभाविक हो, तर त्यसको पनि तरिका छ। हामी काट्ने हतियारहरूले नानीहरूलाई दण्ड दिँदैनौ, न त मार्ने धम्की नै दिन्छ। त्यसो गरेमा आफ्नै छोरा पनि शत्रु हुन सक्छ। के हामीले रोजेको न्यायिक युद्धमा सही तरिकाले गल्ती गर्नेहरूलाई दण्डित गरिरहेका छौं त? के हामी विश्वास गर्न सक्छौ कि हरेक मानव जीवनको असल र खराब कुराको पछाडि आत्मिक शक्तिको ठूलो प्रभाव रहेको हुन्छ? के मानव नै मानवको वास्तविक शत्रु हो त? के हामी विश्वास गर्न सक्छौ कि प्रार्थनाद्वारा यसलाई परिवर्तन गर्न सकिन्छ? अन्तत श्रोताहरू, किन आज धेरै क्रिस्चियनहरूले पनि युद्ध रत छन्? किनकि आत्मिक रीतिले दियावलसँग युद्ध लड्नु चाहिँ कठिन र चुनौतीपूर्ण कार्य, जसको नतिजा डरलाग्दो हुन्छ र यसले धेरै विश्वासको माग गर्दछ। दियावलसँग आत्मिक युद्ध लड्नुभन्दा त मानिसहरूलाई मार्नु कम जोखिमपूर्ण कार्य हो। धेरैचोटि युद्धमा जानु असल हो भन्नेहरूले पनि सरकारको निर्णयमा विचारै नगरी सहर्ष स्वीकार गर्नु हुँदैन। कहिलेकाहीँ सरकारमा बसेकाहरूले पनि गलत निर्णय लिन्छ, जुन समयमा हामीले सरकारको आदेश उल्लङ्घन गर्नुपर्ने हुन्छ। जे भए पनि क्रिश्चियनहरूले परमेश्वरको शान्ति ल्याउने इच्छालाई पूरा गर्नुपर्ने हुन्छ। यसको विषयमा यसैयाले यसरी अगमबाणी गरे, उहाँले जातिहरूको बीचमा इन्साफ गर्नुहुनेछ र उहाँले धेरै मानिसहरूको झगडा मिलाइदिनुहुनेछ। तिनीहरूले आफ्ना तरबारहरू पिटेर हलोको फाली र भालाहरू पिटेर छिबल्ने हँसिया बनाउनेछ। जाति जातिहरूले एकअर्काको विरुद्धमा तरबार चलाउने छैन, न त लडाईँ गर्न तालिम दिइनेछ। यसैया 2:4, बासु चाहिँ थुमासित बस्नेछ र चितुवा पाटासित सुतेर बस्नेछ। बाछा र सिंह एक वर्ष पशु एकैसाथ रहनेछ, अनि एउटा सानो बालकले तिनीहरूलाई डोराउनेछ। गाई र भालु एकैसाथ चर्नेछ र तिनीहरूका बच्चाहरू एकैसाथ ढल्केर बस्नेछ। र सिंहले गोरुले चाहिँ पराल खानेछ, दुधे बालकले गोमन सर्पको कुरको नजिक खेल्नेछ, र भर्खर दुध छोडेको बालक

0: विशालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ। यसैया 11:06। श्रोताहरू, यिनै विषयहरू तपाईँको माझमा राख्दै आजको हाम्रो निर्धारित समय सकिसकेको छ। पुनः फेरि अर्को कार्यक्रममा तपाईँहरूको माझ भेट्ने प्रतिबद्धता जाहेर गर्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। जय मसीह।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा विन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: प्रभु येशू ख्रीष्टको उच्च अनि पवित्र नाउँमा यहाँहरू सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू पनि आशिषित होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेस्ड लाइफलाई प्रतीक्षा गरिरहनु भएका सम्पूर्ण श्रोताबिनहरूलाई आजको यस कार्यक्रममा म स्वागत गर्न चाहन्छु। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार साँझ 8 बजे गुड न्यूज एफएम 105.1 MHz सुन्न सक्नुहुनेछ र यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेस्ड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी सुरु गर्नेछौ आजको यस कार्यक्रमलाई। र आजको कार्यक्रमको शीर्षक रहेको छ हिब्रो अध्याय 2 अध्ययन भाग 6। अघिल्लो सन्देशमा हामीले ख्रीष्ट येशूमा विश्वास गर्नेहरूसँग परमेश्वरले कसरी पारिवारिक सम्बन्ध स्थापित गर्नुभयो भन्ने कुरा सिक्यौं। येशू ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्नेहरू आत्मिक रूपमा नयाँ जन्म पाउँछन् र परमेश्वरको परिवारमा ग्रहण गरिन्छन् भन्ने कुरा हामीले हेर्यौं। येशू पूर्ण रूपमा परमेश्वर र पूर्ण रूपमा मानिस हुनुभए तापनि उहाँले यस पृथ्वीमा पूर्ण मानिसको रूपमा काम गर्नुभयो भन्ने कुरा पनि हामीले सिक्यौं। हामीले परमेश्वरमाथि विश्वास र भरोसा गर्नुपर्ने जस्तै उहाँले पनि परमेश्वरमाथि विश्वास र भरोसा गर्नुभयो। यसले हामीलाई हाम्रो रूपरेखाको बुदा 3 गतर्फ लैजान्छ, जसको शीर्षक रहेको छ शैतानका कामहरूलाई पराजित गर्नुभयो, पद 14। यस सन्देशमा हामीले अध्ययन गर्ने मुख्य पद हिब्रू 2:14 हो। यहाँ यसरी लेखिएको छ, किनकि छोराछोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई अर्थात दियाबलसलाई उहाँले नष्ट गरून्। आमेन। पद 14 हामीलाई बताउँछ कि परमेश्वरका सन्तानहरू मासु र रगत भएका मानिसहरू भएकाले परमेश्वरका पुत्र पनि मानिस बन्नुभयो। उहाँ किन मानिसको रूपमा यस पृथ्वीमा आउनु पर्यो? बाइबलले यसको कारण धेरै स्पष्ट रूपमा बताउँछ, तर ती सबै कुरालाई एकसाथ जोडेर बुझ्न हामीले केही गहिरो अध्ययन गर्नुपर्छ। त्यसैले अब यसको व्याख्यालाई अझ नजिकबाट हेरौं। भजन संग्रह 115 लेखकले परमेश्वरले पृथ्वीको अधिकार मानिसलाई दिनुभएको कुरा बताएका छन्। भजन संग्रहको पुस्तक 115:16 यसरी लेखिएको छ, सर्वोच्च स्वर्ग त परम प्रभुकै हो, तर पृथ्वी चाहिँ उहाँले मानिस जातिलाई प्रदान गर्नुभएको छ। आमेन। उत्पत्ति अध्याय 1:26-28 पनि परमेश्वरले सम्पूर्ण पृथ्वीमाथि अधिकार मानिसलाई दिनुभएको कुरा बताउँछ। तर परमेश्वरले आदमलाई असल र खराबको ज्ञान दिने रूखको फल नखान आज्ञा दिनुभएको थियो। उत्पत्तिको पुस्तक 2:16-17 यसरी लेखिएको छ, अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, बगैँचाका सबै रूखका फल तैले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानु, किनभने जुन दिन तैले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। तर आदम र हव्वाले परमेश्वरको कुरा सुनेनन्, उनीहरूले शैतान अर्थात सर्पको कुरा सुने र त्यो फल खाए। त्यसो गरेर उनीहरूले परमेश्वरको आज्ञा उल्लङ्घन गरे। उनीहरूको आत्मा परमेश्वरको आत्माबाट अलग भयो। त्यो तत्काल भएको आत्मिक मृत्यु थियो। त्यसले पछि शारीरिक मृत्यु ल्यायो, जुन तत्काल नभएर बिस्तारै आयो। रोमीको पुस्तक 6:16 यसरी लेखिएको छ, के तिमीहरू जान्दैनौ आज्ञाकारी कमराको रूपमा आफैलाई जसका समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, जसको कमारा पनि हुन्छौ, कि त मृत्युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको। आमेन। मानिसले परमेश्वरको आज्ञा उल्लङ्घन गरेर पाप गरेपछि परमेश्वरले दिनुभएको अधिकारलाई उहाँको इच्छा विपरीत प्रयोग गर्न थाले। उदाहरणका लागि, कैनले डाहा र क्रोधको कारण आफ्नै भाइ हाबिलको हत्या गरे। मानव इतिहासभरि यति धेरै डरलाग्दा घटनाहरू भए तापनि परमेश्वरले मानिसलाई दिनुभएको पृथ्वीमा अधिकार गर्ने अधिकार फिर्ता लिनु भएन। मेरो विचारमा यसले मानव जातिप्रति उहाँको गहिरो समर्पण र प्रतिबद्धतालाई देखाउँछ। परमेश्वरको न्याय थियो त निश्चय नै मर्नेछस्। पापको मूल्य हाम्रो जीवन थियो, पापको ज्याला मृत्यु हो। रोमीको पुस्तक 6:23 पनि यसरी लेखिएको छ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। आमेन। त्यसो भए मानिसले पृथ्वीमाथिको त्यो अधिकार कसरी फिर्ता पाउने? बाइबलले हामी सबै पापी छौं र परमेश्वरको महिमासम्म पुग्न सक्दैनौ भनेर बताउँछ। रोमीको पुस्तक 3:23 यसरी लेखिएको छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। आमेन। शैतानबाट त्यो अधिकार फिर्ता लिन मानिस आफै योग्य थिएन, तर परमेश्वरले आफ्नो कृपामा पुरानो नियममा मानिसको आफ्नै रगतको सट्टा पशुको रगत चढाउन अनुमति दिनुभयो। त्यो भविष्यमा परमेश्वर र मानिस बीच हुने साँचो मिलापको एउटा प्रकार वा प्रतीक थियो। लेवीको पुस्तक 17:11 यसरी लेखिएको छ, किनकि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ, मैले रगत चाहिँ वेदीमा तिमीहरूको निम्ति प्रायश्चित गर्नलाई दिएको छु, किनकि रगतद्वारा नै मानिसका जीवनको निम्ति प्रायश्चित गरिन्छ। आमेन। परमेश्वर अनन्त हुनुहुन्छ, उहाँ सधैँ हुनुहुन्थ्यो र सधैँ रहनुहुनेछ। उहाँ अनन्त हुनुभएको कारण उहाँ मर्न सक्नुहुन्न, तर समस्या यही थियो, मानिस योग्य थिएन र परमेश्वर मर्न सक्नुहुन्न थियो। हिब्रूको पुस्तक 9:22 यसरी लेखिएको छ, वास्तवमा व्यवस्था अनुसार रगतले प्राय सब थोक शुद्ध पार्दछ र रगत नबगाइकन पापको क्षमा हुनै सक्दैन। आमेन। त्यसैले परमेश्वरले आफ्ना पुत्रलाई मानिसको रूपमा पठाएर हाम्रा पापका लागि मर्न दिने निर्णय गर्नुभयो। मानिसको रूपमा मात्र उहाँ मर्न सक्नुहुन्थ्यो र मृत्युद्वारा मात्र उहाँले शैतानको शक्तिलाई तोड्न सक्नुहुन्थ्यो। योन्नाको पुस्तक 1:14 यसरी लेखिएको छ, अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। आमेन। वचन कन्याबाट जन्मनुभयो र हामी जस्तै मासु र रगतको मानिस बन्नुभयो। उहाँको नाम येशू ख्रीष्ट थियो। उहाँ अनुग्रह र सत्यताले भरिपूर्ण हुनुहुन्थ्यो। उहाँ 100% परमेश्वर र 100% मानिस हुनुहुन्थ्यो। योन्नाको पुस्तक 1:17 यसरी लेखिएको छ, किनभने व्यवस्था मोसाद्वारा दिइयो, अनुग्रह र सत्यता चाहिँ येशू ख्रीष्टद्वारा आए। आमेन। येशू ख्रीष्टको रूपमा उहाँ आत्मामा परमेश्वर नै रहनुभयो, तर मानिसको मासु र रगत धारण गर्नुभयो। उहाँ जन्मनु हुँदा स्वर्गदूतहरूले उहाँ ख्रीष्ट प्रभु हुनुहुन्छ भनेर घोषणा गरे। अब परमेश्वर शरीरमा प्रकट हुनुभएको थियो। लुकाको पुस्तक 2:11 यसरी लेखिएको छ, आज दाउदको शहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। आमेन। यस पृथ्वीमा रहँदा येशू ख्रीष्टले पाप रहित र पूर्ण धार्मिक जीवन जिउनुभयो। येशूले व्यवस्थालाई पूर्ण रूपमा पूरा गर्नुभयो। उहाँ सिद्ध मानिस हुनुहुन्थ्यो। मानिसका पापहरू आफ्नै शरीरमा बोक्नुहुँदा उहाँले परमेश्वरको न्यायका सबै मागहरू पूर्ण रूपमा पूरा गर्नुभयो। 1 पत्रुस 2:24 यसरी लेखिएको छ, हामी पापका लेखी मरेर धार्मिकताको लेखी जियौं भनी उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो। आमेन। जब कुनै व्यक्तिले प्रभु येशू ख्रीष्टमा विश्वास गर्छ र उहाँ आफ्नो लागि मर्नुभयो भन्ने विश्वास गर्छ, तब परमेश्वरले त्यस व्यक्तिलाई धर्मीको रूपमा स्वीकार गर्नुहुन्छ। परमेश्वरको दृष्टिमा त्यो व्यक्ति ख्रीष्टमा मरिसकेको र ख्रीष्टमै अनन्त जीवनका लागि पूर्ण जीवित भइसकेको व्यक्तिको रूपमा गनिन्छ। येशूले पाप र मृत्युमाथिको अधिकार विजयद्वारा आफैमा फिर्ता लिनुभयो। पाप र मृत्युमाथि रहेको शैतानको शक्तिलाई तोड्ने र नष्ट गर्ने काम येशू ख्रीष्टले मात्र गर्नुभएको छ। कलसीको पुस्तक 2:15 यसरी लेखिएको छ, उहाँले प्रधानताहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभयो र तिनलाई खुल्लम खुल्ला तमासा बनाइदिनुभयो। आमेन। येशू ख्रीष्टले पाप र मृत्युमाथि रहेको शैतानको शक्ति तोड्नु भएको कारण अब मानिस पाप र दोषबोधको दास भएर बस्नु पर्दैन। उसले मृत्युसँग डराउनु पर्दैन, किनकि परमेश्वरका पुत्रमाथि विश्वास गरेर र आफ्नो जीवन उहाँमा समर्पित गरेर उहाँलाई सम्मान गर्ने व्यक्तिलाई परमेश्वरले मृत्युबाट छुटकारा दिने प्रतिज्ञा गर्नुभएको छ। आँखाको एक झिम्काई भन्दा पनि छिटो परमेश्वरले त्यस व्यक्तिलाई स्वर्गमा लैजानुहुनेछ। मृत्युमाथि रहेको शैतानको शक्ति तोडिएको र नष्ट गरिएको छ। आज शैतानले के गर्छ भन्ने कुरा पत्रुसले हामीलाई बताउँछ। 1 पत्रुस 5:8 यसरी लेखिएको छ, सचेत रहो, जागर रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेटौं र खाइहालु भनी गर्जने सिंह अझै खोजी हिँड्छ। शैतानका दाँत र नङ्ग्रा निकालिएका छन्। आफ्नै शक्तिले धर्मी जीवन जिउने प्रयास गरिरहेका कारण कमजोर भएका मानिसहरूलाई डराउन र तर्साउन ऊ गर्जने सिंह जस्तै यताउता घुमिरहन्छ, तर उसका दाँत र नङ्ग्रा छैनन्। परमेश्वरका सम्पूर्ण हात हतियार धारण गरेकाहरूलाई उसले आक्रमण गर्न र दोष लाउन सक्दैन। हाम्रो आजको अन्तिम पद एफिसीको पुस्तक 6:11 यसरी लेखिएको छ, दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हात हतियार धारण गर। आमेन। येशु ख्रीष्टले तपाईँलाई उहाँसँग स्वर्गमा अनन्त जीवनको प्रस्ताव दिनुहुन्छ। यसको अर्को विकल्प अनन्त यातना हो। तपाईँ उहाँसँग जिउन सक्नुहोस् भनेर उहाँ तपाईँका पापहरूका लागि मर्नुभयो। यदि तपाईँले आजसम्म उहाँलाई चिन्नु भएको छैन भने मेरो पछि पछि यो प्रार्थना दोहोऱ्याउनुहोस्। हे प्रभु येशु, म हराएको छु र मलाई मुक्तिदाताको आवश्यकता छ। म तपाईँलाई मेरो मुक्तिदाताको रूपमा स्वीकार गर्छु। तपाईँ बाहेक अरू कोही मुक्तिदाता छैन। म मेरा पाप पूर्ण मार्गहरूबाट पश्चाताप गर्छु। मेरो जीवनको प्रभु भएर आउनुहोस्। मलाई तपाईँको उपस्थितिले भरिदिनुहोस्। मलाई तपाईँका मार्गहरू सिकाउनुहोस्। हे प्रभु, तपाईँको प्रेम र शान्ति मलाई दिनुभएकोमा धन्यवाद। आज मलाई कसैको लागि आशिषको कारण बनाउनुहोस्। आजको दिनदेखि म तपाईँको सेवा गर्ने दृढ निर्णय गर्छु। मलाई बचाउनु भएकोमा धन्यवाद। आमेन। हस्त श्रोताबिन, आजलाई यति नै। आजको यस सन्देशहरूबाट यहाँहरूले के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। यहाँहरूको सल्लाह सुझाव र प्रतिक्रियाहरूले हामीलाई पनि आशिषित बनाउनेछ। हामीलाई यहाँहरूले हाम्रो इमेल ठेगाना arrow.kcc2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोताबिन, आजलाई म बिदा लिन चाहन्छु। यस हप्ताभरि नै यहाँहरूलाई परमेश्वरले प्रशस्तै आशिष दिनुभएको होस्। यहाँहरू सबैजनालाई जय मसीह, नमस्कार अनि शुभरात्री।

हामी तपाईँलाई धन्यवाद दिन्छौ। तपाईँ जीवनभर तपाईँ हामीहरूसँग विश्वास योग्य हुनुभएको छ। तपाईँको प्रेम, तपाईँको कृपा, तपाईँको अनुग्रह कहिले हामीलाई छोडेको छैन। प्रभु आज बिहान हाम्रो प्रार्थना यही छ,

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए, के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सक्या होइन।
3: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी साथै नमस्कार सम्पूर्ण श्रोताहरूमा, साथै मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यिपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरूकै आफ्नै बाल कार्यक्रम आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ, मात्र गुड न्यूज एफएम 105.1 MHz। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र आज भने कार्यक्रममा मैले एउटा पाहुनालाई निम्ताएकी छु र उहाँ चाहिँ टिचर एजुकेटर पनि हुनुहुन्छ र साथसाथै उहाँ बाल संगति शिक्षिका पनि हुनुहुन्छ र विगतमा उहाँले मण्डलीमा चाहिँ क्वेयरमा पनि सहायता पुर्याउनु भएको थियो र उहाँ हुनुहुन्छ सोनु नेपाली महर्जनज्यू र उहाँ चाहिँ कोइनोनिया पाटन मण्डलीबाट हुनुहुन्छ। म उहाँलाई ढिला नगरिकन स्वागत गर्न चाहन्छु। जयमसी
1: साराजी,
0: कस्तो हुनुहुन्छ?
1: एकदम आरामै छु।
0: यहाँलाई स्वागत छ है कार्यक्रममा।
1: हुन्छ, धेरै धन्यवाद।
0: यहाँलाई मैले धेरै समयदेखि चाहिँ यो कार्यक्रमको लागि रिक्वेस्ट गरिरहेको थिएँ है, एकदम व्यस्त हुनुहुन्छ। थोरै आफ्नो परिचय भनिदिनुहोस् न, अहिले केमा इन्गेज हुनुहुन्छ, होइन के गर्दै हुनुहुन्छ?
1: हुन्छ, फेरि पनि जयमसी, मेरो नाम सोनु नेपाली महर्जन भनि नै हाल्नुभयो अघि साराजीले। सो अहिले केमा व्यस्त छु भन्दाखेरि चाहिँ म टिचर एजुकेटर नै हो। सो अहिले चाहिँ म ECC भन्ने एउटा अर्गनाइजेसनमा चाहिँ आबद्ध छु। सो त्यहाँ पनि रहेर म नानीहरूको बारेमा नै कुराकानी गरिरहेको हुन्छु अनि चर्चको बारेमा भन्नुहुन्छ भने चाहिँ चर्चमा पनि म नानीहरूसँग नै अहिले काम गरिरहेको छु। सो 7 इयर्सको नानीसँग चाहिँ काम गर्दैछु।
0: अनि यहाँले भन्नुभयो ECCमा आबद्ध हुनुहुन्छ एजुकेटरको रूपमा, यहाँको भूमिका चाहिँ त्यहाँ के छ?
1: मेरो भूमिका त्यहाँ चाहिँ अब धेरै नै छ, धेरैवटा कामहरू हामीले गर्नुपर्ने हुन्छ। तर विशेष गरी भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ ट्रेनिङहरू दिने काम गर्छु अनि त्यहाँ चाहिँ टिचरहरू आउनुहुन्छ विभिन्न स्कुलहरूबाट अनि हाम्रो धेरै कोर्सेसहरू पनि हुन्छ। सो सर्ट कोर्स, लङ कोर्स है, 1 इयरको कोर्सेसहरू पनि हुन्छ। सो त्यसमा नै आबद्ध छु। सो त्यहाँ नै ट्रेनिङ दिने काम छ अनि त्यो सँगसँगै चाहिँ म कतिवटा स्कुलमा चाहिँ एज कन्सल्टेन्ट पनि आबद्ध छु।
0: कतिको इन्जोय गरिरहनु भएको छ आफ्नो प्रोफेसनलाई?
1: सो यो भन्नुपर्दाखेरि चाहिँ म एकदमै इन्जोय गरिरहेको छु किनकि मेरो होल अहिलेसम्मको एक्सपिरियन्स भनेको नै नानीहरूसँग नै हो, किनकि मैले 10 इयर्ससम्म पनि नानीहरूसँग स्कुलमा काम गर्ने मौका पाएको थिएँ। सो त्यो कुराहरू चाहिँ अहिले केही पनि खेर गएको छैन अनि जुन चाहिँ मैले आफ्नो काममा पनि त्यो अप्लाई गर्न पाएको भएर चाहिँ सो आई एम रियली थ्याङ्कफुल टु गड, आई इन्जोय माई वर्क।
0: भनेपछि पहिला यहाँ टिचरको रूपमा काम गर्नुभयो, अहिले ट्रेनरको रूपमा काम गर्दै हुनुहुन्छ है। र यहाँ बालबालिकाकै बीचमा काम गर्ने भएकोले अब यो प्रश्न सोध्दै गर्दा फेरि अलि हाँस उठ्दो पनि हुन्छ है, यहाँलाई बालबालिका चाहिँ कतिको मनपर्छ?
1: ओके, सो बालबालिकाको बारेमा भन्नुपर्दाखेरि मैले जब फर्स्टमा स्टार्ट गरेँ त्यति बेलामा चाहिँ मैले कहिले पनि सोचेको थिएन कि म हुन्छ नि टिचिङ सेक्टरमा नानीहरूसँग काम गर्छु भने, किनकि मलाई त्यति बेला चाहिँ मन पर्दैन थियो क्या नानीहरू, अनि ओफो टिचिङ चाहिँ गर्न नपरे हुन्थ्यो भन्ने जस्तो चाहिँ लाग्थ्यो। तर जब मैले काम गर्दै गर्दै जाँदाखेरि चाहिँ मैले उनीहरूलाई बुझ्न थालेँ, उनीहरूले पनि मलाई बुझ्यो क्या, अनि त्यो बुझ्दै गर्दाखेरि चाहिँ मलाई आफैले भित्रबाट मोटिभेसन पनि आयो कि ओके मैले चाहिँ के गर्न सक्दो रहेछु नानीहरूसँग, उनीहरूले मलाई बुझ्यो भने मैले उनीहरूलाई सिकाउन सक्दो रहेछु भन्ने एक प्रकारको आयो। सो त्यसरी नै एकअर्कालाई बुझ्दै गर्दाखेरि नै मलाई उनीहरूको माया पनि लाग्न थाल्यो अनि मन पनि पर्न थाल्यो। सो अहिले म उनीहरूलाई धेरै माया गर्छु, मेरो नानीहरू मसँग एकदम क्लोज छन्।
0: र बालबालिका मनपर्छ भन्नुभयो र मलाई थोरै यहाँको आफ्नै बाल्यकालको बारेमा जान्न मन लाग्यो कि, जान्न चाहिँ मन लाग्यो। सोनु नेपाली महर्जन चाहिँ सानोमा कस्तो हुनुहुन्थ्यो?
1: म भन्नुपर्दाखेरि चाहिँ म चाहिँ त्यस्तो त्यो चञ्चले टाइपको चाहिँ थिइनँ, म एकदमै ज्ञानी काम नेचरको नै थिएँ भनेर भन्नुहुन्छ मेरो मम्मीहरूले भन्दाखेरि चाहिँ। जस मेरो दाइको र मेरो फरक हेर्नु पर्दाखेरि चाहिँ मेरो दाइ चाहिँ अलिकति चञ्चले टाइपको हुनुहुन्थ्यो भने म चाहिँ त्यस्तो थिएन भनेर चाहिँ भन्नुहुन्थ्यो। सो मेरो बाल्यकाल चाहिँ एकदमै राम्रो नै बित्यो जस्तो लाग्छ, किनकि मेरो धेरैजना सिब्लिङ्सहरू हुनुहुन्थ्यो। सो मैले रोल प्लेहरू गर्ने मौकाहरू त्यति बेलामा पाएको थिएँ, अनि मेरो धेरै सर्कलमा साथीहरू पनि धेरैजना हुनुहुन्थ्यो त्यति बेलामा। सो एकदमै राम्रो भयो जस्तो लाग्छ मेरो बाल्यकाल।
0: यहाँको अब बाल संगति चाहिँ कसरी बित्यो, हुन्छ नि, बाल संगतिमा कसरी हुर्कनु भयो अथवा भनौँ कसरी प्रभुलाई पाउनुभयो, त्यो थोरै भन्न मिल्छ?
1: मिलिहाल्छ नि। सो बाल्यकालमा मैले सन्डे स्कुलमा चाहिँ जोइन गर्दै गर्दाखेरि मलाई चाहिँ त्यहाँको गीतहरू एकदमै मनपर्ने गीतहरू, अनि त्यो सँगसँगै एक्सन सङहरू गर्दाखेरि, अनि नयाँ नयाँ कुराहरू हाम्रो टिचरहरूले सिकाउनुहुन्थ्यो, जुनमा चाहिँ मलाई रेबेका मिस भन्ने चाहिँ एकदमै याद आउँछ। सो उहाँले चाहिँ यति राम्रोसँग सिकाउनुहुन्थ्यो कि मलाई पनि उहाँ जस्तै हुन मन लाग्ने, त्यस्तो खालको चाहिँ मैले एउटा इन्सपिरेसन चाहिँ लिइरहेको थिएँ। तर म रेगुलरली नै सन्डे स्कुल चाहिँ मम्मीसँग नै गइरहेको थिएँ, मम्मीले पसलमा यो खानिदिन्छु त्यो खानिदिन्छु भनेर फकाएर चर्च लानुहुन्थ्यो, अनि त्यसरी नै गइराखेको थिएँ। तर त्यति बेलासम्म नि प्रभुलाई चाहिँ पाएको थिएन जस्तो लाग्छ मलाई, किनकि जब मैले याद गर्दाखेरि वेन आई वाज लाइक 22 इयर्स, त्यति बेलामा चाहिँ मैले प्रभुलाई पाएको है। सो बाल्यकालमा चाहिँ आई वाज इन्जोइङ, होइन, मेरो सन्डे स्कुल मैले इन्जोय चाहिँ गरिरहेको थिएँ भने, अनि के खान पाउँछु, रमाइलो छ, नयाँ कुरा सिक्न पाउँछ भनेर जान्थेँ भने, त्यति बेला चाहिँ प्रभु खासै पाएको मैले अनुभव गरिनँ। तर म जब 22 इयर्सको थिएँ त्यति बेलामा चाहिँ एउटा बाइबल स्टडी गर्दै गर्दाखेरि चाहिँ प्रभु भनेको चाहिँ को हुनुहुँदो रहेछ मेरो लागि भन्ने कुरा चाहिँ मैले त्यति बेलामा थाहा पाएको हो। सो त्यही नै हो।
0: ओके, एकदम इन्ट्रेस्टिङ रहेछ। यहाँले भन्नुभयो बाल संगतिमा हामीलाई एक्सन सङ सिकाउनुहुन्छ हुन्थ्यो भनेर, कुनै याद छ जस्तो रमाइलो आफूलाई मनपर्ने एक्सन सङ?
1: एक्सन सङहरू त धेरै नै छ। सो मनपर्ने भन्दाखेरि चाहिँ एउटा चाहिँ त्यो चाहिँ कहिले पनि पुरानो हुँदैन जस्तो लाग्छ, त्यो दाल दिने गोली यादको भन्ने वाला चाहिँ, सो त्यो चाहिँ कहिले पनि पुरानो हुँदैन जस्तो लाग्छ, रमाइलो पनि छ। सो त्यही नै छ एउटा चाहिँ।
0: ओके, अनि अर्को चाहिँ तपाईँ विवाहित पनि हुनुहुन्छ सायद, हाम्रो इन्फर्मल टक हुँदै गर्दाखेरि घरमा को को हुनुहुन्छ परिवारमा थोरै भनिदिनुहोस् न?
1: मेरो परिवारमा चाहिँ अहिले मेरो हस्बेन्ड, म, अनि मेरो सासु ससुरा हुनुहुन्छ, अनि मेरो देवर देवरानी पनि हुनुहुन्छ, तर उहाँहरू चाहिँ आउट अफ कन्ट्री बाहिर हुनुहुन्छ, अनि हामी चारजना चाहिँ छौँ अहिले घरमा।
0: अनि अब यहाँ बाल संगतिमा पनि आबद्ध हुनुभएको कारणले गर्दाखेरि यो बाल संगतिको सेवकाई चाहिँ कस्तो सेवकाई रहेको छ त?
1: अब यो बाल संगतिको सेवकाई भन्ने बित्तिकै हेर्दाखेरि चाहिँ अब अरूले हेर्दाखेरि चाहिँ नानीहरू खेलाउने हो, बस्ने हो, एकछिन संगतिमा डिस्टर्ब गर्छ यिनीहरूले भन्ने त्यस्तो टाइपको हुन्छ, होइन। तर मलाई चाहिँ कस्तो लाग्छ भन्दा यो चाहिँ एउटा जबको रूपमा चाहिँ हामी लिन सक्छौँ, किनकि सन्डे स्कुलको नानीहरू नै पछि गएर चाहिँ चर्च सम्हाल्ने व्यक्तिहरू बन्न जान्छन् नि त। सो त्यो भएको कारणले हामीले चाहिँ यो जगमा नै हामीले काम गरिरहेछौँ, जहाँनिर चाहिँ उनीहरूले सिक्नुपर्ने उमेरमा नै कति कुराहरू चाहिँ प्रभुको बारेमा सिक्यो भने चाहिँ उनीहरू ठुलो हुँदै गएपछि त्यो कुराहरू प्र्याक्टिस गर्दै गइरहेको हुन्छ।
0: जस्तै कि
1: उनीहरूले हामीले भन्छौँ नि बाइबलमा एउटा ठुलो आज्ञा पनि छ, महान आज्ञा, कि आफ्नो छिमेकीलाई आफैले झै प्रेम गर, त्यो कुरा चाहिँ हामीले भनिरहन्छौँ। तर त्यो कुरा चाहिँ हाउ, होइन, हाउ वी हेभ टु प्र्याक्टिस भन्ने कुरा चाहिँ सन्डे स्कुलमा चाहिँ सिक्न एकदमै धेरै जरुरी छ। अब कसरी चाहिँ सिक्ने भन्दाखेरि चाहिँ उनीहरूले आफ्नो साथीलाई एकअर्कालाई प्रेम गर्नु पर्यो, उनीहरूलाई हेल्प चाहिएको छ भने हेल्प गर्नु पर्यो, हो त्यो कुराहरू चाहिँ उनीहरूले सन्डे स्कुलमा नै एकअर्काबाट सिक्नुपर्ने हुन्छ। अनि जब ऊ बढ्दै जान्छ, बढ्दै गइसकेपछि चाहिँ उनीहरू मेबी लिडरसिप पोजिसनमा पनि पुग्न सक्छ, त्यति बेलामा पनि उनीहरूले कसरी हेल्प गर्ने अनि कसरी आफ्नो छिमेकीलाई प्रेम गर्ने भन्ने कुरा चाहिँ उनीहरूले त्यहाँ चाहिँ देखाउन सक्छन्, अनि त्यो प्र्याक्टिस गर्ने उमेर चाहिँ सन्डे स्कुलमा हो। सो यो चाहिँ यस्तो खालको सेवकाय हो भनेर चाहिँ मैले चाहिँ लिएको छु।
0: अब यसमा टिचरको, बाल संगति टिचर र पेरेन्ट्सको चाहिँ कतिको भूमिका हुन्छ त?
1: टिचर र प्यारेन्ट्सको बारेमा भन्नुपर्दाखेरि त मोस्ट अफ द टाइम त प्यारेन्ट्ससँग नै हुन्छ। अब सन्डे स्कुल त जम्मा एक दिन हुन्छ, होइन, स्याटरडे हुन्छ, त्यसमा पनि 2 घन्टा हुन्छ, 2 घन्टामा पनि 1 घन्टा चाहिँ अब हाम्रो पाटन चर्चको हेर्ने हो भने चाहिँ होल फेलोसिप हुन्छ, 1 घन्टा सबै नानीहरू एकै ठाउँ बसेर सङ्गति गर्नुहुन्छ, एक्सन सङहरू गर्नुहुन्छ, स्टोरी टेलिङ हुन्छ, अनि त्यसपछि चाहिँ बल्ल 1 घन्टाको समय छुट्टिन्छ। भनेपछि 1 घन्टाको समय मात्र टिचरसँग हुन्छ है, तर टिचरले त्यो एक घन्टामा पनि धेरै कुराहरू गर्न सक्नुहुन्छ क्या. जस्तै रिलेसन बिल्डअप गर्ने कुराहरू, नानीसँग समयहरू बिताउने, कुराकानीहरू गर्ने. फर्स्टमा चाहिँ यो गर्नु चाहिँ एकदमै जरुरी छ बिब्लिकल कुरामा जानुभन्दा पनि अगाडि है, किनकि हामीले बाइबलको कुराहरू चाहिँ धेरै गर्छौँ तर हाउ कसरी चाहिँ प्र्याक्टिस गर्ने भन्ने कुरामा अनि रिलेसन बिल्डअप गर्ने कुरामा चाहिँ अलिकति कम भएको जस्तो मेरो क्लासमा चाहिँ मलाई चाहिँ त्यस्तो महसुस भएर चाहिँ सो मैले त्यो कुराहरू चाहिँ प्र्याक्टिस गर्दैछु.
0: तपाईँले चाहिँ कसरी बालबालिकासँग रिलेसनसिप बिल्डअप गर्दै हुनुहुन्छ, कसरी कस्तो खालको क्रियाकलापद्वारा चाहिँ बिब्लिकल नलेजहरू दिँदै हुनुहुन्छ, थोरै भन्नुहोस् न.
1: सो फर्स्टमा चाहिँ अब मैले र मेरो जो पार्टनर हुन्छ उहाँले चाहिँ कसरी हामीले प्लानिङ गर्छौँ भन्दाखेरि चाहिँ फर्स्टमा उनीहरू आउने बित्तिकै चाहिँ उनीहरूलाई के कुराहरू सेयर गर्न मन छ भने चाहिँ उनीहरूलाई सेयर गर्न दिने. त्यो बाइबलकै कुरा हुनुपर्छ भन्ने छैन. उनीहरूको मनमा कति धेरै कुराहरू हुन्छ, जस्तै स्कुलमा के भयो, उनीहरूले स्कुलमा के गर्यो, तिमीलाई चाहिँ के कुरा एकदमै मन परेको थियो हप्ताभरि गएको हप्ताभरि, अथवा तिमीलाई के कुराले चाहिँ एकदम चित्त दुख्यो, त्यो कुरा चाहिँ हामी सेयरिङ गर्न लाउँछौँ. जसले गर्दाखेरि चाहिँ उनीहरूको मनमा भएको कुराहरू उनीहरूले खुलेर हामीसँग भन्न सक्यो अनि नेक्स्ट टाइमदेखि चाहिँ उनीहरूलाई अड लाग्दैन क्या, डर लाग्दैन. सो त्यसरी चाहिँ मैले चाहिँ रिलेसन बिल्डअप गर्ने काम गर्दैछु. अनि मैले यो प्र्याक्टिस गर्दै गर्दाखेरि हुन त जम्मा एक वर्ष भयो मैले यो कुरा 6 इयर्समा हुँदाखेरि प्र्याक्टिस गरेको थिएँ. अहिले म 7 इयर्सको नानीहरूलाई हेर्दैछु अनि त्यही नानीहरू अहिले 7 इयर्समा आउँदाखेरि चाहिँ उनीहरू एकदम ओपन छ क्या मसँग. अनि मैले जब उनीहरूलाई लिसनिङमा प्र्याक्टिस गर्न थालेँ, जब मैले उनीहरूलाई सुन्न थालेँ, उनीहरूले पनि मलाई सुन्न थालेँ क्या. अनि त्यो चाहिँ मैले उनीहरूमा देखेको चेन्जेस हो. सो यो चाहिँ एकदमै हुनुपर्छ, एकअर्कालाई सुन्ने काम चाहिँ हुनुपर्छ. टिचरले एकोरो बोलिराख्ने मात्रै होइन, सिकाउने काम मात्रै होइन, तर ऊबाट पनि सुन्ने आफूले पनि सिकाउने काम चाहिँ हुनुपर्छ भन्ने चाहिँ लाग्छ.
0: अब अहिले नेपालको शिक्षालाई हेर्दै गर्दाखेरि पनि एक्टिभिटी बेसमा जानुपर्छ भन्दै गर्दाखेरि यहाँ आफै पनि ट्रेनर हुनुभएको कारणले गर्दा यो कुरा अरूलाई सिकाउनुहुन्छ नि त. त्यही भएर यहाँले चाहिँ त्यो कुरालाई चर्चको बाल संगतिमा चाहिँ कसरी त्यो टिचिङमा प्रयोगमा ल्याइरहनु भएको छ एक्टिभिटी बेसमा, कुनै उदाहरण?
1: त्यो चाहिँ अब मैले म बिङ ट्रेनर होइन त्यसरी आएको भन्नुभन्दा पनि अगाडिदेखि नै प्र्याक्टिसमै थियो. कोइनिया पार्टर चर्चमा चाहिँ यस्तो छ, एउटा टपिक भयो भने चाहिँ 2 हप्तासम्म त्यो टपिक जान्छ. सो एक हप्तामा चाहिँ उहाँहरूले स्टोरी टेलिङ अथवा कुनै बाइबलको कुरा सिकाउनुहुन्छ भने नेक्स्ट विक चाहिँ एउटा एक्टिभिटी गर्ने विक भनेर चाहिँ राख्नुभएको छ. अनि मैले यसलाई चाहिँ अलिकति मोडिफाई गरेको छु मेरो क्लासमा चाहिँ. सो मैले चाहिँ कसरी गर्छु भन्दा बिब्लिकल कुरा थोरै उसलाई स्टोरीहरूबाट भन्नुपर्नेछ भने चाहिँ स्टोरी भन्छु अनि त्योसँग नै रिलेटेड एक्टिभिटीहरू गराउँछु, जुन चाहिँ स्मल ग्रुप एक्टिभिटी, जुनमा चाहिँ उनीहरूलाई सानो सानो समूहमा राखेर एउटै मात्रै एक्टिभिटी होइन तर डिफ्रेन्ट डिफ्रेन्ट एक्टिभिटीहरू चाहिँ गराउँछु. अनि जसले गर्दाखेरि चाहिँ उसले त्यो एउटा स्टोरीलाई नै डिफ्रेन्ट ठाउँबाट चाहिँ कस्तो देख्दो रहेछ. जस्तै एउटा एक्टिभिटीमा मैले उसलाई कलरिङ गर्न दिएँ भने चाहिँ ओके, कलरिङ गर्दै गर्दाखेरि उसले त्यो एक्टिभिटीलाई कस्तो देख्दो रहेछ भन्ने कुरा उसले बुझिरहेको हुन्छ भने अर्को स्मल ग्रुपमा चाहिँ मैले उनीहरूलाई गेम गराइरहेको हुन्छु अनि त्यो गेमबाट पनि उनीहरूले त्यो कुरालाई बुझ्ने मौका पाइरहेको हुन्छ. अनि फेरि अर्को विक पनि त्यसरी नै जान्छ. सो डिफ्रेन्ट एक्टिभिटी चाहिँ हुन्छ. सो मैले आफूले सिकेको कुरा चाहिँ यसरी अप्लाई गरिरहेको छु अहिले.
0: अब यहाँले भन्नुभयो नि यति धेरै एक्टिभिटीहरू प्लान गर्दै गर्दाखेरि त अब चाहिने सामग्रीका कुराहरू पनि त हुन्छ नि त. त्यो सामग्रीका कुराहरू चाहिँ हुन्छ नि, बच्चालाई हामीले बाल संगति भन्ने बित्तिकै एउटा कक्षा खाली हुनु पर्छ कि अथवा त्यहाँ पनि धेरै प्रकारका बालबालिकालाई चाहिने खेलका सामग्रीहरू हुनु आवश्यक छ, कस्तो हुनुपर्छ?
1: यो चाहिँ अब हामी टिचरकोमा नै भर पर्छ. सो तपाईँले कसरी प्लान गर्दै हुनुहुन्छ, मेन त तपाईँले हेर्नु पर्यो तपाईँको चर्चमा नानीहरूको लागि चाहिँ के सामग्रीहरू अलरेडी नै छ. त्यो कुराहरूलाई नै तपाईँले अझै सानो समूहमा राख्नुभयो भने चाहिँ धेरै सामग्री चाहिएन, किनकि सानो समूहलाई अलिकति सामान भए पनि पुग्यो. तर तपाईँले एकैचोटि गराउँदाखेरि चाहिँ धेरै सामान चाहिन सक्छ नि त होइन. त्यो भएको कारणले टिचरले आफैले प्लान गर्नु पर्यो तपाईँकोमा के अभाइलेबल छ. छैन भने चाहिँ एकदमै लो कस्टमा हामीले कसरी काम गर्न सक्छौँ होइन. अब कतिवटा फ्याटमा राखेको सामग्रीहरूलाई पनि हामीले क्रिएटिभ भएर प्रयोग गर्न सक्छौँ
0: खेलको कार्यमा युज गर्न.
1: मिल्यो है. सो टिचर चाहिँ अलिकति क्रिएटिभ पनि हुनुपर्ने हुन्छ अनि प्लानिङ गर्दाखेरि पनि अलिक केयरफुल हुनु पर्यो, वाइज हुनु पर्यो कि कुन सामग्री चाहिँ मैले यो एक्टिभिटी गर्दै गर्दाखेरि चाहिँ मेरो लेसनमा चाहिँ हेल्प हुन्छ भन्ने कुरा चाहिँ टिचरले चाहिँ सोच्नु पर्यो.
0: कतिपय अब चर्चहरूमा चाहिँ अब बालबालिकाको निम्ति पनि अब प्ले मटेरियल्सहरू हुन्छ नि, त्यसमा पनि लगानी गर्नुपर्छ है, त्यसमा पनि थोरै स्पेन्ड गर्नुपर्छ उहाँहरूको नानीहरूको खेलौनाको लागि भन्ने कुराहरू धेरैजनालाई त्यो आइडिया नहुन सक्छ कि होइन, अथवा अलिकति आर्थिक रूपमा इच्छा भएर पनि अलिकति आर्थिक कुराहरू जुटाउन गाह्रो भएर पनि हुनसक्छ। तपाईँलाई के लाग्छ बालबालिकाको निम्ति त्यो बजेट छुट्याउनु खेलौनाहरूको निम्ति त्यो सही हो कि गलत हो?
1: एकदमै राम्रो प्रश्न है। सो यो कुरा चाहिँ थाहा हुँदैन क्या, अब हुन त सन्डे स्कुल नानीहरूको लागि भनेर राख्नु चाहिँ हुन्छ, तर नानीले कसरी सिक्छ भन्ने चाहिँ थाहा हुँदैन क्या, अब मेबी ठुलो लिडरहरूलाई पनि थाहा हुँदैन। त्यो भएको कारणले गर्दाखेरि म चाहिँ के भन्न चाहन्छु भन्दा चाहिँ, सानो नानीहरूले सिक्ने भनेको नै उनीहरूको पाँचवटा इन्द्रियबाट हो, जुन चाहिँ फाइभ सेन्स अर्ग्यान्स भनेर भनिन्छ नि होइन, उनीहरूले छोएर सुनेर चलाएर अनि गरेर नै सिक्ने हुन्छ क्या, उनीहरू काइनेस्थेटिक लर्नर हुन्छ। त्यो भएको कारण
0: त्यो भनेको चाहिँ
1: काइनेस्थेटिक भनेको चाहिँ उनीहरूले छोएर गरेर नै हेर्नुपर्ने,
0: गर्नुपर्ने
1: खेलेर चाहिँ सिक्ने उमेर हो क्या यो भनेको चाहिँ है। मैले अघिदेखि फाउन्डेसन भनिरहेको थिएँ नि होइन, सो यो उमेरको नानीहरूले चाहिँ छोएर गरेर नै गर्नुपर्ने हुन्छ। त्यो भएर हामीले एउटा ठोस वस्तु चाहिँ उनीहरूको हातमा दियो भने चाहिँ उनीहरूले अझ राम्रोसँग सिक्न सक्छ है। तर धेरै थ्योरीहरू दिने, धेरै प्रश्नहरू सोध्ने गर्यो भने चाहिँ उनीहरूलाई एकदम इरिटेसन हुन्छ क्या, अनि त्यो सन्डे स्कुल बोरिङ पनि हुन जान्छ। तर जब तपाईँले सामग्री प्रयोग गरेर गर्नुहुन्छ भने चाहिँ त्यो क्लास चाहिँ एकदम इन्ट्रेस्टिङ हुन्छ, अनि नानीहरू पनि रेगुलर आउन थाल्छ। तर तपाईँ त्यो प्रयोग गर्नु नै भएको छैन, खाली थ्योरीबाट बोल्ने, म अर्को हप्ता तिमीहरूलाई क्वेसन सोध्छु है भनेर हुन्छ नि, यस्तो
0: पदहरू कण्ठ पार्न लगाउने होइन,
1: त्यसले चाहिँ स्ट्रेस हुनसक्छ नानीलाई, प्रेसर हुनसक्छ।
0: अनि यो चाहिँ अब हामी पनि त्यही वेबाटै हुर्केको हो नि त, अब टिचर भएपछि चाहिँ छडी लगाउनु पर्छ हुन्छ नि, बच्चालाई अलिकति स्ट्रिक्टमा राख्नुपर्छ होइन, माया गर्यो भने त हुन्छ नि टिचरलाई टेर्दैन भन्ने कुराहरूमा तपाईँलाई चाहिँ के लाग्छ होइन, स्ट्रिक्ट टिचर हुनुपर्छ कि होइन, अथवा अलिकति मायाले सिकाउनु पर्ने तरिका के लाग्छ?
1: अब हामी पनि त्यसरी नै हुर्केको हो, किनकि हामीलाई पनि स्ट्रिक्टली नै सिकाउनुहुन्थ्यो, गाली गर्नुहुन्थ्यो, पदकण्ठहरू भएन भने मार्क्सहरू काट्ने कुराहरू पनि हुन्थ्यो, अनि कहिलेकाहीँ पिटाइ पनि खाइन्थ्यो होला। तर सन्डे स्कुलमा चाहिँ त्यति साह्रो हुँदैन होला, स्कुलहरूमा चाहिँ त्यस्तो हुन्छ होला है। सो छडी लाउने कुराहरू गर्दै गर्दाखेरि चाहिँ आई थिङ्क बिङ टिचर चाहिँ अलिकति आफ्नो बााउन्ड्री चाहिँ सेट गर्नुपर्ने नै हुन्छ, नत्र भए चाहिँ उनीहरूले तपाईँलाई सुन्दैन होइन। अलिकति बााउन्ड्री सेट चाहिँ गर्नु पर्यो, तर नानीलाई डर चाहिँ हुनु भएन क्या, उनीहरूले पनिसमेन्ट पायो भने पनि किन पनिसमेन्ट पाए त भन्ने कुरा चाहिँ टिचरले अलिकति क्लियरली नै भन्नुपर्छ होला।
0: ओहो आज त सोनु मिसको क्लास हो भनेर त्यो डर हुनु भएन होइन। र यो हुँदाहुँदै चाहिँ कहिलेकाहीँ बालबालिकाहरूलाई बाल सङ्गति आउनको लागि के कुराले रोकावट गर्छ जस्तो लाग्छ?
1: अब बाल सङ्गतिमा आउनलाई रोकावट चाहिँ अहिले मैले रिसेन्टली देखेको चाहिँ कस्तो छ भन्दाखेरि, हामी प्यारेन्ट्सहरू नै धेरै बिजी हुन्छौँ क्या, प्यारेन्ट्सहरू नै धेरै बिजी हुन्छौँ, अनि सन्डे स्कुललाई खासै प्रायोरिटी नदिएको पनि हो कि जस्तो पनि लाग्छ, अरू कुराहरूले प्यारेन्ट्सले गर्दाखेरि नै आउन नपाएको पनि हुनसक्छ। एउटा कारण चाहिँ प्यारेन्ट्सको आफ्नै काम हुन्छ, त्यो कारणले आउन नपाएको पनि हुन्छ, त्यस्तो कारणहरू पनि छ। अनि अर्को चाहिँ त्यही इन्ट्रेस्टिङ नभएको कारणले, जहिले पनि एउटै तरिकाले हामीले लाँदाखेरि चाहिँ त्यो क्लास इन्ट्रेस्टिङ हुँदैन, अनि नानीहरू झन् छिट्टै बोर्ड हुन्छ, किनकि उनीहरूको टाइम स्पेन एकदम धेरै कम हुन्छ, उनीहरूको सुन्न सक्ने अटेन्सन गर्न सक्ने क्षमता धेरै हुँदैन। त्यो भइसकेपछि टिचरले जब राम्रो प्लानिङ गर्नु हुँदैन भने त्यसले पनि रोकावट ल्याउन सक्छ, नानीलाई आउन मन नलाग्ने।
0: भनेपछि प्लानिङको पनि धेरै महत्व रहेको छ है। तपाईँको कक्षामा चाहिँ कतिजना नानीहरू हुनुहुन्छ अहिले, उमेर सातकोलाई हेर्दै हुनुहुन्छ भन्नुभयो है?
1: हजुर, मेरो चाहिँ टोटलमा 12 हुनुहुन्छ नानीहरू, 7 उमेरकोमा चाहिँ, तर उहाँहरू पनि कतिजना रेगुलर आउने, प्राय चाहिँ रेगुलर आउनुहुन्छ, तर कहिलेकाहीँ चाहिँ मिस हुन्छ उहाँहरू।
0: कतिपय मण्डलीहरूमा चाहिँ सबै उमेरका नानीहरूलाई चाहिँ एकै ठाउँ राखेर बाइबलीय शिक्षाहरू दिने कुराहरू रहेको छ। यहाँको चर्चमा चाहिँ कुन कुन उमेर समूहलाई क्याटेगोराइज गरेर अब बाल सङ्गति बस्ने उमेर चाहिँ कतिदेखि कतिसम्म छ यहाँको चर्चमा?
1: मेरो चर्चमा भन्नुपर्दाखेरि चाहिँ 5 बिलोको एउटा ग्रुप नै हुन्छ, जुनमा चाहिँ हामीले छुट्टै छुट्टै नै राख्छौँ, जस्तै 5 त सँगै नै भइहाल्यो 5 बिलोको चाहिँ, तर 6, 7, 8, 9, 10 गरेर चाहिँ हाम्रो 18 इयर्ससम्मको चाहिँ नानीहरू छुट्टै छुट्टै नै बस्नुहुन्छ। अनि तर अब हाम्रो चाहिँ क्लासेसहरू पनि धेरै नै छ नि त सन्डे स्कुलको लागि भनेर छुट्टै नै छ, त्यो भएको कारणले हामीले चाहिँ त्यसरी नै राखेका छौँ।
0: भनेपछि 18 उमेर समूहको छ है। अनि मैले तपाईँलाई एउटा प्रश्न गर्न मन लाग्यो है, अब यति धेरै व्यस्त हुनुहुन्छ, कहिलेकाहीँ आफूलाई पनि रिफ्रेसमेन्ट चाहिन्छ नि त, अनि छुट्टीको समयमा अथवा फुर्सदको समयमा चाहिँ तपाईँलाई के गर्न मनपर्छ, रुचिको विषयहरू चाहिँ के होला त?
1: अब अहिले चाहिँ मेरो अलिकति चेन्ज भएको छ, पहिला चाहिँ मेरो ट्राभलिङ एकदम धेरै थियो होइन, ट्राभलिङ चाहिँ मलाई एकदम गर्न मनपर्थ्यो, तर अहिले चाहिँ मेरो काम नै ट्राभलिङ भएको कारणले अहिले चाहिँ मलाई घरमा नै बस्न मनपर्छ, अनि घरमा सरसफाइहरू गर्ने अनि त्यसपछि खाली समयमा चाहिँ यत्तिकै पल्टेर बस्ने अनि गीतहरू सुन्ने, कहिले काहीँ मुभीहरू हेर्ने, जस घरमा नै बस्नु मनपर्छ अहिले चाहिँ मलाई।
0: अहिले चाहिँ अलिकति
1: चेन्ज भएको छ,
0: चेन्ज हुनुभयो प्रोफेसनले गर्दाखेरि। र अघि यहाँले भन्नुभयो नि एकदम यो चाहिँ सिरियस कुरा नै हो, अब उमेर 5 देखि 18 नानीहरू हुँदै गर्दाखेरि अहिले चाहिँ तपाईँले टिनेजको नानीहरू सँगसँगै हुन्छ नि, विभिन्न नानीहरूमा चाहिँ कस्तो खालको समस्याहरू देखिरहनु भएको छ के, जस्तै उनीहरू अलिकति इमोसनली पनि अलिकति डाउन भइरहेको होइन, अब इन्स्ट्रक्सनहरू दिइरहँदाखेरि पनि नानीहरूले चाहिँ नबुझ्ने हुन्छ नि, अलिकति मन नदेखाउने कुराहरू हुन्छ, यसमा चाहिँ कसरी तपाईँले डिल गरिरहनु भएको छ?
1: यो चाहिँ अब अहिलेको नानीहरूको चाहिँ एकदमै ठुलो प्रब्लम नै भन्छु म चाहिँ, अनि प्राय नानीहरू चाहिँ अहिले एकदम टेक्नोलोजी फ्रेन्डली छन् नि त, सो प्राय नानीहरूको आफ्नै मोबाइल हुन्छ, आफ्नै ट्याबहरू हुन्छ, अनि उनीहरू प्राय त्यसमा नै समय बिताउने भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूको त्यो टाइम स्प्यान, मैले अघि भने नि उनीहरूको अटेन्सन स्प्यान हुन्छ, सो त्यो चाहिँ एकदमै घट्दो छ क्या अहिले, अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले जब उनीहरूलाई इन्स्ट्रक्सन दिइरहन्छौँ उनीहरूलाई चाहिँ छिटो दियो हुन्थ्यो, छिटो भने हुन्थ्यो भन्ने हुन्छ क्या, किनकि उनीहरूले मोबाइलमा जे पनि एकदम छिटो पाउँछ नि त, सर्ट रिल्सहरू हेर्छ उनीहरूले, गेमहरू खेल्दाखेरि ठ्याक्क उनीहरूले भनेको टाइममा नै हुन्छ नि त, त्यही भएर उनीहरूले ह्युमन बिङसँग पनि त्यस्तै नै एक्सपेक्ट गर्छ क्या, जस्तै आफ्ना मम्मी बाबाबाट पनि त्यही एक्सपेक्ट गरिरहेको हुन्छ, टिचरबाट पनि त्यही एक्सपेक्ट गरिरहेको हुन्छ, अनि सो उनीहरूलाई धेरै त्यो सुन्न मन पर्दैन क्या, धेरै बसिराख्नु चाहिँ मन पर्दैन, अनि सो अहिले चाहिँ त्यही नै जस्तो लाग्छ मलाई प्रब्लम चाहिँ, त्यो भएको कारणले छिट्टो रिसाउने, उनीहरूले भनेको टाइममा दिएन भने सामानहरू फाल्ने, हो त्यो कुराहरू चाहिँ मैले देखिरहेको छु
0: अहिले चाहिँ। मैले धेरै पेरेन्ट्सहरूबाट पनि सुनिरहेको हुन्छु कि मेरो नानीले त मोबाइल नदेखाएसम्म भातै खाँदैन होइन, अथवा जतिखेर नि मोबाइल मात्रै चलाउँछ कसरी उसलाई चाहिँ यो बानीबाट छुटाउने होला भन्ने कुराहरू छ कि, यसमा चाहिँ तपाईँको केही आइडियाजहरू?
1: अब मैले ठ्याक्कै यही नै गर्नु भनेर भन्न सक्दिनँ, तर मैले चाहिँ के प्र्याक्टिस गरिरहेको छु भन्दाखेरि, मेरो पनि दाइको छोरी छ जो चाहिँ 5 भयो, अनि उसलाई पनि त्यस्तै मोबाइल भएन भने उसले खाना खाँदैन, अनि जति बेला नि मोबाइल भएन भने टिभी भए पनि चाहिन्छ उसलाई है, अनि त्यसको लागि चाहिँ अहिले चाहिँ मैले रुल्स बनाएको छु, सो रुल्स चाहिँ के फलो हुन्छ भन्दाखेरि, उसले अब चाहिँ तिम्रो यति मिनट मात्रै बाँकी छ है टिभी हेर्ने, नभए त ऊ रिसाइहाल्छ अहिले नै टिभी बन्द गर्यो भने त, त्यही भएर ऊसँग नै बसेर हामी दुवैजना मिलेर चाहिँ रुल्स बनायौँ, ओके ल तिमीले त धेरै टिभी हेर्न थालेछ आजकल, अब यसलाई कम गर्नुपर्छ, सो लेट्स मेक रुल्स होइन, हामी दुईजना मिलेर बनाऊ भनेर चाहिँ हामी बनाउँदाखेरि चाहिँ उसको चाहिँ टाइमर सेट हुन्छ, सो त्यो टाइमरसम्म उसले हेर्छ अनि त्यसपछि आफै बन्द गर्छ है, सो यस्तो कुराहरू पनि हामीले गर्न सक्छौँ। अनि अर्को भनेको चाहिँ फ्यामिलीहरू बसेर सँगै बसेर कतिवटा कुराकानीहरू गर्ने, किनकि प्यारेन्ट्सहरू पनि यति बिजी हुनुहुन्छ कि नानीको कुरा सुन्नलाई समय नै छैन क्या, अनि खालि खाना खाँदियो, खाना खाँदिएपछि होमवर्क गर्न लगायो अनि त्यतिकै मात्रै हुन्छ, तर नानीलाई कति धेरै कुराहरू सेयर गर्न मन लागिरहेको हुन्छ, त्यो कुराहरू सुनेर उसलाई कुनै कुरामा डर लागिरहेको छ भने सँगै बसेर प्रार्थना गर्ने हो कि हो, त्यो कुराहरू चाहिँ घरमा पनि प्र्याक्टिस गर्नुपर्छ जस्तो लाग्छ, जसले गर्दा चाहिँ नानीले पनि तपाईँलाई सुन्न सक्छ कि यस्तो नगर है, धेरै मोबाइल नचलाऊ है भन्दाखेरि चाहिँ उसले सुन्न सक्छ, किनकि उसको पनि मनमा कति धेरै कुराहरू होला अनि त्यो हामीले पनि समय नदिएको कारणले त्यस्तो भएको पनि हुन सक्छ।
0: भनेपछि पेरेन्ट्स र नानीहरू बीच चाहिँ एउटा क्वालिटी टाइमको समय हुन पर्यो होइन?
1: हजुर।
0: र अहिले चाहिँ अब हामीले यसो हेर्छौँ भने चाहिँ प्राय हुन्छ नि मानिसहरूले चाहिँ नानीहरूलाई हुन्छ नि कस्तो चकचके बच्चा, कस्तो बदमास बच्चा होइन, अब मण्डलीहरूमा पनि देखिरहेको हुन्छ नि त, अब बच्चाहरू अलिकति उफ्रिने हुन्छ नि, चल्ने भयो भने ओहो यो बच्चा त यस्तो बदमास छ भन्ने त्यो वेबाट हामीले उहाँहरूलाई त्यो नाम दिइरहेका हुन्छौँ। त्यो नाम दिनु चाहिँ सही हो कि होइन, अथवा बच्चाहरू चकचके नै हुने हो कि के हो?
1: अब अहिलेको नानीहरूलाई हेऱ्यो भने चाहिँ नानीलाई हेरेर चाहिँ हामीले नाम राख्ने गरेछौँ होइन, कोही चाहिँ एकदम बाँदर जस्तो चकचके भन्ने कुराहरू चाहिँ हामी गर्छौँ। अनि अब जस्तै बाइबलमा चाहिँ एउटा भनाइ पनि छ कि हाम्रो बोलीमा चाहिँ शक्ति हुन्छ भन्ने कुरा है। अनि झन् हामी अब नानीहरूलाई पढाउने टिचर भइसकेपछि चाहिँ त्यस्तो वर्डहरू चाहिँ हामीले बोल्नु हुँदैन, किनकि जति हामीले त्यो वर्डहरू बोल्दै जान्छौँ त्यो नानीले चाहिँ साँच्चीकै त्यही नै महसुस गर्छ क्या, ऊ चाहिँ चकचके नै हो, ए म चाहिँ बाँदरै हो, मलाई जहिले पनि टिचरले यही नै भन्नुहुन्छ म चाहिँ बाँदरै हो भने उसले विश्वास गर्न थाल्छ क्या है। सो चकचके भन्ने बित्तिकै उसले हेर्न पनि थाल्छ है। सो इट मिन्स कि उसले त्यो कुरालाई बिलिभ गरिसकेको छ है। त्यही भएर सकेसम्म चाहिँ हामीले नाम दिने काम चाहिँ यो चाहिँ एकदमै राम्रो होइन है, नाम दिने काम चाहिँ एकदमै राम्रो होइन। हामीलाई पनि सानो बेलामा कति धेरै नामहरू दिएर बोलाउनुहुन्थ्यो, तर अहिले मात्रै थाहा भयो कि त्यो चाहिँ गलत हो रहेछ, जस्तो भने त्यस्तै नै हुने रहेछ भन्ने कुरा चाहिँ।
0: तर अब हामी ठुलो मान्छे भन्दा नानीहरू चाहिँ एकदम उफ्रेको उफ्रै हुन्छ नि, एकछिन बस्न नसक्ने, त्यो चाहिँ किन हुन्छ?
1: त्यो चाहिँ अब उमेरको हिसाबले नै हो, किनकि उनीहरूसँग एकदमै धेरै एनर्जी हुन्छ, एकदमै धेरै ऊर्जा चाहिँ उनीहरूमा आइरहेको हुन्छ, अनि त्यो चाहिँ रिलिज हुनु नै पर्छ क्या। अनि त्यो रिलिज हुने खालको एक्टिभिटी चाहिँ तपाईँले प्लान गर्नै पर्छ है, जसले गर्दा उफ्रिएर दौडेर चाहिँ उसले त्यो जब रिलिज गर्छ भने चाहिँ बल्ल ऊ काम भएर तपाईँको क्लासमा बस्न सक्छ है। यदि ऊ चलिरहेको छ भने चाहिँ उसँग धेरै एनर्जी छ भन्ने कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो, अनि क्लासमा पनि त्यस्तै खालको एक्टिभिटीहरू गराउनु पर्यो, अनि धेरै गाह्रो पनि गराउनु पर्दैन, खालि तपाईँले ट्रान्जिसन एक्टिभिटी सर्ट एक्टिभिटीहरू क्या, उठ बस होइन, उता छोएर आऊ, रातो कलर छोएर देखाऊ, हो यस्तो खालको एक्टिभिटी मात्रै एकछिन तपाईँले 2 मिनट गराउनु भयो भने पनि त्यो नानीहरू चाहिँ काम भएर बस्न सक्छ क्या क्लासमा।
0: आजभोलि अब त्यो त बाल संगतिमा हुँदाखेरि अब बाँकीको 24 घण्टा त अब बामासँगै बिताउने हो नानीले होइन, त्यो हुँदै गर्दा कहिलेकाहीँ चाहिँ पेरेन्ट्सहरू नै एकदम हार मानिरहेको म देख्छु के, ओहो मेरो बच्चा कति चक्छ के, कसरी तह लाउने होला भन्ने खालका कुराहरू होइन। अब उनीहरूको त्यो एक्टिभनेसलाई एकदमै हुन्छ नि अलिकति काम डाउन गर्नको लागि घरमा चाहिँ पेरेन्ट्सले के गराउन सक्नुहुन्छ त?
1: अब हामीले साइन्टिफिकल्ली हेर्ने हो भने त नानी जति उनीहरू चल्यो त्यति नै उसको ग्रोथ हुने हो है, ऊ मेन्टल्ली पनि त्यतिकै ग्रोथ भइरहेको हुन्छ, अनि त्यो सँगसँगै फिजिकल्ली पनि ग्रोथ भइरहेको हुन्छ, अनि नानीले सिक्ने पनि त्यसरी नै हो। जब उसले काम बिगार्छ त्यति बेला मात्र उसलाई थाहा हुन्छ कि उसको काम बिग्रियो भनेर।
0: हाम्रो हामी जब सानो हुन्थ्यौँ त्यो बेलामा चाहिँ हात बाँधेर चुपो लाएर बस्यो भने चाहिँ ओहो कस्तो ज्ञानी बच्चा भन्ने खालको कुरा हुन्थ्यो नि त होइन।
1: हो तर जब हामीले धेरै उसलाई एक्टिभिटीहरू गर्न दिन्छौँ, उसलाई चल्ने मौका दिन्छौँ, एक्सप्लोर गर्ने मौका दिन्छौँ, त्यसरी नै उसको लर्निङ भइरहेको हुन्छ, उसले त्यसरी नै सिकिरहेको हुन्छ। तर जब हामीले त्यसलाई बाँधेर राख्छौँ भने चाहिँ उसलाई अलिकति एक्सप्लोर गर्नलाई त्यो क्वेसनहरू सोच्नलाई पनि उसलाई गाह्रो हुन्छ, कसरी क्वेसनहरू सोद्धाखेरि पनि उसलाई प्रश्न गर्न पनि गाह्रो हुन्छ, किनकि उसले सोच्नै सक्दैन ला के भन्ने होला होइन भन्ने कुराहरू पनि हुनसक्छ।
0: यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? अवश्य नै आजको कुराकानीबाट यहाँहरूले पनि आशिष पाउनु नै भयो होला। आज मसँग कार्यक्रममा हुनुहुन्थ्यो एकदमै विशेष अतिथि, उहाँ हुनुहुन्थ्यो सोनु नेपाली महर्जन, र उहाँ चाहिँ क्वैनोनिया पाटन मण्डलीबाट बाल संगति शिक्षिका पनि हुनुहुन्थ्यो, र उहाँ ईसीईसीमा कार्यरत एक टिचर एजुकेटर पनि हुनुहुन्थ्यो, र साथसाथै उहाँ बालबालिकाको क्षेत्रमा काम गर्ने एक व्यक्ति हुनुहुन्थ्यो, प्रभुको छोरी हुनुहुन्थ्यो। र यति भन्दै अब आजको कार्यक्रमबाट मैले विदा माग्ने समय पनि भइसकेको छ, र सम्पूर्ण भाइ बहिनीहरू र सम्पूर्ण श्रोताहरूलाई खुशी रहनुहोस्, स्वस्थ रहनुहोस् भन्दै विदा माग्छु। हस्त, जय मसीह, नमस्कार, साथै न्यानो माया।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा आदरणीय श्रोता, कार्यक्रम अन्तर्विन्ती लिएर म पुनः उपस्थित भइसकेको छु। सदा जस्तै आज पनि हामी वचनबाट तपाईँलाई उत्साह दिन गइरहेको छौं। उत्पत्तिको पुस्तक 22 अध्यायको 5 पदले भन्दछ, तिमीहरू यही गधासँग बस, म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौ। चिन्ताको बीचमा पनि आराधना गर्दै अघि बढ्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। परमेश्वरको लागि आफ्नो छोरा बलिदानको रूपमा वेदीमा अर्पण गरेको कल्पना गर्नुहोस् त, अनि परमेश्वरले तपाईँलाई त्यसो गर्नुपर्ने कारण पनि बताउनुहुन्न। अब्राहमले आफ्नो जीवनको सबैभन्दा कठिन यात्रामा आफूसँगै आएका दुई युवाहरूलाई भनेका कुराहरू यहाँ छन्। तिमीहरू यही गदासँग बस, म र यो केटो हामी दुवै उपरसम्म गएर पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौ। परमेश्वर प्रति अब्राहमको प्रतिबद्धता अटल थियो। म यसको बीचमा पनि आराधना गर्दै अघि बढ्नेछु र अझै बलियो भएर फर्कनेछु। चिन्ता र आराधना बिल्कुल विपरीत कुरा हुन्, अनि हामी चिन्ता गर्नुको सट्टा आराधक बन्न सिक्यौं भने हामी धेरै खुसी हुनेछौं। चिन्ता र फिक्रीले शत्रु शैतानको लागि हामीलाई सताउनको लागि बाटो खुल्ला गरिदिन्छ, तर आराधनाले हामीलाई परमेश्वरको उपस्थितिमा डोर्याउँछ, जहाँ हामीले अचूक रूपमा शान्ति आनन्द र आशा पाउँछौ। हामी परमेश्वरको आराधना गर्नको लागि सृष्टि गरिएका हौ। जब अरू कुनै पनि कुराले काम गर्दैन, आराधनाले काम गर्छ, किनभने यसले हाम्रो सम्पूर्ण ध्यान उहाँमा राख्छ। हाम्रो परिस्थिति असल नभए तापनि परमेश्वर त असल हुनुहुन्छ, त्यसैले चिन्ता गर्न छोड्नुहोस्। आफ्नो चिन्ता परमेश्वरलाई दिनुहोस् र उहाँको अनुग्रहमा जिउनुहोस्। अनुग्रह ईश्वरीय निगाह मात्र होइन, यो शक्ति र ईश्वरीय क्षमता हो। आफ्नो जीवनको अर्को दिन चिन्तामा खेर नपाल्नुहोस्। आफ्नो भूमिका के हो र यो के होइन भन्ने कुरा निर्धारण गर्नुहोस्। परमेश्वरको जिम्मेवारी आफूले लिने प्रयास नगर्नुहोस्। जब तपाईँ आफूले गर्न सक्ने काम गर्नुहुन्छ, परमेश्वर प्रवेश गर्नुहुन्छ र तपाईँले गर्न नसक्ने काम गर्नुहुन्छ। आफूलाई र आफ्ना फिक्रीहरूलाई परमेश्वर कहाँ जाहेर गर्नुहोस्, उहाँको आराधना गर्नुहोस्, अनि उहाँले तपाईँलाई प्रदान गर्नुभएको प्रशस्त जीवनको आनन्द लिन शुरू गर्नुहोस्। आज यसो भन्दै आफ्नो गलत सोचको ढाँचालाई तोडिदिनुहोस्। म चिन्ता गर्दिन, प्रभु म तपाईँको आराधना गर्नेछु, तपाईँ असल हुनुहुन्छ र म तपाईँमा पूर्ण रूपमा भरोसा गर्छु भन्ने यो उत्साहसँगै कार्यक्रम अन्तर्विन्तीबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको पुनः प्रसारण।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदानमा हामी विशेष गरिकन प्रभुका जनहरूसँग कुराकानी गर्ने गर्छौं, विशेष कलाकारहरूसँग हामी जोडिने गर्छौं र केही हप्तादेखि हामीले कलाकारलाई निम्त गर्न सकिरहेका छैनौं, त्यसको लागि क्षमा माग्न चाहन्छु र केही हप्तापछि भने म कलाकारलाई ल्याउने नै छु, किनभने केही हप्ता म पनि अलिकति अस्वास्थ्य भएको कारण पाहुनासँग कुराकानी गर्दाखेरि एकदमै खोकी लाग्ने भएको कारण पनि कतिचोटि मैले पाहुनालाई उपस्थित गराउन सकिरहेको छैन। केही हप्तापछि भने म पक्कै पनि नयाँ पाहुना लिएर आउने नै छु कार्यक्रममा, र पाहुना नभए तापनि मैले तपाईँलाई कार्यक्रममा सक्दो साथ दिइरहेको छु विभिन्न महत्वपूर्ण कुराहरू राखेर, हाम्रो जीवनमा, हाम्रो दैनिकी जीवनमा नभई नहुने कुराहरू राखेरै मैले कार्यक्रममा तपाईँलाई साथ दिइरहेको छु र आज पनि यस्तै महत्वपूर्ण कुरा कार्यक्रममा राख्ने नै छु। यसको लागि त तपाईँले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

बागमती 18:21-35 यीशुले एउटा निर्दयी नोकरको बारेमा बताउनु भएको छ। त्यसले अरूबाट क्षमा पाएको तर आफूले चाहिँ अरूलाई क्षमा नगरेको वृत्तान्त त्यो दृष्टान्तमा छ। यो दृष्टान्तले अरूलाई क्षमा गर्नुको महत्वलाई प्रभावकारी रूपमा बुझाउँछ। जसरी परमेश्वरले हामीलाई क्षमा गर्नुभएको छ त्यसरी नै हामीले पनि अरूलाई क्षमा गर्नुपर्छ भन्ने कुरालाई यस दृष्टान्तले जोड़ दिएको छ। साथै यो दृष्टान्तले हाम्रा पापहरूको कारण हामी परमेश्वर प्रति अन्य कुनै पनि मानिसको तुलनामा नाप्नै नसकिने गरी ऋणी छौ भन्ने सत्यता स्पष्ट पार्छ। यस दृष्टान्तमा एकजना नोकर हुन्छ जसले आफ्नो मालिकबाट 10,000 सुनको सिक्का ऋण लिएको हुन्छ र जब उसले त्यो ऋण दिन सक्दैन उसले मालिकसँग क्षमा र दयाको लागि अनुनय विनय गर्छ। ती मालिकले उप्रति दया गरेर उसको ऋण माफी गरिदिन्छन्। त्यो ऋणको मात्रा कति जति थियो होला एकपटक विचार गर्नुहोस्। त्यो समयमा एक तोडामा 60 अर्सर्फीहरू हुन्थ्यो र एकजना साधारण मानिसले एउटा अर्सर्फी किन्ने रकम जोहो गर्न 3 महिनाको काम गर्नुपर्थ्यो। यसरी गणना गर्दा एक तोडा भनेको 180 महिनाको ज्याला थियो जुन 15 वर्षको तलब बराबर थियो। माथिको दृष्टान्तमा नोकरले मालिकबाट 10,000 ऋण लिएको थियो जुन 150 वर्षको ज्याला सराउँछ। यो रकम चुक्ता गर्न 2,322 जीवनकाल पनि पर्याप्त हुन्थ्यो किनभने यति ठूलो ऋण मानवीय रूपमा तिर्न असम्भव थियो। तर पनि ती मालिकले त्यो नोकरप्रति टिठाएर त्यो सबै माफ गरिदिए। यो भन्दै गर्दा मलाई एउटा पुरानो भजनको सम्झना आउँछ। भजनले यसरी भन्छ, मैले त्यो ऋण तिर्नु पर्थ्यो जुन म तिर्न सक्दिन थिएँ। उहाँले त्यो ऋण तिरिदिनु भयो जुन उहाँको थिएन। माथिको हिसाबलाई सोच्दै गर्दा ख्रिस्टले क्रुसमा हाम्रो खातिर जुन पापको ऋण तिर्ने काम गर्नुभयो त्यो प्रति हाम्रो हृदय धन्यवादी र कृतज्ञताले भरिनुपर्छ। जब येशूले क्रुसमा अब सिद्धियो भन्नुभयो उहाँले ग्रीक शब्द टेटेलेस्टाई प्रयोग गर्नुभयो। यसको अर्थ पूरा मात्रामा चुक्ता गर्नु हो। यसकारण ऋणले हाम्रो पापको पूरा ऋण चुक्ता गरिएको घोषणा गर्छ। हाम्रो 10,000 ऋण पूर्ण रूपमा भुक्तानी गरिएको छ। तर त्यो दृष्टान्त त्यतिमै सकिँदैन। दृष्टान्तको अन्त्यमा यो कुरा छ, जब मालिकले त्यस नोकरलाई आफूका बोलाएर भने, ए दुष्ट नोकर, तैले मसँग विन्ती गरिस् र मैले तँलाई ऋण माफी गरिदिए। मैले तँमाथि दया गरे चाहिँ तैँले पनि तेरो सङ्गी नोकरमाथि दया गर्नुपर्ने थिएन। तब त्यस मालिकले त्यसलाई सबै ऋण नतिरुन्जेल दण्ड दिनेहरूको हातमा सुम्पिदिए। त्यस नोकरको जीवनकाल बराबरको अकलनीय ऋण मालिकले माफी गरिदिएपछि उसले पनि अरूलाई क्षमा गर्नै पर्ने नैतिक दायित्व बोकेको थियो। अब उसलाई मालिकको दयालु स्वभावलाई प्रतिबिम्ब गर्ने मौका थियो। तर उसले त्यसो गरेन। आफ्नो केवल 100 दिनार मात्र ऋण लगेको उसको सङ्गी नोकरलाई उसले माफ गर्न इन्कार गरियो। उसले यति सानो रकमको ऋण पनि माफी गर्न अस्वीकार गरियो जुन उसले मालिकबाट पाएको असीमित क्षमाको तुलनामा नगण्य थियो। यो दृष्टान्त हाम्रो लागि एउटा महत्वपूर्ण शिक्षा हो। परमेश्वरले हाम्रा पापको असीमित ऋण क्षमा गर्नुभएको छ, तसर्थ हामीले पनि अरूलाई हृदयदेखि नै क्षमा गर्नुपर्छ। सीएस लुइसले यो सन्दर्भमा यसरी टिप्पणी गरेका छन्, सबैले क्षमा गर्नु असल र सुन्दर कुरा हो भन्छन्, तर जब आफैले अरूलाई क्षमा गर्नुपर्ने अवस्था आउँछ तब यो उनीहरूलाई अत्यन्त कठिन लाग्छ। अरूलाई क्षमा गर्नुले जीवनमा सुख शान्ति आनन्दलाई निम्त्याउँछ, तर यसको लागि हामीले सचेत निर्णय लिनुपर्छ। जसरी परमेश्वरले हामीलाई बिना शर्त पूर्ण क्षमा गर्नुभयो त्यसै गरी हामीले अरूलाई पनि क्षमा गर्नुपर्छ। अरूलाई क्षमा नगर्दा हामीले आत्मिक र
भावनात्मक बन्धनमा हुन्छौं र हामी आफैलाई दिएको क्षमा पनि न्यायचित हुँदैन। हामीले आफूलाई नैतिक तवरमा असल र ग्रहण योग्य ठाने तापनि क्षमा नगर्ने निर्णय लिनाले हामी विरूद्धमा रहेको तमसुक पुनः खोलिन्छ। अरूलाई क्षमा नगर्दा हामीले हाम्रा आफ्नै भविष्यको सफलताको पुललाई भत्काउँदै गरेका हुन्छौं। सीएल लुइसले पनि क्षमा गर्ने कुरामा सम्झौता गर्नु हुँदैन भनेर भनेका छन्। क्रिश्चियनमा हुनु भनेको यस्तो गल्तीलाई पनि क्षमा

यदि परमेश्वरले हामीलाई क्षमा गर्नु भएको छ भने हामीले पनि आफैलाई क्षमा गर्न आवश्यक छ। आफैलाई क्षमा गर्न अस्वीकार गर्नु भनेको आफूलाई परमेश्वर भन्दा माथि राख्नु र उहाँको दया र न्यायलाई अवमूल्यन गर्नु हो। क्षमा नगर्दा हामी मुक्त हुँदैनौ, बरु यसले हामीलाई झनै बाँध्छ, हाम्रो हृदयलाई तितो बनाउँछ, जीवनमा आशिषलाई रोक्दछ। अक्षमाले हामीलाई सुरक्षा दिँदैन, बरु यसले हाम्रो जीवनलाई तितो बनाउँछ। यो क्यान्सर जस्तै फैलिन्छ, यसले हाम्रो जीवनको हरेक क्षेत्रलाई नकारात्मक असर पार्छ। त्यसैले क्षमा एउटा अनमोल उपहार हो जुन हामी आफैलाई पनि दिन सक्छौ। रिस र तितोपनामा रहिरहनु भनेको परमेश्वरको इच्छा अनुसारको आनन्दमय जीवनबाट टाढा रहनु हो। हामीले अरूलाई क्षमा गर्नुपर्छ उनीहरू योग्य भएको कारण होइन, तर हामी शान्तिमा जिउन योग्यका छौं। क्षमा नगर्ने निर्णय लिनु भनेको अनाज्ञाकारिता र घमण्डको एउटा रूप हो। मैले एकपटक यो कुरा पढेको थिएँ, घमण्ड खिया जस्तै हो। जसरी खियाले धातुलाई बिस्तारै नष्ट गर्छ, त्यसै गरी घमण्डले पनि मानिसको जीवन र चरित्रलाई बिस्तारै नष्ट गर्छ। तिम्रो भेटी त्यही वेदीको सामु छोड र जाऊ, पहिले आफ्नो भाइसँग मिलाप गर, त्यसपछि आएर आफ्नो भेटी चढाऊ। तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्र त वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अधिकृतको हातमा सुम्पिदेला र तिमी झ्यालखानामा पर्नेछौ। मत्ती 5:24-25 वर्षौंसम्म अलग्गिएपछि याकुब आफ्नो दाई एसावलाई भेट गर्न भनेर निस्के र अन्त उनीहरूको मिलाप भयो। बाटोमा परमेश्वरको एउटा स्वर्गदूतले तिनलाई भेटे र उनीबाट आशिष पनि पाए। साँचो हृदयले मेलमिलापको खोजी गर्ने मानिसलाई सधैँ मदत गर्नुहुन्छ। जीवनमा टुटेका सम्बन्धहरू पुनस्थापित गर्ने विषयमा धेरै शिक्षाहरू यीशुले सिकाउनुभयो। मेलमिलापको दिशामा पनि पहिलो कदम चाल्नुपर्छ भन्ने कुरामा जोड़ दिनुभयो। आउनुहोस् माथिको खण्डमा यीशुले भन्नुभएको कुरालाई अझ अर्थपूर्ण तरिकाले बुझौं। यीशुले मानिसलाई यो शिक्षा दिँदै गर्नुहुँदा उहाँ गालिल सागरको उत्तरी किनारमा हुनुहुन्थ्यो। त्यहाँबाट भेटी चढाउने वेदी 72 माइल टाढा एरुसलेममा थियो। त्यो समयमा उहाँको वचन सुन्नेहरूले अहिले जस्तो सजिलै म्यासेज गरेर माफी माग्न सक्दैन थिए, उनीहरूको लागि यो काम कठिन थियो। किनकि जससँग माफ गर्नुपर्ने हो सो व्यक्ति जति टाढा भए पनि गएर अनि भेटेर माफ मागेर फेरि त्यति नै दूरीको बाटो फर्किएर एरुसलेमको वेदीमा आएर भेटी चढाउनु पर्थ्यो। त्यो समयमा एउटा साधारण व्यक्ति 1 घण्टा 3 माइल हिँड्थ्यो। यसरी हिँड्दा उसलाई गालिल सागरको उत्तरी किनारबाट एरुसलेमको वेदीमा पुग्न झण्डै 24 घण्टा जति लाग्थ्यो। यो वास्तवमा सजिलो कुरा थिएन। साँचो हृदयले माफी माग्नु र साँचो प्रकारले क्षमा दिनु सजिलो काम होइन। यो कहिल्यै पनि सजिलो र रमाइलो हुँदैन, तर पक्कै धेरै लाभदायक हुन्छ। यी प्रश्नहरू आफैलाई सोध्नुहोस् र मनन गर्नुहोस्। के तपाईँले क्षमा गर्नुपर्ने कोही व्यक्ति छ? के तपाईँले कुनै गल्ती वा कमजोरी स्वीकार्नु पर्नेछ? कुन कुराले तपाईँलाई किन क्षमा लिन दिनदेखि राखेको छ? क्षमा एउटा शक्तिशाली हतियार हो। भविष्यमा लिने हाम्रा निर्णयहरू नै लडाईँको मैदान हुन्। अगाडि बढ्नु नै हाम्रो यात्रा हो। अरूलाई क्षमा नगरेर उसलाई पार सिकाउँछु भन्नु गलत सोच हो। बरु यो त सम्बन्धमा रहिरहने निर्णय गर्नु जस्तै हो। क्षमा नगर्नु चाहिँ हृदयमा लागेको चोटमा अझ चोट थप्नु जस्तो हो। क्षमा गरेपछि पनि आफूले विगतमा पाएको चोट र घाउहरू निको हुन चाहिँ समय लाग्छ। वचन संग्रह 147:3 यसरी लेखिएको छ, उहाँले टुक्रिएको हृदय भएकोहरूलाई निको पार्नुहुन्छ, तिनीहरूको चोटमा मलमपट्टी बाँधिदिनुहुन्छ। यसकारण चोटले पिरो लिएको अवस्थामा आफैलाई परमेश्वरमा समर्पण गर्नु हो अनि उहाँले हृदयमा लागेका चोटहरू मलमपट्टी बाँधिदिनुहुन्छ। यसले गर्दा मनको घाउमा संक्रमण हुनबाट सुरक्षित हुन्छ। परमेश्वर तपाईँको पिता हुनुहुन्छ, उहाँले तपाईँको टुक्रिएको हृदयलाई निको पार्नुहुन्छ। लिसा टेरक्सको अनुसार क्षमा दुईधारे तरबार जस्तै हो, अर्थात् यसको दुईवटा धारिलो पक्ष हुन्छ। चोट पाएको व्यक्तिले चोट पुर्याउने

व्यक्तिलाई पूर्ण रूपमा क्षमा गर्न गाह्रो हुने एउटा पक्ष र अर्को पक्ष चाहिँ चोट पुर्याएको व्यक्तिले चोट पाउने व्यक्तिबाट क्षमा पाउनु जुन अति सुन्दर आनन्दमय र शान्तिपूर्ण हुन्छ। हामीलाई थाहा छ कि हामीले परमेश्वरबाट सित्तैमा पूर्ण रूपमा क्षमा पाएका छौं र यदि हामी आफैलाई चोट पुर्याउने व्यक्तिलाई क्षमा गर्न सक्दैनौ भने हाम्रो प्राण कहिले पूर्ण रूपमा निको नभएको हुँदैन तर कुनै न कुनै बन्धनमा भए जस्तो हुन्छ।

एउटा बोका मागेर युसेफको लबेदा त्यस रगतमा चोपे अनि त्यो राम्रा पुट्टाहरू भएको लबेदा उनीहरूको आफ्नो बुवाका ल्याएर भने यो हामीले भेट्टायौँ। हेर्नुहोस् त, यो तपाईँको छोराको कि होइन? याकुबका दसजना छोराहरूले पाप गरेका थिए किनकि उनीहरूले आफ्ना भाइको हत्याको षड्यन्त्र गरेका थिए र आफ्नो बुवालाई झुट बोलेका थिए। तर उनीले मारेको थुमाको रगतले उनीहरूको करतूतलाई ढाक्यो र त्यसैले गर्दा उनीहरूलाई पछि उधार मिल्यो। यदि थुमाको रगत थिएन भने उनीहरूको पाप ढाकिने थिएन। हामी पनि पापको दासत्वमा थिएनौ, तर अब त येशूको रगतद्वारा हामीले क्षमा पाएका छौं। उहाँको रगतद्वारा अधर्मी मानिस पनि धर्मी ठहरिन्छन्, पापी मानिस सन्तानमा परिवर्तन हुँदै जान्छ। प्रेरित पत्रुसले हामीलाई पहिलो पत्रुस 1:18-19 बताए चाहिँ हामी आफ्नो पिता पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि सुन वा चाँदी जस्ता नासुने थोकहरूद्वारा दान तिरी छुट्टाएका होइनौ, तर निष्कोट र निष्कलङ्ग थुमाको जस्तो ख्रिस्टको अनमोल रगतद्वारा दान तिरी छुट्टाएका हौ। परमेश्वरले तपाईँ र मलाई अब उपरान्त येशु ख्रिस्टको दृष्टिकोणबाट हेर्नुहुन्छ। उहाँले हामीलाई हेर्ने हुँदा आफ्नो रगत बगाएर उद्धार गरेको प्रिय सन्तानको रूपमा हेर्नुहुन्छ। हाम्रो मूल्य कति हो भनेर सबैभन्दा उत्तम प्रकारले मूल्याङ्कन गर्न सक्ने एकमात्र व्यक्ति हाम्रो स्वर्गीय पिता नै हुनुहुन्छ। येशू नै सबैभन्दा मूल्यवान हुनुहुन्छ। परमेश्वरले तपाईँलाई त्यही मापदण्डले हेर्नुहुन्छ। येशूको रगत एउटा बगिरहेको प्रेमको नदी हो जो परमेश्वरको हृदयबाट बग्छ। यो प्रत्येक व्यक्तिको हृदयमा पुग्छ। जीवनले हामीलाई छोट पुर्याएको हरेक ठाउँमा यसले निको पार्छ। यसले आफ्नो रगतद्वारा हाम्रो निम्ति जे गर्नुभयो त्यो इतिहासकै सर्वोत्कृष्ट प्रेमको नमुना थियो। जसरी थुमाको रगतले इजरायलीहरूलाई पुरानो करारमा न्यायबाट बचायो, त्यसरी नै येशूको रगतले पनि हामीलाई हाम्रो पापहरूको कारण सहनुपर्ने परमेश्वरको क्रोध र दण्डबाट बचाउँछ। चार्ल्स स्मल्सले बुद्धितापूर्वक यसरी भनेका छन्, नैतिकताले तपाईँलाई झ्यालखाना जानबाट बचाउन सक्छ, तर नरकबाट उम्कनको लागि त येशू ख्रीष्टको रगत नै चाहिन्छ।

तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरैजना मानिसहरू बाँचिरहन्। यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बच्चा समेत म पालन पोषण गर्नेछु। यसरी तिनले उनीहरूलाई उत्साह र सान्त्वना दिए। उत्पत्ति 50:20-21। जबसम्म हामी क्षमा गर्न सक्दैनौ नि, तबसम्म हामी पूर्ण रूपले आनन्दित जीवन जिउन पनि सक्दैनौ। क्षमा गरिसकेपछि हामी विगतमा फर्केर घटनालाई परिवर्तन त गर्न सक्दैनौ, तर त्यसले हाम्रो भविष्यको सफलताको मार्गलाई फराकिलो बनाउँछ। साथै क्षमा हाम्रो विश्वासको एक आधारभूत पनि हो। जबसम्म तपाईँले क्षमा गर्ने निर्णय गर्नुहुन्न, तपाईँको हृदय कुनै न कुनै बन्धनमा बाँटिएकै हुन्छ। जब याकुब र उनका सम्पूर्ण परिवार मिश्रमा बसाइ सरे, मिश्रमा खडेरीको दोस्रो वर्ष भएको थियो। योसेफले आफ्नो पितासँग पुनः भेट्दा उनी 39 वर्ष भइसकेका थिए। याकुबको मृत्यु हुँदा योसेफ 56 वर्षका थिए। उनी 110 वर्षको उमेरमा बिते। योसेफ एक सपनीदर्शी थिए, जसले आफ्नो जीवनको अन्तिम सासम्म पनि कुनै पनि व्यक्तिलाई क्षमा गर्न बाँकी राखेनन्। उनले सबैलाई क्षमा गरे। समुद्रमा यात्रा गर्ने नाभीहरूले जहाज विरूद्ध आउने झालहरूको सामना जसरी गर्छन्, त्यसरी नै योसेफले आफ्नो दाजुहरू र अरू मानिसहरूबाट भएका आक्रमण, विश्वासघात, दासत्व, कई जस्ता कठोर परिस्थितिहरूको सामना गरे, तर उनले कहिल्यै ती अवस्थाहरूमा हार मानेनन्। क्षमा गर्नु भनेको समुद्रको छालमाथि तैरनु जस्तै हो। यसले हाम्रो जीवन रूपी जहाजबाट डुब्नबाट जोगाउँछ। योसेफ क्षमाशीलताको ज्वलन्त उदाहरण थिए, जसले सबैलाई सधैँ सबै कुराको निम्ति क्षमा दिनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरे। उनले आफ्नो दाजुहरूलाई यसो भने, तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने विचार गरेका थियो, तर परमेश्वरले त्यही कामद्वारा मलाई भलाइ गर्ने विचार गर्नुभयो। ठिक यही कुरा हामी नयाँ करारमा रोमी 8:28 पाउँछौ। योसेफ र रोमीको

मलाई पनि थाहा छ, त्यस बेला परमेश्वरको क्षमा गर भन्ने आज्ञा नै सबैभन्दा मनपर्ने र कठोर लाग्न सक्छ। तर सत्य के हो भने वास्तवमा क्षमा गर्नु परमेश्वरको कठोर आज्ञा होइन। योसेफका 10 जना दाजुहरूले उनलाई सबैभन्दा गहिरो चोट पुर्याए। जब हामी परमेश्वरको आज्ञा सबै कुराहरू उहाँको नियन्त्रणमा छन् भन्ने सिद्धान्तलाई बुझ्न थाल्यौं, तब हामीले क्षमाको गहिरो शक्तिशाली अर्थलाई भेटाउँछौ। हामीले सत्यता जान्दछौ, उहाँले हाम्रो जीवनका सबै अनुभवहरू चाँडै, चाहे असल वा खराब हो, हाम्रो जीवनका सबै व्यर्थहरू उहाँले आफ्नो महिमाको कथामा परिवर्तन गर्नुहुन्छ। यो कुरामा अडिग रहिरहन सबैभन्दा गाह्रो क्षण तब हुन्छ जब तपाईँ दुष्ट कष्टको बाटो भएर जाँदै हुनुहुन्छ, जब तपाईँमाथि झुटो आरोप लगाइन्छ, जब सबै कुरा आफूले योजना गरे अनुसार चलिरहेको हुँदैन। योसेफले आफ्नो दाजुलाई नजिक बोलाएर यसो भने, म योसेफ हुँ जसलाई तिमीले दासत्वमा बेच्यौ। क्षमा गर्नु भनेको बिर्सनु होइन, तर क्षमा गर्नु भनेको त चोटका घटनाहरूलाई प्रभु येशूको दृष्टिकोणबाट हेर्नु हो। उहाँले हामीलाई बचाउनको निम्ति पीड़ा सहनुभयो, आफ्नो प्राण पनि दिनुभयो। हामीले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो जीवनमा आउने कुनै पनि परिस्थिति यस्तै छैन जसलाई परमेश्वरले परिवर्तन गर्न सक्नुहुन्न। उहाँले हरेक कठिनाईलाई हाम्रो साहस, धैर्य र बलको स्रोत बनाउन सक्नुहुन्छ र आफ्नो महिमाको निम्ति प्रयोग गर्न सक्नुहुन्छ। जब हामी क्षमा गर्छौ, हामी बदला लिने र न्याय गर्ने अधिकार परमेश्वरको हातमा सुम्पन्छौ। यसो गर्दै गर्दा हामीले विश्वास गर्छौ कि उहाँ नै हाम्रो रक्षक हुनुहुन्छ, उहाँको इन्साफ सधैँ निष्पक्ष, सिद्ध र समयमै हुने गर्छ। क्षमा गर्नु भनेको बिर्सन होइन, तर क्षमा गर्नु भनेको त चोटका घटनाहरूलाई प्रभु येशूको दृष्टिकोणबाट हेर्नु हो। जब हामी क्षमा गर्छौ, हामी बदला लिने र न्याय गर्ने अधिकार परमेश्वरको हातमा सुम्पन्छौ। एलन पाटोनले एकपटक यसरी भन्नुभएको थियो, जब हामीलाई गहिरो चोट लाग्छ, हामीले क्षमा नगरेसम्म त्यो चोटबाट हामी कहिल्यै पूर्ण रूपमा निको हुँदैनौ। क्षमा गर्ने हाम्रो निर्णयले हाम्रो मुद्दा स्वर्गको न्यायलाई सुम्पिन दिनुछ। जब तपाईँ आफ्नो शत्रुलाई पूर्ण रूपमा क्षमा गर्नुहुन्छ, जब तपाईँ अलौकिक क्षमतामा प्रवेश गरिरहनु भएको हुन्छ। शत्रुलाई प्रेम गर्नु भनेको प्राकृतिक मानव स्वभावको विरुद्ध जानु हो। क्षमा गर्ने करुणा र दयाले भरिएको हृदय हाम्रो पापी मानव स्वभावबाट उत्पन्न हुँदैन, बरु यी गुण र हाम्रो प्राकृतिक स्वभावको ठिक विपरीत हुन्छ। चोट र पीड़ा भएर गए तापनि योसेफ र येशू दुवैले प्राकृतिक स्वभावभन्दा माथि उठेर व्यवहार गर्नुभयो, किनभने उहाँले आफूलाई चोट पुर्याउने सबैलाई हृदयदेखि नै क्षमा

आदरणीय श्रोता, कार्यक्रम वरदानमा आज क्षमाका कुराहरू नै राखेँ मैले। हाम्रो जीवनमा क्षमा भन्ने कुरा कति महत्वपूर्ण कुरा छ। परमेश्वरले त हामीलाई यति धेरै क्षमा गर्नुभयो, उहाँले आफूलाई जसले भाला रोपिरहेको थियो, किला रोपिरहेको थियो, कोर्रा हालिरहेको थियो, यति धेरै मनैबाट उहाँले एउटा शब्द भन्नुभयो, परमेश्वर पिता यिनीहरू केही जान्दैन, यिनीहरूलाई केही थाहा छैन, क्षमा गर्नुहोस्। यो परमेश्वरले सिकाउनु भएको ठूलो पाठ हो। त्यतिखेर त उहाँलाई रिस उठ्नुपर्ने हो नि, होइन? उहाँले भन्न सक्नुहुन्थ्यो, परमेश्वर पिता यिनीहरूलाई खरानी बनाइदिनुहोस्, तर उहाँले त्यो भन्नु भएन। उहाँ परमेश्वर हुनुहुन्छ नि त, त्यो भएर उहाँले भन्नुभयो, परमेश्वर पिता यिनीहरू केही जान्दैनन्, यिनीहरूलाई क्षमा गर्नुहोस्। हामी उहाँको बाटो हिँड्छौँ भने उहाँलाई अनुकरण पनि त गर्नुपर्छ होला नि, होइन र? कतिचोटि हामी जेल मेलका कुराहरू आउँछन्, अदालतका कुराहरू आउँछन्, हामी प्रभुको जन भएर पनि भरिसके चौकी जान नपरोस्, अदालत जान नपरोस्, प्रार्थना त्यसरी गर्नुपर्छ जस्तो लाग्छ मलाई। अब धेरै देख्न सकिन्छ मान्छेहरू मुद्दा मामला गर्दा गर्दै जिन्दगी गएको, एउटा मुद्दा अर्को मुद्दा अर्को समस्या अर्को समस्यामाथि समस्या हुँदा हुँदै मान्छेले यो संसार छोडेर जानुपर्छ, अनि त्यो शान्तिको सास चाहिँ कहिले फेर्ने, होइन? जबसम्म हामी एकअर्कालाई क्षमा दिन सक्दैनौँ नि, तपाईँ र मेरो टाउकोमाथि मुद्दामाथि मुद्दा समस्यामाथि समस्या थपिँदै जान्छौँ र हामी क्षमा दिँदै जान्छौँ, यी कुराहरू साइड लाग्दै जान्छौँ। जब मुद्दामाथि मुद्दा भनेको बोझमाथि बोझ हो क्या, जब क्षमा दिन थाल्छौँ ती सबै कुरा तपाईँ र मेरो जीवनबाट हटेर जान्छौँ, होइन? यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ र परमेश्वरको वचनले पनि भन्छ, बैगुनीलाई गुन्ने चित, होइन? कसैले तिमीलाई ढुङ्गा हाने भने त्यो ढुङ्गा बटुलेर घर बनाउने कोसिस गर, बदलाइन। र आदरणीय श्रोता, अब भने लगभग समयले पनि हामीलाई बिदा दिइसकेको छ। हिजो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

जीवनभरिमा परमप्रभुको भवनमा रहन पाऊ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकौं, किनकि सङ्कटको दिनमा उहाँले मलाई उहाँको वास्तवमा सुरक्षित राख्नुहुन्छ, आफ्नो पवित्र वास्तवमा उहाँले मलाई लुकाइदिनुहुन्छ।